छ। दाम्पत्य जीवनमा केही सकारात्मक साथ मिल्नेछ। अन्तिममा मीन राशि, तपाईँको आजको दिन राम्रो रहनेछ। शिक्षाको क्षेत्रका सुधारका संकेत देखिनेछन्। बोल्दा सचेत हुनुपर्ने देखिन्छ। परिवारको साथ सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग रहेको छ। आदरणीय श्रोता वृन्द, आजको राशिफलमा जस्तो भनिए तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ रहनेछ। श्रोता वृन्द, आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो ढोरबराई परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: हजुर श्रोता, यिनै प्रस्तुतिसँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय पनि आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर फेरि उपस्थित हुने नै छौं र तपाईँको जन्मदिनको शुभकामना रेडियो मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने हामीलाई अघिल्लो दिन नै टिपाउन सक्नुहुनेछ। जन्मदिनको शुभकामना टिपाउनको लागि हाम्रो फोन नम्बर 0654141000 सधैँ खुल्ला रहनेछ। हाम्रो सामाजिक सञ्जाल र इमेलमा समेत शुभकामना पठाउन सक्नुहुनेछ। र यो जानकारी सहित आजको श्रृंखलाबाट म सृष्टि खत्री विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
2: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने? के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
3: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ।
4: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
5: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ।
4: थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9856078302 र 9846078302।
3: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
6: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
3: अनि बन्छ त दाई?
6: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
7: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि,
8: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
9: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062029।
10: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
11: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
10: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
11: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
12: हजुर, घरभित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
13: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट प्लान्ट, दुलेगौडा।
12: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9465610950।
10: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा, हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्धी।
14: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली, शुक्ला गण्डकी 10, मिनम खानीमा जानु पर्यो सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
15: हजुर, स्वच्छ, शान्त, मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली, शुक्ला गण्डकी 10, मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9008828810, 9008828811 र 9008828816। लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
16: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
15: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
17: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066 81115।
18: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
19: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
18: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
19: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस,
18: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
19: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
18: कक्षा 12 3.6 वा सो भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
19: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
18: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
19: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
18: र बिहानी सत्र कक्षा सञ्चालन हुने।
19: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0625712040। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
20: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
19: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
20: छुटका दायराहरू:
19: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट,
20: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट,
19: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
18: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 9850602065 र 9048064145।
15: पसल सरेको सूचना: शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मिन बहादुर सुनार 9852359122, 9800528008 र 9840609246।
21: अहिले बिहानको 6 बज्यो।
0: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठ फेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816 95301
21: Journeys into the heart of global events.
22: And voices from around the globe.
23: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
22: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
24: FM Radio Station ga Ujialo Online ma ek saath prasaran bhairheko cha.
25: Aaj 2083 saal Saun 12 gate Mangalbar. सन् 2026 जुलाई 28 तारीक असार शुक्ल पक्षको चतुर्दशी तिथि
26: काया कैरनका साथमा
25: किसान पाइप प्रोडक्ट्स प्राली
26: राष्ट्रको शान किसान
25: अ कम्प्लिट पाइपिङ सोलुसन्स
24: काया कैरन सुरु गरौ मुख्य खबरका शीर्षकहरूबाट
25: निर्माणको 80 महिनापछि नागढुङ्गा सुरुङ मार्ग सञ्चालन राजधानी भित्र न र बाहिरिन सहज हुने पत्यार लाग्दो जामको समस्या हट्ने
24: सरकार र डाक्टर गोविन्द केसी बीच सहमति केसीको अनसन तोडियो असारको बिजुलीमा भ्याट नलाग्ने तिरिसकेको रकम समायोजन गरिने
25: महँगी बढ्यो तर आमदानी नबढेको अनौपचारिक क्षेत्रका श्रमिकको साझा गुनासो रोजगारीको सुनिश्चितता अनि सम्मानजनक पारिश्रमिकको व्यवस्था गर्न सरकारसँग माग
27: चामलहरू सस्ती होस् तेल चामलहरू सबै सुविधा होस् होइन त्यो उपचारको लागि अलिकति कम होस् होइन
28: जसले जस्तो काम गरेको छ अनि त्यसको अनुसार चाहिँ आमदानी चाहिँ हुन पर्यो
24: चिनिया एआई कम्पनीलाई प्रतिबन्धको धम्की नदिन अमेरिकालाई चीनको आग्रह आफूले विकास गरेका एआई मोडलहरूको सार्वजनिक मिति अमेरिकी मोडलको धेरै नजिक रहेको दावी
25: र विश्वकप क्रिकेट लिग टूमा नेपालको लगातार तेस्रो हार नामिबियासँग 3 रनले पराजित
29: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
30: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला
29: प्रवेश परीक्षा चौबिस गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
30: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
31: बेटर अप्लायन्सेसका एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ बेटर अप्लायन्सेस बेटरको बानी लाग्छ
32: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
33: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
32: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
34: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
30: फोन 056-494-333 493-5555
24: काया कैरनमा अब खबरको सिलसिला। आजका सबै जसो पत्र पत्रिकाले सुरुङ मार्गको विषयलाई प्राथमिकताका साथ छापेका छन्। आफ्नै देशको सुरुङ मार्गमा गाड़ी चलाउने नेपालीको वर्षौंदेखिको सपना पूरा भएको छ। बहुप्रतीक्षित तथा राष्ट्रिय गौरवको आयोजना नागढुंगा सुरुङ मार्गको हिजो उद्घाटन भएसँगै पूर्वाधार विकास क्षेत्रमा नेपालको नयाँ अध्यायमा प्रवेश भएको छ। सुरुङ मार्ग उद्घाटनसँगै नेपाल आधुनिक सड़क सुरुङ युगमा प्रवेश गरेको हो। धादिङको सिस्ने खोला र काठमाण्डको बलम्बुसम्मको सुरुङ मार्ग सञ्चालनमा भए आएसँगै नागढुंगा हुँदै राजधानी काठमाण्डौ भित्र नै र बाहिरिने यातायातले खेप्नुपर्ने पट्यार लाग्दो जाम अन्त्य हुने भएको छ। तीव्र घुम्ती र पहिरोको जोखिममा रहने थानकोट नागढुंगाको एक घण्टा भन्दा लामो यात्रा केही मिनटमै पूरा हुनेछ। 42 महिनाभित्र काम सम्पन्न गर्ने गरी 2076 साल कार्तिक 4 गतेदेखि निर्माण शुरू गरिएको यो सुरुङ मार्ग झण्डै 80 महिनापछि सञ्चालनमा आएको हो। हिजो उद्घाटनको क्रममा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पानसमा दीप प्रज्वलन गर्नुभयो। उहाँसँगै पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका केन्द्रीय अध्यक्ष डाक्टर नाताका अकिहितो, नेपालका लागि जापानका राजदूत माइदु तोरू र सुरुङ मार्ग निर्माणमा संलग्न 63 वर्षीय श्रमिक पूर्ण जोशीले एकसाथ रिबन काटेर सुरुङ मार्गको उद्घाटन गर्नुभएको हो। नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले केही ढिला भए पनि नागढुंगा सुरुङ मार्ग सञ्चालनमा आएसँगै नेपाल पनि सुरुङ मार्गको युगमा प्रवेश गरेको बताउनु भएको छ।
25: चिकित्सा शिक्षा र स्वास्थ्य सुधारको माग राख्दै 5 दिनदेखि अनशनरत डाक्टर गोविन्द केसी र सरकार बीच 7 बुधे सहमति भएको छ। सहमतिपछि डाक्टर केसीले अनशन तोड्नु भएको छ। बाजुराका गौमूल गाउँपालिका दुई घर भएका 42 वर्षीय चक्र बहादुर धामीका हातबाट जुस पिएर डाक्टर केसीले अनशन तोड्नु भएको हो। सहमति पत्रको पहिलो बुदामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटालाई पूर्ण क्षमता कम्तीमा 300 सयको शिक्षण अस्पताल सञ्चालनका साथै आवश्यक जनशक्ति व्यवस्था गरी एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटा कैलालीमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन 2075 दफा 12 उपदफा 1 बमोजिम कम्तीमा 300 अस्पताल सञ्चालनका लागि विश्वविद्यालयले तत्काल प्रक्रिया अगाडि बढ़ाउने र यसको लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयले आवश्यक समन्वय तथा सहजीकरण गर्ने उल्लेख छ। यसै गरी शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सभाबाट पारित भए बमोजिम एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्न फ्याकल्टी जनशक्ति भर्ना पाठ्यक्रमको स्वीकृति लगायतका शैक्षिक तयारी पूरा गर्ने र विश्वविद्यालयले 300 सयको शिक्षण अस्पताल सञ्चालन गर्न आवश्यक जनशक्ति र उपकरण खरिद लगायतका अस्पताल सञ्चालन सम्बन्धी व्यवस्था तत्काल बन्दोबस्त गर्ने सहमति भएको छ। सहमति पत्रमा डाक्टर केसी र सरकारका तर्फबाट शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटा, शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव चन्द्रकान्त भूषालले हस्ताक्षर गर्नुभएको हो।
24: सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा 2 समूहबीच भएको झडपलाई नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले घातक हतियारसहित अत्याधिक बल प्रयोग गरेका छन्। अस्ति आइतबार राति भएको घटनामा प्रहरीको गोली लागेर देवानगंज 4 30 वर्षीय ओमप्रकाश मेहताको ज्यान गएको छ भने 9 घाइते भएका छन्। पेटमा गोली लागेर गम्भीर भएका मेहताको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा नै ज्यान गएको हो। मेहता स्थानीय किसान हुनुहुन्छ। परिवारको जेठो छोरो मेहताले गएको फागुनमा मात्रै विवाह गर्नुभएको थियो। प्रहरीतर्फ नेपाल प्रहरीका 8 र सशस्त्र प्रहरीका 5 घाइते भएका जिल्ला प्रहरीकारले सुनसरीका डीएसपी चन्द्रबहादुर खड्काले बताउनु भएको छ। त्यस्तै स्थानीय 9 घाइते भएका छन्। अस्ति राति नै झण्डै 10 केही युवा डीजे बजाउँदै कप्तानगंज चोकबाट अगाडि बढ़ेका थिए। त्यही बेला चर्को आवाजमा डीजे बजाएको भन्दै अर्को समूहले आपत्ति जनाएको थियो। घटनापछि गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। देवानगंजमा दुई समूहको झडपमा प्रहरीको घातक हतियार प्रयोग बारेको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच त्यो ठाउँमा शान्ति र सद्भाव कायम गर्न सर्वपक्षीय सहमति भएको छ। मुस्लिम आयोगका पूर्व अध्यक्ष समीम मिया अन्सारीले साम्प्रदायिकताले कसैको भलो गर्दैन भन्नुभएको छ। यसै गरी सुनसरीको देवानगंज घटनापछि गृह मन्त्रालयले जिल्लादेखि प्रदेश तहसम्मको सुरक्षा नेतृत्वमा व्यापक हेरफेर गरेको छ। सुरक्षा नेतृत्वमा फेरबदल बारेको खबर गोर्खापत्र दैनिकले छापेको छ भने शान्ति र सद्भाव कायम गर्न सर्वपक्षीय सहमति भएको र पूर्व अध्यक्ष समीम मिया अन्सारीले साम्प्रदायिकताले कसैको भलो गर्दैन भन्नुभएको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। काया कैरनमा अनौपचारिक क्षेत्रका श्रमिकको गुनासो र समस्यासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको।
3: ए सबिना, यस्तो हतारमा कता हो?
4: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
3: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
2: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908216142।
5: कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी, लाजिमपाट काठमाडौँ।
6: It's a goal! Himstar Gold! Mili Sabai Generation! Himstar TV Kharid Garna Paunhos 32% Sambhako Cashback! Ek Barsako Net TV Pack! Sartharu Lago Hunechan! Himstar TV! Uhi Celebration! Harek Generation!
7: Himstar for a complete home!
24: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले निर्माणको 80 महिनापछि नागडुंगा सुरुङमार्ग सञ्चालन, राजधानी भित्रन र बाहिरिन सहज हुने, पट्यार लाग्दो जामको समस्या हट्ने, सरकार र डाक्टर गोविन्द केसीबीच सहमति, केसीको अनसन तोड़ियो, सुनसरीको कप्तानगंजमा शान्ति र सद्भाव कायम गर्न सर्वपक्षीय सहमति लगायतका खबर प्रस्तुत गर्यौं।
25: अब बाँकी खबर। आन्तरिक राजस्व विभागले असारमा खपत भएको बिजुलीको बिलमा मूल्य अभिवृद्धि कर भ्याट लगाउन नमिल्ने बताएको छ। चालू वर्षको बजेट मार्फत सरकारले साउनदेखि घराइसी ग्राहकलाई 5 र बाँकीलाई 13% भ्याट लाग्ने व्यवस्था गरेको छ। नेपाल विद्युत प्राधिकरणले असारमै खपत गरेको बिजुलीको बिलमा भ्याट जोडेर ग्राहकलाई पठाएको थियो। त्यसपछि सरकारले नयाँ बजेटमा
24: शान्ति र सद्भाव कायम गर्न सर्वपक्षीय सहमति लगायतका खबर प्रस्तुत गर्यौं।
25: अब बाँकी खबर। आन्तरिक राजस्व विभागले असारमा खपत भएको बिजुलीको बिलमा मूल्य अभिवृद्धि

0: अनुसूची एक समूह दुई अन्तर्गत आवश्यक वस्तुका रूपमा बिजुली समावेश भएकाले त्यस्तो खपतमा भ्याट नलाग्ने सूचनामा उल्लेख छ। बिजुलीमा भ्याट लगाउँदा र 50 युनिटसम्म छूट दिँदा उपभोक्ताको लागत बढ़ने, मध्यम वर्गीय ग्राहकलाई बढ़ी भार पर्ने, उत्पादन लागत र 50 युनिटमै रहन रूचाउने ग्राहक बढ़ने सरोकारवाला बताउँछन्। चालू आर्थिक वर्षको बजेट मार्फत सरकारले साउनदेखि घरायसी ग्राहकलाई 5 र बाँकीलाई 13% भ्याट लाग्ने व्यवस्था गरेको खबर कान्तिपुरमा छ।
1: नेपालको अर्थतन्त्रको ठूलो हिस्सा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको मेहनतमा अडिएको छ। घर निर्माणदेखि सड़क, पुल र अन्य भौतिक पूर्वाधार निर्माणसम्म उनीहरूको श्रम अपरिहार्य छ। तर यही श्रम शक्ति धेरै समस्यासँग जुझ्नु परेको छ। धेरैसँग लिखित सम्झौता हुँदैन, नियमित रोजगारीको सुनिश्चितता पनि छैन, त्यस्तै सामाजिक सुरक्षा र बीमाको पहुँच पनि धेरै टाढा छ। काम गर्ने क्रममा आवश्यक सुरक्षा सामग्री समेत सबैले पाउँदैनन्। अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरू विभिन्न ट्रेड युनियन र संस्था मार्फत आफ्ना माग राख्ने अवसर पाउँछन्, तर औपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूले विभिन्न ट्रेड युनियन र संस्था मार्फत आफ्ना माग राख्ने अवसर पाउँछन्, तर अनौपचारिक क्षेत्रका श्रमिकहरू प्राय व्यक्तिगत रूपमा काम गर्न बाध्य छन्। उनीहरूका समस्या, गुनासा र मागहरू सम्बन्धित निकायसम्म पुग्ने वा सुनवाई हुने अवस्था कतिको छ भन्ने प्रश्न अहिले पनि उत्तिकै महत्वपूर्ण छ। साथी महेश गेवालीले ललितपुरमा भेटिएका केही श्रमिकलाई तपाईँहरूका समस्या के छन् भनेर सोध्नु भएको छ।
2: पङ्क श्रेष्ठ रामेछाप, चामल पहिलाको भन्दा अब 2200 दिन चामल अहिले 2500 भन्छ। अब तरकारी त्यति बढेको छ। अब हामी त जम्मा 500-600 कमाउँछ, कहिले 1000 बार्छ, कहिले त 1 रुपियाँ पनि कमाउँदैन। अब परिवार पाल्नलाई नै अलिक गाह्रै छ। त्यही पनि अब जोखिम भएर पनि बाध्यताले नै गर्नु परेको छ। पहिला अलि सहज थियो भने अहिले फेरि यो टाइट पारिरहेको छ। अफिस ट्याममा यताउता हिँड्नै दिँदैन, चिप आएको बेलामा अब जानु सकिँदैन। अब अफिस ट्याममा चाहिँ ट्राफिकले समात्छ, हामी चाहिँ जाँदैनौँ भनिदिन्छु कि। अब अहिले आएको सरकारले नै अब राम्रै गरिदिए हुन्थ्यो, राम्रै भइदिए हुन्थ्यो भन्ने छ हामीलाई पनि।
3: आस्तिका गोपाली, मकनपुर जिल्ला। तपाईँको बच्चाहरूको स्कुल फिर्तीहरू त्यतिकै महँगो हुन्छ। तपाईँको अब काठमाडौँ कोठाभाल तिरेर बस्नलाई कति गाह्रो छ अहिले भन्नु न। पानीको पैसा भन्यो, बत्तीको पैसा भन्यो, घरबुटेले अब यति नै तोक्यो, कसैले 10,000 भने हुन्छ एउटा रुमको, कसैले 9,000 भने हुन्छ त्यही एउटा रुमको। मेन कुरा चाहिँ कोठा भाडहरू अनि यो खानदेतना सामानहरू छ नि, त्यसमा चाहिँ अलिकति रकमहरू कम भयो भने चाहिँ एकदम सजिलो हुन्छ कि हामी काम गरेर खानेहरूलाई चाहिँ। क्या जसले जस्तो काम गरेको छ नि त्यसको अनुसार चाहिँ आमदामी चाहिँ हुनु पर्यो कि। 6-7 हजार कोठा भाड तिर्यो भने खाने के त, उपचार गर्नै पर्यो, खानै पर्यो, लाउनै पर्यो।
4: राजकुमार चौधरी, जिराबनी गाउँपालिका। कुनै महिना काम पाउँछ, कुनै महिना बस्नै पर्छ। हामी जस्तो युवाहरू विदेश गएर हो, आफ्नै देशमा काम गर्दा राम्रो हुन्छ, त्यतिको काम सजिलो गरिदिनु पर्यो। हामीहरू जस्तो सिप सिकेको मान्छेहरूलाई काम दिलाउनु पर्यो, र अवसर नपाएको र सरकार पनि अब त्यति खासै काम पनि गर्नुभएको छ, त्यस्तो नीति पनि लाउनु भएको छैन। सिपलाई कसरी सदुपयोग गर्ने त्यो भइरहेको छैन।
5: मेरो नाम ओमबहादुर श्रेष्ठ, मण्डल नगरपालिका छ। हामीलाई चाहिँ राम्रै छ सर, अरूलाई चाहिँ थाहा भएन होइन। हामीलाई चाहिँ राम्रो छ, यो कम्पनी चाहिँ हामीलाई एकदम राम्रो छ। महिनामा पेमेन्ट हुन्छ, महिनाको 1 गते 2 गते सेलरी आउँछ, सेलरी आउँदा 40-50 ग्यापर पुगिन्छ। आफ्नो घर घर पेन्टहरू जान परिवारलाई भेट भयो, सबैजनासँग हाई हेलो पनि भयो। जहाँ गयो हाम्रो दुःख पेटै अघि बढ्ने हो, पेटकै लागि दुःख गर्ने होइन। नेपालमै भर्दा पनि राम्रोसँग काम गर्यो भने पैसा छ, नेपालमै छ, गर्न चाहिँ सक्यो भने नेपालमै पैसा छ।
6: साजन अरियाल, अहिले बसे 7 वटेतिर हाम्रो श्रमको लागि त्यस्तो केही आवाज उठ्या जस्तो लाग्दैन। 20 वर्षदेखि काम लाग्यो, तपाईँको 12 वर्ष अगाडि पनि हामीलाई ज्याला मजदुरी उति नै छ अहिलेको जति नै, अहिले पनि त्यति नै छ कि। महँगी बढ्यो हेर्नु है, सबै कुरा बढ्यो। हामीलाई दिनको 1000 रुपियाँ कमाएर परिवार पाल्नु त धेरै गाह्रो छ। सामानहरू सस्ती दोस् हो कि नै, तेल चामलहरू सबै सुविधा होस्। अब हामीलाई जुन उपचार हुन्छ नि, अब अहिले हामीले केही भइहाल्यो भने हामीलाई त पैसा नभए त उपचार हुन्न होइन, त्यही उपचारको लागि अलिकति कम होस् होइन।
7: बम्बा श्रेष्ठ, घर त रामी साहबतिर दुर्गम क्षेत्रतिर पुर्याइरहनु पर्यो, अब नपुग्यो भने के गर्न, अब छोडौँ भने 2-4 पैसा दिए छैन, खानै परिहाल्यो, लाउनै पर्यो, झाम्रै धुनु भने के खट्नै पर्यो नि, अन्त 2-4 पैसा हुन्छ भनेर रुङ्नै पर्यो, खट्नै पर्यो। पहिला चाहिँ डर डरमै दिने दिन्न, अब के हेर्नु नदिइसकेपछि त्यही डरमा नि जानु पर्यो। सबै कुरामा भाउ फेरि महँगै छ, काम दामको अलिकता कमाइन्छ।
1: दैनिक ज्यालादारीमा काम गर्ने अनौपचारिक क्षेत्रका श्रमिकहरूको अनुभव समेटिएको कार्यक्रम देश परदेश अहिले बिहान 8 बजे सुन्न सक्नुहुन्छ।
0: रोपाई गर्न मल नभएपछि भारतीय बजारबाट ल्याउन खोज्दा पक्राउ परेका सर्लाहीका दुई किसान दाजुभाइको मुद्दाको सुनवाई आउँदो शुक्रबार हुने भएको छ। 27

0: सावनदेखि न्यायिक हिरासतमा रहेका उनीहरूको धरौटी सम्बन्धी आवेदनमाथि 15 साउनमा भारतीय अदालतमा सुनवाई हुने भएको छ। धान रोप्ने चटारोका बीच रासायनिक मल नभएपछि भारतीय बजार सोन वर्षा पुगेका बलरा नगरपालिका पाँचका सुरेश प्रसाद सिंह र नागेन्द्र प्रसाद सिंह दाजुभाइ असार 17 पक्राउ परेका थिए। सोन वर्षाबाट 2 बोरा युरिया र 6 बोरा डीएपी मल किनेर साइकलमा ल्याउँदै गरेका दुबईलाई भारतीय सीमा सुरक्षा बल एसएसबी र भारतीय कृषि विभागको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो। मल तस्करीको आरोपमा दुबईलाई 18 असारमा भारतको बिहार स्थित डुमरा जेल चलान गरेको थियो। दुबईलाई धरौटीमा छुटाउन परिवारका सदस्यहरू निरन्तर डुमरा अदालत धाइरहेका छन्। भारतमा पक्राउ परेका किसान दाजुभाइको शुक्रबार सुनवाई शीर्षकको खबर कान्तिपुरमा छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
3: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
2: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
3: सार्वजनिक हितका लागि उज्यालोको
4: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ। यस्तो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला।
5: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
4: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया। फोन 065414142 98563 2118 98462014726।
2: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
6: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
7: यस्तो दुलेगौडा पोलिक्लिनिकमा यही साउन 16 गते तेस्रो शनिबार
6: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
8: हार्ट जोर्नी नसा तथा वात रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
7: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
6: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
7: साथै यही साउन 13 गते बुधबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा।
8: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
8: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
2: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
0: जनसंख्या त्यस्तो जोखिमयुक्त क्षेत्रमा बस्न बाध्य हुनेछ जहाँ अत्यधिक गर्मीका कारण प्रति 1 लाख जनसंख्यामा थप 24 जनाको मृत्यु हुनेछ। त्यस्ता क्षेत्रमा प्रति व्यक्ति विद्युत खपत घट्दा बढ्दो गर्मीसँग जुझ्न आवश्यक पर्ने शीतलीकरण सुविधा विस्तार नहुने प्रतिवेदनमा उल्लेख छ। अमेरिकाको क्लाइमेट इम्प्याक्ट ल्याबले हिजो सार्वजनिक गरेको प्रतिवेदन अनुसार अत्यधिक गर्मीबाट बस्न आवश्यक पर्ने शीतलनका लागि पर्याप्त विद्युत नहुँदा गरीब देशहरू बढी जोखिममा हुनेछन्। अत्यधिक गर्मीका कारण धनी देशहरूमा एयर कन्डिसनर एसीको प्रयोग उल्लेख्य रूपमा बढ्ने तर गरीब देशका जनतासँग त्यसका लागि आवश्यक विद्युत र आर्थिक क्षमता नहुने अध्ययनमा लेखिएको छ। जलवायु परिवर्तनबाट हुने थप मृत्यु धनी देशको तुलनामा गरीब देशमा 10 गुणासम्म बढ़ी हुने खबर नागरिकमा छ।
1: अब विदेशको खबर। चीनले अमेरिकालाई चिनिया कृत्रिम बुद्धिमत्ता अर्थात एआई कम्पनीहरूलाई बदनाम गर्न र प्रतिबन्धको धम्की नदिन आग्रह गरेको छ। चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले केही वरिष्ठ अमेरिकी अधिकारीले सार्वजनिक रूपमा चिनिया एआई कम्पनीको उन्नत अमेरिकी मोडलहरूको प्रयोगको बारेमा अनुसन्धान गर्न आह्वान गरेको र अमेरिकी बौद्धिक सम्पत्तिको चोरी जस्ता आधारमा उनीहरूमाथि प्रतिबन्ध लगाउन सक्ने रिपोर्टको टिप्पणी गर्नुभएको हो। चीनले विज्ञान प्रविधि आर्थिक र व्यापारिक मुद्दाहरूलाई राजनीतिकरण गर्ने उपकरणीयकरण गर्ने अमेरिकी अभ्यासको निरन्तर विरोध गर्दै आएको छ। साथै सबै प्रकारका आधारहीन बहानामा चिनिया कम्पनीलाई बदनाम र प्रतिबन्ध लगाउने गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। धेरै अमेरिकी आई कम्पनीहरूले अनुसन्धान विकास र परीक्षणका क्रममा चिनिया मोडेलहरू प्रयोग गरेका पनि उहाँको दावी छ। अमेरिकाले दुई देश प्रमुखको सहमतिलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्दै एआईमा संवाद र संचारलाई बलियो बनाउने तथा एआईलाई संयुक्त रूपमा प्रवर्धन गर्ने तथा विश्वको फाइदाका लागि एआई प्रशासनलाई अगाडि बढ़ाउँदै यसको सुधार गर्ने समेत अपेक्षा गरेको उहाँले बताउनु भएको छ।
0: अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टूमा नेपालले लगातार तेस्रो खेल हारेको छ। नेदरल्याण्डसमा चलिरहेको श्रृंखला अन्तर्गत गैराती सम्पन्न खेलमा नेपाल नामिबियासँग 3 रनले पराजित भएको हो। 212 रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित 50 ओभरमा 6 विकेट गुमाउँदै 208 रन मात्र बनाउन सक्यो। नेपालका लागि आशिफ शेखले 45 रन, कप्तान रोहित पौडेलले 41, आरिफ शेखले 38, कुशल भुर्तेलले 34 तथा गुलशन झाले अभिजित 19 रन बनाए। नामिबियाका लागि ज्याक ब्रासेलले 3 विकेट लिए भने रुबेन ट्रम्पलमनले 2 विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले 50 ओभरमा 7 विकेट गुमाउँदै 211 रन बनाएको थियो। जान फ्राय लिङ्कले 149 बलमा शतक पूरा गरे। लाउरेन स्टिन काम्पले 59 रन बनाए। नेपालका करण केसीले भने 5 विकेट लिए। यससँगै करण नेपालका लागि ओडीआई क्रिकेटमा 100 विकेट पूरा गर्ने दोस्रो खेलाड़ी पनि बनेका छन्। यसअघि नेपाल आयोजक नेदरल्याण्डसँग 6 विकेटले नामिबियासँग 8 विकेटले पराजित भएको थियो। लगातार तेस्रो हारसँगै नेपालका लागि लीग टूको शीर्ष चारमा रहँदै विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने सम्भावना कठिन बनेको छ। नेपालले अब श्रृंखलाको अन्तिम खेल भोलि आयोजक नेदरल्याण्डसँग खेल्नेछ।
1: अब केही खबर संक्षेपमा। देशका पूर्वी र मध्य क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। कोशी बागमती र गण्डकीका केही ठाउँमा अरू प्रदेशको तुलनामा धेरै पानी परेको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै काठमाडौँको बुढा नीलकण्ठमा 51 मिलिमिटर र मकवानपुरको मकवानपुर गढ़ीमा 37 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशका हिमाली तथा पहाड़ी भागमा बदली रही लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भाग तथा बागमती गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। त्यस्तै राति बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
0: सरकारले संघीय सांसदहरूलाई निजी स्वकीय सचिव राख्न दिने गरी गरेको निर्णय विरूद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सर्वोच्चको आदेशसँगै सरकारको निर्णयले तत्कालका लागि कानूनी वैधता र निरन्तरता पाएको छ।
1: कुनै समय गाउँघरमा हरेक आँगन र भित्तामा गुड़ बनाएर बिहान बेलुका चिर बिराउने गौंथली चरा अहिले गाउँमै दुर्लभ बन्दै गएका छन्। परम्परागत माटोका घरको ठाउँ पक्की भवनले लिन थालेपछि गुड़ बनाउन उपयुक्त ठाउँ घट्दै गएको छ भने विषादीको बढ़दो प्रयोग, वातावरणीय प्रदूषण र खाद्य स्रोत अभावले पनि गौंथलीको अस्तित्व संकटमा परेको सरकारवालाले बताएका छन्। दुर्लभ बन्दै गौंथलीको चिरबिर शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
0: सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टको रिट निवेदनमाथि प्रारम्भिक सुनवाई गर्दै हिजो कैफियत प्रतिवेदन माग गरेको छ। न्यायाधीश विनोद शर्माको एकल इजलासले भट्टलाई थुनामा राखी पूर्वपक्ष गर्ने आदेश दिँदा लिएका आधार र त्यससँग सम्बन्धित मुद्दाको सकल मिसेल झिकाउन आदेश दिएको हो।
1: र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले ग्यास आयातमा कुनै समस्या नरहेकोले अनावश्यक संचिति नगर्न उपभोक्तालाई आग्रह गर्नुभएको छ। आयल निगमले पूर्ण तौल भएको सिलिण्डर बजारमा पठाउन थाले पनि डिलरहरूले सहजै ग्यास दिन भने सकिरहेका छैनन्। काया कैरनमा अब पालो उखानको।
0: जसको हातमा सिप उसकै हातमा काम।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: निर्माणको 80 महिनापछि नागढुङ्गा सुरुङ मार्ग सञ्चालन। राजधानी भित्र न र बाहिरिन सहज हुने। पट्यार लाग्दो जामको समस्या हट्ने
1: सरकार र डाक्टर गोविन्द केसीबीच सहमति केसीको अनसन तोडियो असारको बिजुलीमा भ्याट नलाग्ने तिरिसकेको रकम समायोजन गरिने
0: महँगी बढ़्यो तर आमदानी नबढ़ेको अनौपचारिक क्षेत्रका श्रमिकको साझा गुनासो रोजगारीको सुनिश्चितता अनि सम्मानजनक पारिश्रमिकको व्यवस्था गर्न सरकारसँग माग
1: चिनिया एआई कम्पनीलाई प्रतिबन्धको धम्की नदिन अमेरिकालाई चीनको आग्रह आफूले विकास गरेका एआई मोडलहरूको सार्वजनिक मिति अमेरिकी मोडलको धेरै नजिक रहेको दावी
0: र विश्वकप क्रिकेट लीग टूमा नेपालको लगातार तेस्रो हार नामिबियासँग 3 रनले पराजित
1: र अन्तिममा आजको कार्टुन रवि मिश्रले बनाउनु भएको कार्टुन सत्ता सहकार्य गर्ने ओली र प्रचण्डको सहमतिसँग सम्बन्धित छ यहाँ प्रदेश सरकारमा सत्ता सहकार्य गर्ने पछिल्लो सहमतिसँगै ओली र प्रचण्ड जस्ता देखिने व्यक्तिले गला मिलाउँदै हर्षित छन् तर छेवैमा अर्का नेकपाका नेता माधव कुमार नेपाल जस्ता देखिने व्यक्ति हुनुहुन्छ अनि सहमतिबारे उहाँ भन्नुहुन्छ हुँदै नभएको स्वर्ग र नरकको ट्राभल प्लान बनाउनु ठगी हो आजको काया कैरन सकिएको छ काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं नमस्कार

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
2: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
1: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
2: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
1: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
2: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
1: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
2: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
1: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
2: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुत्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0635903769।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
2: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
2: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।

0: नमस्ते, म डाक्टर नवीन चापागाई, होमियोपैथिक चिकित्सक। के तपाईं डिप्रेशन को समस्याबाट पीड़ित हुनुहुन्छ? मन चंचल हुने, बेचैनी हुने, निन्द्रा नलाग्ने, मन में कुरा खेलने, मरिन्छ कि जस्तो लाग्ने, मुटु ढुकढुक हुने, सास फेर्न गाह्रो हुने, एकदमै डर लाग्ने आदि समस्या भएर तपाईं चिन्तित हुनुहुन्छ? तपाईंलाई पनि डिप्रेशन पो भएको छ कि? अब चिन्ता नलिनुहोस्। डिप्रेशन को बारे महत्वपूर्ण कुराहरू लिएर आएको छु। सर्वप्रथम डिप्रेशन भनेको के हो? डिप्रेशन एउटा सामान्य मानसिक विकार हो। विश्वव्यापी रूपमा अनुमानित 5-10% वयस्कहरू डिप्रेशनबाट पीड़ित छन्। डिप्रेशनबाट पुरुष भन्दा महिला बढी प्रभावित हुन्छन्। डिप्रेशनले आत्महत्या पनि गर्न सक्दछन्। मानिस मुड अफ हुने, कुनै काम गर्न रुचि नहुने, कता कता डर लागे जस्तो भइरहने इत्यादि यसमा समावेश हुन्छन्। डिप्रेशन कसैलाई पनि हुन सक्छ। दुर्व्यवहार, गम्भीर हानि वा अन्य तनावपूर्ण घटनाहरूबाट बाँचेका मानिसहरूलाई डिप्रेशनको सम्भावना बढी हुन्छ। पुरुषको तुलनामा महिलामा बढी डिप्रेशन हुने सम्भावना बढी हुन्छ। अनुमानित 5% जनसंख्याले डिप्रेशनको अनुभव गर्दछन्। संसारमा लगभग 280 मिलियन मानिसहरू डिप्रेशनको शिकार छन्। डिप्रेशन पुरुष भन्दा महिलाहरूमा लगभग 50% बढी पाइन्छ। विश्वव्यापी रूपमा 10% भन्दा बढी गर्भवती महिलाहरू र भर्खरै जन्म दिएका महिलाहरू डिप्रेशनको अनुभव गर्दछन्। हरेक वर्ष आत्महत्याका कारण 7 लाख भन्दा बढी मानिसहरूको मृत्यु हुने गरेको छ। एक रिसर्चको आधारमा 15-29 वर्ष उमेर समूहमा बढी आत्महत्या भएको पाइन्छ। डिप्रेशन एउटा मूड डिसअर्डर हो जसले उदासीपनको निरन्तर अनुभूति र तपाईँले हरेक पटक रमाइलो गरेको चीजहरू र गतिविधिहरूमा चासो गुमाउनु हुनेछ। यसले सोच्ने, स्मरण शक्ति, खानपिन र सुत्नमा पनि समस्या ल्याउन सक्छ। क्लिनिकल डिप्रेशन अर्थात् मेजर डिप्रेसिभ डिसअर्डरलाई अक्सर डिप्रेशन भनिन्छ। यो सबैभन्दा गम्भीर प्रकारको डिप्रेशन हो। उपचार बिना डिप्रेशन अझ खराब हुन सक्छ र लामो समयसम्म रहिरहन सक्छ। गम्भीर अवस्थामा यसले आत्महानि वा आत्महत्याद्वारा मृत्यु पनि हुन सक्छ। डिप्रेशनका लक्षणहरू कस्ता हुन्छन्? उदास, चिन्तित अर्थात् खाली खाली महसुस हुनु, आशाहीन, बेकार र निराशावादी महसुस गर्नु, धेरै रुनु, मुड अफ भइरहनु, चिन्तित, रिसाएको वा रिसाएको महसुस हुनु, तपाईँले एकपटक रमाइलो गरेको शोख र रुचिहरूमा रुचि गुमाउनु अर्थात् रुचि नहुनु, आलस्य, अल्छी, जोश जागर नहुनु, ध्यान केन्द्रित गर्न नसक्नु अनि निर्णय गर्न कठिनाई हुनु, धेरै बिस्तारै हिँड्ने वा बोल्ने हुनु, सुत्न गाह्रो हुनु, बिहान सबेरै उठ्नु वा धेरै सुत्नु, भोकमा कमी र तौलमा परिवर्तन हुनु, कुनै दीर्घ रोग लागेर निको हुँदैन भन्ने थाहा पाएर चिन्तित भइरहनु, मृत्यु, आत्महत्या, आत्महानि वा आत्महत्या प्रयासको विचार गर्नु, कसैलाई मर्न एकदमै डर लाग्नु। डिप्रेशनका लक्षणहरू पुरुष, महिला, किशोर किशोरी र बालबालिकाहरू सबै नै प्रभावित हुन्छन्। कसैलाई क्रोध, आक्रामकता, चिडचिडापन, चिन्ता वा बेचैनी हुनु, अत्यधिक रक्सी पिउनु, लागु पदार्थको प्रयोग गर्नु वा उच्च जोखिम गतिविधिहरूमा संलग्न हुनु, यौन रुचि नहुनु, यौन इच्छाको कमी हुनु, बौद्धिक क्षमताहरू जस्तै ध्यान केन्द्रित गर्न नसक्नु, गर्नुपर्ने कामहरू पनि पूरा गर्न कठिनाई हुनु, कुराकानीको क्रममा ढिलो प्रतिक्रिया जनाउनु, निन्द्रामा समस्या, अत्यधिक निन्द्रा हुनु वा रातभर नसुत्नु, शारीरिक अस्वस्थता जस्तै थकान, दुखाई, टाउको दुखाई, पाचन प्रणालीमा हुने समस्याहरू, पेट दुख्नु, फुलिनु, ढाडिनु, कब्जियत, अपच इत्यादि हुनु, त्यस्तै सास फेर्न गाह्रो हुनु, मुटु ढुकढुक हुनु। डिप्रेशन ग्रस्त समयमा मनमा चैन र आनन्द भन्ने कुरो हुँदैन। मान्छे चाहिँ यहाँ छ तर मन अर्कैतिर डुलिरहेको हुन्छ। पुअर कन्सन्ट्रेसन, कमजोर एकाग्रता, अत्यधिक अपराध अर्थात आत्मग्लानीको भावना, भविष्यको बारेमा आशाहीनता, मर्ने वा आत्महत्या गर्ने बारे विचार गरिरहनु, धेरै थकित वा आलस्य कमजोर महसुस गर्नु, जोस जागर नहुने, पेट फुलिने, दुख्ने, ढाडिने, छाती पोल्ने, घाँटीमा के अड्के जस्तो हुने, मुटु ढुकढुक भइरहने इत्यादि हुन्छ। डिप्रेसन के कारणले हुन्छ त? डिप्रेसनका धेरै सम्भावित कारणहरू छन्। तिनीहरू बायोलोजिकलदेखि परिस्थिति जन्य हुन सक्दछन्। जस्तै पहिलो छ ब्रेन केमिस्ट्री। डिप्रेसन भएका व्यक्तिहरूमा मूड, विचार, निन्द्रा, भोक र व्यवहार व्यवस्थापन गर्न मस्तिष्कका भागहरूमा रासायनिक असन्तुलन हुन सक्दछ र डिप्रेसन हुन सक्दछ। दोस्रो हर्मोन लेभल्स। महिलाहरूको मासिक धर्मचक्र, मेन्स्ट्रुअल साइकल, पोस्ट पार्टम पिरियड, पेरिमेनोपोज र मेनोपोजको समयमा विभिन्न समयहरूमा एस्ट्रोजेन र प्रोजेस्टेरोनमा हुने परिवर्तनहरूले डिप्रेसनको लागि व्यक्तिको जोखिम बढाउन सक्दछ। त्यस्तै तेस्रो छ पारिवारिक इतिहास। यदि तपाईँसँग डिप्रेसन वा अन्य मूड डिसअर्डरको पारिवारिक इतिहास छ भने तपाईँ डिप्रेसन विकासको लागि उच्च जोखिममा हुनुहुन्छ। चौथो छ अर्ली चाइल्डहुड ट्रमा, प्रारम्भिक बाल्यकालको आघात। केही घटनाहरूले तपाईँको शरीरले डर र तनावपूर्ण अवस्थाहरूमा प्रतिक्रिया गर्ने तरिकालाई असर गर्दछ। पाँचौ छ ब्रेन स्ट्रक्चर, मस्तिष्क संरचना। यदि तपाईँको मस्तिष्कको फ्रन्टल लोब कम सक्रिय छ भने डिप्रेसनको लागि ठूलो जोखिम हुन सक्छ। त्यस्तै छैठौं मेडिकल कन्डिसन, चिकित्सा अवस्था। जस्तै दीर्घकालीन रोग, अनिद्रा, दीर्घकालीन दुखाई, पार्किन्सन्स रोगहरू, स्ट्रोक, हृदयघात र क्यान्सर इत्यादि। सातौं छ लागू पदार्थको प्रयोग। विभिन्न पदार्थ वा रक्सीको दुरुपयोगको इतिहासले डिप्रेसनको जोखिमलाई असर गर्न सक्छ। आठौं छ पेन अर्थात दुखाई। लामो समयसम्म भावनात्मक वा पुरानो शारीरिक पीड़ा महसुस गर्ने व्यक्तिहरूमा डिप्रेसनको विकास हुने सम्भावना बढी हुन्छ। डिप्रेसनका कारणहरू प्राय तपाईँको स्वास्थ्यका अन्य तत्त्वहरूसँग जोडिएका हुन्छन्। जस्तै बायोकेमिकल, मेडिकल, सोसियल, जेनेटिक र सर्कमस्टान्सियल हुन सक्दछ। त्यस्तै नौ छ सामाजिक आर्थिक स्थिति। आर्थिक समस्याहरू र कथित कम सामाजिक स्थिति सहित सामाजिक आर्थिक स्थितिले तपाईँलाई डिप्रेसन जोखिम बढाउन सक्छ। माया, प्रेम, पारिवारिक झगडाको कारणले पनि डिप्रेसन हुन सक्दछ। त्यस्तै दशौं भिटामिन डी को कमी। विश्वसनीय स्रोतले डिप्रेसनका लक्षणहरूलाई भिटामिन डी को कमी हुनु पनि यसको कारणको रूपमा लिएको छ। त्यस्तै विभिन्न भिटामिनहरूको कमीको कारणले पनि डिप्रेसन हुनमा उल्लेखनीय रोल रहेको पाइन्छ। एघारौं लैङ्गिक पहिचान। 2018 एक अध्ययन अनुसार ट्रान्सजेन्डर मानिसहरूको लागि डिप्रेसनको जोखिम सामान्य मानिसहरूको तुलनामा लगभग 4 गुणा पाइएको छ। बाह्रौं छ विभिन्न चिकित्सा रोगहरू। डिप्रेसन अन्य पुराना चिकित्सा रोगहरूसँग सम्बन्धित छ। हृदय रोग भएका व्यक्तिहरूमा डिप्रेसन नहुने मानिसहरूको तुलनामा लगभग 2 गुणा सम्भावना रहेको पाइन्छ, जबकि क्यान्सर भएका 4 मध्ये 1 जनामा पनि डिप्रेसन भएको पाइएको छ। थाहा पाउनुभयो त? अब यसको उपचार के हुन्छ त? यसको उपचार होमियोपेथिक विधिबाट गर्नु एकदमै राम्रो हुन्छ। शरीरलाई कुनै पनि हानि नोक्सानी नहुने यो विधि तपाईँले अपनाउनु आवश्यक हुन्छ। यसबाट तपाईँलाई बानी बनाउने अर्थात एडिक्सन पनि हुँदैन। डिप्रेसनमा होमियोपेथी उपचार उत्तम हो। होमियोपेथीमा धेरै नै राम्रा राम्रा औषधिहरू हुन्छन् जसले मानसिक लक्षणहरूको विस्तृत श्रृङ्खलालाई समेट्छ। होमियोपेथीले मनको असन्तुलित अवस्थालाई कुनै पनि साइड इफेक्ट बिना शुद्ध प्राकृतिक औषधिहरूद्वारा सन्तुलित अवस्थामा सुधार गर्न सक्दछ। होमियोपेथिक उपचारको क्रममा मानसिक विकारहरूको कारण धेरै नै महत्वपूर्ण छन्। डिप्रेसनको उपचारको लागि होमियोपेथिक उपचार सबैभन्दा राम्रो छ, किनकि यसले लक्षणहरूलाई नियन्त्रण मात्र गर्दैन, यसमा त रोगलाई पुरै जरीबाट हटाउने शक्ति पनि हुन्छ। जुनसुकै उमेर समूहका व्यक्तिहरूले डिप्रेसनको लागि होमियोपेथिक औषधि कुनै पनि जटिलता बिना लामो समयसम्म लिइरहन पनि सकिन्छ। यो गर्भवती महिलाहरूको लागि पनि सुरक्षित छ। अन्य स्वास्थ्य समस्या भएका र अन्य कुनै पनि चिकित्साबाट उपचार लिइरहेका व्यक्तिहरूले पनि डिप्रेसनको लागि होमियोपेथिक औषधिहरू सुरक्षित रूपमा लिन सक्दछन्। डिप्रेसनका केही मुख्य होमियोपेथिक औषधिहरू म तपाईँलाई जानकारी गराउँदैछु। जस्तै औरम मेटालिकम, नेट्रम म्युर, सिपिया, इग्नेसिया, पल्सिटिला, आर्सेनिक एल्बम, किल्किरिया कार्बोनिका, कस्टिकम, सिमिसिफ्युगा, कालीफॉस, स्टेफिसिग्रिया, लैकेसिस, नेट्रम कार्ब, एसिड फॉस इत्यादि। तर यी औषधिहरू विज्ञ होमियोपेथिक चिकित्सकसँग जाँच गरेर मात्र सेवन गर्नुपर्छ। कसरी खाने, कति पावरमा खाने, कति दिनसम्म खाने, सम्पूर्ण कुराहरू चिकित्सकले मिलाइदिनुहुन्छ अनि मात्र सेवन गर्नुपर्छ। त्यत्तिकै पसलमा चाहिँ किनेर कदापि नखानु होला। थाहा पाउनुभयो? औषधिको साथसाथै तपाईँले गर्नुपर्ने केही महत्वपूर्ण कुराहरू पनि म तपाईँलाई जानकारी दिँदैछु। भिडियो हेरिरहनु होला। जस्तै आफूलाई रमाइलो लाग्ने गतिविधिहरू पनि गरिरहने प्रयास गर्नुपर्छ। साथी र परिवारसँग सम्पर्कमा रहिरहनुपर्छ। नियमित रूपमा व्यायाम गर्नुपर्छ। विभिन्न खेलकुदमा पनि सामेल हुनुपर्दछ। सकेसम्म नियमित खानेकुरा र सुत्ने बानीमा अडिग रहनुपर्छ। अल्कोहलबाट बच्नुपर्छ, यसको सेवन गर्नु हुँदैन। र अवैध लागू पदार्थहरूको प्रयोग पनि गर्नु हुँदैन, जसले डिप्रेसनलाई अझ खराब बनाउन मदत गर्दछ। आफ्नो मनका कुराहरूको बारेमा विश्वास गर्ने व्यक्तिसँग सेयर गर्नुपर्छ। जहाँ समस्या हुन्छ त्यहाँ उपाय पनि अवश्य हुन्छ। टेन्सन लिनु हुँदैन। आफूलाई कस्तो महसुस हुन्छ भन्ने बारे आफूले विश्वास गर्ने व्यक्तिसँग कुरा गर्नुपर्छ। अनि स्वास्थ्य कर्मी, डाक्टर वा सल्लाहकारसँग कुरा गर्नुपर्छ। आफ्ना समस्याहरू भन्नुपर्छ। त्यसै गरी डिप्रेसन हुने मानिसहरूले खानपानमा पनि ध्यान दिनुपर्छ। जस्तै भरपूर मात्रामा पानी पिउनुपर्छ, पोषण तत्वले भरपूर भएका खाना खाने गर्नुपर्छ, हरियो पत्ता भएको सागसब्जी र मौसमी फलफूल धेरै सेवन गर्नुपर्छ। चुकन्दरमा धेरै मात्रामा पोषक तत्व हुन्छ, जसबाट शरीर स्वस्थ हुन्छ। चुकन्दरले हाम्रो दिमागमा न्युरो ट्रान्समिटरको जस्तै कार्य गर्दछ अनि हाम्रो व्यवहार परिवर्तन गर्न मद्दत गर्दछ। त्यस्तै खानामा तेलको प्रयोग एकदमै कम गर्नुपर्छ। फास्ट फुड, जङ्क फुडबाट टाढा रहनुपर्छ। सलादको रूपमा टमाटर लाभकारी हुन्छ। टमाटरमा लाइकोपिन नामको एउटा पदार्थ हुन्छ, जुन एउटा एन्टिअक्सिडेन्ट हो। यसले हाम्रो शरीरलाई डिप्रेसनसँग लड्न ताकत प्रदान गर्दछ। चिनी अनि नुनको प्रयोग एकदमै कम मात्रामा गर्नुपर्छ, किनकि यसले पनि विभिन्न शारीरिक समस्याहरू उत्पन्न गराउँछ। त्यसै गरी मांसाहारी अनि बासी खाना पनि स्वास्थ्यको लागि हानिकारक हुन्छ, यसले पनि डिप्रेसनका बिरामीलाई राम्रो गर्दैन। धूम्रपान, मध्यपान अनि कुनै पनि मादक पदार्थ, लागू पदार्थको सेवन गर्नु हुँदैन। धेरै क्याफिनयुक्त चिया, कफी पनि धेरै प्रयोग गर्नु हुँदैन अनि अनावश्यक रूपमा चिकित्सकको सल्लाह बेगर विभिन्न औषधिहरूको सेवन पनि गर्नु हुँदैन। त्यसै गरी उचित खानपानको साथसाथै उचित जीवनशैली पनि अपनाउनु आवश्यक हुन्छ। आफ्नो परिवारसँगै जीवन बिताउनुपर्छ। शारीरिक व्यायाम, योगा, मेडिटेसन, ध्यान जस्ता क्रियाकलापहरू गर्नुपर्छ। यसबाट डिप्रेसनका बिरामीलाई जादुमय फाइदा भएको हामी देख्न सक्छौ। त्यस्तै जुन कारणबाट डिप्रेसनको समस्या भएको छ, सोको पहिचान गरी त्यसबाट टाढा रहनुपर्छ। आफूलाई व्यस्त राख्नुपर्छ, काम गर्नुपर्छ, अनावश्यक चिन्ता पीर लिनु हुँदैन, मनमा कुरा खेलाएर झोक्काएर बस्नु पनि हुँदैन। समयमा खाने, समयमा सुत्ने गर्नुपर्छ। टिभी, इन्टरनेट मोबाइल धेरै चलाउनु हुँदैन अनि विभिन्न सामाजिक गतिविधिमा आफूलाई समावेश पनि गर्नुपर्छ। सर्वप्रथम एन्जाइटी भनेको के हो? एन्जाइटी अर्थात चिन्ता भनेको डर र बेचैनीको भावना हो। यसले तपाईँलाई पसिना आउन सक्छ, बेचैनी र तनाव महसुस हुन सक्छ, छिटो छिटो मुटुको धड्कन हुन सक्छ, सास फेर्न गाह्रो हुन सक्छ, कुनै पनि काममा कठिन समस्याको सामना गर्नुपर्दा वा महत्वपूर्ण निर्णय लिनु अघि तपाईँ चिन्तित महसुस गर्न सक्नुहुन्छ। अर्को कुरा, एन्जाइटीले तपाईँलाई कुनै पनि समस्याको सामना गर्न मदत पनि गर्न सक्छ। चिन्ताले तपाईँलाई ऊर्जा बढाउन वा ध्यान केन्द्रित गर्न मदत पनि गर्न सक्छ। तर चिन्ता विकार अर्थात एन्जाइटी डिसअर्डर भएका मानिसहरूका लागि भने डर, टेन्सन, चिन्ता, घबराहट, मुटु ढुकढुकी, सास फेर्न गाह्रो इत्यादि हुन सक्दछ। वाट आर एन्जाइटी डिसअर्डर? चिन्ता विकारहरू के हुन्? एन्जाइटी डिसअर्डर ती अवस्थाहरू हुन् जसमा तपाईँको चिन्ता सजिलैसँग हट्दैन र समय सँगसँगै खराब बन्न पुग्दछन्। यसले तपाईँको दैनिक गतिविधिहरू, दैनिक गर्नुपर्ने कामहरू, स्कुलको काम र अन्य मानवीय सम्बन्धहरूमा हस्तक्षेप गर्न सक्दछ। वाट आर द टाइप्स अफ एन्जाइटी डिसअर्डर? चिन्ता विकारका प्रकारहरू के हुन्? धेरै प्रकारका चिन्ता विकारहरू हुन्छन् जसमा जेनरलाइज्ड एन्जाइटी डिसअर्डर जीएडी अर्थात सामान्यकृत चिन्ता विकार, जीएडी भएका मानिसहरू स्वास्थ्य, पैसा, काम र परिवार जस्ता सामान्य समस्याहरूको बारेमा सधैँ चिन्ता गर्छन्। त्यस्तै अर्को छ प्यानिक डिसअर्डर, आतंक विकार। प्यानिक डिसअर्डर भएका मानिसहरूलाई प्यानिक एट्याक हुन्छ। यो अचानक कुनै खतरा नभएको बेला धेरै डर बारम्बार हुन सक्दछ। आक्रमणहरू चाँडै आउँदछन्, छिट्टै अनि धेरै बेरसम्म पनि रहन सक्दछन्। अर्को छ फोबियाज। फोबियाज भएका मानिसहरूलाई कुनै चिजको धेरै डर हुन्छ जसले थोरै अनि धेरै खतरा उत्पन्न गर्न पनि सक्दछन्। उनीहरूलाई डर लागिरहने हुन्छ। प्लेनमा यात्रा गर्न, पहाडको यात्रा, अग्लो ठाउँमा चढ्न, भीडभाडका ठाउँहरूमा जान वा कुनै सामाजिक परिस्थितिहरूमा सामेल हुन अत्यन्तै कठिनाई हुन सक्छ। वाट आर द कजेज अफ एन्जाइटी डिसअर्डर? चिन्ताको कारण अज्ञात नै रहेको छ। हेरिडिटरी, आनुवंशिकी, मस्तिष्क जीवविज्ञान र रसायन विज्ञान, ब्रेन बायोलोजी एन्ड केमिस्ट्री, तनाव र तपाईँको वातावरण जस्ता कारणहरूले यसमा प्रमुख भूमिका खेल्न सक्दछ। हु इज एट रिस्क फर एन्जाइटी डिसअर्डर? चिन्ता विकारहरूको लागि जोखिम कसलाई हुन्छ? विभिन्न प्रकारका चिन्ता विकारहरूको लागि जोखिम कारकहरू भिन्न भिन्न हुन सक्दछन्। विशेषत महिलाहरूमा यो समस्या अधिक कमन हुन्छ, तर सामाजिक चिन्ताले, सोसल एन्जाइटीले पुरुष र महिलाहरू दुवैलाई समान रूपमा असर गर्न पनि सक्दछ। सबै प्रकारका चिन्ता विकारहरूका लागि केही सामान्य जोखिम कारकहरू छन् जसमा निश्चित व्यक्तित्व विशेषताहरू। जब तपाईँ नयाँ परिस्थितिमा हुनुहुन्छ वा नयाँ व्यक्तिहरू भेट्नुहुन्छ, सुरुमा लजालु हुनु वा पछि हट्नुहुनेछ। त्यस्तै बाल्यकाल र वयस्कतामा भएका दर्दनाक घटनाहरू सामना गरेका मानिसहरूमा, त्यस्तै चिन्ता वा अन्य मानसिक विकारहरूको पारिवारिक इतिहास अनि केही शारीरिक स्वास्थ्य अवस्था, थाइरोइड समस्या, क्यान्सर जस्ता दीर्घ रोगहरू भएका मानिसहरू बढी रिस्कमा पर्दछन्। वाट आर द सिम्टम्स अफ एन्जाइटी डिसअर्डर? चिन्ता विकारका लक्षणहरू के हुन्? विभिन्न प्रकारका चिन्ता विकारहरूमा विभिन्न लक्षणहरू हुन सक्दछन्। चिन्तित विचार वा विश्वासहरू जुन नियन्त्रण गर्न गाह्रो छ, तिनीहरूले तपाईँलाई बेचैनी र तनाव महसुस गराउँदछन् र तपाईँको दैनिक जीवनमा हस्तक्षेप गर्न सक्दछन्। तिनीहरू तपाईँबाट टाढा जान सक्दैनन् र समय सँगसँगै खराब बन्न पुग्दछन्। शारीरिक लक्षणहरू जस्तै छिटो मुटुको धड्कन चल्नु, अस्पष्ट दुखाई हुनु, चक्कर आउनु र सास फेर्न गाह्रो हुनु। व्यवहारमा परिवर्तनहरू जस्तै तपाईँले गर्नुहुने दैनिक क्रियाकलापहरू व्यवस्था गर्नु, डर लाग्नु, निन्द्रा नलाग्नु, मरिन्छ जस्तो लाग्नु, काम गर्न मन नलाग्नु, शरीर आलस्य हुनु, क्याफिन, अन्य पदार्थहरू र निश्चित औषधिहरूको प्रयोगले तपाईँको लक्षणहरू अझ खराब बनाउन पनि सक्दछ। हाउ आर एन्जाइटी डिसअर्डर्स डायग्नोस्ड? चिन्ता विकारहरू कसरी निदान गरिन्छ? एन्जाइटी डिसअर्डर्सको निदान गर्न तपाईँको डाक्टरले तपाईँको सम्पूर्ण लक्षण र चिकित्सा इतिहासको बारेमा तपाईँलाई सोध्नेछन्। तपाईँसँग अन्य फरक स्वास्थ्य समस्या तपाईँको लक्षणहरूको कारण हो होइन भनी निश्चित गर्नको लागि शारीरिक परीक्षा र प्रयोगशाला परीक्षणहरू पनि गर्न सक्नेछन्। यदि तपाईँसँग अर्को स्वास्थ्य समस्या छैन भने तपाईँ एक मनोवैज्ञानिक उपचार साइकोलोजिकल ट्रिटमेन्ट तपाईँको स्वास्थ्य प्रदायकले गर्न पनि सक्नेछ। साइकोलोजिकल काउन्सिलरले तपाईँको जड पत्ता लगाउन सक्नेछ। अब लागौं यसको होमियोपेथिक उपचारतर्फ। होमियोपेथिक ट्रिटमेन्ट फर एन्जाइटी। एन्जाइटीको होमियोपेथिकमै उपचार किन गर्ने? यसको उपचार होमियोपेथिक विधिबाट गर्नु एकदमै राम्रो हुन्छ। शरीरलाई कुनै पनि हानि नोक्सानी नहुने यो विधि तपाईँले अपनाउनु पर्दछ। यसबाट तपाईँलाई बानी बनाउने अर्थात एडिक्सन पनि हुँदैन। एन्जाइटीमा होमियोपेथी उपचार एकदमै उत्तम हो। होमियोपेथीमा धेरै नै राम्रा राम्रा औषधिहरू हुन्छन् जसले मानसिक लक्षणहरूको विस्तृत श्रृङ्खलालाई समेट्छ। होमियोपेथीले मनको चिन्ता र असन्तुलित अवस्थाहरूलाई कुनै पनि साइड इफेक्ट बिना शुद्ध प्राकृतिक औषधिद्वारा सन्तुलित अवस्थामा सुधार गर्न सक्छ। एन्जाइटीको उपचारको लागि होमियोपेथीको उपचार सबैभन्दा राम्रो मानिन्छ किनकि यसले लक्षणलाई नियन्त्रण मात्र गर्दैन, यसमा त रोगलाई पुरै जरैबाट निको पार्ने शक्ति पनि रहेको हुन्छ। जुनसुकै उमेर समूहका व्यक्तिहरूले एन्जाइटीको लागि होमियोपेथिक औषधि कुनै पनि जटिलता बिना लामो समयसम्म लिन सक्दछन्। यो गर्भवती महिलाहरूको लागि पनि सुरक्षित रहेको हुन्छ। अन्य स्वास्थ्य समस्या भएका अन्य कुनै पनि चिकित्साबाट उपचार लिइरहनु भएका व्यक्तिहरूले पनि एन्जाइटीको लागि होमियोपेथिक औषधिहरू लिन सक्नुहुन्छ। सुरक्षित रूपमा यो औषधिलाई तपाईँले सेवन गर्न सक्नुहुन्छ। औषधिको साथसाथै एन्जाइटीका बिरामीहरूले गर्नुपर्ने केही महत्वपूर्ण कुराहरू पनि म तपाईँलाई जानकारी दिँदैछु। जस्तै नियमित रूपमा व्यायाम गर्नुपर्छ, विभिन्न खेलकुदमा पनि तपाईँ सामेल हुनुपर्छ, सकेसम्म नियमित खानेकुरा र सुत्ने बानीमा अडिग रहनुपर्छ, अल्कोहलबाट बच्नुपर्छ, यसको सेवन कहिले गर्नु हुँदैन र अवैध लागू पदार्थको प्रयोग पनि गर्नु हुँदैन। आफ्नो मनका कुराहरूको बारेमा विश्वास गर्ने व्यक्तिसँग तपाईँले सेयर गर्न सक्नुहुन्छ। जहाँ समस्या हुन्छ त्यहाँ उपाय पनि अवश्य हुन्छ। अनावश्यक रूपमा तपाईँले टेन्सन पिर लिनु हुँदैन। स्वास्थ्य कर्मी, डाक्टर वा सल्लाहकारहरूसँग तपाईँले आफ्नो कुरा राख्न सक्नुहुन्छ, आफ्ना समस्याहरू भन्न सक्नुहुन्छ। भरपूर मात्रामा पानी पिउनुपर्छ, पोषण तत्वले भरपूर भएका खानेकुराहरू सेवन गर्नुपर्छ, हरिया सागसब्जी फलफूल धेरै सेवन गर्नुपर्छ, खानामा तेलको प्रयोग एकदमै कम मात्रामा गर्नुपर्छ, फास्ट फूड जंक फूडबाट टाढा रहनुपर्छ, चिनी अनि नुनको प्रयोग पनि एकदमै कम गर्नुपर्छ, धेरै मांसाहारी अनि बासी खानेकुराहरू पनि स्वास्थ्यको लागि हानिकारक हुन्छ। त्यसै गरी धूम्रपान, मध्यपान अनि कुनै पनि मादक पदार्थ र लागू पदार्थको सेवन गर्नु हुँदैन। त्यस्तै क्याफिन युक्त चिया कफी पनि धेरै मात्रामा प्रयोग गर्नु हुँदैन। अनि अनावश्यक रूपमा चिकित्सकको सल्लाह बेगरै कुनै पनि औषधिको सेवन गर्नु हुँदैन। त्यसै गरी उचित खानपानको साथसाथ उचित जीवनशैली पनि तपाईँले अपनाउनुपर्छ। आफ्नो परिवारसँगै जीवन बिताउनुपर्छ। शारीरिक व्यायाम, योग, मेडिटेशन ध्यान जस्ता क्रियाकलापहरू पनि तपाईले गर्नुपर्छ। आफूलाई व्यस्त राख्नुपर्छ, काम गर्नुपर्छ, अनावश्यक चिन्ता पीर लिनु हुँदैन, मनमा कुरा खेलाएर झोक्राएर पनि बस्नु हुँदैन, रिसाउनु हुँदैन, समयमा खाने समयमा सुत्ने गर्नुपर्छ। टिभी इन्टरनेट मोबाइल धेरै चलाउनु हुँदैन अनि विभिन्न सामाजिक गतिविधिमा आफूलाई तपाईले सक्रिय राख्नुपर्छ। आफूलाई कमजोर पनि तपाईले सम्झिनु हुँदैन। हस्त आजलाई यति नै। तपाईको दिन शुभ रहोस्। बाई बाई, नमस्ते।
1: तपाईं घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
2: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
1: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
3: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
1: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस्ट चोक आफ्नै भवनमा, छापावाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन्छ। अर्डर अनुसार का गहना तैयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहना सँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
4: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
2: धोरबाराही हाइलाइट्स को साथमा
5: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
2: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841349304।
6: नमस्कार, बिहान 7 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। समाचार अब विस्तारमा सुन्नुहोस्। संसदीय सुनवाई समितिको बैठक आज बस्दैछ। बिहान 11:15 बजे बोलाइएको बैठकमा निर्वाचन आयोगको प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनवाई हुने कार्यसूची रहेको छ। संवैधानिक परिषदको गत असार 19 गतेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तहरूमा गुरूप्रसाद वाग्ले खोलढुङ्गा र डाक्टर राजीव सुब्बा काठमाडौँको नाम सिफारिश गर्ने निर्णय गरेको थियो। यसअघि 5 साउनमा बसेको संसदीय सुनवाई समितिको बैठकले प्रस्तावित दुईजना आयुक्त आयुक्तहरूलाई 12 गते र प्रस्तावित प्रमुख आयुक्तहरूलाई 13 गते प्रस्तुतिकरणका लागि बोलाउने निर्णय गरेको थियो। समिति सभापति बोधनारायण श्रेष्ठले दुवै दिनको बैठक बिहान 11:15 बजे बस्ने जानकारी गराउनु भएको थियो। संसदीय सुनवाई समितिले सुनवाई गरेपछि प्रमुख आयुक्त र आयुक्तलाई राष्ट्रपतिको नियुक्त गर्ने प्रमुख व्यवस्था रहेको छ। सरकार र डाक्टर गोविन्द केसी बीच सात बुधे सहमति भएको छ। सहमतिसँगै डाक्टर केसीले आफ्नो अनसन अन्त्य गर्नुभएको छ। प्रतिनिधि सभा सदस्य पुकार बम तथा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जगदीश प्रसाद अग्रवालको रोहवरमा सरकारी वार्ता टोली र डाक्टर केसी बीच सहमति पत्रमा हस्ताक्षर भएको हो। सहमति अनुसार कैलालीको गोटा स्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा कम्तीमा 300 संख्याको शिक्षण अस्पताल सञ्चालन गर्ने प्रक्रिया तत्काल अघि बढ़ाइने भएको छ। अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति उपकरण तथा पूर्वाधारको व्यवस्था गरिनेछ। एमबीबीएस सहित अन्य शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक फ्याकल्टी जनशक्ति पाठ्यक्रम स्वीकृति लगायतका तयारी पनि तत्काल पूरा गरिने सहमतिमा उल्लेख छ। यस्तै सहमतिमा विश्वविद्यालयका पदाधिकारीको योग्यता नियुक्ति लगायतका विषय समेटेर शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन 2082 संशोधन प्रक्रिया संघीय संसदको चालू अधिवेशनमै बढ़ीमा 3 महिनाभित्र अघि बढ़ाउन सरकार समक्ष प्रस्ताव पेश गर्ने उल्लेख गरिएको छ। नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम मिति साउन 14 गतेसम्म तोकेको छ। सोमबार हिजो पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन बीपी नगर ललितपुरमा महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले यसो निर्णय गरेको हो। बैठकले प्रतिनिधि सभा क्षेत्र र वडा तहमा वडा सभापति मार्फत नयाँ क्रियाशील सदस्यता आवेदन तथा अनलाइन प्रणाली मार्फत स्वयं आवेदन भरेर सभापतिको पोर्टलमा होल्डमा रहेका सदस्यता आवेदन साउन 14 गते भित्र अनुमोदन गरिसक्नुपर्ने निर्णय गरेको छ। साथै पालिका र प्रतिनिधि सभा क्षेत्रले मातहतबाट अनुमोदन भएर आएका आवेदन प्राप्त भएको मितिले 3-3 दिनभित्र अनुमोदन गरिसक्नुपर्ने निर्णय पनि गरिएको छ। बैठकले भातृ तथा शुभेच्छुक संस्था इन्टरनेट पहुँच कम भएका उच्च हिमाली तथा विकट पहाड़ी जिल्लाका अध्यावधिक हुन छुटेका सदस्यहरूको विवरण एक्सेल फारम मार्फत केन्द्रबाट अध्यावधि गरिने निर्णय गरेको छ। त्यस्ता फारम साउन 15 गतेभित्र केन्द्रमा बुझाइसक्नुपर्ने र प्राप्त विवरणको सदस्यता केन्द्रले अध्यावधि गर्ने निर्णय पनि गरेको छ। अर्थमन्त्री डाक्टर सोरेङ वाग्लेले मुलुकको राजस्व प्रणालीमा व्यापक सुधार गर्दै 16 खर्ब रूपियाँको लक्ष्य प्राप्त गर्न मिशन मोडमा काम गर्न निर्देशन दिनुभएको छ। अर्थ मन्त्रालयमा हिजो आयोजित वार्षिक राजस्व समीक्षा बैठकलाई सम्बोधन गर्दै उहाँले स्पष्ट लक्ष्य मापदण्ड र समय सीमा तोकेर अघि बढ़न कर्मचारीहरूलाई आह्वान गर्नुभएको हो। अर्थमन्त्री वाग्लेले नीति तथा कार्यक्रम र बजेटमा समेत मिशन मोडको अवधारणा आएको उल्लेख गर्दै राजस्व प्रशासनलाई यसको सफल उदाहरणका रूपमा स्थापित गर्नुपर्नेमा जोड़ दिनुभएको छ। मुलुकको कुल ग्राह्य उत्पादन जीडीपी र उपभोगको ट्रेण्ड हेर्दा राजस्व संकलनको लय बिग्रिएको भन्दै उहाँले राजस्व चुहावट नियन्त्रण र दायरा विस्तारमा लाग्नुपर्ने बताउनु भएको छ। शहरी क्षेत्रको अर्थतन्त्र बलियो देखिए पनि सोही अनुपातमा राजस्व संकलन नभएकोमा उहाँले चासो व्यक्त गर्नुभएको छ। गत साल मसान्तसम्म खपत भएको बिजुलीमा मूल्य अभिवृद्धि कर भ्याट नलाग्ने भएको छ। नेपाल विद्युत प्राधिकरणले यस विषयमा सोमबार स्पष्ट पारेको हो। आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयको सूचनाका आधारमा प्राधिकरणले यस्तो जानकारी दिएको हो। ग्राहकले तिरिसकेको भ्याट रकमलाई अग्रिम भुक्तानीका रूपमा राखिनेछ। उक्त रकम आगामी भदौ महिनाको बिलमा मिलान गर्ने प्रबन्ध मिलाइएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले विद्युत खपतका आधारमा मासिक रूपमा बिल निकाल्ने गर्दछ। असारमा खपत भएको बिजुलीको बिल साउनमा जारी गर्दा कर लाग्ने वा नलाग्ने भन्नेमा दुविधा देखिएको थियो। प्राधिकरणले असार मसान्तसम्मको बिलमा भ्याट रकम जोडेर उपभोक्तालाई पठाएको थियो। त्यसरी बिल आएपछि उपभोक्ताले गुनासो गरेका थिए। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले यसमा चासो राख्नु भएको छ। उहाँले समस्या समाधानका लागि पहल गर्नु भएको छ। प्राधिकरणले साउन 8 गते आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयहरूलाई स्पष्ट पारिदिन पत्रचार गरेको थियो। आन्तरिक राजस्व कार्यालयले हिजो सूचना मार्फत असार मसान्तसम्मको विद्युत खपतमा भ्याट नलाग्ने प्रश्न पारेको छ। विभागले साउन 1 गतेदेखि मात्र विद्युत खपतमा भ्याट आकर्षित हुने जनाएको छ। गण्डकी प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा प्राज्ञ सदस्यहरूको नियुक्ति रोक्न माग गर्दै दायर गरिएको रिट निवेदनमा उच्च अदालत पोखराले अन्तरिम आदेश जारी गर्न स्वीकार गरेको छ। अदालतले नियुक्ति प्रक्रियामाथि तत्काल रोक लगाउनु पर्ने व्यवस्था नरहेको निष्कर्ष निकाल्दै विवादित विषयको अन्तिम सुनवाईका क्रममा कानूनी तथा संवैधानिक प्रश्नहरूको विस्तृत विवेचना गरिने जनाएको छ। उच्च अदालत पोखराका न्यायाधीश तेज नारायण सिंह राई र ध्रुव कुमार पियाको संयुक्त अदालतले दलित अधिकारी कर्मी उमेश सीकेले दायर गरेको उत्प्रेषण युक्त परामर्शको रिटमा अन्तरिम आदेश जारी गर्न स्वीकार गर्दै कानून बमोजिम प्रक्रिया अघि बढ़ाउन सोमबार भनेको हो। उमेश सीकेले गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय गण्डकी प्रज्ञा प्रतिष्ठान र नियुक्त पदाधिकारीहरू समेतलाई विपक्षी बनाई दायर गरेको रिटमा प्रतिष्ठानमा गरिएको नियुक्त संविधानले सुनिश्चित गरेको समानुपातिक समावेशी सिद्धान्त विपरीत गरेको दावी गरेका थिए। कास्कीको अन्नपूर्ण गाउँपालिका 10 चानेमा गएको पहिरोका कारण 5 परिवारका घर गोठ तथा पशु चौपायमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आइतबार राति पहिरो जाँदा स्थानीय प्रेम बानियाको एक तले कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। घरभित्र रहेका अन्नपात लत्तकपड़ा तथा भाँडा बर्तन पुरिएका छन्। सोही ठाउँका छानबहादुर छेत्रीको घर पहिरोका कारण चर्किएको छ भने करिब 3 रोपनी क्षेत्रफलमा लगाइएको अन्नबालीमा क्षति पुगेको प्रहरीले जनाएको छ। स्थानीय राजमान विकको गोठमा पहिरो पस्दा एउटा पाडो मरेको र एउटा भैँसी घाइते भएको छ। यसै गरी खुशीमाया विक र पूर्णबहादुर सुनारको घर पहिरोका कारण जोखिममा परेको जनाइएको छ। उक्त घटनामा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक परीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभएको छ। घटनाबारे सूचना प्राप्त हुनसाथ इलाका प्रहरी चौकी खान्द्रुकबाट प्रहरी नायब निरीक्षक राजेन्द्र पौडेल नेतृत्वको प्रहरी टोली उद्धारका लागि घटनास्थलमा खटिएको थियो। तनहुको भानु नगरपालिका 2 फुस्रे टारमा पानी राखिएको ड्रममा डुबेर एक 18 महिने बालकको दुःखद निधन भएको छ। लमजुङको दुधपोखरी गाउँपालिका 2 घर भई हाल भानु 2 फुस्रे टार स्थित माइतीमा बस्दै आएकी सोनी गुरूङका 18 महिने छोरा कुशल गुरूङको बिहान करिब 8 बजे पानीको ड्रममा डुबेर मृत्यु भएको हो। बिहानको समयमा घरका सम्पूर्ण सदस्यहरू घरभित्रै भए पनि आमा टोयलेट जाने समयमा बच्चा पनि पछि लागेको र घरको बलिसीमा पानी थाप्न राखिएको सानो ड्रममा डुबेको अवस्थामा बच्चालाई भेटेपछि घटना लगत्तै परिवारले उद्धार गरी उपचारका लागि लक्ष्मी हस्पिटल डुम्रे पुर्याएका थिए। तर अस्पताल पुर्याउन साथ चिकित्सकले उहाँलाई मृत घोषित गरेका हुन्। हाल बालकको शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल दमौलीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। म्याग्दी गाउँपालिकाले उत्कृष्ट कार्य सम्पादनका आधारमा 3 कर्मचारीलाई सम्मान गरेको छ। नीति तथा बजेट सार्वजनिक कार्यक्रममा उद्योग पर्यटन सहकारी तथा आर्थिक विकास शाखा प्रमुख प्रदीप चापागाई, शिक्षा अधिकृत विष्णु छेत्री, ललेखा अधिकृत शिवजी थापालाई गाउँपालिकाको विकास सेवा प्रवाह र जिम्मेवारीपूर्ण कार्य सम्पादनमा पुर्याएको योगदानबारे कदर गर्दै सम्मान गरिएको हो। उनीहरूलाई गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्द बहादुर नेपाली सहित गाउँपालिका नेतृत्वले दोसल्ला सम्मान पत्र र प्रमाणपत्र प्रदान गरेको गाउँपालिकाले जनाएको छ। प्याङ्जामा गत आर्थिक वर्ष सुन्तला बिक्रीबाट 1.32 करोड़ रूपियाँ भन्दा बढ़ी आमदानी भएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई स्याङ्जाका अनुसार आर्थिक वर्ष 2082-83 जिल्लाबाट 20,882 मेट्रिक टन सुन्तला निकासी गरिएको थियो। गत वर्षमा जिल्लामा 23,238 मेट्रिक टन सुन्तला उत्पादन भएकोमा बाँकी उत्पादन स्थानीय उपभोगमा खपत भएको कार्यालयले जनाएको छ। स्याङ्जाको सुन्तला रसिलो र स्वादिलो भएकाले देशका विभिन्न बजारमा यसको उच्च माग रहेको जनाइएको छ। यद्यपि सिस्टर्स ग्रिनिङ रोग, पर्याप्त कोल्ड स्टोरको अभाव र प्राविधिक जनशक्तिको कमीले सुन्तला उत्पादन तथा बजारीकरणमा चुनौती थपिएको कार्यालयले जनाएको छ। देशका पूर्वी र मध्य क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। कोशी बागमती र गण्डकीका केही ठाउँहरूमा अरू प्रदेशको तुलनामा धेरै पानी परेको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै काठमाडौँको बुढा नीलकण्ठमा 51 मिलिमिटर र मकवानपुरको मकवानपुर गढीमा 37 मिलिमिटर वर्षापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशको हिमाली तथा पहाड़ी भागमा बदली भए लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभाग तथा बागमती गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभागको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। साथै आज राति बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। व्यास नगरपालिका एकका दीपक राज न्यौपानेले दाह संस्कार सेवा निशुल्क तथा सहुलियत पूर्ण बनाउन माग गर्दै व्यास नगरपालिकाका नगर प्रमुख समक्ष ज्ञापन पत्र बुझाउनु भएको छ। ज्ञापन पत्रमा स्थानीय सरकारले नागरिकबाट संकलन हुने भूमि कर, सम्पत्ति कर, सरसफाई कर, घर बहाल कर तथा व्यवसायको करको सदुपयोग गर्दै नगरपालिकाको जन्मदेखि मृत्युसम्म अभिभावकत्व अनुभूति गराउनु पर्ने उल्लेख गरिएको छ। नागरिकको निधनपछि खाद शुल्क, काठ तथा अन्य सामग्री र सवाहन खर्चका कारण विपन्न तथा निम्न मध्यम वर्गका पूर्व परिवार आर्थिक रूपमा थप पीड़ामा पर्ने भएकाले स्थानीय सरकारले आवश्यक व्यवस्था गर्नुपर्ने माग गरिएको छ। युरोपेली मुलुक फ्रान्स र स्पेनमा विनाशकारी डडेलो फैलिँदा 3 लाख भन्दा बढ़ी मानिस आफ्नो घर छाड्न बाध्य भएका छन्। अत्यधिक गर्मी र तीव्र हावाहुरीका कारण फैलिएको डडेलोका कारण फ्रान्सले दुई दशक यताकै सबैभन्दा खराब आगलागीको सामना गरिरहेको छ। उता स्पेनको राजधानी मड्रिडका अधिकारीले यसलाई त्यस क्षेत्रले भोगेको अहिलेसम्मकै भीषण डडेलो भनेका छन्। युरोपभरि चलेको भीषण लू पछिको यो संकट आएको हो, जहाँ धेरै स्थानमा तापक्रम 40 डिग्री सेल्सियस 104 डिग्री फरेनहाइट भन्दा माथि पुगेको छ। स्पेनको मड्रिड बाहिरका क्षेत्रमा फैलिएको छुट्टाछुट्टै डडेलोले करिब 770 वर्ग किलोमिटर क्षेत्रफल जलाएर खरानी बनाएको कारण फैलिएको डडेलोका कारण फ्रान्सले दुई दशक यताकै सबैभन्दा खराब आगलागीको सामना गरिरहेको छ। उता स्पेनको राजधानी मड्रिडका अधिकारीले यसलाई त्यस क्षेत्रले भोगेको अहिलेसम्मकै

0: क्षेत्र जिरान्डो बनेको छ, जहाँबाट 2,00,000 बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। अन्तिममा खेल समाचार। आईसीसी विश्वकप क्रिकेट लीग दुईमा नेपालले लगातार तेस्रो खेल हारेको छ। नेदरल्याण्डमा चलिरहेको श्रृंखला अन्तर्गत गैरराती सम्पन्न खेलमा नेपाल नामिबियासँग 3 रनले पराजित भएको हो। 212 रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित 50 ओभरमा 6 विकेट गुमाउँदै 208 रन मात्र बनाउन सकेको हो। नेपालका लागि आसिफ शेखले 45 रन, कप्तान रोहित पौडेलले 41, आरिफ शेखले 38, कुशल भुर्तेलले 34 तथा गुलशन झाले अभिजित 19 रन बनाउनु भएको छ। नामिबियाका लागि ज्याक पार्सेलले 3 विकेट लिए भने रुबेन ट्रम्पमनले 2 विकेट लिनुभएको थियो। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले 50 ओभरमा 7 विकेट गुमाउँदै 211 रन मात्र बनाउनु भएको थियो। जान फ्रेङ्कलीले 149 बलमा शतक पूरा गरेका थिए। लाउरेन स्टेनकाम्पले 49 रन बनाएका थिए। नेपालका करण केसीले 5 विकेट लिनुभएको थियो। यससँगै करण नेपालका लागि ओडीआई क्रिकेटमा 100 विकेट पूरा गर्ने दोस्रो खेलाड़ी पनि बन्नु भएको छ। यसअघि नेपाल आयोजक नेदरल्याण्डसँग 6 विकेट र नामिबियासँग 8 विकेटले पराजित भएको थियो। लगातार तेस्रो हारसँगै नेपालका लागि लीग दुईको शीर्ष 4मा रहँदै विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने सम्भावना कठिन बनेको छ। नेपालले अब श्रृंखलाको अन्तिम खेल भोलि आयोजक नेदरल्याण्डसँग खेल्नेछ। हवस् त, यिनै खबरहरूसँगै बिहान 7 बजेको ढोरबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
4: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
5: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
6: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
7: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
6: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
7: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
6: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
7: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
6: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
7: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
6: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461-96769 र 98461-15644।
7: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
8: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा, भित्री बजार।
1: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठफेर गर्नु

0: हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रसन्न आभूषण सुनसादी पसल, शुक्ला गण्डकी चार, दुलेगौड़ा भित्री बजार, प्रोपाइटर भुज बहादुर सुनार,
1: मोबाइल 9905535।
2: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
3: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
2: हस् मम्मी।
4: मैले सुने छोरी, ल जाम हिँडा।
3: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
4: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
3: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
4: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

তো আর নাম কোকে ডুপা চিনিং বজারা যোবন।

0: सधैं पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
1: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
0: ए हो र, ल त ल,
2: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाने तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142 र 98562196692।
3: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
4: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
3: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
4: सेवा लिने क्रममा चाहिने जानकारी
3: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
4: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
3: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा। फोन 061-552-493-552-494-582-7778।
1: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
1: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
1: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
6: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
5: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
7: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56999 छ।
8: कति राम्री देखिए कि कृष्णीमै किनेको कुर्ता लगायो कि क्या हो,
9: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि कृष्णीमै आउँछौ।
8: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि कृष्णी क्लोथिङ कलेक्सन।
7: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
9: क्रिस्मी क्लोथिङ कलेक्सन, सुप्ला गण्डकी 4, दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घर माथि। प्रोपाइटर मनराज गुरुङ। सम्पर्क 98560-57731, 98060-57731।
10: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार।
10: आयुर्वेद औषधि,
11: आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
5: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
11: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
5: पिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
11: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
5: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
11: नसा तथा बात सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
5: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
11: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
5: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा,
12: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
13: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
14: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
13: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
14: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
13: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
12: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार साङ्गेला विकास बैंकको पछाडी। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
15: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
16: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
17: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
16: ओके, लेट्स डन।
18: हजुर, सिक्तेल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौंडा, गणपति लघुवित्त रहेको भवनमा।
16: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमशुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
18: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9560285443 र 9417000787।
19: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
20: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
19: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
20: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएको अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
19: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौंडा पौवा डाँडा, पञ्चमुनि स्कूल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
21: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
22: म्याडम, धुम्रपान भनेको के हो?
21: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
22: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? छन् मैडम?
21: धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
22: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
21: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
22: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
0: १०३ थोप्लो ८ अन्तर्मनको आवाज।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त। भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल। जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस।
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने।
1: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
0: कक्षा 12 मा 3.6 वा सो भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
1: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
0: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था।
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ। फोन 0665712040।
2: कहाँ जाने?
3: सिधै मयाम चिसापानीबाट काठमाडौँ। काठमाडौँबाट
2: मयाम चिसापानी अनि बीचमा नझर्ने?
3: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
2: ए हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
1: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 9841616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 9235526663। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
0: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
0: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
1: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
0: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन,
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
0: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
0: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
0: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
4: वार्ड आईसीयु एनआईसीयु जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलोसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू। फोन 0165901062 5901063।
6: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to Learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyan Marga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
7: स्टुडियो साइड अहिले बिहानको 8 बज्यो
8: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165-95301
9: कहिले ढरियाको सुस्के आवाज कहिले गाइने दाईको मन दुख्ने कथा कहिले दुःखमा कहिले सुखमा तपाईँ हुँदै गाउँ घर उकाली ओह्राली भन्जन चौतारी हुँदै गुन्जिन्छ वन पाखा
10: कार्यक्रम लोक भाका
9: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा

समस्त नमस्कार अनि हार्दिक नानोलोक सांगीतिक अभिवादन शुभ बिहानी लोकभाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमा आज म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म। तपाईँ त्यो बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकैसाथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकैसाथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौं हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा। भने आज चाहिँ हामी रहेका छौं मंगलबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ हामीले फेसबुक कमेन्टलाई कार्यक्रममा स्थान दिनेछौं। हामीले हाम्रो फेसबुक पेजमा स्टेटस हालिसकेका छौं, त्यहाँ गएर हजुरहरूलाई कुनै भाका सुन्न मन छ भने या आफ्नो साथीभाइलाई सम्झन स्वरूप केही सन्देश छाड्न मन छ भने हामीलाई कमेन्ट गर्न सक्नुहुनेछ। हजुरहरूले गर्नुभएको कमेन्टलाई चाहिँ हामीले हाम्रो यस कार्यक्रममा स्थान दिने नै छौं भन्दै कमेन्ट गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने कार्यक्रमको शुरूआतमा राख्दैछु आकाश किन गर्जियो बोलको फाका जसमा आवाज रहेको छ सागर आले मगरको र नयाँ भाका रहेको छ भर्खरै मात्र बजारमा आएको। अहिलेको लागि भने यो भाका छाड्दैछु, स्वीकार्नुहोला है त।

हजुर, आकाश किन गर्जियोबोलको फाका रहेको थियो, जसमा आवाज रहेको थियो सागर आले मगरको, निकै नै मार्मिक अनि सुमधुर भाका रहेको थियो, भर्खरै मात्र बजारमा आएको भाका, कार्यक्रममा स्थान दिइसकेकी छु। पछि पनि हाम्रो श्रोता साथीहरू चाहिँ हामीलाई सुनिरहनु भएको छ होला र यो भाका मन पर्यो होला भन्ने आशा सधैँ छ र अन्तिमसम्म सुनेर साथ दिनुहोला। अहिलेको लागि भने चाहिँ म ढिला नगरिकन चाहिँ हाम्रो श्रोता साथीले गर्नुभएको कमेन्ट पढ्नतर्फ लागिरहेको छु। हामीलाई कमेन्ट गर्नुभएको छ राजकुमार श्रेष्ठजीले, उहाँले लेख्नु भएको छ, बहिनी नमस्ते, सन्चय हुनुहुन्छ? म राजकुमार श्रेष्ठ, ब्रेथ नेपाल ट्रेकिङ प्राइभेट लिमिटेड लेकसाइडबाट हो। मलाई न्याउली बनेमा हितैको मायालाई राखे मनैमा भन्ने गीत सुनाइदिनुहोस् ल। यो गीत गासे पानीमा बस्ने मेरो मुटु गोमा कुमारी श्रेष्ठ र जन्मदिने आमा पानमती श्रेष्ठलाई सुनाउन चाहन्छु र मेरो साथी अशोक विश्वकर्मालाई पनि सुनाउन चाहन्छु ल, धन्यवाद भन्नुभएको छ। धेरैभन्दा धेरै धन्यवाद राजकुमारजी कमेन्टको लागि। पछि पनि म रुजाई हजुरको रुजाईमा रहेको भाकालाई कार्यक्रममा स्थान दिनेछु। हामीलाई मिलेसम्म सुनेर साथ दिनुहोला र राम्रोसँग चाहिँ आफ्नो काम कार्यतिर व्यस्त रहनुहोला भन्न चाहन्छु र अरू साथीहरूले पनि कमेन्ट गर्न सक्नुहुनेछ। यदि हजुरहरूलाई चाहिँ कुनै भाका सुन्न मन छ भने, आफ्नो साथीभाइलाई सम्झना स्वरूप केही सन्देश सार्न मन छ भने हामीलाई कमेन्ट गर्न सक्नुहुनेछ। हजुरहरूले गर्नुभएको कमेन्टलाई हामीले हाम्रो यस कार्यक्रममा स्थान दिनेछौं। ढिला नगरिकन कमेन्ट गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने म हाम्रो राजकुमारजीकै रोजाइमा रहेको भाकालाई कार्यक्रममा स्थान दिँदैछु। न्याउली बनेमा भुलको भाका रहेको छ, जसमा आवाज रहेको छ शान्ति श्री परियार अनि प्रशान्त शिवाकोटीको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, न्याउरी बनाईमा भर्खरै निकै रमाइलो भाका रहेको थियो, जसमा आवाज रहेको थियो शान्तिश्री परियार अनि प्रशान्त शिवाकोटीको। एकदमै रमाइलो भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु। अब भने पालो तपाईँको नै रहेको छ। आज चाहिँ हामी मंगलबारको श्रृंखलामा रहेर चाहिँ फेसबुक कमेन्टलाई कार्यक्रममा स्थान दिइरहेका छौं। हामीले हाम्रो फेसबुक पेजमा चाहिँ स्टाटस छाडिसकेका छौं। यदि हजुरहरूलाई चाहिँ कुनै भाका सुन्न मन छ भने या आफ्नो साथीभाइलाई सम्झन स्वरूप केही सन्देश छान्न मन छ भने चाहिँ हामीलाई कमेन्ट गर्न सक्नुहुनेछ। हजुरहरूले गर्नुभएको कमेन्टलाई हामीले हाम्रो यस कार्यक्रममा स्थान दिनेछौँ। ढिला नगरिकन कमेन्ट गर्दै गर्नुहोला साथीहरू भन्दै अहिलेको लागि भने फेरि पनि अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। हारे मैले बोलको भाका रहेको छ, पुरानो भाका जसमा आवाज रहेको छ विष्णु माझी अनि मौसम गुरूङको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, हारे मैले बोलकुनीकै नै सुमधुर अनि मार्मिक भाका रहेको थियो। पुरानो भाकालाई कार्यक्रम स्थान दिइसकेकी छु। यसमा चाहिँ विष्णु माझी अनि मौसम गुरुङको आवाज रहेको थियो र अहिलेको लागि भने ढिला नगरिकन चाहिँ म हाम्रो साथीहरूले गर्नुभएको कमेन्ट फेरि पनि पढ्न लागिरहेको छु। हामीलाई कमेन्ट गर्नुभएको छ सौरभ केसीजीले, उहाँले लेख्नुभएको छ, हेलो सिस, गुड मर्निङ, म बागचौर नगरपालिका आठको मान्छे हाल भारतको गुजरातदेखि सुन्दैछु। मेरो घरमा हुने बुढी छोरालाई सम्झिन चाहन्छु भन्नुभएको छ। धन्यवाद सौरभजी कमेन्टको लागि। हजुर चाहिँ हाम्रो नियमित श्रोता हुनुहुन्छ है, सधैँ कमेन्ट गर्नुहुन्छ, खुसी लाग्छ। सधैँ यसरी नै कमेन्ट गरेर साथ दिनुहोला र मिलेसम्म चाहिँ सुनेर पनि साथ दिनुहोला भन्न चाहन्छु। यसै गरी हामीलाई खड्का राजुजीले पनि कमेन्ट गर्नुभएको छ, उहाँले पनि हामीलाई सधैँ कमेन्ट गरेर साथ दिनुहुन्छ, सुनेर पनि साथ दिनुहुन्छ होला पक्कै पनि। उहाँले पनि कमेन्ट गर्नुभएको छ, उहाँले गर्नुभएको कमेन्ट चाहिँ नमस्ते भन्नुभएको छ। नमस्ते राजुजी र धन्यवाद कमेन्टको लागि सम्पूर्णलाई। र अनि साथीले पनि कमेन्ट गर्न सक्नुहुनेछ, कमेन्ट गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने मुगलिन पुल माया मोह बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ खेम सेन्चुरी अनि सुनिता बुढा छेत्रीको। र यो भाका सँगसँगै चाहिँ हामी छोटो व्यावसायिक विषयमा जानुपर्ने बेला पनि भइसकेको छ। हामी केही समय लगत्तै फेरि पनि पुनः उपस्थित हुने नै छौं। त्यतिजेलसम्मको लागि तपाईँहरू भने रेडियो ठोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त।

0: 103.8 अन्तर्मनको आवाज।
1: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
2: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
1: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
2: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
3: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, आगवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
4: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
3: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868385022।
5: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
6: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
7: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
5: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
6: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
5: सम्पर्क युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811453305।
3: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
8: यस दुलेगौडा पोलिक्लिनिकमा यही साउन 16 गते तेस्रो शनिबार
3: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
9: हार्ट जोड्नी नसा तथा वात रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
8: वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
3: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
8: साथै यही साउन 13 गते बुधबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा।
10: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: यस दुलेगौडा पोलिक्लिनिकमा नाक, कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
10: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
11: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9560131053।
12: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
13: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
12: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
13: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
5: आहा, घर त साह्रै चित्त बुझ्दो भयो हैन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
14: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
15: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
16: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 065414234 र 98171656606।
17: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
18: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
17: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
18: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
19: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
20: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
19: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98560 33 398 र 98465 10 950।
21: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
22: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
21: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
22: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
21: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
22: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
21: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
22: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
21: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461-96769 र 98461-15644।
22: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
23: एक सय 103.8 अन्तर्मनको आवाज।

हजुर, केही दिनको छोटो व्यावसायिक विश्राम लगत्तै फेरि पनि पुनः उपस्थित भइसकेकी छु म। कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ बेला सुन्दै हुनुहुन्छ रेडियो ठोर बाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। र हामी आउने गर्दछौं हप्ताको सातै दिन फरक बार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौं मंगलबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ हामीले फेसबुक कमेन्टलाई कार्यक्रममा स्थान दिइरहेका छौं र रहन्छौ हामी अबको 9 बजेसम्म। थोरै समय अझ नै बाँकी रहेको छ, कमेन्ट गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने हामीलाई फेरि पनि एकजना साथीले कमेन्ट गरिसक्नु भएको छ, म चाहिँ त्यो कमेन्ट पढ्नतर्फ आइरहेको छु। हामीलाई चाहिँ सुशान अधिकारीजीले कमेन्ट गर्नुभएको छ, उहाँले लेख्नु भएको छ, हेलो नमस्कार, बाने थोकबाट सुन्दैछु, छ्याप्पै भन्ने भाका बजाइदिनु ल स्पेशल हजुरको लागि भन्नुभएको छ। धन्यवाद सुशानजीलाई कमेन्टको लागि। पक्कै पनि म हजुरको रोजाइमा रहेको यो भाकालाई कार्यक्रममा स्थान दिँदैछु, अन्तिमसम्म चाहिँ सुनेर साथ दिनुहोला। यस्तै गरी अन्य साथीले पनि कमेन्ट गर्दै गर्नुहोला, अझै पनि थोरै समय चाहिँ बाँकी नै रहेको छ भन्दै अहिलेको लागि भने हाम्रो सुशानजीको रोजाइमा रहेको छ्याप्पै बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ बद्री पङ्गेनी अनि ज्योति मगरको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, झ्यापै बोलको फाका रहेको थियो र कार्यक्रममा स्थान दिइसकेकी छु, जसमा आवाज रहेको थियो बद्री कुमार पङ्गिनी अनि ज्योति मगरको। र यो भाका सँगसँगै चाहिँ हामी आजको कार्यक्रमको अन्तिममा आइसकेका छौं। छुटिएर जानुपर्ने बेला पनि भइसकेको छ। आजको श्रृंखलामा हामीलाई तीनजनसम्म सुनेर साथ दिनुहुने र कमेन्ट गरेर साथ दिनुहुने सम्पूर्ण श्रोता साथीहरूलाई हृदयदेखि नै धन्यवाद व्यक्त गर्दै जाँदा जाँदै चाहिँ अन्तिममा चाहिँ हिमाली फुलबलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ सुरेश अञ्जन अनि देवी खत्री मगरको। र यो भाका सँगसँगै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तोता सृष्टि खत्री विदा हुन्छु। तपाईहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त।

0: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
1: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
0: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेतको चिन्ता लिनु भएको छ यो दिदीले?
2: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनी स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
5: टाइम चेक को साथमा मनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्र।
0: ल किन हो हाम्रो दिदी त छोराको
5: तयारी गर्नसँग साठफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
6: तयारी दुर्व्यवहार र कुटपिट विरूद्ध देशभरका चिकित्सक आन्दोलित, आज सबैजसो स्वास्थ्य संस्था र अस्पतालको ओपीडी बन्द हुने।
7: लमजुङमा पहिरोले घर भत्किँदा दुईजनाको मृत्यु, धनकुटा र पाल्पामा भएका ट्रक दुर्घटनामा दुईजनाको ज्यान गयो, एक घाइते।
6: इरानसँग युद्ध अन्त्यको वार्ता भइरहेको अमेरिकी राष्ट्रपतिको दावी, छलफलहरू असफल भएमा युद्धविरामकै अवस्थामा फर्किने चेतावनी।
7: र काभा पुरूष भलिबलमा सान्त्वना जितका लागि नेपालले कजाकिस्तानसँग प्रतिस्पर्धा गर्दै।
8: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
6: समाचार अब विस्तारमा। सुनसरीको इनरुवा क्षेत्रमा लगाइएको कर्फ्यू हटाइएको छ। अवस्था सामान्य बन्दै गएको र पूर्व पश्चिम राजमार्ग पनि अवरोध हुने भएकाले कर्फ्यू हटाइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्लाधिकारी पोषण लामिछानेले जानकारी दिनुभयो। उहाँका अनुसार आज बिहानैदेखि नरुवा नगरपालिका वडा नम्बर 3 र 6 कोशीमा कोशी बारेसको पुल तथा महेन्द्र राजमार्ग क्षेत्रमा लगाइएको कर्फ्यू हटेको हो। देवानगंज र हरिनगर गाउँपालिकाका क्षेत्रमा भने कर्फ्यू जारी छ। त्यहाँ आजको अवस्था सामान्य रहे पनि सुरक्षा चुनौती कायम रहेको निष्कर्षसहित कर्फ्यू जारी राखिएको हो। कर्फ्यू लगाइएका क्षेत्रमा आज पनि बिहानैदेखि नेपाली सेनाले गस्ती शुरू गरेको छ। हिजो बसेको सर्वपक्षीय बैठकले शान्ति स्थापनाका लागि सहमति गरेसँगै आजै केही स्थानमा सद्भाव र्यालीको समेत आयोजना गरिएको छ। आइतबार राति देवानगंज गाउँपालिका 3 कप्तानगंजमा दुई समुदायबीच भएको झडपले उग्र रूप लिँदा सुरक्षाकर्मीको गोली लागेर एकजनाको मृत्यु तथा दर्जन बढ़ी घाइते भएका थिए। त्यसैको विरूद्धमा हिजो दिनभर कर्फ्यूका बावजूद समेत प्रदर्शन भएको थियो। देवानगंज, कप्तानगंज, हरिनगर, भूटा, इनरुवा, लौकही, भोकराह लगायतका क्षेत्रमा दिनभर प्रदर्शन भयो। यो प्रदर्शन जनकपुर, विराटनगर र राजविरासम्म फैलिएको थियो। यसैबीच सो हिंसात्मक घटनाको छानबिनका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय समिति विराटनगर पुगेको छ। भूपेन्द्र थापाको संयोजकत्वमा गठित समितिले गैराती नै घटनास्थलमा पुगी घटनाको अनुसन्धान प्रक्रिया अघि बढ़ाएको हो। समितिले गैराती विराटनगर स्थित नेहरू अस्पताल पुगेर उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै घाइते तथा घटनाका प्रत्यक्ष पीड़ितसँग घटनाबारे बयान लिँदै आवश्यक विवरण संकलन थालेको छ।
7: चिकित्सकहरूको आन्दोलनका कारण आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा ओपीडी सेवा बन्द हुने भएको छ। नेपाल चिकित्सक संघले स्वास्थ्य कर्मीहरूमाथि हुने दुर्व्यवहार र कुटपिटका घटनाहरूको विरोध गर्दै आज ओपीडी सेवा बन्द गर्ने घोषणा गरेको छ। वीरगंजको नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सक तथा स्वास्थ्य कर्मीहरू आन्दोलित बनेका छन्। सुरक्षित वातावरणमा काम गर्न पाउनुपर्ने अधिकारको माग गर्दै संघले विज्ञप्ति मार्फत हिंसा विरूद्ध शून्य सहनशीलताको नीति अपनाउन आग्रह गरेको छ। यस्तै नारायणी अस्पतालमा शनिबार भएको घटनाको सम्बन्धमा सीसीटीभी फुटेजको आधारमा अराजक व्यक्तिको पहिचान गरी कार्यवाही गर्नुपर्ने माग अस्पताल प्रशासनले गरेको छ। अस्पतालले विज्ञप्ति जारी गर्दै उक्त दिनको सीसीटीभी फुटेज सम्बन्धित निकायमा पठाइसकिएको बताउँदै अराजक व्यक्तिहरूको पहिचान गरी आवश्यक कानूनी कार्यवाही गर्न अनुरोध गरेको छ। शनिबार वीरगंज महानगरपालिका 25 निवासी 45 वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि उनका परिवारका सदस्य तथा आफन्तले उपचारमा लापरवाही गरेको भन्दै आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डाक्टर प्रमोद राममाथि आक्रमण गर्दा उहाँ गम्भीर घाइते हुनुभएको छ।
9: लमजुङको मध्य नेपाल नगरपालिका साथ भाटबेसीमा कुलो भत्किएर आएको पहिरोले धनसार भत्किँदा बाबु छोरीको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्। आज बिहान आएको पहिरोले विष्णुदत्त सुवेदीको दुई तले ढुङ्गा माटोले बनेको कच्ची धनसार पूर्ण रूपमा भत्किएको थियो। मृत्यु हुनेमा 59 वर्षीय टिक बहादुर विक र उनकी 15 वर्षीय छोरी विनिता विक रहेका छन्। 50 वर्षीय सुकुमाया विक र 16 वर्षीय अस्मिता विक घाइते भएका छन्। उनीहरूको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुवैको अवस्था हाल मध्यम रहेको बताइएको छ। धनसारभित्र रहेका चारजना पुरिएको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय भोलेटारबाट प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माको नेतृत्वमा टोली घटनास्थल पुगेर उद्धार गरेको थियो। दुईजनाको उपचारका क्रममा मृत्यु भएको हो। यस्तै कास्कीको अन्नपूर्ण गाउँपालिका 10 चानेमा गएको पहिरोका कारण पाँच परिवारका घरगोट तथा पशु चौपायामा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आइतबार राति पहिरो जाँदा स्थानीय प्रेमबानियाको एक तले कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। घरभित्र रहेका अन्नपात लत्ता कपड़ा तथा भाँडा बर्तन पुरिएका छन्। सोही ठाउँका छानबहादुर छेत्रीको घर पहिरोका कारण चर्किएको छ भने करिब 3 रोपनी क्षेत्रफलमा लगाइएको अन्नबालीमा क्षति पुगेको प्रहरीले जनाएको छ। यसै गरी खुशीमाया विक र पूर्णबहादुर सुनारको घर पहिरोका कारण जोखिममा परेको छ।
7: धनकुटामा ट्रक दुर्घटना भई आगलागी हुँदा एकजनाको मृत्यु भएको छ। विराटनगरबाट तापलेजुङतर्फ हाइड्रो पावर आयोजनाका लागि सामग्री बोकेर जाँदै गरेको प्रदेश 102/0001/5363 नम्बरको ट्रक हिजो राति तमोर करिडोर अन्तर्गत 24 गाउँपालिका 4 स्थित फलामेटारमा पल्टिएपछि आगलागी भएको थियो। त्यसमा परि एकजनाको मृत्यु भएको र उनको परिचय खुल्न नसकेको धनकुटाका प्रहरी प्रमुख एसपी नारायण रंजित कारले बताउनुभयो। यस्तै पाल्पामा टिप्पर दुर्घटना हुँदा गैराती एकजनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्। हार्थोकबाट रेडीतर्फ जाँदै गरेको लु 2 ख 44/47 नम्बरको टिप्पर तानसेन नगरपालिका 12 गाईघाटमा गैराती सभा 9 बजे दुर्घटना परेको थियो। मृत्यु हुनेमा टिप्परका सहचालक बागलुङको ढोरपाटन नगरपालिका 1 खप्तडी वाङका 25 वर्षीय तेजेन्द्र कुमार रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताउनुभयो। गम्भीर घाइते उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा गैराती 11:30 बजे मृत्यु भएको हो। चालक सोही ठाउँका 27 वर्षीय मीनबहादुर कुमार सामान्य घाइते भएका छन्। इट्टा बोकेको टिप्पर ओह्रालोमा आफै अनियन्त्रित भई सड़कमा पल्टिएको हो।
9: झापाको मेचीनगर नगरपालिका 6 काँकण भिट्टा स्थित अरूणोदय इंग्लिश बोर्डिङ स्कूलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। सर्लाई लालबन्दी 2 की 29 वर्षीय कविता कुमारी ढुंगाना मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। उनी आफ्ना श्रीमान 30 वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासमा बस्दै आएकी थिइन्। गुप्ता पर्साको वीरगंज स्वर निवासी हुन् र श्रीमान श्रीमती दुवैजना गत वैशाखदेखि सोही विद्यालयमा अध्यापन गरिरहेका थिए। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रंजन अवाले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो। विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइन्टेलका अनुसार यही साउन 5 गतेदेखि विद्यालय विधामा रहेको र हिजो विद्यालय सञ्चालनका क्रममा दुवै शिक्षक सम्पर्कमा नरहेको पाइएको थियो। विद्यालय परिसरभित्र एक महिलाको शव फेला परेको सूचना पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। शवको परीक्षणसहित सबै पक्षबाट अनुसन्धान अघि बढ़ाइएको र सम्पर्कविहीन रहेका उनका श्रीमानको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
10: गुणस्तरीय प्लम्बिङको परपर्दो नाम मार्बल।
11: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
10: सुरक्षा घरको साथ जीवन भर।
8: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
9: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
7: अब बाँकी समाचार। निर्वाचन आयोगको आयुक्तमा सिफारिश भएकाहरूको सुनवाईका लागि आज संसदीय सुनवाई समितिको बैठक बस्दैछ। बिहान 11:15 बजे बोलाइएको बैठकमा निर्वाचन आयोगको आयुक्तका लागि प्रस्तावित गुरूप्रसाद वाग्ले र डा राजीव सुब्बाको सुनवाई गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। संवैधानिक परिषदको गत असार 19 बैठकले संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सिफारिश गरेको थियो। त्यस्तै निर्वाचन आयुक्तमा वाग्ले र सुब्बालाई सिफारिश गरेको थियो। यसअघि साउन 5 बसेको संसदीय सुनवाई समितिको बैठकले प्रस्तावित दुईजना आयुक्तलाई साउन 12 आज प्रस्तुतिकरणका लागि बोलाउने निर्णय गरेको थियो। प्रस्तावित प्रमुख आयुक्तलाई भने भोलि बोलाइनेछ। संसदीय सुनवाई समितिले सुनवाई गरेपछि प्रमुख आयुक्त र आयुक्तहरूलाई राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ।
9: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका विषयमा वार्ता जारी रहेको बताउनु भएको छ। लगातार तेस्रो दिन पनि दुवै पक्षले एकअर्कामाथि आक्रमण नगरेपछि उहाँको यस्तो टिप्पणी आएको हो। तर उहाँले जारी छलफलहरू पनि असफल भएमा भने वाशिङटन युद्धविराम अघिकै सैन्य रणनीतिमा फर्किने चेतावनी दिनुभयो। तेहरानले भने कुनै पनि प्रत्यक्ष वार्ता भइरहेको दावी अस्वीकार गरेको छ। ट्रम्पका अनुसार शुक्रबार उहाँले वार्ताका प्रयासहरूलाई असर पार्ने भन्दै इरानमाथिका अमेरिकी हवाई आक्रमण रोक्ने निर्णय गर्नुभएको थियो। अमेरिकी आक्रमण रोकिएपछि इरानले पनि आक्रमण नगरेको बीबीसीले जनाएको छ। यो युद्धविराम जस्तो अवस्था करिब 2 सातासम्म चलेका दैनिक अमेरिकी हवाई आक्रमण तथा दुई पक्ष बीच भएका आक्रमणपछि आएको हो, जसले गत जूनमा भएको युद्धविरामलाई प्रभावहीन बनाएको थियो। त्यति बेला अमेरिकी सेनाले होर्मुज जलमार्गबाट हुने अन्तर्राष्ट्रिय तेल ढुवानीलाई जोखिममा पार्ने, इरानको क्षमता कमजोर बनाउन कार्यवाही गरेको दावी गरेको थियो। यसैबीच व्हाइट हाउसकी प्रवक्ता अन्ना केलीले अमेरिकी सेनासँग राष्ट्रपति ट्रम्पका सबै रणनीतिक उद्देश्य पूरा गर्न र त्यसभन्दा पनि बढ़ीका लागि पर्याप्त हतियार, गोला बारूद र सैन्य भण्डार रहेको बताउनु भएको छ। उहाँले अपरेशन एपिक फ्यूरीले अमेरिकालाई चुनौती दिँदा के परिणाम हुन सक्छ भन्ने देखाएको पनि दावी गर्नुभयो। यसअघि अमेरिकाको हतियार भण्डार रित्तिँदै गएकाले आक्रमण रोकिएको चर्चा भएको थियो।
7: अब खेल समाचार। काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले आज कजाकस्तानसँग प्रतिस्पर्धा गर्दैछ। आफ्नो अन्तिम खेलमा उत्रन लागेको नेपाल पहिलो जीतको खोजीमा हुनेछ। खेल पाकिस्तानको इस्लामाबादमा नेपाली समयअनुसार बिहान 10:45 शुरू हुनेछ। लगातार 5 खेलमा पराजित भएको नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ। राउण्ड रोबिन लीगको पहिलो खेलमा कजाकस्तानसँग नेपालले 3-2 सेटमा पराजय बेहोरेको थियो। सोही टोलीसँग नेपालले 5 स्थानका लागि प्रतिस्पर्धा गर्न लागेको हो। नेपाली टोली पाकिस्तान र उज्बेकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको थियो भने कजाकस्तान, बंगलादेश र श्रीलंकासँग 3-2 पराजित भएको थियो।
9: अब मौसम। आज बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाड़ी भूभाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ। मध्य प्रदेश तथा कोशी प्रदेशका तराई भूभागमा आंशिक बदली हुनेछ। देशका हिमाली भूभागका केही स्थानमा तथा पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थान तथा कोशी प्रदेशका तराई भूभाग र मध्य प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
7: सुनसरीको इनरुवामा कर्फ्यू हट्यो, अन्य विभिन्न ठाउँमा सेना परिचालन जारी, केही क्षेत्रमा दिउँसो सद्भाव र्याली निकाल्ने तयारी।
9: दुर्व्यवहार र कुटपीट विरूद्ध देशभरका चिकित्सक आन्दोलित, आज सबैजसो स्वास्थ्य संस्था र अस्पतालको ओपीडी बन्द हुने,
7: लमजुङमा पहिरोले घर भत्किँदा दुईजनाको मृत्यु, धनकुटा र पाल्पामा भएका ट्रक दुर्घटनामा दुईजनाको ज्यान गयो, एक घाइते,
9: इरानसँग युद्ध अन्त्यको वार्ता भइरहेको, अमेरिकी राष्ट्रपतिको दावी, छलफलहरू असफल भएमा युद्धग्रामकै अवस्थामा फर्किने चेतावनी,
7: र काभा पुरूष भलिबलमा सान्त्वना जीतका लागि नेपालले आज कजाकिस्तानसँग प्रतिस्पर्धा गर्दै
9: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र बिदा हुन्छौ, नमस्कार।
12: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
13: सधैँ यही आउँदो साउन 16 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा,
14: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँसीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थी सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
15: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
16: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित पूर्ण अङ्गको भिडियो एक्सरे, एनामोलिसको समस्या, घाँसीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थी सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श

0: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा सम्पर्क 0564142733
1: र 9867

0: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्कु जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा, आफ्नै निवासमा।
4: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855114345 र 9855204345।
5: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
6: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 9816634372।
8: दाई, पहिला यो मोबाइल हेर्नुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, 81 बिग्रियो।
9: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
8: अनि बन्छ त दाई?
9: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
10: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि
11: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
12: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
11: प्रोपाइटर राजन पौडेल, मोबाइल 9855062029।
13: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
14: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
13: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
14: छुटका दायराहरू:
13: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए

0: प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 GPA वा सो भन्दा बढी GPA प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
0: र 2.5 GPA वा सो भन्दा बढी GPA प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क 0655741479, मोबाइल 9856062265 र 9848064145।
2: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
3: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9510884061 र सिजन गुरुङ 9705440900।
4: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
5: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
4: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
5: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या रे? दुलैगौँडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
3: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौँडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
2: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौँडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9556083507, कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846618817।
6: १०३.८ अन्तर्मनको आवाज।

0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो?
1: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि हुब, पौवाडाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153868।
3: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के, बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ, बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि, बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि, त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
4: ए शैलेशको बुवा, यसपालि अलिअलि गरगहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँच्छन् त हो नि, मान सम्मान इज्जत भनेको
5: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ, यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ, विश्वासिलो सुनचादी पसल खोजौला नि।
4: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने, अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्केवा चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
6: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ,
5: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9811160069, राजु विश्वकर्मा 9807169।
7: सुन न श्रेया, यो चाया पोतो डन्डी फोर एलर्जीले मेरो अनुहार नै।
8: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
7: कहाँ?
8: गण्डकी मेडिकल हल
9: हो। गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
10: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डी फोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सन स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
9: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
11: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0625903969, मोबाइल 9840826926।
12: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
13: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र पारिन्छ कि?
12: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटेलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
13: ए, होटेल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
12: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी 4 आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
9: होटल फ्यामिली एन्ड लज, खैरेनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 95 23================4 20 9││0││1││44││6││74││ र 9││4││60││23││420```।
0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
1: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
0: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9││1 41 6322।
14: ए सम्धि, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा, हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्धि।
15: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हौ सम्धि। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
16: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9││0 28 28810, 9││0││28││8811 र 9││0││28││8816।
0: ए सबिना, यस्तो हतारमा कता हो?
1: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
0: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त, यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ, सबै सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
17: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9864878528 र 9908-16142।
18: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
19: इस चरक मेमोरियल हॉस्पिटल में कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहूलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
18: घातक रोग जस्ते मुटु रोग, मुटुक को शल्यक्रिया, कैंसर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्तस्राव आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
19: सेवा लिने क्रम में चाहिने जानकारी,
18: संचय कोष में दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोष को नंबर,
19: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
18: साबिक का संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
19: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा, फोन 061-552-493-552-494-582-7878।
20: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
21: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
20: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
22: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
20: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
22: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
20: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
21: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
23: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846656999 छ।
24: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
25: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
24: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
25: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
26: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
27: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
21: ग्राहकको चाहना नै हाम्रो दृष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
26: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
21: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9846661220।
24: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
0: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
24: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
22: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9821653507।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसन आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
3: मोबाइल 9808535537 र 9806615899।
4: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management. Both stream can apply. Intro to learn. Go forth to serve. Further details. Pokhara College of Management. PCM. Gyanmarga, Nadipur. Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
5: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
6: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
5: ओके ल डन।
6: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
5: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560-28543 र 9847-00787।
7: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
8: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
7: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
9: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 065-414-236, मोबाइल 9560-78302 र 9460-78302।
10: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
10: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
10: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
1: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
10: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
1: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थी नानीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
10: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
1: साथै UGC प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
10: र बिहानी 17:00 कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0 65 571 240।
11: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
12: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
13: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
14: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
12: ए हो र, हस् दाई म आजै जान्छु।
1: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
10: हाइजेनिक राज प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
15: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
1: अब दुले गौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
15: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
1: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
15: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र PNS को सफल उपचार,
1: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
15: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
1: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, PCOD,
15: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
1: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
15: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
10: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 9853519122, 9800528008 र 9840769246।
16: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
17: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
16: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
10: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
18: स्टुडियो
19: अहिले बिहानको 10 बज्यो।
16: टाइम चेक को साथमा मनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816095301।
18: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
17: धोरबाराही हाइलाइट्सको साथमा
1: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
17: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841649304।

0: नमस्कार, बिहान 10 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com एनपी लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। समाचार अब विस्तारमा सुन्नुहोस्। संसदीय सुनवाई समितिको बैठक आज बस्दैछ। बैठक बिहान 11 बजे बोलाइएको बैठकमा निर्वाचन आयोगको प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनवाई हुने कार्यसूची रहेको छ। संवैधानिक परिषदको गत असार 19 गतेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तहरूमा गुरूप्रसाद वाग्ले खोलढुङ्गा र डाक्टर राजीव सुब्बा काठमाडौँको नाम सिफारिश गर्ने निर्णय गरेको थियो। यसअघि 5 साउनमा बसेको संसदीय सुनवाई समितिको बैठकले प्रस्तावित दुईजना आयुक्तहरूलाई साउन 12 गते र प्रस्तावित प्रमुख आयुक्तलाई 13 गते प्रस्तुतिकरणका लागि बोलाउन निर्णय गरेको थियो। समिति सभापति बोधनारायण श्रेष्ठले दुवै दिनको बैठक बिहान 11 बजे बस्ने जानकारी गराएका थिए। संसदीय सुनवाई समितिले सुनवाई गरेपछि प्रमुख आयुक्त र आयुक्तलाई राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था रहेको छ। अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले आज विभिन्न उद्योगका उद्योगपतिहरूसँग छलफल गर्नुहुने भएको छ। अर्थमन्त्रीको सचिवालयका बैठक दिउँसो 3 बजे मन्त्रालयमा बस्नेछ। बैठकमा नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरी अर्थतन्त्रमा विशिष्ट योगदान पुर्याएका झण्डै 3 दर्जन उद्योगपतिहरूसँग बजेट कार्यान्वयनका विषयमा विशेष छलफल हुनेछ। छलफलमा अर्थमन्त्री वाग्ले, अर्थ सचिव डाक्टर घनश्याम उपाध्याय, उद्योग वाणिज्य तथा आपूर्ति सचिव नारायण प्रसाद दवाडी सहित अर्थ लयका महत्वपूर्ण महाशाखा तथा विभागका अधिकारीहरू सहभागी हुनेछन्। सरकार र डाक्टर गोविन्द केसीबीच 7 बुधी सहमति भएको छ। सहमतिसँगै डाक्टर केसीले आफ्नो अनसन अन्त्य गर्नुभएको छ। प्रतिनिधि सभा सदस्य पुकार बम तथा प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकार डाक्टर जगदीश प्रसाद अग्रवालको रोहबरमा सरकारी वार्ता टोली र डाक्टर केसीबीच सहमति पत्रमा हस्ताक्षर भएको हो। सहमति अनुसार कैलालीको गेटा स्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा कम्तीमा 300 संख्याको शिक्षण अस्पताल सञ्चालन गर्ने प्रक्रिया तत्काल अघि बढ़ाइने भएको छ। अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति उपकरण तथा पूर्वाधारको व्यवस्था गरिने, एमबीबीएस सहित अन्य शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक फ्याकल्टी जनशक्ति पाठ्यक्रम स्वीकृति लगायतका तयारी पनि तत्काल पूरा गरिने सहमतिमा उल्लेख छ। नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम मिति साउन 14 गतेसम्म तोकेको छ। सोमबार हिजो पार्टीको केन्द्र कार्यालय बीपी स्मृति भवन बीपी नगर ललितपुरमा महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले प्रतिनिधि सभा क्षेत्र र वडा तहमा वडा सभापति मार्फत नयाँ क्रियाशील सदस्यता आवेदन तथा अनलाइन प्रणाली मार्फत स्वयं आवेदन भरेर वडा सभापतिको पोर्टलमा होल्डमा रहेका सदस्यता आवेदन साउन 14 गतेभित्र अनुमोदन गरिसक्नुपर्ने निर्णय गरेको छ। साथै पालिका र प्रतिनिधि सभा क्षेत्रले मातहतबाट अनुमोदन भएर आएका आवेदन प्राप्त भएको मितिले 3 दिनभित्र अनुमोदन गरिसक्नुपर्ने निर्णय पनि गरिएको छ। बैठकले भातृ तथा शुभेच्छुक संस्था इन्टरनेट पहुँच कम भएका उच्च हिमाली तथा विकट पहाड़ी जिल्ला खाद्य अधिक हुन छुटेका सदस्यहरूको विवरण एक्सेल फारम मार्फत केन्द्रबाट अध्यावधि गरिने निर्णय पनि गरेको छ। नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्दको घोषणा गरेको छ। संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि धरपकड र दमनको विरोधमा आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द भएको घोषणा गरेको हो। गएको साउन 9 गते नारायणी अस्पताल वीरगंजमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा संघले दोषीलाई कार्यवाहीको माग गरेको छ। घटनामा डाक्टर प्रमोद रामको टाउकोमा गम्भीर चोट लागेको र अन्य स्वास्थ्यकर्मीमाथि आक्रमण संलग्नलाई समेत कार्यवाही गर्न संघले माग गरेको छ। पर्साका प्रहरी उपरीक्षक र प्रमुख जिल्ला अधिकारीलाई पनि कार्यवाहीको माग गरेको संघले आन्दोलनको थप कार्यक्रम सर्वपक्षीय भेलापछि तय गर्ने जनाएको छ। नेपाल विद्युत प्राधिकरणले उपभोक्ताले असारमा खपत गरेको बिजुली महसुलमा तिरिसकेको मूल्य वृद्धि कर भ्याट रकम अग्रिम भुक्तानीको रूपमा कायम गरी अर्को महिना भदौको बिलमा समायोजन गर्ने भएको छ। प्राधिकरणले सार्वजनिक सूचना निकालेर ग्राहकले तिरिसकेको भ्याटलाई भदौको बिलमा समायोजन गर्ने जनाएको हो। मुगलिन नारायणगढ़ सड़क खण्डमा सुक्खा पहिरो जाँदा सवारी आवागमन पूर्ण रूपमा अवरूद्ध भएको छ। इच्छाकामना गाउँपालिका पाँच स्थित मुगलिन बजार नजिकै मंगलबार आज बिहान पहिरो खसेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी चन्द्रभूषण यादवका अनुसार अचानक सुक्खा पहिरो खसेपछि दुवैतर्फका गाड़ी रोकिएका छन्। अवरूद्ध सड़क सफा गरेर खुलाउन सड़क विभागसँग समन्वय गरी पन्छाउने काम अघि बढ़ाइएको प्रहरीले जनाएको छ। पहिरो पन्छाएर सड़क सञ्चालनमा ल्याउन अझै कम्तीमा दुई घण्टा लाग्ने अनुमान प्रहरीले गरेको छ। सड़क अवरूद्ध हुँदा गन्तव्यतर्फ हिँडेका हजारौं यात्रु र सवारी साधन बीच बाटोमै रोकिएका छन्। आज बिहान सुक्खा पहिरो खसेर सड़क ठप्प भएपछि अहिले दुईवटा जेसीबी सवारी मेसिन प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ। पहिरो पन्छाउने कार्यलाई तीव्र बनाउन थप एउटा मेसिन घटनास्थलतर्फ आउँदै गरेको सड़क डिभिजन कार्यालय भरतपुरले जनाएको छ। पुनर्थप पहिरो नझरे अबको एकदेखि दुई घण्टाभित्र पहिरो हटाई यातायात सुचारू गर्ने लक्ष्य राखिएको छ। सड़क अवरूद्ध हुँदा रोकिएका यात्रुहरूलाई धैर्य धारण गर्न सड़क डिभिजन भरतपुरले अनुरोध गरिरहेको छ। गण्डकी प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा प्राज्ञ सदस्यहरूको नियुक्ति रोक्न माग गर्दै दायर गरिएको रिट निवेदनमा उच्च अदालत पोखराले अन्तरिम आदेश जारी गर्न स्वीकार गरेको छ। अदालतले नियुक्ति प्रक्रियामाथि तत्काल रोक लगाउनु पर्ने अवस्था नरहेको निष्कर्ष निकाल्दै विवादित विषयको अन्तिम सुनवाईका क्रममा कानूनी तथा संवैधानिक प्रश्नहरूको विस्तृत विवेचना गरिने जनाएको छ। उच्च अदालत पोखराका न्यायाधीश तेज नारायण सिंह राई र ध्रुव कुमार पियाको संयुक्त जालसले दलित अधिकार कर्मी उमेश सिकेले दायर गरेको उत्प्रेषणयुक्त परामर्देशको रिटमा अन्तरिम आदेश जारी गर्न स्वीकार गर्दै कानून मौजिम प्रक्रिया अघि बढ़ाउन सोमबार भनेको हो। उमेश सिकेले गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदका कार्यालय गण्डकी प्रज्ञा प्रतिष्ठान र नियुक्त पदाधिकारीहरू समेतलाई विपक्षी बनाई दायर गरेको रिटमा प्रतिष्ठानमा गरिएको नियुक्ति संविधानले सुनिश्चित गरेको समानुपातिक समावेश सिद्धान्त विपरीत रहेको दावी गरेका थिए। मानव सेवा आश्रम चितवनले 112 जनालाई पुनर्स्थापना गरेको छ। उद्धार गरेर ल्याएका बेसहारा मध्ये उनीहरूको परिवारसँग पुनर्स्थापना गरिएको हो। भरतपुर महानगरपालिकामा 2072 साल भदौबाट संचालनमा आएको आश्रमले हालसम्म 245 जनाको उद्धार गरेको छ। आश्रमको कार्यवाहक अध्यक्ष विनोद ढकालका अनुसार यस अवधिमा 45 जनाको निधन भएको छ। घरबारविहीन जटिल बिरामी भएर अशक्त भएका बालबालिकादेखि वृद्ध वृद्धसम्म यहाँ ल्याउने गरिन्छ। चितवन मेडिकल कलेजले स्थापनादेखि नै सबै उपचार निशुल्क गर्दै आएको छ। जटिल अवस्थामा भेटिएकालाई उपचार हुने भएकाले त्यही ठाउँमा पठाउने समेत गरिएको छ। अहिले आश्रममा 2 जना बालबालिका सहित 45 जना आश्रितहरू रहेका छन्। कास्कीको अन्नपूर्ण गाउँपालिका 10 च्यानेमा गएको पहिरोका कारण 5 परिवारमा घरगोड तथा पशु चौपायमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार राति पहिरो जाँदा स्थानीय प्रेम बानियाको एक तले कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। घरभित्र रहेका अन्नपात लत्तकपड़ा तथा भाँडा बर्तन पुरिएका छन्। सोही ठाउँका छान बहादुर छेत्रीको घर पहिरोका कारण चर्किएको छ भने करिब 3 रोपनी क्षेत्रफलमा लगाइएको अन्नबालीमा क्षति पुगेको प्रहरीले जनाएको छ। स्थानीय राजमान बिकको गोठमा पहिरो पस्दा एउटा पाड़ो मरेको र एउटा भैँसी घाइते भएको छ। यसै गरी खुशीमाया बिक र पूर्णबहादुर सुनारको घर पहिरोका कारण जोखिममा परेको छ। उक्त घटनामा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय प्रहरी कार्यालयका नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो। घटनाबारे सूचना प्राप्त हुन साथ इलाका प्रहरी चौकी खान्द्रुकबाट प्रहरी नायब निरीक्षक राजेन्द्र पौडेल नेतृत्वको प्रहरी टोली उद्धारका लागि घटनास्थलमा खटिएको थियो। तनहुको भानु नगरपालिका 2 फुस्रेटारमा पानी राखिएको ड्रममा डुबेर 18 महिने बालकको दुःखद निधन भएको छ। को दुदुपोखरी गाउँपालिका दुई घर भई हाल भानु दुई फुस्रेटार स्थित माइतीमा बस्दै आएकी सोनी गुरूङका 18 महिने छोरा कुशल गुरूङको बिहान करिब 8 बजे पानीको ड्रममा डुबेर मृत्यु भएको हो। बिहानको समयमा घरका सम्पूर्ण सदस्यहरू घरभित्रै भए पनि आमा टोयलेट अवस्थामा टोयलेट जाने समयमा बच्चा पनि पछि लागेको र घरको बेलिसीमा पानी थाप्न राखिएको सानो ड्रममा डुबेको अवस्थामा बच्चालाई भेटेपछि घटना लगत्तै परिवारले उद्धार गरी उपचारका लागि लक्ष्मी हस्पिटल डुम्रे पुर्याएका थिए। तर अस्पताल पुर्याउन साथ चिकित्सकले उनलाई मृत घोषित गरेका हुन्। हाल बालकको शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल दमौलीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लमजुङको मध्य नेपाल नगरपालिका साथ भाटवेशीमा पहिरोले धनसार भत्किँदा बाबु छोरीको मृत्यु भएको छ। पहिरोमा परि थप दुईजना घाइते भएका छन्। मृत्यु हुनेमा मर्स्याङदी गाउँपालिका एक नायौं घर भई हाल मध्य नेपाल नगरपालिका साथ बस्दै आउनुभएका 59 वर्षीय टिक बहादुर विकर र उहाँको कान्छी छोरी 15 वर्षीय विनिता विकर रहनु भएको छ। पहिरोमा परि गम्भीर घाइते हुनुभएका टिक बहादुर र विनिताको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारका क्रममा आज बिहान 5:55 बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर छेत्रीले जानकारी दिनुभयो। धनसारले पुरिएर घाइते हुनुभएका टिक बहादुरको श्रीमती 50 वर्षीय सुकमाया विकर र उहाँको जेठी छोरी 16 वर्षीय अस्मिता विकरको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ। उहाँका अनुसार उहाँहरूको अवस्था मध्यम रहेको छ। मंगलबार आज बिहान करिब 2:35 बजे चतिखोलादेखि भाडवेसी ल्याएको कुलो भत्किँदा स्थानीय विष्णु दत्त स्वेदीको दुई तले धनसार भत्किएको हो। धनसार भत्किएको खबर पाउन साथ इलाका प्रहरी कार्यालय बोलेटारबाट प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माको नेतृत्वमा 11 जनाको प्रहरी टोली उद्धारमा खटिएको थियो। स्थानीय र प्रहरी मिलेर घाइते चारैजनालाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएकोमा दुईजनालाई चिकित्सकले मृत घोषणा गरेको हो। तनहु दुईका प्रतिनिधि सभा सदस्य श्रीराम नेउपानेले आफूले सार्वजनिक गरेको समय अनुसार बिहान 4 बजेदेखि 6 बजेसम्म आएका सबै फोन आफै उठाएर नागरिकका समस्या गुनासा र सुझाव सुनेको बताउनु भएको छ। तोकिएको समयभन्दा बाहिर आएका फोन भने उठाउन नसकेको स्पष्ट पार्दै उहाँले प्राप्त विषयहरू समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको जानकारी दिनुभएको छ। सांसद नेउपानेले निर्वाचित भएपछि करिब 4 महिनाको अवधिमा 42 जनसंवाद कार्यक्रम सम्पन्न भएको उल्लेख गर्दै एक वर्षभित्र कम्ती 144 जनसंवाद गर्ने प्रतिबद्धता दोहोर्याउनु भएको छ। उहाँका अनुसार नागरिकबाट प्राप्त गुनासाका आधारमा रासायनिक मलको अभाव, श्रृंगपथ मर्मत, दुलीगौड हर्कोपुर सड़क, खानेपानी सड़क, सिंचाई पुल लगायतका विकास आयोजनामा सम्बन्धित मन्त्रालय, जिल्ला प्रशासन, स्थानीय तह तथा सरकारवाला निकायसँग समन्वय भइरहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। चीनले अमेरिकालाई चिनिया कृत्रिम बुद्धिमत्ता एआई कम्पनीहरूलाई बदनाम गर्न र प्रतिबन्धको धम्की नदिन आग्रह गरेको छ। चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले केही वरिष्ठ अमेरिकी अधिकारीहरूले सार्वजनिक रूपमा चिनिया एआई कम्पनीहरूको उन्नत अमेरिकी मोडेलहरूको प्रयोगको बारेमा अनुसन्धान गर्न आह्वान गरेको र अमेरिकी बौद्धिक सम्पत्तिको चोरी जस्ता आधारमा उनीहरूमाथि प्रतिबन्ध लगाउन सक्ने रिपोर्टको टिप्पणी गर्नुभएको छ। चीनले विज्ञान, प्रविधि, आर्थिक र व्यापारिक मुद्दाहरूमा राजनीतिकरण गर्ने र उपकरण गर्ने अमेरिकी अभ्यासको निरन्तर विरोध गर्दै आएको छ। साथै सबै प्रकारका आधारहीन बहानामा चिनिया कम्पनीहरूलाई बदनाम र प्रतिबन्ध लगाउने गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। अन्तिममा खेल समाचार। आईसीसी विश्वकप क्रिकेट लीग दुईमा नेपालले लगातार तेस्रो खेल हारेको छ। नेदरल्याण्डमा चलिरहेको श्रृंखला अन्तर्गत गैराती सम्पन्न खेलमा नेपाल नामिबियासँग 3 रनले पराजित भएको हो। 112 रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित 50 ओभरमा 6 विकेट गुमाउँदै 208 रन मात्र बनाउन सकेको हो। नेपालका लागि आसिफ शेखले 45 रन, कप्तान रोहित पौडेलले 41, आरिफ शेखले 38, कुशल भुर्जेलले 34 तथा गुलशन झाले अभिजित 19 रन बनाउनु भएको थियो। नामिबियाका लागि ज्याक बार्सेलले 3 विकेट लिनुभएको थियो भने रुबेन ट्रम्पनले 2 विकेट लिनुभएको थियो। नेपालका करण किशले 5 विकेट लिनुभएको थियो। यससँगै करण नेपालका लागि ओडीआई क्रिकेटमा 100 विकेट पूरा पूरा गर्ने दोस्रो खेलाड़ी पनि बनेका छन्। यसअघि नेपाल आयोजक नेदरल्याण्डसँग 6 विकेटले र नामिबियासँग 8 विकेटले पराजित भएको थियो। लगातार तेस्रो हारसँगै नेपालका लागि लीग दुईको शीर्ष चारमा रहँदै विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने सम्भावना कठिन बनेको छ। नेपालले अब श्रृंखलाको अन्तिम खेल भोलि आयोजक नेदरल्याण्डसँग खेल्नेछ। हवस् दैनिक खबरसँगै बिहान 10 बजेको ढोरबारे हाइलाइट अलिक लागिसकिएको छ। 2 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ
0: नेपालका लागि लीग दुईको शीर्ष चारमा रहँदै विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने सम्भावना कठिन बनेको छ। नेपालले अब श्रृंखलाको अन्तिम खेल भोलि आयोजक नेदरल्याण्डसँग खेल्नेछ।

0: खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
2: अफिसबाट अमित सरको फोन।
3: आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
4: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
5: आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी 7 सेरा प्रोप्राइटर राजबहादुर थापा। मोबाइल 98560202779।
6: ल न हो छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
7: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
6: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
7: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
5: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, प्यान्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
6: सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
8: BBS मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
9: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
8: BBS प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त GPA को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
9: छुटका दायराहरू,
8: कक्षा 12 को परीक्षामा 3.6 GPA वा सो भन्दा बढी GPA प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
9: 3.4 GPA वा सो भन्दा बढी GPA प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
8: र 2.5 GPA वा सो भन्दा बढी GPA प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
9: थप जानकारीका लागि सम्पर्क 0565174479, मोबाइल 98560262065 र 98468464145।

0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट।

0: सोफा लगायत पर्दा कार्पेट डोर ब्याड र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
1: एभरेस्ट स्टील र नेपालको नम्बर वन कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर शोरूम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले सम्पर्क 9846061268 र 9556602068।
2: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् भो।
3: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
2: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
3: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
2: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
3: होटल फ्यामिली एन्ड लज, खैरेनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856320 9901454674 र 9864203420।
4: सुवर्ण अवसर।
5: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
4: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
6: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
4: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
6: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
4: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
6: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
4: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
6: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
4: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
5: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा।
7: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
8: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
9: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
8: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
9: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
10: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
11: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
10: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 9461633101 र 9468383522।
12: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
3: म्याडम, धुम्रपान भनेको के हो?
12: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
3: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
12: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
3: अनि नि म्याडम, यो यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
12: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
3: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
13: यो डाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला?
14: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
13: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया। फोन 0564141042 98560231128 98462014726।
14: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
3: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
15: ज्ञान प्रसाद भण्डारी दुलेगौडा रु 1 लाख,
3: किसान खत्री ढोरफिर्दी हिमाली टोल रु 51,000,
15: ढोरफिर्दी टोल विकास संस्था ढोरफिर्दी रु 10,511,
3: परशुराम शर्मा भण्डारी कवासी रु 31,005,
15: अन्नपूर्ण टोल विकास संस्था अन्नपूर्ण टोल रु 10,100,
3: बाराही सामुदायिक स्वास्थ्य सहकारी संस्था दुलेगौडा रु 51,111,
15: अम्बिका प्रसाद लामिछाने दुलेगौडा रु 10,511,
3: तुलसी शाह दुलेगौडा रु 10,505,
15: लक्ष्मी पौडेल भट्टराई ढोरफेरी हिमाली टोल रु 10,155,
3: वैदिक सनातन कर्मकाण्डी शुक्ला गण्डकी 8 रु 15,005,
15: हेमन्त थापा गोदर ढोरफिर्दी प्रगति टोल रु 50,231,
3: मोती प्रसाद भट्टराई केसु ढोरफिर्दी हिमाली टोल रु 21,151।
16: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
12: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
17: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
16: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
12: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफुल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमेलमाला न्यापुसिक ज्यापुसिक तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
16: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा प्रोपाइटर आर्यन कुमार श्रेष्ठ मोबाइल 98241484664 र 98114053005।
18: दिस इज रेडियो ढोर बाराही 103.8 MHz।
19: 103.8 MHz प्रेजेंट एवरी डे 10:30 AM to 12 PM।
20: इट्स टाइम फॉर कॉलिंग टाइम
19: ओनली ऑन रेडियो ढोर बाराही

हेलो गुड मर्निङ दर्शन नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा जसले यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबारा 103.8 मेगाहर्ज अन्तर्मनका आवाज साथै इन्टरनेट अनलाइन मार्फत पनि हामीलाई www.radiodhorbarahi.com.np लगइन गरेर विश्वभरिक साथ सुनेर साथ दिन सक्नुहुन्छ भने सदाजी आज पनि प्रोग्रामको साथमा तपाईँ माझ उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुत अनु मल्ल रहन्छको 12 बजेको समयसम्म र यो 1.5 घण्टाको समय साथीसँगको रमाइलो कुराकानीको साथमा हामी फरक बार फरक श्रृंखलाको साथमा आउँदै गर्दा आज मंगलबार चाहिँ टपिकमा रहेर कुराकानी गर्ने दिन पनि रहेको छ भने साथीहरूलाई जानकारी पनि गराउँछौ केही छिनमा आजको विषयवस्तु अनि साथीहरूको विचार पनि केही छिनमा लिन्छौ जहाँ चाहिँ हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमे माउसन सुनचादी पसल दुलेगौडाले प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार भन्दै अहिलेको लागि ढिला नगरी एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गरिहाल्छु राख्दैछु क्या मिठो टाइटलमा रहेको उदय सुताङ सँगसँगै मलिना सुताङको आवाजमा सजिएको यस्तो मधुर गीत रिलिज भएको भर्खरै 2-3 दिन भएको छ स्वीकार्नुहोला है त

0: हजुर क्या मिठो भनेर गीतको बोल सुन्दा चाहिँ अब के चाहिँ होला यति मिठो चिज भनिरहँदा यहाँले गीत शब्द संगीतबाट थाहा पाइसक्नु भएको छ लुकेर माया लागेको माया चाहिँ एकदमै मिठो क्या मिठो है पक्कै पनि मिठो हुन्छ भन्छ नि अब पाकेर खाएको फल मिठो लुकेर लाएको माया मिठो भनेर अरू धेरै गीतहरू पनि छ अहिलेको लागि भने हुँदै सोताङ सँगसँगै मनिना सोताङ आवाजमा सजिएको यो मिठो गीतबाट कार्यक्रमको सुरुवात चाहिँ गरिसकेको छु भने यस्तै मिठा मिठा गीत संगीतको साथमा चाहिँ हामी रहन्छौ अबको 12 बजेको समयसम्म साथमा टेलिफोन लाइन मार्फत कुराकानीको साथमा पनि हामीसँग जोडिन सक्नुहुन्छ भने आज मंगलबार चाहिँ हामी टपिकमा रहेर कुराकानी गर्छौ जहाँ चाहिँ आजको लागि विषयवस्तु चाहिँ एकदमै अत्यन्तै सरल तर हाम्रो दैनिक जीवन जनजीवनसँग जोडिएको हाम्रो स्वास्थ्यसँग जोडिएको एउटा विषयवस्तुमा चाहिँ हामी कुराकानी गर्दैछौ जुन चाहिँ पानी पिउने बानी चाहिँ तपाईँको कतिको छ त भनेर एउटा सरल टपिक चाहिँ राखेको छु अब हामी दिनभरि पानी पिउँछौ तर अब के हामीले चाहिँ अब पिइरहेको पानीहरू चाहिँ पर्याप्त मात्रामा चाहिँ पिएको छौँ कि छैनौँ होइन पानी पिउने सही बानी चाहिँ अब कतिको अप्नाएको छौँ त नि भनेर आज साथीहरूले चाहिँ आफ्नो अनुभव विचारहरू चाहिँ राख्न सक्नुहुन्छ 0465-4422-0000 बाटो भएर आउन सक्नुहुन्छ है अनि आफ्नो अनुभवहरू चाहिँ खुलेर राख्नुहोला हामी आज साथीहरूलाई चाहिँ अब स्वास्थ्यको कुराहरू पनि सिकाउँछौँ र अहिले भनेकै साथी हुनुहुन्छ लाइनमा हेलो नमस्ते हजुर हेलो नमस्ते हजुर कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो रिताजी हुनुहुन्छ हो अनि रिताजी सन्चै आरामै हुनुहुन्छ अनि किन होला हाम्रो रिताजीसँग हिजो कुराकानी पुरै हुन सकेन नि हाम्रो के भएको होला त्यही त नेटवर्क चाहिँ नदिएको होला है अनि के छ तपाईँको नयाँ नौला हालखबर अनि काउडाँडातिरको पनि सुनाइदिनुहोस् न त ठिकै छ है अनि के कस्तो हुँदैछ हाम्रो रिताजीको पछिल्लो समयको दिनहरू ठिकै हुँदैछ है अनि रेडियो प्रोग्राम चाहिँ पछिल्लो समय कतिको सुन्ने गर्नुहुन्छ त नि सुन्नुहुन्छ है अनि आज रेडियो प्रोग्राममा सहभागिता जनाए सँगसँगै आजको टपिक चाहिँ यहाँलाई थाहा छ कि छैन आज चाहिँ हाम्रो रिताजीले चाहिँ हाम्रो श्रोता साथीलाई चाहिँ रिताजीको पानी पिउने बानीको चाहिँ बानी चाहिँ के कतिको छ भनेर सुनाइदिनु पर्यो कि अनि अब यसरी अब साथीहरूलाई चाहिँ अब खाना खाएपछि खाना खानु अघि यसरी भनेर चाहिँ अब पानी पिउनु पर्छ भनेर सुनाइराख्दा हाम्रो रिताजीले चाहिँ कतिको पिउनुहुन्छ दिनमा कति पटक जति अथवा कति गिलास जति चाहिँ पिउनुहुन्छ होला तपाईँलाई पुग्ने जति चाहिँ पर्याप्त मात्रामा पिउनुहुन्छ कि हुँदैन होला पिउनुहुन्छ है ल ठिकै छ यो सँगसँगै अब साथीहरूलाई केही छ अब यो सम्बन्धमा चाहिँ अझै धेरै सल्लाह सुझाव दिनुपर्ने हजुर पानी पिएन भने चाहिँ अब धेरै खालको रोगहरू पनि हामी संक्रमित हुन सकिन्छ भन्ने यो सन्देश सँगसँगै अहिले भने साथीभाइलाई सम्झना सन्देश राख्नुहोस् अनि हामी छुट्टिनु पर्छ है थ्याङ्क यू सो मच हजुर ओके नमस्ते बाई बाई शुभ दिन उहाँ हुनुहुन्थ्यो रिता आचार्यजी हामीलाई काउडाँडादेखि चाहिँ सम्झनु भएको थियो र उहाँले चाहिँ आफूले अब पानी पर्याप्त मात्रामा पिउँछु भनेर आफ्नो अनुभव अनि विचार राखेर चाहिँ गइसक्नु भएको छ भने यो विषयवस्तुमा चाहिँ अझै धेरै साथीहरूलाई चाहिँ केही सल्लाह सुझावहरू पनि दिनुपर्नेछ भने पनि यहाँले चाहिँ राख्न सक्नुहुन्छ टेलिफोन लाइन पनि खुल्ला रहेको छ अनि साथै अब बिहानको समय होइन अब धेरै साथीहरू आफ्नो काम कार्यमा पनि व्यस्त व्यस्त चाहिँ हुनुहुन्छ होला यदि पानी पिउनु भएको छैन भने रेडियो प्रोग्राम मार्फत नै हामी सुनाउँदैछौँ है यदि धेरै कुराकानी गरिराख्दा चाहिँ पानी पिउन चाहिँ नबिर्सनु होला है साथी हुनुहुन्छ हेलो नमस्ते हजुर नमस्ते नमस्कार, हामी सन्चै आरामै छौ भन्दै कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो रसिकाजीलाई। अनि हाम्रो रसिकाजी चाहिँ सन्चै आरामै हुनुहुन्छ त? एकदमै खुसी लाग्यो है। ल, हाम्रो आशीर्वादले चाहिँ सदैव हाम्रो रोसिकाजी चाहिँ सन्चै आरामै रहनु होला, आराम कुशल रहनु होला। धेरै धेरै धन्यवाद। अनि आज हाम्रो रोसिकाजीले चाहिँ रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन? किन होला, ठिकै छ। यहाँले अब सुन्न नभ्याउनु भएको छ भने पनि जानकारी त हामी गराउँछौ नै। आजको टपिकमा पुग्नु भन्दा पहिला चाहिँ प्रश्न राखिहाले हाम्रो रोसिकाजीले चाहिँ पानी कतिको पिउने गर्नुहुन्छ दिनमा? मजाले पिउनुहुन्छ भनेपछि आजको मुख्य टपिक भनेको चाहिँ पानी पिउने बानी चाहिँ तपाईँको कतिको छ र हामीले चाहिँ अब सही बानी चाहिँ अप्नाएको छ कि छैनौ, होइन? यही विषयवस्तुमा चाहिँ साथीहरूलाई केही जानकारीहरू दिनु पर्यो कि आज पानी कसरी पिउने, होइन? तपाईँको चाहिँ अब स्वास्थ्य रहनको लागि चाहिँ अब पानी पिउने बानीहरू चाहिँ के छ त साथीहरूलाई तपाईँको?
1: एकदम आवश्यकता
0: हाम्रो शरीरलाई
1: चाहिने भनेको नि बढी पानी नै हो, होइन? पानी चाहिँ हामीले रूपमा एकदम पानी चाहिँ मजाले पिउनु पर्छ है। हामीले बराबरले बिहानमा पानी खाली कतै पिउने भने पनि एकदम राम्रो हाम्रो स्वास्थ्य,
0: होइन? हजुर हजुर,
1: स्वास्थ्यलाई एकदम पानीको आवश्यकता बढी चाहिन्छ भने हाम्रो पानी चाहिँ पिउनु पर्छ है। दिनमा हामीले
0: हजुर हजुर
1: पानी चाहिँ मजाले पिउनु पर्छ। पानी पिएन भने शरीरलाई नि चाहिने पानी हो, पानी बिनालाई पानी बिना त हामीलाई एकदम हुन्छ, हाम्रो शरीरमा चाहिने पानी नै हो। पानी चाहिँ मजाले पिउनु होला दिनमा चाहिँ पानी। हजुरले मलाई पानी पिउनु मन लागेन भनेर त्यस्तो पनि नभन्नुहोला, पानी चाहिँ पिउनु पर्छ। पानी बिना हाम्रो पानी नै चाहिने हाम्रो शरीरलाई, पानी चाहिँ मजाले पिउनु होला। हजुरले अब सक्नुहुन्छ भने 2 लिटरसम्म पिउनु होला, तर सक्नुहुन्न भने पानीमा चाहिँ कम नगर्नु होला। पानी एकदम मजाले पिउनु होला पनि, पानी हामीलाई एकदम चाहिन्छ, पानीको आवश्यकता चाहिन्छ हामीलाई। तर अमिलोतिर भन्दा पानीमा एकदम पिउनु होला, तर मैले चाहिँ मजाले पिउँछु है, बिहान 12 बेलुकासम्म मैले पानी चाहिँ मजाले पिउँछु भन्नुपर्छ है।
0: हजुर, धेरै धेरै धन्यवाद। अनि यो विषयवस्तुमा चाहिँ आफ्नो कुरा राखिरहँदा चाहिँ अनि हाम्रो रोसिकाजीलाई कहिले काहीँ अब हुन्छ नि आज मैले पानी कम पिए भनेर चाहिँ त्यो समयमा कुनै अब समस्या आइपरेको जस्तो अनुभवहरू चाहिँ गर्नु भएको छ कि छैन?
1: अब जस्तो यस्तो हुँदो रहेछ कि पानीको पनि, अब जस्तो आफूले अब हामी अब यहाँ छौँ, हामीलाई यहीँ त पानी मिठो लाग्छ नि
0: भाइ,
1: तर मलाई फेरि बाहिर जाँदा पानी त माग्छु है, तर त्यति त्यस्तै मलाई हुन्न क्या। तर त्यो पानी अलिक पनि पिउँदाखेरि भए आज मैले पानी अहिले आज मैले पानी यसरी मैले चाहिँ आएन मलाई यस्तो भयो भने त त्यो त समस्या त्यो त भइहाल्छ भन्छ है। म पानी हामीलाई एकदम सबै
0: हजुर यो सल्लाह सुझाव सँगसँगै नमस्ते भाइ भाइ सल्लाह सुझाव सँगसँगै यहाँले चाहिँ साथीभाइलाई सम्झनुहोस् भन्दै थिए र उहाँ चाहिँ छुटिसक्नु भएको छ। राम्रो सल्लाह सुझावको साथमा चाहिँ छुटिनु भएको थियो ऋषिका लम्सालजी हुनुहुन्थ्यो भेमादेखि। अनि उहाँलाई चाहिँ अब एक्स्ट्रा पनि सोधेको थिएँ होइन, पानी कम पिउँदा चाहिँ अब कुनै समस्याको चाहिँ अनुभव गर्नु भएको छ कि छैन भन्दा, कहिलेकाहीँ बाहिर यात्रा गर्दा चाहिँ हामीले अब कुनै कुराहरू चाहिँ अब भने जस्तो घरमा जस्तो जीवनशैलीहरू हामी कहिलेकाहीँ अपरझट बाहिर जाँदा चाहिँ अब सबै कुराको चाहिँ जोह गर्न सकिँदैन होइन, अब हामीले सोच्न पनि भ्याइँदैन। विशेष त हामी घरमा हुँदा होस् या घर बाहिर हुँदा पनि हामीले चाहिँ सबै कुराको चाहिँ विशेष त आफ्नो स्वास्थ्यको चाहिँ ख्याल राख्नुपर्ने पनि हुन्छ है। अनि विशेष त अब यो कुराकानीमा चाहिँ हामीले यो विषयवस्तुमा आफ्नो कुराहरू राखिराख्दा अहिले गर्मी यामको समय पनि छ, अनि धेरै साथीहरूले चाहिँ अब साथीहरूलाई सल्लाह सुझाव राख्नुहोस् भन्दा गर्मी बढेको छ, एकदमै पर्याप्त मात्रा मात्रामा चाहिँ पानी पिउनु होला पनि भन्नुहुन्छ कि सो आज चाहिँ मैले यही टपिक पनि लिएर आएको छु अनि सधैँ यहाँले दिइराख्नुहुने सल्लाह सुझाव त दिनुहुन्छ तर तपाईँले चाहिँ पानी कतिको पिउनुहुन्छ त नि तपाईँको पानी पिउने बानी चाहिँ कतिको छ भनेर टपिकको रूपमा चाहिँ लिएर आएको छु र फेरि पनि साथी हुनुहुन्छ लाइनमा. हेलो नमस्ते हजुर.
2: नमस्ते बहिनी.
0: कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो लजरसीलाई.
2: हजुर म धन्यवाद पनि सुन्नु पाएन कार्यक्रम.
0: हजुर किन होला के को व्यस्ततातिर एकदमै व्यस्त हुनुहुन्छ के कतातिर? आज भनेपछि धेरै दिन पछिको अन्तराल पछि हो. ल ठिकै छ अनि अब धेरै पछि कुराकानी सुनिराख्दा होइन रेडियो प्रोग्राम आज चाहिँ अब ठ्याक्कै तपाईँको विचार लिने दिनमा चाहिँ रहेको छ अनि आज रेडियो प्रोग्राम सुनिराख्दा आजको विषयवस्तु चाहिँ यहाँलाई थाहा छ कि छैन? पानीको सम्बन्धमा पनि यहाँले चाहिँ पहिला आफ्नो अनुभव सुनाउनु पर्यो होइन. तपाईँको पानी पिउने बानी चाहिँ कतिको छ अनि यो विषय सँगसँगै साथीहरूलाई चाहिँ सल्लाह सुझाव दिनुपर्ने छ भने पनि तपाईँको जीवनशैलीसँग जोडेर चाहिँ यहाँले साथीहरूलाई आज स्वस्थ रहन सिकाउनु पर्यो है.
2: दिनको 5 लिटर पानी 6 लिटर पानी पिउँछु मैले.
0: ओ माई गॉड 5-6 लिटर पिउनुहुन्छ?
2: बिहान उठ्ने बित्तिकै 1/2 लिटर पिउँछु. बिहान उठेर खाली पेटमा अनि दिनभरि अब गर्मी टाइममा त जान्छ त्यति पानी त. तर हामीले यो कुरा बुझ्न पर्यो कि के त भन्दा हाम्रो शरीरको जुन किडनी हुन्छ नि मुर्गौला भन्छ त्यसलाई स्वस्थ राख्नको लागि पानी नै पिउनु पर्छ. अस्वस्थ हुने कारण के भन्दा पानी हामीले पिएन भने थोरै भयो भने त्यो रगत र पानीको रगत भन्दा पानीको मात्रा धेरै हुन्छ शरीरमा. त्यही भएर किडनीलाई चाहिँ नि स्वस्थ राख्नको लागि पानी पिउनुपर्छ. अनि पियो भन्दैमा धेरै पिउनु पनि होइन फेरि किडनीलाई समस्या पर्ने रहेछ त छान्न गाह्रो हुन्छ नि त. फिल्टर गर्ने हो नि त किडनीले त पानी.
0: हजुर हजुर.
2: धेरै पियो भने फेरि धेरै पियो पनि भएन पानी रुच्छ मलाई मनपर्छ भनेर चाहिँ पिएको पिए गर्ने गर्यो भने पनि त्यो किडनीलाई समस्या हुन सक्छ फेरि उसले छान्न भ्याउँदैन कि छान्न नसकेको कारणले गर्दाखेरि अर्को समस्या आउन सक्छ. तर पानी चाहिँ नि पर्याप्त मात्रामा पिउनै पर्छ जे खाए पनि खानाभन्दा पानी हामीले धेरै पिउनुपर्छ भन्छु म. अनि पानी नदिउँदा अनुभव के भनौँ भन्दा अघि उसले अर्को साथीले भने जस्तै टाढा यात्रा गर्दाखेरि म पनि पानी पिउँदिनँ
0: क्या.
2: अब पिइसकेपछि कसरी थाहा हुन्छ भने मलाई पिसाब हुन्छ कि रातो आउने पयाल आउने पिसाब होइन पोल्ने त्यस्तो हुन्छ. पानी शरीरमा कम रहेछ है भन्ने कुरा
0: त्यहाँबाट चाहिँ जानकारी आफूलाई चाहिँ अनुभव हुन्छ होइन.
2: हस्
0: हुन्छ धेरै धेरै धन्यवाद आफ्नो अनुभव सँगसँगै साथीहरूलाई चाहिँ एकदमै स्पष्ट तरिकाले आफ्नो विचार पनि राखिदिनु भएको छ अनि धेरै साथीको विचार पनि लिन बाँकी नै छ. मिलेसम्म हाम्रा अन्तिमसम्म सुनेर साथ दिनु होला अहिले भने सम्झना सन्देश राखिदिनु.
2: सबै साथीहरूलाई सुन्ने सबै श्रोताहरूलाई
0: सम्झिए भन्दै सुटिन्छौ. नमस्कार उहाँ हुनुहुन्थ्यो लजरस थापाजी हामीलाई बिमारदेखि सम्झनु भएको थियो. साथीको विचार त सुन्यौ सुरुवातीमै नै 5-6 लिटर भन्दा त ओ माई गड भएको थियो है. अब ठ्याक्कै भन्नुपर्दा चाहिँ एभरेजमा पनि हामीले कम्तीमा पनि 2 लिटर जस्तो चाहिँ पानी पिउनुपर्छ पनि भनिन्छ नि त है. डक्टरहरूले पनि अब सल्लाह सुझावहरू चाहिँ दिनुहुन्छ र यसरी नै अब के र कसो हामी पहिला साथीहरूबाट चाहिँ विचार लिन्छौ साथमा अब मिठा मिठा अनुभवहरूको साथमा पनि जोडिन सक्नुहुन्छ. तर अहिलेको लागि चाहिँ हामी जान्छौ कार्यक्रमको पहिलो व्यावसायिक विश्राममा अनि 11 बजेको टाइम चाहिँ लगतै पुनः उपस्थित हुन्छौ. हामी सँगै रहनुहोला सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम रेडियो ढोर बाराही 103.8 MHz अन्तर्मनका आवाज.
3: दिस इज रेडियो ढोर बाराही 103.8 MHz. पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9853519122 9800528 र 9840769246।
4: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
5: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
4: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
5: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
6: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
7: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
6: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
8: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
9: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
8: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
9: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
8: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
9: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
8: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
9: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
8: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
9: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
8: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
10: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
11: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्रणाली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
4: ए सबिना, यस्तो हतारमा कता हो?
12: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
4: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
13: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचादी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुवेद सिकदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9864078528 र 9908216142।
14: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
15: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
14: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
15: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
14: प्रोपाइटर थान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9860026925।
16: सधैँ यही आउँदो साउन 16 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
17: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँसीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
18: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसारू विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
19: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
20: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0564142333
18: र 9678168187।
21: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
22: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
23: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन,
21: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
22: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोपाइटर मनराज गुरुङ, सम्पर्क 9856057731, 9806057731।
24: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
25: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
24: उपचार सेवाहरू,
25: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
24: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
25: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
24: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष इन्भेसिव विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
25: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
24: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
25: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0162578852779572।
26: अहिले बिहानको 11 बज्यो।
0: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।
1: हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्राम कलिङ टाइममा आज भने मंगलबारको एपिसोडमा रहेर चाहिँ श्रोता साथीको विचारलाई चाहिँ हामीले कार्यक्रममा स्थान दिइरहेका छौं, जहाँ चाहिँ अब यहाँको पानी पिउने बानी चाहिँ कतिको छ त भनेर आफ्नो अनुभव सँगसँगै यहाँले चाहिँ आज सल्लाह सुझावहरू चाहिँ राख्न सक्नुहुन्छ, किनकि अब अहिले गर्मीको मौसम पनि चलिरहेको छ र यस्तो समयमा चाहिँ अब शरीरलाई स्वास्थ्य पनि राख्नुपर्छ होइन। अब पर्याप्त मात्रामा चाहिँ पानी पिउनु एकदमै आवश्यक पनि हुन्छ, तर हामी मध्ये धेरैले चाहिँ तिर्खा लागेपछि मात्र पानी पिउने चाहिँ गर्छौँ, जुन चाहिँ अब राम्रो होइन, होइन यो चाहिँ राम्रो बानी होइन। त्यसैले चाहिँ आजको हाम्रो मुख्य विषयवस्तु यही नै छ कि पानी पिउने बानी चाहिँ तपाईँको के कतिको छ र आफ्नो विचार राख्नको लागि आउन सक्नुहुन्छ। र अघि कोही साथी हुनुहुन्थ्यो लाइनमा है, अहिले भने सुनिसक्नु भएको छ, सुन्दै हुनुहुन्छ भने सहभागिता जनाउनको लागि हाम्रो स्टुडियोको नम्बर रहेको छ 0625-4142-00 बाटो भएर टेलिफोन लाइन मार्फत हामीसँग कुराकानी गर्न सक्नुहुन्छ। 0625-4142-00 बाटो भएर चाहिँ आउन सक्नुहुन्छ। र अहिले भने कोही साथी हुनुहुन्छ लाइनमा, हेलो नमस्ते हजुर। हेलो नमस्ते हजुर, दर्शन हजुर, दर्शन कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो जित बहादुरजीलाई।
2: धन्यवाद जी।
1: अनि के छ हाम्रो जित बहादुरजीको आजको नयाँ नौलो हालखबर? के छ नयाँ नौलो हालखबर तपाईँको?
2: नयाँ नौलो त केही पनि छैन, पुरानै छ,
1: घाम चाहिँ चर्किया छ, मजाले घाम लागेको समयमा। महारातिर हुनुहुन्छ कि कता हुनुहुन्छ?
2: म आज महारा जानै छ, मकै भात नपऱ्यो भनेर।
1: त्यही त, घमाइलो दिनमा घाम लागेको दिनमा चाहिँ होइन, अब आजको दिनसम्म यहाँले बनाएर सक्नु भएको भए यो घमाइलो समयमा चाहिँ सुकाएर पनि स्याहारेर पनि सकिन्थ्यो होला कि? त्यही त, पानीको पानी भयो, गाह्रो छ नि हो काम गर्न पनि। अनि अब तपाईँकोतिर चाहिँ अब सबै सुकिसक्यो कि अब थोरै थोरै गरेर चाहिँ सक्नुहुन्छ?
2: सबै सुकिसक्यो त नि,
1: भनेपछि 2-3 दिनको लागि चाहिँ बेलुकीको समयमा पनि काम बढ्ने भयो नि त अब त। त्यही त, बनाउनु पर्यो। अनि कुन्यो लगाएर राख्ने भन्छ नि,
2: कुन्यो लगाउने, कोही झोटी बनाउने,
1: झोटी बनाउने। अनि भनेपछि तपाईँ ठ्याक्कै त्यो घर अगाडि चाहिँ सजाएर राख्नुहुन्छ नि, एउटा सानो गोठे जस्तो गराएर के झोटी बनाएर।
2: हजुर,
1: तपाईँले चाहिँ त्यसरी राख्नुहुन्छ कि हुँदैन?
2: त्यस्तो हुँदैन, आँटीमा
1: आँटीमा
2: कोही चाहिँ कुन्यो, कोही धुनाउने। बाहिर आँगनमा सुली हालिन्न हाम्रो, अब त्यति सुली हाल्ने खाले पनि छैन।
1: त्यही त, धेरै चाहिँ हुँदैन है। अनि अब मुसाले खायो भन्छ नि, कतिको दुःख दिन्छ त? दुःख चाहिँ दिन्छ है। खेती किसानी गर्ने मान्छेलाई चाहिँ भगवान हो पनि भन्दो रहेछ कि, किनकि आधा चिज चाहिँ हामी पशु पन्छीलाई चाहिँ को लागि चाहिँ फलाइरहेको हुन्छौँ रे कि। त्यही त, ल ठिकै छ, यो कुराकानी सँगसँगै। अनि आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन? आजको प्रोग्राम भनेको चाहिँ यहाँ एकदमै सरल टपिक पनि छ कि हाम्रो जित बहादुरजीको चाहिँ पानी पिउने बानी कतिको छ है, त्यही भएर चाहिँ अब तपाईँको पानी पिउने बानी चाहिँ कतिको छ भनेर पनि सुनाइदिनु पर्यो। अनि पानी पिउने भनेर यत्तिकै अब पिउनु त अब स्वास्थ्यको लागि राम्रो हुँदैन पनि होइन, तपाईँ हामी सबैलाई थाहा भएको कुरो। अनि साथीहरूलाई चाहिँ के कसरी पिउने तरिका पनि सिकाइदिनु पर्यो कि तपाईँको।
2: अब मान्छेले शरीरमा पानी ल्याउने त्यहाँ गर्मी हुन्छ,
1: हजुर,
2: त्यो हुँदाखेरि मान्छेलाई पानी त नभई हुँदै हुँदैन, नखाइ हुँदै हुँदैन, पानी बिना त हामी मरिहाल्यो।
1: हजुर,
2: उठेपछि पानी चाहिन्छ, हेर्नुहोस् लगभग दिनमा तपाईँको चार पाँच लिटर पानी खाइन्छ
1: क्या, चार पाँच लिटर चाहिँ तपाईँले पिउनुहुन्छ है?
2: हजुर, एकदम पसिनाले निक्लेको निक्लेको जान्छ, कपडा भिजेको भिजे खाएको खाइ के गर्छु हेर्नुहोस्। अब पानी त मलाई त नभई हुँदै हुन्छ, झोला बोकेर हिँड्ने हेर्नुहोस्।
1: त्यही त, मारा जाँदा पनि झोलामा बोकेर हिँड्नुहुन्छ।
2: हजुर,
1: अनि यो सँगसँगै अब कतिपय साथीहरूलाई चाहिँ अब पानी चाहिँ अब तीर्थ लागेपछि मात्र पिउने बानी हुन्छ कसैको, त साथीहरूलाई चाहिँ अब कस्तो खालको सल्लाह सुझाव दिन चाहनुहुन्छ?
2: मैले त यही भन्छु हजुर, अब हामीलाई मान्छेलाई अब पानी नभए पानी पिएर स्वास्थ्यको लागि राम्रो हुन्छ। पानी नखाने हो भने हामीलाई बिमार लाग्छ
1: होइन? हजुर,
2: भन्न चाहन्छु हजुर, अब पानी चाहिँ नखाइ हुँदैन, मलाई त नभई हुँदैन,
1: नभई नभई हुँदैन है नि त। अब धेरै साथीहरूले अब पछिल्लो समयको सल्लाह सुझाव पनि दिनुहुन्छ कि पानी चाहिँ पर्याप्त मात्रामा पिउनु पर्छ भनिराख्दा तपाईँको अनुभव सँगसँगै सल्लाह सुझाव राखिदिनु भयो, एकदमै खुसी लाग्यो है। अनि अरू साथीहरूले पनि यसरी नै आज सिकाइराख्नु भएको छ, सो रेडियो प्रोग्राम मिलेसम्म अन्तिमसम्म पनि सुन्दै गर्नु होला। अहिले भने सम्झना सन्देश राखिदिनुहोस् अनि हामी छुट्टिनु पर्छ है।
2: सबभन्दा अब सबप्रथम त हजुरलाई नै भयो
1: धेरै धेरै धन्यवाद,
2: मिठो स्वरको धनी हुनुहुन्छ,
1: फेरि पनि थ्याङ्क यू सो मच।
2: अनि मेरो कालीलाई अघि आउने पछि आउने सम्पूर्णलाई भन्दै बिदा हुन्छु, नमस्कार।
1: नमस्कार, छुट्टिन्छौ। उहाँ हुनुहुन्थ्यो जित बहादुर थापाजी, आफ्नो अनुभवहरू सुनाइराख्दा चाहिँ अब पानी मलाई चाहिँ नभई पनि हुँदैन होइन, दिनमा चाहिँ अब चार पाँच लिटर चाहिँ पानी पनि पिउने गर्छु र साथमा चाहिँ बोकेर हिँड्छु भन्दै हुनुहुन्थ्यो। त्यो बानी चाहिँ राम्रो पनि हो नि त है, आफूलाई चाहिने आवश्यक परेको कुराहरू चाहिँ अब बोकेर हिँड्छु भन्दै हुनुहुन्थ्यो। 9604142000 बाटो भएर आफ्नो अनुभव चाहिँ राख्न आउन सक्नुहुन्छ है। अनि हामीले अब पानी भन्ने बित्तिकै अत्यावश्यक त छ, तर हामीले पिउने बानी चाहिँ अब हाम्रो लागि चाहिँ हाम्रो स्वास्थ्यको लागि चाहिँ अब राम्रो छ कि छैन, हाम्रो पानी पिउने जीवनशैलीमा चाहिँ जोडिए सँगसँगै हामी पानी यतिकै पिइरहेका छौँ कि अब त्यसको पनि अब सही तरिका चाहिँ हामीले अप्नाएको छ कि छैनौँ होइन। अब छैन भने पनि साथीहरूलाई यहाँहरूलाई आउँछ भने चाहिँ अब साथीहरूलाई चाहिँ सिकाउन सक्नुहुन्छ। अब 9604142000 बाटो भएर चाहिँ जोडिँदै गर्नु होला, टेलिफोन लाइन पनि एकदमै खुल्ला छ अहिलेको लागि भने अब वी अब हामीले चाहिँ शरीरलाई स्वस्थ राख्नको लागि जसरी पानी पिउँछौँ त्यस्तै अब साथीहरूलाई पनि प्रोग्रामको समयमा चाहिँ एकदमै भरपूर मनोरञ्जन दिनको लागि एउटा गीत चाहिँ सुनाउँदैछु। अहिलेको लागि तपाईँमा आज राख्दैछु हेनी र बोलको कालो टिका, हेनी र कोठी चाहिँ देखियो यस्ती योगीको आवाजमा सजिएको यो गीतमा शान्ति श्री परियारको आवाज पनि रहेको छ, स्वीकार्नु होला है त।

हजुर, तिम्रो काममा फकाउने महिमा त रिसाउने सुमधुर गीत शब्द संगीतले भरिएको यो गीत विमास कार्यक्रम स्थान दिइसकेको छु। हेनी र बोलको गीतमा वाच रहेको थियो शान्ति श्री परियार अनि यस्तै योगीको यस्तै मिठा मिठा आधुनिक गीत संगीतको साथमा चाहिँ अबको 12 बजेको समयसम्म हामी तपाईँको साथमा रहन्छौ भने आज चाहिँ हामी टपिकमा कुराकानी गरिरोक्दा चाहिँ सरल तर हाम्रो दैनिक जीवनसँग जोडिएको एकदमै महत्वपूर्ण विषयवस्तुमा चाहिँ हामी कुराकानी गरिरहेका छौँ कि हाम्रो श्रोता साथीको पानी पिउने बानी चाहिँ के कतिको छ होइन, अनि अब यो सँगसँगै आफ्नो अनुभव विचारहरू पनि राख्नु होला, सल्लाह सुझावहरू पनि दिन सक्नुहुन्छ भनेको छु। 99.4 14.2 00 00 को बाटो भएर चाहिँ सहभागिता जनाउँदै गर्नुहोला। अहिलेको लागि भने हामी विश्राममा जानुपर्ने बेला पनि भइसकेको छ, सो साथीलाई चाहिँ हामी केही क्षणमा सहभागी गराउँछौ। अहिलेको लागि चाहिँ तपाईँ माझहरू राख्दैछु छमछमी नाचेर, तपाईँ माझ राख्दैछु यो रमाइलो गीत पनि रहेको छ टेक तामाङको आवाजमा सजिएको यो सुमधुर गीत, रामकृष्ण ढकालको आवाज रहेको छ भने अञ्जु पन्तको आवाज पनि रहेको छ, यो गीत स्वीकार्नु होला है त।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
2: मयम चिसापानी,
3: अनि बीचमा नझर्ने।
1: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
3: ए हो र, यस्तो सुविधा पनि आइसक्यो र जाम जाम।
4: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235-52663।
5: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाल सुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
6: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
5: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्टिया चोकमा न्यु स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
7: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
8: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
7: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3, दुलेगौंडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौंडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171-16069, राजु विश्वकर्मा 98087-69142।
9: मम्मी भोक लाग्यो, खाजा खाऊँ न?
10: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊँ भनेर।
9: हस् मम्मी।
11: मैले सुने छोरी, ल जाम हिँड।
10: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
12: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
10: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028-28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
12: बीजी मोमो हाउस, दुलेगौंडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
13: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतार हिँदै?
14: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
13: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
14: त्यसो भए कहाँ जाने त कान्छा?
13: त्यही दुलेगौंडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि

0: जस्तो सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुले गाउँदा आफ्नै निवासमा।
3: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
4: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
5: दिदी पनि नमजाले झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 9816634372।
1: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
7: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
1: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
7: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
1: फ्युजन, सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
7: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
1: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
7: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841-96-769 र 9841-15-644।
7: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
7: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
7: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
7: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
1: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
7: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था,
1: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
7: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा तनहु, फोन 0665712446।
8: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
9: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
8: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
9: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
6: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
9: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
6: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
9: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
6: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
9: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0635903969।
10: This is Radio Dhorbarahi 103.8 MHz.
11: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम, र आज मंगलबारको एपिसोडमा साथीहरूको विचारलाई कार्यक्रममा स्थान दिइरहेका छौं भने आफ्नो अनुभव सँगसँगै विचार राख्नको लागि 0564142000 टेलिफोन लाइन खुल्ला रहेको छ भने टपिक चाहिँ छ, रमाइलो पनि छ, सरल छ, तर हाम्रो जनजीवनसँग जोडिरहेको दैनिक कामकारी सँगसँगै हाम्रो स्वास्थ्यसँग जोडिएको महत्वपूर्ण विषयवस्तु चाहिँ रहेको छ कि पानी पिउने बानी चाहिँ यहाँको कतिको छ भन्ने टपिक चाहिँ सामान्य छ है। र फेरि पनि कोही साथी हुनुहुन्छ, हेलो भन्दै थिए तर साथी त छुट्नु भयो त है। र यसरी कुराकानी गरिरहँदा चाहिँ होइन, अब साथीहरूले चाहिँ अब पानी पिउन त पिउने हो, बानी चाहिँ अब हाम्रो कस्तो छ त होइन, कुनै बानीहरू चाहिँ हामी कस्तो छौँ भन्दा तिर्ख लाग्यो मात्र पानी चाहिँ पिउने बानी हुन्छ होइन, त्यसमा पनि तिर्ख लाग्यो भने चाहिँ एकदमै धेरै घटघटी धेरै पानी पनि एकैचोटि पिइरहेको हुन्छौँ होइन। अब पानी पिउने हो भन्ने भन्दैमा चाहिँ अब जुन पाए त्यही बेला पानी पिएर पनि भएन, र यसै सन्दर्भमा चाहिँ अब स्कुलको समयमा पनि के अब हामी कस्तो भन्दा अब बटल हुन्छ नि त, अनि त्यसमा पनि अब कम्पिटिसन जस्तो च्यालेन्ज जस्तो कि उसले पहिला छिटो सक्ने कि मैले पहिला छिटो सक्ने भनेर चाहिँ हामी कम्पिटिसन जस्तो पनि गर्थ्यौँ। अब वास्तवमा बुझ्दै जाँदा त अब त्यसरी घटघटी एकै छोटो समयमा चाहिँ छिटो छिटो पानी खाने तरिका त हाम्रो गलत छ नि त। अनि अब यो गर्मीको समयमा पनि घामले पोल्यो, बाहिर चाहिँ एकदमै गर्मी भएको छ, अलिकति शरीर चाहिँ चिसो बनाउनु पर्यो भन्छ हामी, अब एकैचोटि आएर चाहिँ अब धेरै पसिना बगेको छ भन्छौँ, धेरै पानी एकैचोटि पिइरहेको पनि हुन्छौँ, धेरै थरी हाम्रो बानीहरू चाहिँ गलत भइरहेको हुन्छ। सो अब यही विषयवस्तुहरूमा पनि हामी कुराकानी गरिरहेका छौँ। साथीहरू हुन्छ, साथी चाहिँ लाइनमा हुनुहुन्छ तर किन होला है, फेरि आउनुहुन्छ, छुट्टिनुहुन्छ, सो आफ्नो विचार राख्नको लागि चाहिँ हामीसँग मजाले जोडिनु होला। हेलो नमस्ते हजुर। हेलो नमस्ते हजुर।
12: हेलो नमस्कार हजुर, दर्शन
11: दर्शन हजुर, दर्शन कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो ऋषि रामजीलाई।
12: हजुर हजुर, धन्यवाद।
11: अनि सन्चै आरामै हुनुहुन्छ? म पनि एकदमै सन्चै आरामै छु भन्नुपर्छ है। अनि आफू कसरीतिर को नयाँ नौलो पछिल्लो समयको हालखबर के छ सुनाइदिनुहोस् न। कोदो रोप्न सुरु चाहिँ भइसक्यो है तपाईँकोतिर चाहिँ, अब कोदो रोपाईको समयमा चाहिँ अब मेला हिँड्ने चलन हुन्छ नि कि आफै आफै रोप्नुहुन्छ? हजुर, बेलुका छ घन्टा बिहान छ घन्टा भनेपछि अघिल्लो दिनमा चाहिँ मजाले झार स्याट्ने थाम बनाउने अनि भोलिपल्ट चाहिँ मजाले गर्ने रोप्ने हो। अनि तपाईँकोतिर भन्नुहुन्छ नि साथीहरूले यो पालि चाहिँ बिउ राम्रो भएन के गर्ने होला भन्ने चाहिँ भएको छ कि छैन? त्यस्तो चाहिँ छैन है। अनि अब पानी चाहिँ पानीले चाहिँ कतिको साथ दिएको छ त नि तपाईँको ठाउँतिर? ठिकै छ है भनेपछि ठिकठाकै छ है तपाईँको ठाउँतिरको माहौल। अनि आज रेडियो प्रोग्राम चाहिँ सुन्नु भएको छ कि छैन त?
12: सुनेको छैन खासै, खास सुने
11: ठिकै छ, आज भनेको चाहिँ हामी सल्लाह सुझाव साथीहरूबाट लिइरहेका छौँ कि जहाँ चाहिँ हाम्रो ऋषिरामजीले चाहिँ आफ्नो कुरा चाहिँ सुनाउनु पर्यो पहिला, यहाँको चाहिँ पानी पिउने बानी चाहिँ कतिको छ, कतिको पिउने गर्नुहुन्छ पानी?
12: हजुर हजुर हजुर हजुर, मैले पानी मेरो चाहिँ चार टाइम खाने बानी छ
11: हजुर।
12: म बिहानै उठेपछि
11: हजुर
12: मिनी वाटर पेपर खान्छु
11: हजुर,
12: अनि म खाना खाँदा म ज्यास्ती खान्छु
11: हजुर, खाना खाइसके हजुर
12: खाना खाँदा ज्यास्ती खान्छु। यो चाहिँ फौजमा पनि खाना खाँदा ज्यास्ती खाइन्छ, अरू बेला खाना पाइन्न नि
11: हजुर हजुर,
12: त्यही
11: त अब फौजी साथीहरूलाई चाहिँ अलिकति डिसिप्लिन पनि हुन्छ, अब धेरै अनुशासित पनि हुन्छ भनिन्छ नि, यस्तो टिप्सहरू चाहिँ अब पहिलेबाट सिकाइन्छ, अब त्यसको चाहिँ अब यहाँलाई चाहिँ अनुभव भइरहेको छ होइन त?
12: दिउँसो नि म चाहिँ एक बोतल चाहिँ मिलेर खान्छु, अनि बेलुका खाना खाँदा ज्यास्ती खान्छु र त्यो शरीरमा नि स्वास्थ्यको लाभ हुन्छ, त्यो ज्यास्ती खाएर पिसाबमा त्यो गरेर दुनियाँ गरेर हुने कुरा पनि केही होइन
11: हजुर। भनेपछि चार टाइम चाहिँ ठ्याक्क मिलाएर पानी पिउनुहुन्छ
12: हजुर, तिर्खा नलाउँदा पनि पानी ज्यास्ती खानु पर्दैन, खाएको खाइ गर्ने त्यो गर्ने त्यो त्यसले पनि असर पार्छ।
11: भनेपछि बिहान उठ्ने बित्तिकै पनि पानी पिउनुहुन्छ, अनि आफ्नो टाइम टेबल मिलाएर पानी पनि पिउनुहुन्छ, अनि कोही साथीहरू चाहिँ पानी पनि पिउनुहुन्न होइन, अनि आफ्नो स्वास्थ्यको पनि खासै एकदमै हेल्थ सेक्रेट गर्ने साथीहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ?
12: होइन उहाँलाई पानी त्यस्तो भने खासै तिर्खा लाउँदा मात्रै खाने भने बिहान चाहिँ उही मलाई त एकदम स्वास्थ्यलाई ठिकै गरेछ
11: हजुर।
12: अनि मैले के भन्न चाहन्छु भने अब मेरो हिसाब किताबले बिहानमा ओर्दा ठ्याक्क बेलुका भरेको पानी खानुलाई बोतल, अनि जास्ती खाना खाँदाखेरि खानु, अनि दिउँसो ठिक दुईदेखि तिन बजीभित्रमा चाहिँ यो बोतल खानु, अनि बेलुका चाहिँ खाना खाँदाखेरि चाहिँ तन नखानु, खानालाई सबै कुरा राम्रो स्वास्थ्य ठिक हुन्छ,
11: हुन्छ। धेरै धेरै धन्यवाद आफ्नो अनुभव सँगसँगै आफ्नो विचार पनि सुनाइदिनु भयो, अनि साथीहरूको आज यसरी नै हामी विचार लिइरहेका छौँ। अहिले भने सम्झना सन्देश राखिदिनुहोस् अनि हामी छुट्टिनु पर्छ है।
12: थ्याङ्क
11: यू सो मच।
12: अनि खगिमाया बहिनी, दलमाया बहिनी, रस्तिका बहिनी, हाम्रो चन्द्र बहादुरजी, तारा बहादुरजी, हाम्रो एकराज बाबु, अनि चाहिँ नगेन्द्रजी, होमनाथजी,
11: नमस्कार। छुट्टिन्छौ दर्शन, उहाँ हुनुहुन्थ्यो ऋषिराम शाहजी, हामीलाई सम्झनु भएको थियो आफू कसरी देखि भने, उहाँले आफ्नो सुझाव राय सुझाव चाहिँ राखिसक्नु भएको छ भने थोरै कुराकानी गरौँ त्यो रूपमा चाहिँ है। अब साथीहरूले पनि आफ्नो राय सुझावहरू त राखिराख्नु भएको छ, पानी चाहिँ पर्याप्त मात्रामा नै पिउँछु भनेर साथीहरूले कुरा चाहिँ राख्नु भएको छ। अब मुख्य त अब तिर्खा लाग्नु अघि नै हामीले चाहिँ नियमित रूपमा चाहिँ पानी पिउने बानी चाहिँ बसाल्नु पर्यो, मुख्यतः तिर्खा लागे मात्र घटघटी पानी पिउने चाहिँ होइन, अब बिहान उठ्ने बित्तिकै कम्तीमा पनि एक गिलास पानी चाहिँ पिउनु पर्छ भनेर अब यहाँले डक्टरहरूको सल्लाह सुझाव पनि सुनिराख्नु भएको छ होला। अनि एकैचोटि धेरै चाहिँ होइन, बिस्तारै अब सानो सानो मात्रामा चाहिँ थोरै थोरै मात्रामा चाहिँ पानी पिउने बानी चाहिँ बसाल्नु होला। अब गर्मीको समयमा चाहिँ अलिक अत्याधिक रूपमा चाहिँ अब पसिनाहरू पनि निस्किने गर्छ, कामकाज गर्दै जाँदा अब धेरै आउने भएको कारणले गर्दा चाहिँ पानीको मात्रा चाहिँ बढाउनु होला। अब जाडोको लेखि चाहिँ गर्मीयामको समयमा चाहिँ अलिकति पानी पर्याप्त मात्रामा चाहिँ पानीले भरिएको फलफुलहरू पनि यहाँले चाहिँ सेवन गर्न सक्नुहुन्छ, जस्तै अब काँक्रो हुन्छ, अब यो समयमा चाहिँ अब खरबुजाको सिजन पनि छ, अब हामीले सम्म अब यो बेसिजन सुन्तलाको समय नभए तापनि अब कागती पानीहरू पिउने है, अब यो सँगसँगै अब धेरै सफा अनि मुख्यतः पानी पिउने भन्ने बित्तिकै यतिकै पानी पिउने होइन, हामीले चाहिँ खाने पानी चाहिँ अब सफा छ कि छैन होइन, सुरक्षित पानी छ कि छैन, त्यसको त्यो कुरामा पनि हामीले चाहिँ ध्यान दिनुपर्छ। अब घरबाट बाहिर निस्कँदा चाहिँ अघि हाम्रो एकजना साथीले जोड्नु भएको थियो पनि, साथमा चाहिँ बोतलमा पानी बोकेर पनि हिँड्ने, आफूलाई जो गरेर चाहिँ हिँड्नुपर्छ है, यो चाहिँ हामीले अब जानिरहेको सामान्य कुराकानी नै भयो। अब व्यायाम सँगसँगै शारीरिक कामपछि चाहिँ पर्याप्त मात्रामा पानी पिउनुपर्छ, अनि विशेष त हामीले यो जाडो यो गर्मीयामको समयमा चाहिँ चिसोको लागि चाहिँ अब आइसक्रिम होइन, अनि त्यसै गरी चिसो पानी, फ्रिजको पानी भनिन्छ होइन, विशेष गरी चिसो पेय पदार्थ, गुलियो पेय पदार्थलाई चाहिँ प्राथमिकता दिएर सेवन गरिरहेको हुन्छ। अब त्यसको साटामा चाहिँ अब उत्पादित रहेको होइन हाम्रो अर्ग्यानिक अब मोहीहरू पिउने होला, अब त्यो कुराहरूमा पनि यहाँले चाहिँ ध्यान दिनुपर्छ जस्तो लाग्छ है. थोरै ज्ञान गुणको कुरा त हामीले सिकाइसक्यो, अब मिलेसम्म हामी अझै थप साथमा चाहिँ जोडिन्छौँ, साथीहरूलाई पनि सहभागी गराउँछौँ. अहिलेको लागि भने अब झरनाको जस्तो भने यो मिठो छ है गीत पनि. अहिलेको लागि यो गीत सँगसँगै हामी जानुपर्ने बेला भएको छ. व्यावसायिक विश्राममा राजु लामाका आवाजमा सजिएको यो गीत पश्चात विश्राम पश्चात पुनः उपस्थित हुन्छौँ नि, हामी सँगै रहनुहोला है त.

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: BBS मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
2: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित गराइन्छ।
1: BBS प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त GPA को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
2: छुटका दायराहरू:
1: कक्षा 12 को परीक्षामा 3.6 GPA वा सोभन्दा बढी GPA प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
2: 3.4 GPA वा सोभन्दा बढी GPA प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 GPA वा सोभन्दा बढी GPA प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क 0655741479, मोबाइल 9850602065 र 9848064145।
3: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
4: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
3: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
5: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9850632475 र 9801132475।
6: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
7: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
8: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्लागण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्लागण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9850662136 र 9151166।
9: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोप्राइटर पासा राजु, मोबाइल 9896613195 र 9847153068।
10: ए सम्झी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने?
11: सुरुप झोल खाउ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हो सम्धी
12: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्धी खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ
13: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 9800 28 28 810 9800 28 28 811 र 9800 28 28 816
14: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management. Both stream can apply. Intro to learn. Go forth to serve. Further details. Pokhara College of Management. PCM. Gyanmarga, Nadipur. Pokhara 3 Kasti, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
0: This is Radio Dhor Barahi, 103.8 MHz.
15: हजुर कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पूर्ण स्वागत गर्दछु प्रोग्राम रहेको छ कलिङ टाइम र आज मंगलबारको एपिसोडमा चाहिँ हामी साथीहरूको विचारलाई कार्यक्रममा स्थान दिइरहेका छौं र अब भने अन्तिम सहभागी साथी चाहिँ भन्नुपर्छ यी समय पनि हामीसँग अब भने बिस्तारै बिस्तारै सकिँदैछ सो साथीलाई सहभागी गराइहाल्छु हेलो नमस्ते हजुर
16: नमस्ते हजुर
15: कहाँदेखि कसको आवाज सुन्दैछु होला उपासनाजी हुनुहुन्छ प्रोग्राममा धेरै धेरै स्वागत छ है उपासनाजीलाई अनि आज भने कस्तो राम्रो आवाज सुनिएको त सदा चाहिँ अलिकति डिस्टर्ब जस्तो सुनिन्थ्यो टाढाको साथी भए जस्तो सुनिन्थ्यो आज चाहिँ एकदमै यही बसेर बोलिराख्नु भएको जस्तो आवाज आएको छ कि हाम्रो उपासनाजीको एकदमै खुसी लाग्यो है अनि रेडियो प्रोग्राम आज सुन्नु पाउनु भएको छ कि छैन सुन्नु भएको छैन है आज चाहिँ हाम्रो उपासनाजीको विचार चाहिँ लिन्छौ हामी जहाँ चाहिँ टपिक चाहिँ एकदमै सरल पनि छ महत्वपूर्ण पनि छ है हाम्रो उपासनाजीको पानी पिउने बानी चाहिँ कतिको छ
16: म त पानी त पिउँछु मजाले दिनको 2 लिटर जति
15: दुई लिटर जति आफूलाई चाहिने जति आवश्यक परे जति पानी चाहिँ पिउनुहुन्छ है
16: हजुर
15: अनि अब तपाईँ पानी 2 लिटर पानी चाहिँ अब के कसरी पिउने गर्नुहुन्छ होइन आफू स्वास्थ्य रहनको लागि चाहिँ तपाईँको पानी पिउने बानी चाहिँ के कस्तो छ भने हाम्रो साथीहरूलाई चाहिँ सल्लाह सुझाव पनि दिनु पर्यो कि
16: हुन्छ पानी पियो पियो भनेर आफ्नै ज्यानलाई राम्रो हुन्छ शरीरलाई राम्रो हुन्छ जोसँग आउँछ अब खै यो हाम्रो छालामा पनि सबक आउँछ अरे भनेको पनि सुनेको थिएँ मैले होइन त्यो पनि सुनेको थिएँ अन्य कुराहरू धेरै छन् तर मलाई अहिले आएन
15: अहिले चाहिँ ठ्याक्कै आएन है अनि अब साथीहरूले चाहिँ आफ्नो विचारहरू पनि राखिराख्नु भएको छ अनि अघि एकजना साथीलाई पनि यो प्रश्न चाहिँ आएको थियो कहिलेकाहीँ चाहिँ हाम्रो उपासनाजीले चाहिँ पानी कम पिउँदा फेरि कुनै समस्या आफूलाई परेको हो जस्तो अनुभव चाहिँ गर्नु भएको छ कि छैन
16: मैले गरेको छु
15: गर्नु भएको छ
16: पानी हाम्रो शरीरमा चाहिँ पानी कमी भए पनि अब यस्तो अलिकति ज्यानहरू गले जस्तो हुने अब अलि यो मलाई चाहिँ त्यस्तो हुन्छ होइन अनि यो अलि स्या स्या जस्तो हुने है अनि अनि आधा लिटर जति पानी खर्लप्प खाएपछि चाहिँ दुई चारचोटि टोयलेटतिर पिसाब फेर्न गएपछि चाहिँ आनन्द आउँछ क्या मलाई चाहिँ है तर अरूहरूलाई के हुन्छ थाहा भएन मलाई होइन
15: हजुर आज चाहिँ हामी यस्तै नै टपिकमा कुराकानी गर्दा गर्दा अब अन्ततर्फ जस्तो पनि छौँ साथी साथीहरूलाई दिनुपर्ने सल्लाह सुझाव छ भने राखिदिनुहोस् अनि हामी छुट्टिन्छौँ है।
16: हुन्छ, अब सल्लाह साथीहरूलाई सल्लाह सुझाव त अब त्यही त हो नि, सकेसम्म चाहिँ हामीले पानी बढी पिउन पर्छ। डक्टर भाटामा गए पनि अब पानी नै पिउनु भन्नु होइन,
15: हजुर,
16: पानी चाहिँ दिनको 2 लिटर चाहिँ अनिवार्य पिउनु पर्छ र खानापिना चाहिँ टाइममा हुनुपर्छ हाम्रो शरीरलाई भनेर भन्छन्। खानापिना पनि राम्रोसँग अब आफ्नो टाइम मिलाएर खानु पनि होला, भोगे नभन होला, ग्यास्ट्रिक हुन्छ होइन, ग्यास्ट्रिकबाट मान्छेको ज्यान पनि जान सकिन्छ। र पानी खाना पिउन चाहिँ अनिवार्य नै हो, तर पानी चाहिँ एकदमै पिउन होला भन्न चाहन्छु है।
15: हस् हुन्छ, धेरै धेरै धन्यवाद, आगामी दिनहरूमा पनि हामीसँग जोडिँदै गर्नुहोला अहिले भने छुट्टिन्छौँ है उपासनाजी। उपासना घिसिङजी हुनुहुन्थ्यो सरलाईदेखि। अब चाहिँ हामी कार्यक्रमको अन्ततर्फ पनि आइसकेका छौँ। अब धेरै सल्लाह सुझाव साथीहरूले पनि दिइसक्नु भयो अनि अघि पनि हामीले सुनाइसक्यौँ, जहाँ चाहिँ अब पर्याप्त मात्रामा पानी पिउनु होला, समयमा तालमेल मिलाएर पानी पिउनु होला भनिरहँदा चाहिँ अघि एउटा कुरा चाहिँ छुटेछ कि अब खाना पनि समयमा खाने कुरा चाहिँ आयो। हामीले चाहिँ सकेसम्म अब खाना खाइसकेपछि र खाना खानु अघि चाहिँ लगभग आधी घण्टाको अन्तरालमा चाहिँ पानी चाहिँ पिउनु पर्छ भनिन्छ कि, किनकि यसले चाहिँ बल्ल हाम्रो पाचन प्रणालीलाई पनि ठिक गर्छ होइन, हामीले खाएको खानालाई चाहिँ पचाउन पनि यसले चाहिँ मदत गर्छ अरे। अनि यो गर्मीयामको समयमा चाहिँ हामी फ्रिजको पानी सँगसँगै चिसो पदार्थ सँगसँगै अब खाना सँगसँगै हामी पानी पिउने बानी छ भने त्यो बानी पनि गलत हो भनिँदो रहेछ। त्यही भएर चाहिँ पानी पिउँदा चाहिँ एकदमै बिस्तारै हामीले अब अनि चाहिँ अब पहिलाको समयमा देख्थ्यौँ नि ठाडो घाँटी लाएर चाहिँ घटघटी पानी पिउने बानी छ भने त्यसलाई पनि अब त्याग्नु पर्यो, बिस्तारै थोरै थोरै गरेर पानी चाहिँ पिउनु पर्छ अरे है। अब यस्तै कुराकानी गर्दा गर्दै अब समयको अन्तमा आइसक्यो, छुटेर जानुपर्ने बेला पनि भइसकेको छ, जहाँ चाहिँ आज कार्यक्रममा सहभागिता जनाउनु भएको थियो काउडारादेखि हुनुहुन्थ्यो रिता आचार्यजी, भीमादेखि हुनुहुन्थ्यो रोसिका लम्सारजी, त्यस्तै भीमादेखि नै हामीलाई सम्झाउनु भएको थियो लजुरस थापाजीले भने, लामिसुरादेखि हुनुहुन्थ्यो जित बहादुर थापाजी, अनि आफू कसरीदेखि सहभागिता जनाउनु भएको थियो विश्वराम शाहजीले, अनि सरदाईदेखि हुनुहुन्थ्यो उपासना घिसिङजी भने, आजको विजय साथी चाहिँ हुनुहुन्छ भीमादेखि लजुरस थापाजी, उहाँलाई चाहिँ धेरै धेरै बधाई सँगसँगै प्रोग्राम चाहिँ अन्तिम बार शनिबारसम्म चाहिँ सुनेर साथ दिनुपर्ने हुन्छ, किनकि त्यो दिन चाहिँ हामी एकजना साथीलाई चाहिँ लकी ड्र मार्फत विजयी गराउँछौँ भने प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सपले, प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ भने, प्रोग्रामको स्पोन्सर गरिदिएकोमा ओमे महाभूषण सुनसादी पसल दुलेगौडालाई पनि थ्याङ्क यू सो मच, प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार भन्दै जाँदा जाँदै एउटा रमाइलो गीतको साथमा छुटौँ, मिनरल वाटर भन्दै खान्छौँ वाटर है। यो रमाइलो गीतमा चाहिँ आवाज रहेको छ भीम विष्ट, दिवेश गुरुङ, एलिना चौहान अनि रोचना रिमलका आवाजमा सजिएको यो गीत सँगसँगै अन्तत अब पानी चाहिँ हाम्रो जीवनको आधार नै हो होइन, त्यसै कारणले गर्दा चाहिँ सानो बानीले पनि हाम्रो स्वास्थ्यमा चाहिँ ठूलो सकारात्मक प्रभाव चाहिँ पार्न सक्छ भन्दै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत अनुमल्ल पनि बिदा हुन्छु। नमस्कार, शुभ दिन।
17: मिनरल वाटर।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: आज पनि भाटड आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
2: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करारा मात्रै भो
1: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
2: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे दुलै गाउँको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
3: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
0: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855383507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846688817
4: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किन मोहनी लगाएर हो
2: साँच्ची कि मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सितेको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेरे त्यही मोहनी लाउने खालको छ
4: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
2: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भयो अरे बनाएको पनि
3: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622
5: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
6: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
5: अनि बन्छ त दाई
6: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
7: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
8: सबै ब्रान्डका मोबाइल बिक्री साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्
9: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
8: प्रोप्राइटर राजन पौडेल मोबाइल 9855362029
4: होइन है आरोसी आर्यालाई लिएर कता हिँड्यौ
2: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
10: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
4: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
2: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमेलमाला न्यापुसिख जापुसिख तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ
3: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा प्रोप्राइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9821484664 र 9811435
0: This is Radio Dhorbarahi 103.8 MHz
11: Station 1 स्टुडियो तान्छेर
12: अहिले मध्याह्नको 12 बज्यो
13: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना रा राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301
14: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
15: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
14: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
15: सुनसरीको दुहबीमा सद्भाव र्याली निकालियो, सिराहामा पनि प्रदर्शन, सुरक्षा चुनौती देखाउँदै विराटनगरका विद्यालय बन्द।
14: देशभरका चिकित्सक ओपीडी सेवा बन्द गरेर आन्दोलनमा उत्रदा बिरामीलाई शास्ति, कुनै पनि हालतमा अस्पताल बन्द नगर्न सरकारको आग्रह।
15: कर्णाली प्रदेशको नयाँ मुख्यमन्त्रीमा दावी पेश गर्ने समय आज सकिँदै, नेकपाका मंगल बहादुर शाही मुख्यमन्त्री बन्दै।
14: इरानसँग युद्ध अन्त्यको वार्ता भइरहेको अमेरिकी राष्ट्रपतिको दावी, छलफलहरू असफल भएमा युद्ध विराम पूर्वकै अवस्थामा फर्कने चेतावनी।
15: र काभा पुरूष भलिबलमा सान्त्वना जितका लागि नेपालले काजकिस्तानसँग प्रतिस्पर्धा गर्दै।
16: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
17: यो त साइड जब दाइ, यो चाहिँ मेन।
16: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
17: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
16: थाहा छ, त्यसैले त यही लिन आएको।
18: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
16: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
18: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
16: सुरक्षा घरको
17: साथ जीवन।
19: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
14: समाचार अब विस्तारमा। दुई समूह बीचको झडपमा एकजनाको मृत्यु भएपछि तनावग्रस्त सुनसरीमा शान्ति स्थापना गर्न पहल गरिएको छ। अवस्था सामान्य बनेपछि इनरुवा क्षेत्रमा लगाइएको कर्फ्यू हटाइएको छ। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेका अनुसार आज बिहानदेखि इनरुवा नगरपालिका वडा नम्बर 3 र 6 को सीमा, कोशी ब्यारेजको पुल तथा महेन्द्र राजमार्ग क्षेत्रमा लगाइएको कर्फ्यू हटेको छ। यसैबीच दुहबीमा आज सद्भाव र्याली निकालिएको छ। र्यालीमा संघीय सांसद अशोक कुमार चौधरी लगायत पनि सहभागी भएका थिए। सामाजिक सद्भाव कायम गरौं भन्ने नारासहित र्याली निकालिएको छ। यद्यपि देवानगंज र हरिनगर गाउँपालिका क्षेत्रमा भने कर्फ्यू जारी छ। त्यहाँ आजको अवस्था सामान्य रहे पनि सुरक्षा चुनौती कायम रहेको निष्कर्षसहित कर्फ्यू जारी राखिएको हो। कर्फ्यू लगाएको क्षेत्रमा आज पनि बिहानैदेखि नेपाली सेनाले गस्ती गरिरहेको छ। आइतबार राति देवानगंज गाउँपालिका 3 कप्तानगंजमा दुई समुदाय बीच भएको झडपले उग्र रूप लिँदा सुरक्षाकर्मीको गोली लागेर एकजनाको मृत्यु र दर्जनौ घाइते भएका थिए।
15: यस्तै सोही घटनाको विरोधमा आज सिराहामा पनि प्रदर्शन भएको छ। घटनाको निष्पक्ष छानबिनको माग गर्दै स्थानीयहरूले गोलबजार नगरपालिका 8 पुरानो चोक चोहरवामा प्रदर्शन गर्दै पूर्व पश्चिम राजमार्ग अवरूद्ध पारेका हुन्। प्रदर्शनका क्रममा उनीहरूले प्रधानमन्त्री बालेन शाहको राजीनामा समेत माग गरेका छन्। सुनसरीमा सरकारले नै युवाको हत्या गरेको आरोप लगाउँदै गोली चलाउनेमाथि कार्यवाही गर्नुपर्ने, प्रहरी दमन बन्द गर्नुपर्ने माग राखेका छन्। अहिले भने राजमार्ग खुलिसकेको छ, यता सुरक्षा जोखिम बढ़ेको भन्दै विराटनगरका शैक्षिक संस्था बन्द गरिएका छन्। विराटनगर महानगरपालिकाको शिक्षा महाशाखाले विद्यालय बन्द गर्ने औपचारिक निर्णय नगरे पनि सुरक्षा जोखिम र यातायात अवरोधको चेतावनीका कारण विद्यालयहरू स्वतस्फूर्त बन्द भएका हुन्। घटनाको शोकमा दिवानगंज र हरिनगर गाउँपालिकाले सार्वजनिक विदा दिएका छन्। प्रदर्शनका कारण सुनसरीको दक्षिणी भेगका शैक्षिक संस्थाहरू पनि आज बन्द भएका छन्।
14: चिकित्सकहरूको आन्दोलनका कारण आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थानमा ओपीडी सेवा बन्द भएको छ। नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मीहरूमाथि हुने दुर्व्यवहार र कुटपीटका घटनाहरूको विरोध गर्दै आज ओपीडी सेवा बन्द गराएको हो। अस्पतालहरूमा ओपीडी सेवा बन्द हुँदा सर्वसाधारण भने उपचारबाट वञ्चित बनेका छन्। स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका बिरामी र तिनका आफन्त ओपीडी टिकट नपाएर अलपत्र परेका छन्। काठमाडौँका वीर अस्पताल, त्रिवी शिक्षण अस्पताल, सिभिल अस्पताल जस्ता ठूला सरकारी अस्पतालमा आज ओपीडीमा बिरामी जाँच भएको छैन। ओपीडी टिकट लिने ठाउँमा सेवा बन्द रहेको सूचना टाँस गरिएको छ। वीरगंजको नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सक तथा स्वास्थ्य कर्मीहरू आन्दोलित बनेका हुन्। सुरक्षित वातावरणमा काम गर्न पाउनुपर्ने अधिकारको माग गर्दै संघले विज्ञप्ति मार्फत हिंसा विरूद्ध शून्य सहनशीलताको नीति अपनाउन आग्रह गरेको छ। शनिबार वीरगंज महानगरपालिका 25 45 वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि उनका परिवारका सदस्य तथा आफन्तले उपचारमा लापरवाही भएको आरोप लगाउँदै आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डाक्टर प्रमोद राममाथि आक्रमण गर्दा उहाँ गम्भीर घाइते हुनुभएको छ।
15: यसैबीच स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरूद्ध हुन नदिन सबै अस्पताललाई निर्देशन दिएको छ। मन्त्रालयले दोषीलाई कानूनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको जनाउँदै उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको हो। आज विज्ञप्ति जारी गर्दै मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले स्वास्थ्य सेवा अवरूद्ध नपार्न अपील गर्नुभएको हो। स्वास्थ्य सेवा अत्यावश्यक जीवन रक्षक र संवेदनशील सेवा भएकोले नागरिकको उपचारमा कुनै अवरोध आउन नहुने मन्त्रालयको भनाइ छ। विज्ञप्तिमा पछिल्ला दिनमा चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भएका कुटपीट र दुर्व्यवहारका घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको समेत उल्लेख गरिएको छ।
14: कर्णाली प्रदेशमा नयाँ सरकार गठन गर्न आह्वान गरिएको समय आज सकिँदैछ। प्रदेश प्रमुख यज्ञराज जोशीले शनिबार आज अपरान्ह 5 बजेसम्मको समय सीमा दिएर मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गर्नुभएको थियो। प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढ़ी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्य मुख्यमन्त्री नियुक्त हुनेछन्। शनिबार एमाले संसदीय दलका नेता यमलाल कडेलले मुख्यमन्त्रीबाट राजीनामा दिनुभएको थियो। त्यही दिन एमाले र नेकपा बीच भएको नयाँ सहमति अनुसार कर्णालीमा नेकपाले प्रदेशको नेतृत्व गर्नेछ। नयाँ मुख्यमन्त्रीका लागि नेकपा संसदीय दलका नेता मंगलबहादुर शाहीले दावी पेश गर्ने तयारी गर्नुभएको छ। शाही केन्द्रीय नेतृत्वसँगको छलफलपछि आज बिहान मात्र सुर्खेत पुग्नु भएको छ। केही बेरपछि दावी पेश गर्ने तयारी रहे पनि प्रदेश प्रमुख कार्यालयले भने अहिलेसम्म कुनै जानकारी नआएको बताएको छ।
15: लमजुङको मध्य नेपाल नगरपालिका 7 भाट बेसीमा कुलो भत्किएर आएको पहिरोले धनसार भत्किँदा बाबु छोरीको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्। आज बिहान आएको पहिरोले विष्णु दत्त सुवेदीको दुई तले ढुंगा माटोले बनेको कच्चे धनसार पूर्ण रूपमा भत्काएको थियो। मृत्यु हुनेमा 59 वर्षीय टेकबहादुर विक र उनका 15 वर्षीय छोरी विनिता विक रहेका छन्। 50 वर्षीय सुकमाया विक र 16 वर्षीय अस्मिता विक घाइते भएका छन्। उनीहरूको पश्चिम अञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुवैको अवस्था मध्यम रहेको छ। धनसारभित्र रहेका चारजना पुरिएको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय भोरले टारबाट प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माको नेतृत्वमा खटिएको टोली घटनास्थल पुगी उद्धार गरेको थियो। दुईजनाको उपचारको क्रममा मृत्यु भएको हो। यस्तै कास्कीको अन्नपूर्ण गाउँपालिका 10 चानीमा गएको पहिरोका कारण 5 परिवारका घरगोट र पशु चौपायमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आइतबार राति पहिरो जाँदा स्थानीय प्रेम बानियाको एक तले कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। घरभित्र रहेका अन्नपात, लत्ता, कपड़ा, भाँडा बर्तन पुरिएका छन्। सोही ठाउँका छानबहादुर छेत्रीको घर पहिरोका कारण चर्किएको छ भने करिब 3 रोपनी क्षेत्रफलमा लगाएको अन्न बालीमा क्षति पुगेको प्रहरी जनाएको छ। यस्तै खुशीमाया विक र पूर्णबहादुर सुनारको घर पहिरोका कारण उच्च जोखिममा परेको छ।
14: झापाको मेचीनगर नगरपालिका 6 काँकरभित्ता स्थित अरूणोदय इंग्लिश बोर्डिङ स्कूलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। सर्लाही लालबन्दी द्वीकी 29 वर्षीय कविता कुमारी ढुंगाना मृत अवस्थामा भेटिएको प्रहरीले बताएको छ। उनी आफ्ना श्रीमान 30 वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासमा बस्दै आएकी थिइन्। गुप्ता पर्साको वीरगंज 16 निवासी हुन् र श्रीमान श्रीमती दुवैजना गत वैशाखदेखि सोही विद्यालयमा अध्यापन गराइरहेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रंजन अबाले घटनाबारे अनुसन्धान अनुसन्धान भइरहेको जानकारी दिनुभयो। विद्यालयका प्रधानाध्यापक दुर्गा बहादुर लुइटेलका अनुसार यही साउन 5 गतेदेखि विद्यालय विदामा रहेको र हिजो विद्यालय सञ्चालनका क्रममा दुवै शिक्षक सम्पर्कमा नरहेको पाइएको थियो। विद्यालय परिसरभित्र एक महिलाको शव फेला परेको सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। शवको परीक्षण सहित सबै पक्षबाट अनुसन्धान अघि बढ़ाइएको र सम्पर्कविहीन बनेका उनका श्रीमानको पनि खोजी भइरहेको प्रहरीले बताएको छ।
15: सुक्खा पहिरो झरेपछि अवरूद्ध मुगलिन नारायणगढ़ सड़क खण्ड एकतर्फी सञ्चालनमा आएको छ। खहरी खोला मुगलिन नजिकै सुक्खा पहिरो जाँदा अवरूद्ध सड़क डिभिजन सड़क कार्यालय भरतपुरले खुलाउने प्रयास गरिरहेको छ। तीनवटा मेसिन लगाएर पहिरो हटाउने काम जारी रहेको र तत्कालको लागि आवागमन एकतर्फी खुलाई आपतकालीन सेवाका सवारी साधन र साना सवारी साधनलाई खुला गरिएको छ। दुईतर्फे बाटो खुलाउन केही समय लाग्ने भएकोले धैर्य भई बस्न यात्रुहरूलाई अनुरोध गरिएको छ। बाटो अवरूद्ध हुँदा सवारी साधनको लामो लाइन लागेको छ।
14: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
19: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाह संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
14: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
15: अब बाँकी समाचार। दार्चुलामा कारको पोलो भाँचिँदा खोलामा खसेर एकजनाको मृत्यु भएको छ। मालिकार्जुन गाउँपालिका 8-3 सीमा भएर बग्ने गाडखोलामाथि निर्माण गरिएको कारको पुल भाँचिँदा मालिकार्जुन 8 56 वर्षीय धनसिंह धामीको मृत्यु भएको हो। स्थानीय बजार मेलखेतबाट घर फर्कने क्रममा हिजो साँझ 8 भन्ने ठाउँबाट गाडखोलामा तर्दा पुल भाँचिएको अनुमान गरिएको छ। राति अबेरसम्म धनसिंह घर नफर्किएपछि खोजी गरिएको तथा आज बिहान पुलभन्दा 300 मिटर तल दूरीमा खोलामा उनको शव फेला पारेको प्रहरीले जनाएको छ।
14: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका विषयमा वार्ता जारी रहेको बताउनु भएको छ। लगातार तेस्रो दिन पनि दुवै पक्षले एकअर्कामाथि आक्रमण नगरेपछि उहाँको यस्तो टिप्पणी आएको हो। तर उहाँले जारी छलफलहरू पनि असफल भएमा पनि वाशिङटन युद्ध विराम अघिको सैन्य रणनीतिमा फर्कने चेतावनी दिनुभयो। तेहरानले भने कुनै पनि प्रत्यक्ष वार्ता भइरहेको दावी अस्वीकार गरेको छ। ट्रम्पका अनुसार शुक्रबार उहाँले वार्ताका प्रयासलाई असर पार्ने भन्दै इरानमाथिका अमेरिकी हवाई आक्रमण रोक्ने निर्णय गर्नुभएको थियो। आक्रमण रोकिएपछि इरानले पनि आक्रमण नगरेको बीबीसीले उल्लेख गरेको छ। यो युद्ध विराम जस्तो अवस्था करिब 2 सातासम्म चलेका दैनिक अमेरिकी हवाई आक्रमण तथा दुवै पक्षबीच भएका प्रत्याक्रमण बीच आएको हो, जसले गत जूनमा भएको युद्ध विरामलाई प्रभावहीन बनाएको थियो। यतिबेला अमेरिकी सेनाले होर्मुज जलमार्गबाट हुने अन्तर्राष्ट्रिय तेल ढुवानीलाई जोखिममा पार्ने इरानको क्षमता कमजोर बनाउन कार्यवाही गरेको दावी गरेको छ। यसैबीच व्हाइट हाउसकी प्रवक्ता अन्ना केलीले अमेरिकी सेनासँग राष्ट्रपति ट्रम्पका सबै रणनीतिक उद्देश्य पूरा गर्न र त्यसभन्दा पनि बढ़ीका लागि पर्याप्त हतियार, गोला बारूद र सैन्य भण्डार रहेको बताउनु भएको छ। उहाँले अपरेशन एपिक फ्यूरीले अमेरिकालाई चुनौती दिँदा के परिणाम हुन्छ भन्ने देखाएको पनि दावी गर्नुभयो। यसअघि अमेरिकाको हतियार भण्डार रितिदै गएकाले आक्रमण रोकिएको चर्चा पनि भएको थियो।
15: र अब खेल समाचार। काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले काजकिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ। प्रतियोगितामा नेपालले आफ्नो अन्तिम खेल पाकिस्तानको इस्लामाबादमा खेलिरहेको हो। खेल अहिले जारी छ। जारी खेलमा पहिलो सेट काजकिस्तानले जितेको छ भने दोस्रो सेटको खेल चलिरहेको छ। लगातार 5 खेलमा पराजित भएको नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ। राउण्ड रोबिन लीगको पहिलो खेलमा काजकिस्तानसँग नेपालले 3-2 सेटमा पराजित भएको थियो। सोही टीमसँग नेपालले 5 स्थानको लागि प्रतिस्पर्धा गरिरहेको हो। नेपाली टोली पाकिस्तान र उज्बेकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको थियो भने काजकिस्तान बंगलादेश र श्रीलंकासँग 3-2 पराजित भएको थियो।
14: you दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
15: सुनसरीको दोहबीमा सद्भाव र्याली निकालियो। सिराहामा पनि प्रदर्शन सुरक्षा चुनौती देखाउँदै विराटनगरका विद्यालय बन्द।
14: देशभरका चिकित्सक ओपीडी बन्द गरेर आन्दोलनमा उत्रदा बिरामीलाई शास्ति। कुनै पनि हालतमा अस्पताल बन्द नगर्न सरकारको आग्रह।
15: कर्णाली प्रदेशको नयाँ मुख्यमन्त्रीमा दावी पेश गर्ने समय आज सकिँदै नेकपाका मंगल बहादुर शाही मुख्यमन्त्री बन्दै।
14: इरानसँग युद्ध अन्त्यको वार्ता भइरहेको अमेरिकी राष्ट्रपतिको दावी। छलफलहरू असफल भएमा युद्ध विराम पूर्वकै अवस्थामा फर्कने चेतावनी।
15: र काभा पुरूष भलिबलमा सान्त्वना जितको लागि नेपालले काजाकिस्तानसँग प्रतिस्पर्धा गर्दै।
14: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौं। नमस्कार।
11: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
20: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
21: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
20: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौड़ाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
22: यहाँ विभिन्न डिजाइनका घर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
21: साथमा बिना रसायनका घर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
22: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087162।
23: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
24: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित।
22: दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98076।

0: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
1: छुटका दायराहरू:
2: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
2: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क 0625174479, मोबाइल 9856062265 र 9648064145।
0: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
1: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू: कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
1: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
1: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
0: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
1: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
1: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
3: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन की आवाज।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल,
3: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
1: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
4: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 261 53 507।
7: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
8: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
7: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
9: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोसन आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भुज बहादुर सुनार,
1: मोबाइल 98058535537 र 98066159।
5: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी, अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
4: आ बुढा, केलाई चिन्ता लिनु छ र, ओल्लो घर पल्लो घरतिर सबैले सोभि गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्, मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
6: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
0: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142 34 र 98 171 56 606।
10: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ, के गर्ने कसो गर्ने कहाँ जाने के ल्याउने?
11: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
10: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
4: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि, दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
12: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
13: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0656414236, मोबाइल 98560878302 र 98460878302।
14: फुक्कै खाए साह्रै मिठो, पकाए त ट्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन प्वाक्कै।
15: यो हो बोनस चाउचाउ।

0: देशमा पेट भरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9855202779।
2: ए सम्झे यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हो सम्झे।
3: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झे। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
1: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 9028 28811
4: प्रणाम अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन की आवाज।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
2: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
1: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
2: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
2: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
1: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
2: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
1: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
2: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
2: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0 65 571 240
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
3: उपचार सेवाहरू
4: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
3: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
4: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
3: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
4: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
3: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
4: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7-78-582-7-79-582-7-80
5: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुस् भो
6: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
5: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि
6: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
5: हजुर विगत 13 तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
6: होटल फ्यामिली एन्ड लज खैरनी चार बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 98560-23420 98-041-54674 र 98460-23420
7: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन
8: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ त्यही जाने हो म त
9: हजुर, दशकौं देखि यहाँहरुको सेवामा समर्पित छौं। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
10: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
11: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
10: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
11: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
12: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 MHz अंतर मन के आवाज।
13: A for apple, to H for hen. Pradhan is saying, ke there and then, kuch bhi le lena, lekin Pradhan ke yaar se panga na le.

0: शिवलाई नेल र धनीलाई तेल दिएको छु भने थप गोली।
1: चलचित्र क्षेत्रका विविध गतिविधिहरू, आक्कल झुक्कल भेटघाट,
2: आफ्नो पन भएको आफ्नो मन भएको चलचित्र हो। मायाका कुराहरू छन्, रोमान्सका कुराहरू छन्, मन छुने कुराहरू छन्।
3: क्यारेक्टरको नाम चाहिँ स्मृति हुन्छ, जो एउटा घमण्डी केटी, एकदमै बोल्ड केटी।
4: यदि छोरो मान्छे होस् भने आमने सामने भएर वार गर, अरे एउटी निर्दोष बच्चीको सहारा लिएर आफूलाई बहादुर साबित गर्ने कोसिस नगर।
5: एउटा सम्पूर्ण फिल्मी कार्यक्रम
1: फिल्मी संसार।

हेलो नमस्ते नमस्कार स्वागत छ प्रोग्राम फिल्मी संसारमा म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ रहेको छु र तपाईँले हामीलाई रेडियो छोरबाराही 93.8 मेगाहर्ज अन्त मनको आवाज साथै www.radiochorbarahi.com ट्यानपी लगइन गरेर हाम्रो पत्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथीहरूले हामीलाई सुन्न सक्नुहुनेछ र श्रोता साथी हामी हुने गर्दछौ हप्ताको छ दिन फरक बार फरक श्रृंखलाको साथमा र यहाँहरूसँग हामी ठिक 1 बजेदेखि 2 बजेको टाइम सिक्सम्म सँग रहनेछौ भने त्यति बेलासम्म हामीलाई सुनेर साथ दिनुहोला मनोरञ्जन लिनुहोला भने श्रोता साथी हामी आउने गर्दछौ फरक फरक श्रृंखलाको साथमा पनि फरक श्रृंखलाको साथमा आउँदै गर्दा आज त्यसैको एपिसोडमा रहेर आजको श्रृंखलामा रहेर हामीहरू चाहिँ मुभी सम्बन्धी इन्फर्मेशन अनि मुभी ट्रेलरहरू चाहिँ यहाँलाई सुनाउनेछौ बताउनेछौ भने श्रोता साथी यसै गर्ने अन्तिमसम्म सुनेर साथ दिनुहोला भने प्रोग्रामको पहिलो सांगीतिक कोशी सुरु यहाँको लागि त निकै नै मिठो सङलाई राख्नतर्फतिर लागिरहेको छु र त्यसै गरी हालसालै मात्र रिलिज भएको नयाँ मिठो सङ रहेको छ आउँदै गरेको बेहुली मुभी टाइटलबाट रहेको दिलमा ठाउँ छ गीतको टाइटलमा रहेको छ भने अनेकै नै सुमधुर सङ रहेको छ जसमा आवाज रहेको छ अंशु पन्त प्रशान्त शिवाकोटी अनि रवि वार्डको भने लय र संगीत सजिएको छ अर्जुन पोखरेलकोमा निकै नै सुमधुर गीत रहेको छ स्वीकार्नुहोला है त

हजुर श्रोता साथीहरू, निकै नै सुमधुर संघलाई पनि कार्यक्रममा स्थान दिइसकेको छु भने पके पनि सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा सुनिराख्नु भएको छ होला यो मिठो संघलाई, र त्यसै गरी श्रोता साथी यसै गरी नै हामीलाई सुन्दै गर्नुहोला भने अहिलेको लागि भने प्रोग्राममा अर्को सुमधुर संघलाई राख्नतर्फतिर लागिरहेको छु। र हालसालै मात्र बजारमा सिनेमा हलमा रिलिज भएको नयाँ मुभी पनि रहेको छ, गौथली मुभी रहेको छ। र त्यसै गरी गौथली मुभी टाइटलमा सजिएको एउटा अर्को सुमधुर संघलाई राख्नतर्फतिर लागिरहेको छु, र गीतको टाइटल रहेको छ सपना हरायो। निकै नै मिठो अनि अलिकति इमोसनल संघ पनि रहेको छ, स्वीकार्नुहोला है त।

0: हजुर श्रोता साथी, निकै नै सुमधुर संघलाई पनि कार्यक्रम स्थान दिइसकेको छु। गौथले मुभी टाइटलमा सोझेको निकै नै सुमधुर संघ रहेको थियो, त्यसै गरी गीतको बोल रहेको थियो सपना हरायो, निकै नै मिठो संघ पनि रहेको थियो भने श्रोता साथी, यो मुभी चाहिँ हालसालै मात्र चाहिँ सिनेमा घरमा पनि प्रदर्शन भइरहेको छ। यहाँले चाहिँ गएर हलरमा गएर आफै देख्न पनि सक्नुहुन्छ, हेर्न सक्नुहुनेछ। र त्यसै गरी निकै नै चर्चित पनि भइरहेको छ, निकै नै ट्रेन्डिङ मुभी पनि रहेको छ। यहाँले चाहिँ हलरमा गएर, सिनेमा हलरमा गएर चाहिँ मुभी पनि हेर्न सक्नुहुनेछ भने श्रोता साथी, मुभीको एउटा छोटो ट्रेलर पनि प्रकाशित चाहिँ भइसकेको छ। अब मुभी प्रकाशित भएपछि त ट्रेलर पनि अभियसली प्रकाशित हुन्छ नै भने श्रोता साथी, हामी आजको एपिसोडमा रहेर चाहिँ यसै गर्ने मुभी सम्बन्धी केही छोटो मिठो इन्फर्मेसनहरू, मुभीको ट्रेलरहरू चाहिँ कार्यक्रममा स्थान दिइनेछौँ भने विज्ञापनतर्फ जानुपर्ने बेला पनि हाम्रो भइसकेको छ। र कार्यक्रमको पहिलो व्यावसायिक विश्रामतर्फ जानु पूर्व चाहिँ गौथली मुभीको एउटा छोटो मिठो ट्रेलर यहाँलाई सुनाउनतर्फ लागिरहेको छु। सुन्नुहोला भने हामी केही छिनको विश्राम लगतै फेरि पनि भेट हुने नै छौँ। तबसम्मको लागि भने हामीलाई सुन्दै गर्नुहोला है त।
1: अवकाश हुने बेला भइसक्यो, एउटा पनि छोरी मान्छेलाई मैले एसएलसी दिनेसम्म पुर्याउन सकिनँ।
2: आमा, म पढ्छु नि है,
3: पढेर के हर्छेस्?
2: म बिहे गर्छु। आजबाट हाम्रो घरको इज्जत तेरो हातमा छ छोरी।
4: मैले मेरो भुट्टु गुट्टुबाट हजुरलाई सुम्पिएको छु, मेरो छोरीले दुःख नपाओस्।

0: अब मेरो पालो
1: आमा हुँदैन
0: अन्डा खान्छु
1: कहाँबाट ल्याएको
0: कुखुरी आमाबाट
1: खाँछु
0: पकाएर ल्याइदिन
1: आमा म पढ्छु नि
2: के अरे बाउलाई सिक्या तँलाई पढाउनलाई बिगर ल्याओ पैचट
0: तिमीले पढ्न आउँछ माया गर्छु भन्नेलाई के भन्छ अङ्ग्रेजीमा
3: बनाना आई लव यू

0: love you. Guy called you. I love you.
1: Boy, oh, it's not.
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
3: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी।
4: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510888461 र सिजन गुरुङ 9705440900।
4: सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2।

0: क्लिनिक दुरेगौड़ामा
1: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनु हुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुखभित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिन द्वारा सफा पनि गरिन्छ।
2: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
3: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै इसिजी यूएससी तथा गुणस्तर
4: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, सम्पर्क 0654142333
2: र 9687168887।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
6: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
5: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
5: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
6: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
5: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
6: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
5: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
6: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
5: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 0165901625963।
9: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
10: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
9: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
11: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्जकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
12: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
13: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
12: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
13: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा, हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
14: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
12: सेन्सीका पूजा सामग्री पसल।
0: प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।

0: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9861633101 र 9648385022।
1: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
2: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
1: ओके, लेट्स डन।
2: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
1: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560285343 र 9847000787।
3: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9467153368।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

हजुर श्रोता साथी, यो गेजिङको विश्रामलाई गर्दै फेरि पनि प्रोग्राम फिल्मी संसारमा यहाँहरू सम्पूर्ण श्रोता साथीलाई पुनः स्वागत गर्दछु र म भनिरहेको छु श्रेया गुरुङ। अब चाहिँ यहाँहरूसँग दुई बजीको टाइम चेकसम्म साथमा रहनेछु भने श्रोता साथी तपाईँले हामीलाई रेडियो छोरबाराही 101.8 घर जन्त मनको आवाज साथै www.radiochorbarahi.com जानकी लगइन गरेर वा हाम्रो मात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ यहाँले हामीलाई एकैसाथ रहेर सुन्न सक्नुहुनेछ भने श्रोता साथी, आजको टपिकमा चाहिँ हामीहरू आजको एपिसोडमा रहेर यहाँहरूलाई मुभी सम्बन्धी केही छोटो मिठो इन्फर्मेसन दिनेछौ, मुभीको ट्रेलरहरू सुनाउनेछौ भने अन्तिमसम्म सुनेर साथ दिनुहोला। र अहिलेको लागि भने चाहिँ श्रोता साथी, प्रोग्राममा फेरि पनि एउटा अर्को मिठो सङ्गलाई राख्नतर्फ अतिर लागिरहेको छु र गीतको टाइटल रहेको छ जुनी जाला। पेन्सन पत्ता मुभीबाट रहेको निकै नै सुमधुर सङ्ग रहेको छ, जसमा आवाज रहेको छ सरुण गुरुङ, राजबहादुर गुरुङ, उषा गुरुङ र प्रिया गुरुङको। भने स्वीकार्नुहोला यो मिठो सङ्गलाई। हाई त

हजुर श्रोता साथीहरू, निकै नै सुमधुर सङ्गलाई पनि कार्यक्रममा स्थान दिइसकेको छु। जुन निजालाई टाइटलमा सजिएको निकै नै सुमधुर सङ्ग रहेको थियो र त्यसै गरी पेन्सन पट्टा मुभीबाट रहेको मिठो गीत रहेको थियो भने यहाँहरूमाझ पनि कार्यक्रम स्थान दिइसकेको छु र पछि पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले भरपूर मनोरञ्जनको साथ कार्यक्रममा सुमधुर सङ्गलाई सुनिराख्नु भएको छ होला भने श्रोता साथी अहिलेको लागि भने प्रोग्राममा फेरि पनि एउटा अर्को मुभी सङ्गलाई नै राख्नतर्फतिर लागिरहेको छु र बेहुली मुभीबाट रहेको निकै नै सुमधुर सङ्ग रहेको छ। त्यसै गरी गीतको टाइटल रहेको छ छड्के सलाम सिकानु होला है त।

हजुर सदस्य आदि छर्के सलाम टाइटलमा सजिएको निगेनिस मधुर संघलाई पनि कार्यक्रम स्थान दिइसकेको छु भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोत साथीले स्वीकार्नु भयो होला। र त्यसै गरी श्रोत साथी अहिलेको लागि भने फेरि पनि एउटा अर्को मुभी सम्बन्धी टिजर राख्नतर्फतिर लागिरहेको छु। हालसालै मात्र बजारमा प्रकाशित हुन लागेको नयाँ मुभी पनि रहेको छ, मास्टरनी टाइटलमा रहेको नयाँ मुभी प्रकाशित हुन लागिरहेको छ। र त्यसै गरी छोटो पिठो टिजर यहाँको लागि राखिरहेको छु, स्वीकार्नु होला है त।

हजुर श्रोताले छोटो मिठो टिजर पनि यहाँहरूको लागि प्रोग्राममा स्थान दिइसकेको छु। मास्कनी टाइटलमा रहेको चाहिँ टिजर रहेको थियो भने त्यसै गरी मैले भर्खरै मात्रै पनि भनिरहेको छु, हालसालै मात्रै बजारमा प्रकाशित हुन लागेको नयाँ मुभी पनि रहेको छ, जसमा चाहिँ अभिनेत्री प्रियङ्का कार्कीको अभिनय तथा निर्माण रहेको फिल्म मास्कनीको टिजर सार्वजनिक चाहिँ गरिएको छ। आइतबार सार्वजनिक एक मिनट लामो टिजरको फिल्मको कथावस्तुबारे पनि प्रकाश पारेको छ भने आफ्नी छोरीका लागि चाहिँ एउटी आमाले गरेको संघर्षलाई टिजरमा चाहिँ देखाएको छ, चित्रण चाहिँ गरिएको छ भने फिल्ममा चाहिँ प्रियङ्काले आमाको भूमिकामा अभिनय चाहिँ गर्नुभएको छ। र त्यसै गरी टिजरको शुरूआत जंगलमा चाहिँ एक महिलाको हत्या भएको दृश्यबाट चाहिँ हामीले देखिन सक्छौं, र त्यसै गरी त्यसै लगत्तै चाहिँ प्रियङ्काको भोइस ओभर सुन्न पनि सकिन्छ, जहाँ उनले चाहिँ आफ्नो लागि छोरीको सुरक्षा नै सबैभन्दा ठूलो कुरा रहेको चाहिँ बताएकी छन्। र त्यसै गरी यसपछि चाहिँ टिजरमा देखिने आमा छोरीको भावनात्मक सम्बन्ध, त्यो माया, त्यो स्नेह, प्रहरी अनुसन्धान र एजिट आक्रमण जस्ता दृश्यले चाहिँ फिल्मको कथा र रहस्यमय हत्यामा आधारित रहेको चाहिँ संकेत दिएको पनि हामीले चाहिँ देखिन सकिन्छ। र त्यसै गरी सुभेन्द्र घोषको चाहिँ निर्देशनमा बनेको यस फिल्ममा प्रियङ्का सहित चाहिँ आर्यन सिगदेव, सरोज खनाल, गौरी मल्ल, प्रमोद अग्रहरी, त्यसै गरी ऋचा शर्मा, अनुविक्रम शाही, सिमरन खड्डा र त्यसै गरी दीपराश्री निरौला लगायतका कलाकारहरूको चाहिँ अभिनय पनि रहेको छ। र त्यसै गरी आयंका फिल्मको ब्यानरमा प्रियङ्का कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रणित कार्कीले चाहिँ फिल्मको निर्माण चाहिँ गरेका हुन्। र त्यसै गरी आगामी भदौ 5 गतेदेखि चाहिँ प्रदर्शनमा आउने फिल्मको कार्यकारी निर्माता सुरक्षा सिंह मल्होत्रा, प्रियङ्कीकी आमा र सिमो सुनुवार चाहिँ रहेका छन् भने प्रियङ्का स्वयंको कथा रहेको फिल्मको एक पटक पटकथा शान्त र त्यसै गरी बस्नेतले चाहिँ लेखेका हुन् भने संवाद भने प्रियङ्का र शानको चाहिँ रहेको छ। र त्यसै गरी युवराज इन्द्रेन्द्रको छायाङ्कन रहेको फिल्मलाई राजा सिंह स्थितिले चाहिँ सम्पादन चाहिँ गरेका छन् भने श्रोता साथी यहाँहरूले चाहिँ टिजर पनि देखिन सक्नुहुनेछ। त्यसै गरी चाहिँ फिल्म रिलिज हुने लगत्तै चाहिँ सिनेमा हलहरूमा गएर चाहिँ यहाँले चाहिँ स्वयं पनि देख्न सक्नुहुनेछ फिल्म कस्तो छ भनेर चाहिँ यहाँले जानकारी पनि प्रतिक्रिया पनि दिँदै गर्नुहोला। र छोटो मिठो टिजर अनि यो छोटो मिठो इन्फर्मेशन लगत्तै फेरि पनि प्रोग्राममा एउटा अर्को सङलाई राख्नतर्फतिर लागिरहेको छु। र त्यसै गरी सुमधुर गीत रहेको छ, त्यसै गरी परिवर्तन मुभीबाट रहेको चाहिँ मिठो सङ रहेको छ, पाकेको चिउरी चाहिँ टाइटलमा रहेको मिठो सङ रहेको छ, जसमा आवाज रहेको छ एसडी योगी अनि रेशमा पुनको। भने यो छोटो मिठो सङलाई राख्दै जाँदैछु फेरि पनि प्रोग्रामको अर्को व्यावसायिक विश्रामतर्फ, तबसम्म भने हामीलाई सुन्दै गर्नुहोला है त।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
1: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
2: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र,
1: यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
2: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
1: त्यसको त चिन्तै नगर्नु न दिदी,
2: डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
1: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कूल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौड़ा हेल्प पोस्ट चोक प्रोपाइटर कृष्णराज पण्डित, फोन 065414008।

0: connect your dream, connect your future, STEAL, connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki 4 Tulegaura, Walk in Department Bhavan Sangai, Mobile 98-562-4793 ra 98-562-3873.
2: सुबर्ण अवसर
3: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
2: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
3: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
2: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
3: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
2: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
3: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
2: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
3: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
2: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
4: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management. Both stream can apply. Intro to Learn. Go forth to serve. Further details. Pokhara College of Management. PCM. Gyanmarga, Nadipur. Pokhara 3 Kaski, Nepal. Phone 061-544-761. 570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
5: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

0: हजुर श्रोता साथी, केही क्षणको विश्राम लगतै फेरि पनि यहाँहरू सम्पूर्ण श्रोता साथीहरूलाई स्वागत गर्दछु प्रोग्राममा भने श्रोता साथी छोटो मिठो व्यावसायिक विश्राम लगतै फेरि पनि यहाँहरू सम्पूर्णलाई फेरि पनि स्वागत गर्दछु भने श्रोता साथी, आजको एपिसोडमा हामीहरू यसै गर्ने इन्फर्मेसन अनि मूवी ट्रेलरहरू चाहिँ कार्यक्रममा स्थान दिइरहेको छु भने अहिलेसम्म पक्कै पनि सम्पूर्ण श्रोता साथीले कार्यक्रमलाई सुनिराख्नु भएको नै छ होला। र जसै गरी श्रोता साथी, अहिलेको लागि भने चाहिँ हामी कार्यक्रमको अन्त्य अन्त्यतर्फ पनि आइसकेका छौँ र कार्यक्रमको हाम्रो निश्चित समय पनि सकिने बेला भइसकेको छ। र त्यसै गरी यहाँले हामीलाई रेडियो ठोरबाराही 103.8 मेगाहर्ज जनतामनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiothorbarahi.com च्यानपी लगइन गरेर पनि एकैसाथ हामीलाई विश्वभर रहेर सुन्न सक्नुहुनेछ भन्ने श्रोता साथी, हामी आउने गर्दछौ फरकबार फरक फरक श्रृंखलाको साथमा। र आजको श्रृंखलामा हामीले यसै गर्ने मुभी सम्बन्धी इन्फर्मेशनहरू र मुभीको ट्रेलरहरू चाहिँ कार्यक्रममा स्थान दियो भने आज रहेको छ सम्पूर्ण श्रोता साथीले कार्यक्रमलाई भरपूर मनोरञ्जनको साथ अन्तिमसम्म सुनेर साथ दिनुभयो होला भन्ने जाँदा जाँदै श्रोता साथी, कार्यक्रममा फेरि पनि अझ अर्को मिठो सङलाई राख्नतर्फ अतिर लागिरहेको छु। निकै नै चर्चित सङ पनि रहेको छ र गीतको बोल रहेको छ मखमली, उनको स्वेटर मुभीबाट रहेको चाहिँ मिठो सङ रहेको छ जसमा आवाज रहेको छ सुजन चापागाई अनि सुनिता थेगिमको। भने यो मिठो सङलाई राख्दै आजको एपिसोडबाट म श्रेया गुरूङ विदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार, हैता।
1: लेख्न आउँछ यो अटो भरेर ल्याइदेऊ, पञ्चमी बजारको समय मात्रै भएको छ नि फेरि।
2: नबिर्सी भरै

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: अहिले हतार छ, पछि आउँदै गरौँला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068। मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
4: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
4: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
6: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसीको सिम पनि पाइन्छ। एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
4: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
2: सम्पर्क
5: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
7: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846061599 छ।
8: एक सय 103.8 अन्तर्मनको आवाज।
9: स्टुडियो साइन अहिले दिउँसोको 2 बज्यो।
6: टाइम चेक को साथ में मनकेवा काली का सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस चोक, अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
10: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
4: ढोरबाराही हाइलाइट्सको साथमा
11: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
4: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841349304।
0: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np, हाम्रो फेसबुक पेज र हाम्रो पात्रो तथा नेपाली पात्रो मार्फत विश्वभर एकसाथ सुन्न सक्नुहुनेछ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। तनहुको शुक्ला गण्डकी नगरपालिका 12 सिमलेमा दुलेगौड़ा आउँदै गरेको लुम्बिनी प्रदेशको 001 जस 0231 नम्बरको जीप दुर्घटनामा परेको छ। दुर्घटना हुँदा उक्त जीपमा सवार 12 जना घाइते भएको जानकारी प्राप्त भएको छ। घाइते मध्ये 9 जनाको जीपी कोइराला राष्ट्रिय स्वास्थ्य प्रशासन उपचार केन्द्रमा र 3 जनाको तनहु सेवा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। यस दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले नेपाल कानून आयोग ऐन 2063 को संशोधनको प्रक्रिया अगाडि बढ़ाउँदै प्रस्तावित विधेयकको मस्यौदामा सर्वसाधारणसँग राय तथा सुझाव माग गरेको छ। मन्त्रालयले सोमबार सूचना जारी गर्दै मन्त्रालयद्वारा संचालन गरिएको सुझाव पोर्टल मार्फत प्रकाशन भएको मितिले 7 दिन भित्रमा आफ्नो राय तथा सुझाव उपलब्ध गराउन आग्रह गरेको हो। मन्त्रालयका अनुसार विधेयकलाई थप समावेशी प्रभावकारी र व्यवहारिक बनाउन नागरिक तथा सरकारवाला पक्षको सहभागिता सहित सुझाव संकलन गर्न लागि हो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले सरकारी विधेयकको तर्जुमा प्रक्रियालाई थप संस्थागत र उत्तरदायी बनाउन नेपाल कानून आयोगलाई सुदृढ बनाउने तयारी गरेको जानकारी दिनुभयो। उहाँले कानून तर्जुमा परामर्शदाता तथा बाह्य निकाय मार्फत हुँदै आएको मस्यौदा निर्माणको अभ्यास अन्त्य गरेर आगामी दिनमा सरकारी विधेयकको मस्यौदा कानून आयोगबाट नै तयार गर्ने व्यवस्था गर्न लागेको स्पष्ट पार्नु भएको छ। सुनसरीको देवानगंज क्षेत्रको अवस्था सामान्य बन्न थालेको छ। देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटना र त्यस पछाडि उत्पन्न अवस्थालाई ध्यानमा राखेर प्रशासनले हिजो केही ठाउँमा कर्फ्यू र निषेधाज्ञा लगाएको थियो। आज पछिल्लो अवस्थाको मूल्याङ्कनको आधारमा राजमार्ग क्षेत्रको कर्फ्यू अटाइएको सुनसरी प्रशासनले जनाएको छ। देवानगंज गाउँपालिका र हरिनगर गाउँपालिकाको सबै ठाउँमा आज बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म 5 जना भन्दा धेरै व्यक्ति एकै ठाउँमा भेला हुन नपाउने गरेर निषेधाज्ञा पनि यथावत रहेको छ। त्यस्तै अनिश्चितकालीन कर्फ्यू हरिनगर बजार क्षेत्र, भुटा बजार क्षेत्र, कप्तानगंज बजार क्षेत्र, घुस्की बजार क्षेत्र र देवानगंज बजार क्षेत्रमा कायमै रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले निकालेको पछिल्लो विज्ञप्तिमा उल्लेख गरिएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालका अनुसार आज बिहानदेखि शान्ति सुरक्षाको अवस्था क्रमशः सामान्य बन्दै गएको छ। परिस्थितिको मूल्याङ्कन गरेर थप निर्णय गरिने पनि उहाँले बताउनुभयो। हरिनगर, देवानगंज, कप्तानगंज, इनरुवा र आसपासको संवेदनशील क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन गरिएको छ। जिल्ला प्रशासनले अफवाहमा विश्वास नगर्न, सामाजिक सद्भाव कायम राख्न तथा निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गरेको छ। नेपाल चिकित्सक संघले आज देशैभरिका अस्पतालमा आकस्मिक बाहेक सेवा बन्दको घोषणा गरेका छन्। संघले चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि धरकपट र दमनको विरोधमा आज देशैभरिका अस्पतालमा आकस्मिक बाहेक सबै सेवा बन्दको घोषणा भएको हो। गएको साउनको 9 गति नारायणी अस्पताल वीरगंजमा कार्यरत रहेका चिकित्सक र स्वास्थ्य कर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोड़फोड़को घटनामा संघले दोषीलाई कार्यवाहीको माग गरेको छ। घटनामा डाक्टर प्रमोद रामको टाउकोमा गम्भीर चोट लागेको र अन्य स्वास्थ्य कर्मीमाथि आक्रमणमा संलग्नलाई समेत कार्यवाही गर्न संघले माग गरेको छ। पर्साका प्रहरी उपरीक्षक र प्रमुख जिल्ला अधिकारीलाई पनि कार्यवाहीको माग गरेको संघले आन्दोलनको थप कार्यक्रम सर्वपक्षीय भेला पछाडि तय गर्ने जानकारी दिएको छ। यसैबीच स्वास्थ्य तथा खाद्य स्वस्थता मन्त्रालयले स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह गरेको छ। मन्त्रालयले चिकित्सक, स्वास्थ्य कर्मी र स्वास्थ्य संस्थामा भएको कुटपिट र दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यान आकर्षण भएको पनि स्पष्ट पारेको छ। आज चिकित्सक र स्वास्थ्य कर्मीले आकस्मिक बाहेक सेवा संचालन नगर्ने घोषणा गरेपछि मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले विज्ञप्ति निकालेर स्वास्थ्य सेवाको संवेदनशीलता बुझ्न र नागरिक उपचार सेवामा कुनै अवरोध नगर्न अपील गर्नुभएको हो। चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि धरकपट र दमन भएको भन्दै नेपाल चिकित्सक संघले विरोध स्वरूप आज देशैभरिका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्दको घोषणा गरेका छन्। साउनको 9 गते नारायणी अस्पताल वीरगंजमा कार्यरत चिकित्सक र स्वास्थ्य कर्मीमाथि आक्रमण र अस्पतालमा तोड़फोड़ भएको घटनामा संघले संलग्नलाई कार्यवाहीको माग गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले मुलुकको राजस्व प्रणालीमा व्यापक सुधार गर्दै 16 खर्ब रूपैयाँको लक्ष्य प्राप्त गर्न मिशन मोडमा काम गर्न निर्देशन दिनुभएको छ। अर्थ मन्त्रालयमा सोमबार आयोजना गरिएको वार्षिक राजस्व समीक्षा बैठकलाई सम्बोधन गर्दै उहाँले स्पष्ट लक्ष्य मापदण्ड र समयसीमा तोकेर अगाडि बढ़न कर्मचारीहरूलाई आह्वान गर्नुभयो। अर्थमन्त्री वाग्लेले नीति तथा कार्यक्रम र बजेटमा समेत मिशन मोडको अवधारणा आएको उल्लेख गर्दै राजस्व प्रशासनलाई यसको सफल उदाहरणका रूपमा स्थापित गर्नुपर्ने जोड़ दिनुभएको छ। मुलुकको कुल गृहस्थ उत्पादन र उपभोगको ट्रेण्ड हेर्दा राजस्व संकलनको लय बिग्रिएको भन्दै उहाँले राजस्व चुहावट नियन्त्रण र दायरा विस्तारमा लाग्नुपर्ने बताउनु भएको छ। शहरी क्षेत्रको अर्थतन्त्र बलियो देखिए पनि सोही अनुपातमा राजस्व संकलन नभएकोमा उहाँले चासो व्यक्त गर्नुभयो। लघुवित्त पीड़ितले काठमाण्डुको माइती घरमा आमरण अनशन शुरू गरेका छन्। गत आइतबार राजधानी मार्च गरेर सरकारको ध्यान आकर्षण गराएका उनीहरूले मंगलबार आज बिहानबाट माइती घरमा आमरण अनशन शुरू गरेका हुन्। लघुवित्त सम्बन्धी विगतका प्रतिवेदन सार्वजनिक कार्यान्वयन गर्न र लघुवित्त बैंक तथा वित्तीय संस्थाबाट ऋणीमाथि भइरहेको वित्तीय शोषण, चर्को र चक्रवर्ती ब्याज विभिन्न शीर्षकमा असूल गरिने अर्जना र विविध शुल्क खारेज गर्न माग भएको छ। साथै जग्गा धितो लिलामी कालो सूचीमा राख्ने काम र अन्यायपूर्ण ऋण असूलीको न्यायिक निरूपण गर्न सरकारसँग उनीहरूको माग रहेको छ। तनहु दुईका प्रतिनिधि सभा सदस्य श्रीराम नेपालीले आफूले सार्वजनिक गरेको समय अनुसार बिहान 4 बजेदेखि 6 बजेसम्म आएका सबै फोन आफै उठाएर नागरिकको समस्या गुनासो र सुझाव सुनेको दावी गर्नुभएको छ। तोकिएको समयभन्दा बाहिर आएका फोन भने उठाउन नसकिएको स्पष्ट पार्दै उहाँले प्राप्त विषयहरू समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको जानकारी दिनुभयो। सांसद नेपालले निर्वाचित भए पछाडि करिब 4 महिनाको अवधिमा 42 जनसंवादको कार्यक्रम सम्पन्न भएको उल्लेख गर्दै एक वर्षभित्र कम्तीमा 144 जनसंवाद गर्ने प्रतिबद्धता दोहोर्याउनु भएको छ। उहाँका अनुसार नागरिकबाट प्राप्त गुनासोका आधारमा रासायनिक मलको अभाव, श्रृंगपथ मरमत, दुलेगौंडा हर्कपुर सड़क, खानेपानी सड़क, सिंचाई पुल लगायतका विकास आयोजनामा सम्बन्धित मन्त्रालय र जिल्ला प्रशासन, स्थानीय तह र सरकारवाला निकायसँग समन्वय भइरहेको जानकारी दिनुभएको छ। लमजुङमा धनसारमाथि पहिरो खस्दा 2 जनाको ज्यान गएको छ, अरू 2 जना घाइते भएका छन्। मध्य नेपाल नगरपालिका सात भाट बेसीमा कुलो भत्किएर विष्णु दत्त सुवेदीको 2 तले धनसार भत्किँदा बाबु छोरीको ज्यान गएको हो। धनसार भत्किँदा त्यहाँ बस्दै आएका मर्स्याङदी गाउँपालिका 1 घनपोखराका टिक बहादुर विकर र उहाँकी कान्छी छोरी विनिताको ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। धनसार भत्किँदा घाइते भएका आमा सुख कुमारी विक र अर्की छोरी अस्मिता विकको पोखराको पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। पछिल्लो 24 घण्टामा देशभर मनसूनजन्य विपदका 42 घटना दर्ता भएका छन्। ती घटनामा परेर 3 जनाको मृत्यु भएको छ भने 29 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको दैनिक बुलेटिन अनुसार सबैभन्दा बढ़ी 12 पहिरोका घटना दर्ता भएका छन्। पहिरोमा परेर 3 जनाको मृत्यु भइसकेको छ भने 4 जना घाइते छन्। पहिरोका कारणले 55 परिवार प्रभावित बनेका छन्। त्यस्तै 12 सर्पदंशका घटनामा 12 घाइते भएका 7 चट्याङको घटनामा 2 जना घाइते भएका छन्। यस्तै 6 डडेलोका घटनामा 4 प्रभावित भएका छन् भने 3 जनावर आक्रमणका घटनाबाट 3 जना प्रभावित भएर 2 जना घाइते भएका छन्। यस्तै बाढ़ी, भूकम्प र भारी वर्षाको 1-1 घटना समेत दर्ता भएको जनाइएको छ। नेपाल विद्युत प्राधिकरणले उपभोक्ताले असारमा खपत गरेको बिजुली महसुलमा तिरिसकेको मूल्य अभिवृद्धि कर रकम अग्रिम भुक्तानीका रूपमा कायम गरेर अर्को महिना भदौको बिलमा समायोजन गर्ने भएको छ। प्राधिकरणले सार्वजनिक सूचना निकालेर ग्राहकले तिरिसकेको भ्याटलाई भदौको बिलमा समायोजन गर्ने जनाएको छ। यसअगाडि प्राधिकरणले असारमै खपत गरेको बिजुलीको बिल भ्याट जोडेर साउन यता ग्राहकलाई पठाएको थियो। यसको चौतर्फी विरोध भएको थियो। साउनकी 1 गतेदेखि लाग्ने भ्याट किन असारमा नै जोडेको प्राधिकरणले आलोचना पनि भएको थियो। त्यसपछि प्राधिकरणले यसबारे आन्तरिक राजस्व विभागसँगै राय माग गरेको हो। त्यसैलाई स्पष्ट पार्दै विभागले हिजो विज्ञप्ति निकालेर आन्तरिक राजस्व विभागले बिजुली खपत लाग्ने मूल्य अभिवृद्धि कर एक साउनबाट मात्रै आकर्षित हुने राय दिएसँगै अन्यलाई अटेको हो। आर्थिक ऐन 2083 मूल्य अभिवृद्धि कर ऐन 2053 संशोधन गरेर सरकारले विद्युत सेवा प्रदान गर्ने अन्तिम उपभोक्तालाई 5% तथा अन्य व्यक्तिका सम्बन्धमा 13% दरले मूल्य अभिवृद्धि कर लाग्ने व्यवस्था गरेको थियो। गण्डकी प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा प्राज्ञ सदस्यहरूको नियुक्ति रोक्न माग गर्दै दायर गरिएको रिट निवेदनमा उच्च अदालत पोखराले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। अदालतले नियुक्ति प्रक्रियामाथि तत्काल रोक लगाउनु पर्ने अवस्था नरहेको निष्कर्ष निकाल्दै विवादित विषयको अन्तिम सुनवाईका क्रममा कानूनी तथा संवैधानिक प्रश्नहरूको विस्तृत विवेचना गरिने जानकारी दिनुभयो। उच्च अदालत पोखराका न्यायाधीश तेज नारायण सिंह राई र ध्रुव कुमार पियाको संयुक्त इजलासले दलित अधिकारकर्मी उमेश सिकेले दायर गरेको उत्प्रेषण युक्त परामर्शको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै कानून बमोजिम प्रक्रिया अगाडि बढ़ाउन निर्देशन दिएको हो। साना किसान कृषि सहकारी ढोरफेदीमा रासायनिक मलका लागि किसानको लाइन लागेको छ। हिजो ल्याइएको 21 बोरा युरिया 5 केजीका दरले वितरण गर्दा पनि अपुग भएको अध्यक्ष मोती प्रसाद पौडेलले जानकारी दिनुभयो। उहाँले पर्याप्त मलको लागि सरकारको ध्यान आकर्षण भएको बताउनु भएको छ। बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको भन्ने उपभोक्ताको गुनासो बढ़ेपछि दमोहरीमा ग्यास डिलर तथा सप्लायर्सहरूको अनुगमन भएको छ। सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय तनहु लगायत सरकारवालाहरूको संयुक्त टोलीले मंगलबार दमौली स्थित ग्यास डिलर तथा सप्लायर्सहरूको अनुगमन गरेको हो। अनुगमनका क्रममा अधिकांश डिलरमा उद्योगबाट नियमित रूपमा एलपी ग्यासका सिलिण्डर आपूर्ति भइरहेको देखिए पनि उपभोक्ताले सहज रूपमा ग्यास प्राप्त गर्न नसकेको अवस्था भेटिएको टोलीले जनाएको छ। टोलीले बजारमा कृत्रिम अभाव सृजना हुन नदिन सबै डिलर र सप्लायर्सलाई ग्यासको आयात तथा वितरणको स्पष्ट अभिलेख राख्न र पारदर्शी रूपमा वितरण गर्न निर्देशन दिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन तथा कृत्रिम अभाव सृजना गर्ने गतिविधि नगर्न सम्बन्धित व्यवसायलाई सचेत गराउँदै अनियमितता भएको भेटिएमा कानून बमोजिम कार्यवाही गर्ने स्पष्ट पार्नुभएको छ। हिजो बढ़ेको सुन र चाँदीको भाउ आज घटेको छ। सुनको भाउ आज मंगलबार 4,300 रूपियाँले घटेर तोलाको 2,84,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुन तोलाको 2,88,500 रूपियाँ रहेको थियो। यस्तै आज चाँदी पनि 135 रूपियाँले घटेको छ। चाँदी आज तोलाको 4,310 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलाको 4,445 रूपियाँ रहेको थियो। अब अन्तर्राष्ट्रिय समाचार। चीनले अमेरिकालाई चीनिया कृत्रिम बुद्धिमत्ता एआई कम्पनीहरूलाई बदनाम गर्न र प्रतिबन्धको धम्की नदिन आग्रह गरेको छ। चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले केही वरिष्ठ अमेरिकी अधिकारीहरूले सार्वजनिक रूपमा चीनिया एआई कम्पनीको उन्नत अमेरिकी मोडलहरूको प्रयोगको बारेमा अनुसन्धान गर्न आह्वान गरेको र अमेरिकी बौद्धिक सम्पत्तिको चोरी जस्ता आधारमा उनीहरूमाथि प्रतिबन्ध लगाउन सक्ने रिपोर्टको टिप्पणी गर्नुभएको हो। चीनले विज्ञान प्रविधि आर्थिक र व्यापारिक मुद्दालाई राजनीतिकरण र उपयोगीकरण गर्ने अमेरिकी अभ्यासको निरन्तर विरोध गर्दै आएको छ। साथै सबै प्रकारको आधारहीन वाहनामा चीनिया कम्पनीहरूलाई बदनाम र प्रतिबन्ध लगाउने गरेको र अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। धेरै अमेरिकी एआई कम्पनीहरूले अनुसन्धान विकास र प्रशिक्षणको क्रममा चीनिया मोडलहरू प्रयोग गरेको पनि उहाँले दावी गर्नुभयो। हवस् तैन विविध खबरहरू सँगसँगै दिउँसो 2 बजेको ढोरबार हे हाइलाइट आजका लागि सकिएको छ। 5 बजे हामी थप स्थानीय समाचारहरू सहित फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबार ही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
12: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
13: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
14: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
15: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
14: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
15: त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
14: ए त्यसो भए त म गइहाले,
15: चिया त पिएर जाऊ।
14: अहिले हतार छ, पछि आउँदै गरौला है।
16: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
17: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9460-61268 र 9560-62268।
18: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
19: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
18: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
20: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
18: ए हो र, हस् दाई म आजै जान्छु।
21: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका।
18: आलु लगाउने बेला भयो, मल पाउनु भयो त? ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
19: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
20: सुन त माइली, गणपति

0: हाइजेनिक रान्च प्राली शुक्ला गण्डकी 8 सफल एक्लेटोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9856062891।
1: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
2: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
1: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
2: हो त है सामान लिन टाढा किन जानु पर्यो र।
3: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
4: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
5: ग्राहकको चाहना नै हाम्रो तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
3: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
5: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल फोन 9841661220।
6: कहाँ जाने?
7: सिधै मयाम चिसापानीबाट काठमाडौँ। काठमाडौँबाट
6: मयाम चिसापानी अनि बीचमा नझर्ने?
7: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
6: ए हो र, यस्तो सुविधा पनि आइसक्यो। ल जाम जाम।
5: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौडा ढोलफिर्दी छाब्दी देउराली साँखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663।
2: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
8: खै दिनुहोस् त। ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
2: अनि बन्छ त दाई?
8: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
9: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि
10: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
11: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
10: प्रोप्राइटर राजन पौडेल मोबाइल 9856062029।
12: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
13: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
12: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
13: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
5: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
14: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा।
5: प्रोप्राइटर रबिन थापा सम्पर्क 9856063998 र 9845010950।
15: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration. BBA, 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kasti, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
16: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँच्छन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
1: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ, विश्वासिलो सुनचादी पसल खोजौला नि।
0: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
2: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
3: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
2: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087162।
4: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
5: म्याडम, धुम्रपान भनेको के हो?
4: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
5: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
4: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
5: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
4: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
6: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
7: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
8: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
7: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
8: छुटका दायराहरू:
7: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
8: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
7: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
8: थप जानकारीका लागि सम्पर्क 0658174479, मोबाइल 98560625265 र 98468164145।
9: ए सबिना, यसको हतारमा कता हो?
10: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
9: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भए भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
11: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908216142।
12: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी।
13: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
12: ए हो र, ल त ल,
11: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142 र 9850621692।
14: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
15: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
14: उपचार सेवाहरू:
15: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
14: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
15: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
14: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
15: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
14: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
15: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0615827878 5827979582780।
16: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
5: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
16: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
5: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
16: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
5: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
16: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
5: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
16: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
5: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टी, फोन 0625930369।
17: कति राम्री देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
18: कस्तो ठ्याक्कै पारे कि, हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
19: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन,
2: स्वदेशी तथा विदेशी डिजाइन का साड़ी, कुर्ता सुरुवाल, यूके स्वेटर, आउटर, लुंगी, टी शर्ट लगायत महिला का लागि आवश्यक पर्ने सम्पूर्ण कपड़ा क्रिस्मी क्लोथिंग कलेक्शन में पाइन्छ।
16: क्रिस्मी क्लोथिंग कलेक्शन शुक्ला गण्डकी 4 दुलेगौड़ा, मुक्तिनाथ विकास बैंक बाट 4 घर माथि, प्रोप्राइटर मनराज गुरुङ, सम्पर्क 9856057731, 9806057731।
14: एक सय 3 थोप्लो 8 अन्तर्मनको आवाज।

0: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्कु जाली र फिदा खाँचै बाहिर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी चार, दुलेगौंडा, आफ्नै निवासमा।
4: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9856114445 र 9856204445।
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
3: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
5: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
5: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
3: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
5: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
3: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
5: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था,
3: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
5: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
3: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5, बेल चौतारा, तनहुँ। फोन 0665712740।
6: मम्मी भोक लाग्यो, खाजा खाम न।
7: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
6: हस् मम्मी।
8: मैले सुने छोरी, ल जाम हिँड।
7: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
3: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
7: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
3: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
9: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला।
10: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साठ फेर मर्मत सबै गरिन्छ नि।
9: हजुर, दुलेगौडाकै पुरानो 34 सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, सरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बानिया, संगम बानिया। फोन 0564141042, 9856231128, 9462614726।
10: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
3: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
11: यस दुलेगौडा पोलिक्लिनिकमा यही साउन 16 गते तेस्रो शनिबार
3: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित
12: हार्ट जोर्नी नसा तथा बाध रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
13: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
3: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ
11: साथै यही साउन 13 गते बुधबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा
14: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
3: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
14: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
15: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 065414129 र 98560131053
7: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460972446
16: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
17: दिदी पनि नमजाइल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
7: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 065590065 मोबाइल 98163374
3: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
11: रन बहादुर गुरुङ दुलेगौडा रु 12610
3: किम बहादुर श्रेष्ठ दुलेगौडा रु 10500
11: पूर्ण बहादुर भण्डारी दुलेगौडा रु 50115
3: काजी रिमाल लाइफ जिम दुलेगौडा रु 11000
11: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा रु 11111
3: पार्वती रिमाल दुलेगौडा रु 10100
11: कृष्णराज पण्डित दुलेगौडा रु 25000
3: किरण कुमार श्रेष्ठ दुलेगौडा रु 102174
11: ठाकुर प्रसाद भट्टराई डोरफिर्दी उत्तम टोल रु 55555
3: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति रु 11101 बेल बहादुर भुजेल ढोलफिर्दी हिमाली टोल रु 10120
11: हिमलाल पौडेल ढोलफिर्दी हिमाली टोल रु 10005
3: धनमाया भट्टराई ढोलफिर्दी हिमाली टोल रु 50000
11: रेशम बहादुर थापा ढोलफिर्दी हिमाली टोल रु 11111
3: भीम प्रसाद वाग्ले ढोलफिर्दी हिमाली टोल रु 10155
18: 103.8 अन्तर्मनको आवाज
19: स्टुडियो टाइटेड
20: अहिले दिउँसोको 3 बज्यो
21: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935031

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा माधव तिमल सैनासँगै अप्सरा बोहराको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: असुरक्षा बढ़ेको भन्दै नारायणी अस्पतालका 67 चिकित्सकले दिए सामूहिक राजीनामा। स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय गराइने।
0: काठमाण्डुको माइतीघर मण्डलामा विभिन्न समूहको आन्दोलन जारी। लघुवित्त पीड़ित अनसनमा।
1: एकै दिन विपदका 42 घटना, तीनजनाको मृत्यु। अवरूद्ध नारायणगढ मुगलिन सड़क दुईतर्फी सञ्चालनमा।
0: इजरायल लेबनान वार्ता अगस्त 4 देखि इटालीको रोममा हुने। वार्ताले दीर्घकालीन शान्ति सम्झौताको आधार तयार गर्ने अपेक्षा।
1: र काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल 5 औं खेलमा पनि पराजित।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-7624 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। असुरक्षा बढ़ेको भन्दै नारायणी अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। गत शनिबार अस्पतालमा चिकित्सकमाथि भएको आक्रमण तथा त्यसपछिको घटनामा प्रशासनले कार्यवाही गर्नुको साटो आफूहरूमाथि दुर्व्यवहार गरेपछि असुरक्षित महसुस गरी सामूहिक राजीनामा दिएको चिकित्सक डाक्टर उदय नारायण सिंहले बताउनुभयो। उहाँका अनुसार 67 चिकित्सकले सामूहिक रूपमा मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर चित्त रंजन शाह समक्ष राजीनामा बुझाएका हुन्। बाँकी चिकित्सकको हस्ताक्षर संकलन भइरहेको र सबैले राजीनामा दिने तयारीमा रहेको उहाँले बताउनुभयो। उनीहरूले आफूहरूमाथि दुर्व्यवहार गर्ने प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख एसपीको समेत राजीनामा भागेका छन्। चिकित्सकले सामूहिक राजीनामा दिएपछि नारायणी अस्पतालमा आकस्मिक सेवा पनि पूर्ण रूपमा बन्द छ। शनिबार वीरगंज महानगरपालिका 25 निवासी 45 वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि उनका परिवारका सदस्य तथा आफन्तले उपचारमा लापरवाही भएको आरोप लगाउँदै आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डाक्टर प्रमोद राममाथि आक्रमण गर्दा उहाँ गम्भीर घाइते हुनुभएको छ। सोही घटनाको विरोधमा आज देशभरका स्वास्थ्य संस्था र अस्पतालको ओपीडी बन्द गरेर चिकित्सकहरू आन्दोलनमा उत्रदा बिरामीलाई शास्ति भएको छ। सरकारले भने कुनै पनि हालतमा अस्पताल बन्द नगर्न आग्रह गरेको छ।
1: स्वास्थ्यकर्मीमाथि बढ़दै गएको आक्रमण र स्वास्थ्य संस्थामा हुने तोड़फोड़का घटनालाई नियन्त्रण गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समिति पुनः सक्रिय बनाउने तयारी गरेको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन 2066 को दफा 5 बमोजिम गठन भइसकेको समितिलाई पुनः नियमित रूपमा सञ्चालन गरी स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी समस्या समाधानका लागि प्रभावकारी रूपमा परिचालन गर्ने प्रक्रिया अघि बढ़ाइएको मन्त्रालयले जनाएको छ। पछिल्लो समय स्वास्थ्यकर्मीमाथि आक्रमण र अस्पतालमा हुने तोड़फोड़का घटना बढ़दै गएपछि समितिलाई पुनः सक्रिय बनाउने निर्णय गरिएको हो। ऐन अनुसार समितिले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी योजना तथा कार्यक्रम स्वीकृत गरी कार्यान्वयन गर्ने, गृह मन्त्रालय लगायत सम्बन्धित निकायबीच समन्वय गर्ने, सुरक्षा नीतिका विषयमा नेपाल सरकारलाई सुझाव दिने, सुरक्षामा प्रतिकूल असर पार्ने घटनाको जाँचबुझ गर्ने वा गराउने तथा अनुसन्धानमा सहयोग गर्ने अधिकार पाएको छ। अदालतको फैसला बमोजिम क्षतिपूर्ति सम्बन्धी व्यवस्था कार्यान्वयन गराउने जिम्मेवारी पनि समितिकै हुनेछ।
0: काठमाण्डुको माइतीघर मण्डलामा आज विभिन्न समूहले आन्दोलन जारी राखेका छन्। लघुवित्त पीड़ितले आमरण अनसन शुरू गर्दा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले वैकल्पिक व्यवस्थापनको माग गर्दै विरोध प्रदर्शन गरेका छन्। अस्ति राजधानी मार्च गरेर सरकारको ध्यान आकर्षण गराएका लघुवित्त र मिटर ब्याज पीड़ितले आज बिहानैदेखि माइतीघर मण्डलामा आमरण अनसन थालेका हुन्। लघुवित्त सम्बन्धी विगतका प्रतिवेदन सार्वजनिक र कार्यान्वयन गर्न लघुवित्त बैंक तथा वित्तीय संस्थाबाट ऋणीमाथि भइरहेको वित्तीय शोषण, चर्को तथा चक्रवृद्धि वृत्ति ब्याज विभिन्न शीर्षकमा असूल गरिने हर्जना र विविध शुल्क खारिज गर्न माग गरेका छन्। साथै जग्गा धितो लिलामी कालो सूचीमा राख्ने कार्य तथा अन्यायपूर्ण ऋण असूलीको न्यायिक निरूपण गर्न सरकारसँग उनीहरूको माग छ। यसै गरी सुकुम्बासी पीड़ितले सरकारले वैकल्पिक व्यवस्थापन नगरी उठीबास लगाएको तथा होल्डिङ सेन्टरबाट समेत लखेट्ने काम गरेको भन्दै सरकारको विरोध गरेका हुन्। सरकारले वास्तविक सुकुम्बासीको पहिचान नगरिकन हुकुम्बासी र सुकुम्बासी सबैले एउटै डालोमा हाल्ने काम गरेको उनीहरूको गुनासो छ। सरकारले आफूहरूको वैकल्पिक व्यवस्थापन तथा जग्गाको स्वामित्वको सुनिश्चितता नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी छ। यसै गरी सुनसरीमा प्रहरीले गोली चलाएको विरोधमा पनि आज काठमाडौँको माइतीघर मण्डलामा पनि प्रदर्शन गरिएको छ।
1: पछिल्लो 24 घण्टामा देशभर 42 विपदजन्य घटनामा परि 3 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिरोमा परि 3 जनाको मृत्यु भएको छ। त्यस अवधिमा सर्पदंशका 12, पहिरोका 12, आगलागीका 7, भारी वर्षाका छ जनावर आक्रमणका 3, बाढ़ीको 1 र भूकम्पको 1 घटना भएका छन्। ती घटनाबाट 34 जिल्ला प्रभावित भएका छन्। प्राधिकरणका अनुसार सर्पदंशबाट 12, पहिरोबाट 4, आगलागीबाट 2, भारी वर्षाबाट 1 र जनावरको आक्रमणबाट 2 गरी 21 जना घाइते भएका छन्। विपदका घटनाबाट अनुमानित 1,22,45,000 मूल्य बराबरको क्षति भएको छ। यसै गरी देशभर 9 सड़क खण्ड अझै अवरूद्ध छन् भने 22 चौपायतर्फ क्षति भएको प्राधिकरणले जनाएको छ।
0: थाहा सञ्चार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्पज म्याम
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन दर्शन।
2: यो हो थाहा सञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा सञ्चार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा सञ्चार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। विद्यालयमा राष्ट्रिय दिवाखाजा कार्यक्रम सम्बन्धी वार्षिक प्रतिवेदन 2025 आज सार्वजनिक गरिएको छ। खाद्य सुरक्षा, पोषण, शिक्षा, जलवायु, उद्यानशीलता र सामाजिक सुरक्षालाई सुदृढ गर्ने विषयवस्तु समेटिएको सो प्रतिवेदन नेपाल र संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रम WFPले आज आयोजना गरेको कार्यक्रममा सार्वजनिक गरिएको हो। प्रतिवेदनमा नेपालको विद्यालयमा 5 दशक अघिदेखि संचालित दिवा खाजा कार्यक्रमका उपलब्धि र यात्रालाई समेटेको छ। उक्त कार्यक्रम नेपालमा सन् 1967 शुरू गरिएको हो। हाल 77 जिल्लामा संचालित यो कार्यक्रमबाट हाल करिब 30 लाख बालबालिका प्रत्यक्ष लाभान्वित छन्। यस कार्यक्रमका कारण विद्यालय भर्ना, विद्यार्थीको र सिकाई उपलब्धिमा सुधार आएको प्रतिवेदनमा जनाइएको छ। साथै समुदाय र सहकारी मार्फत स्थानीय साना किसानसँग विद्यालयलाई जोड्ने घरेलु खाजा खुवाउने कार्यको प्रोत्साहनले विद्यार्थीको स्वास्थ्य राम्रो हुनुका साथै स्थानीय अर्थतन्त्रलाई पनि टेवा पुग्ने गरेको पाइएको छ।
0: नापतौल यन्त्रको अनियमित तथा अवैध प्रयोग गरेका गण्डकी प्रदेशका 2431 व्यावसायिक फर्मलाई कानूनी कार्यवाही गरिएको छ। नापतौल यन्त्रको अनियमित तथा अवैध प्रयोग गरेमा नापतौल ऐन 2025 र उपभोक्ता संरक्षण ऐन 2075 अनुसार कानूनी कार्यवाही गरिएको गुणस्तर तथा नापतौल कार्यालय पोखराका प्रमुख मनोज पोखरेलले जानकारी दिनुभयो। गण्डकी प्रदेशमा पर्ने कास्की, गोर्खा, लमजुङ, स्याङ्जा, तनहुँ, मनाङ, मुस्ताङ, पर्वत, म्याग्दी र बागलुङ जिल्लाका व्यावसायिक फर्मका संचालकलाई उक्त ऐनअनुसार कार्यवाही गरिएको हो। त्यसैगरी सो कार्यालयले नयाँ कारोबारका लागि 1078 र पुरानो 28 व्यावसायिक फर्मलाई नवीकरण गरी नापतौल यन्त्र प्रयोग गर्न अनुमति पत्र प्रदान गरेको छ। कार्यालयले आर्थिक वर्ष 2082-83 विभिन्न शीर्षकबाट 78,52,967 रूपियाँ राजस्व संकलन गरेको छ।
1: नारायणगढ़ मुगलिन सड़क खण्डको मुगलिन नजिकै सुक्खा पहिरो खसेपछि अवरूद्ध सड़क दुईतर्फी सञ्चालनमा आएको छ। इच्छा कामना गाउँपालिका पाँच खहरे खोलामा आज बिहान सुक्खा पहिरो खसेको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पहिरो पन्छाएसँगै दुईतर्फी सवारी सञ्चालन गरिएको छ। यसअघि सड़क एकतर्फी खुलाएर एम्बुलेन्स र मोटरसाइकल पार गराइएको थियो। पहिरो पन्छाउनका लागि नारायणगढ़बाट लोडर स्काभेटर तथा मुगलिनबाट पनि लोडर प्रयोग गरिएको थियो। उक्त स्थानमा 40 मिटर माथिबाट ढुङ्गासहित सुक्खा पहिरो खसेको थियो। पहिरो पन्छाएसँगै सड़कमा रोकिएका सवारी साधन गन्तव्यतर्फ अघि बढ़िसकेको प्रहरीले जनाएको छ।
0: इजरायल र लेबनान बीचको सीमा तथा सुरक्षा सम्बन्धी वार्ताको अर्को चरण आगामी अगस्त 4-6 सम्म इटालीको रोममा हुने अमेरिकी विदेश मन्त्रालयले पुष्टि गरेको छ। इजरायल दक्षिणी लेबनानका दुई पाइलट जोनबाट क्रमिक रूपमा सेना फिर्ता गर्ने तयारीमा रहेका बेला वार्ताको नयाँ चरण तय गरिएको हो। अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले नाम सार्वजनिक नगर्ने शर्तमा एफपीसँग वार्तामा प्राविधिक समूहहरूले इजरायल लेबनान फ्रेमवर्क सम्झौताको पुनः कार्यान्वयनमा केन्द्रित हुने जानकारी दिएका छन्। उनका अनुसार छलफलमा पाइलट जोनको कार्यान्वयन विस्तार गर्ने, बाँकी रहेका सबै सीमा विवाद समाधान गर्ने तथा दीर्घकालीन शान्ति र सुरक्षा सम्झौताका आधार तयार गर्ने विषय समावेश हुनेछन्। इटालीका विदेश मन्त्री एन्टोनियो ताजानीले गत सात अमेरिकी मध्यस्थतामा हुने वार्ताको नयाँ चरणबारे पहिलो पटक सार्वजनिक जानकारी दिनुभएको थियो।
1: अब खेल समाचार। काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल पाँचौं खेलमा पनि पराजित भएको छ। यसअघि चार खेल हारेको नेपाल पाँचौं खेलमा आज काजाकिस्तानसँग 3-0 पराजित भएको हो। पाकिस्तानको इस्लामाबादमा आज भएको खेलमा नेपाल काजाकिस्तानसँग 25-18, 27-25 र 25-20 पराजित भयो। नेपालले सबै खेल हार्दै तालिकाको अन्तिममा रहँदै प्रतियोगिता सकाएको छ। नेपालले लीग चरणको पहिलो खेल काजाकिस्तानसँग 3-2 सेटले हारेको थियो। दोस्रो खेलमा श्रीलंकासँग पनि नेपाल 3-2 सेटले पराजित भएको थियो। यस्तै तेस्रो खेलमा पाकिस्तानसँग 3-2 सोझो सेटमा पराजित भएको थियो। चौथो खेलमा बंगलादेशसँग 3-2 सेटले पराजित हुँदा लीग चरणको अन्तिम खेलमा आज उज्बेकिस्तानसँग 3-0 सेटमा पराजित भएको छ।
0: दिउँसो 3 बजेको थाहा खबर सकिनै लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: असुरक्षा बढ़ेको भन्दै नारायणी अस्पतालका 67 चिकित्सकले दिए सामूहिक राजीनामा। स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय गराइँदै।
0: काठमाडौँको माइतीघर मण्डलामा विभिन्न समूहको आन्दोलन जारी। लघुवित्त पीड़ित अनसनमा
1: एकै दिन विपदका 42 घटना, 3 जनाको मृत्यु। अवरूद्ध नारायणगढ़ मुगलिन सड़क दुईतर्फी सञ्चालनमा।
0: इजरायल लेबनान वार्ता अगस्त 4-6 इटालीको रोममा हुने। वार्ताले दीर्घकालीन शान्ति सम्झौताका आधार तयार गर्ने अपेक्षा।
1: र काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल पाँचौं खेलमा पनि पराजित।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। माधव र अप्सरा विदा हुन्छौ। नमस्कार।
6: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
7: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
6: ओके, लेट्स डन।
7: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
6: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
7: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855-28543 र 9847-00787।
8: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
9: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
8: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
9: ए ल ल,
10: तपाई पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
11: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925। फोटो
12: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
13: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
12: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
14: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
15: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
16: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
15: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
17: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2, काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 98560 32475 र 98011 32475।
18: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
19: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
18: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
19: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
18: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
20: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहु, पञ्चमुनि स्कुलको अगाडि, सिकेन्द्र फिस हाउसको

0: 36
1: ए आज पनि भाटडायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
2: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भयो
1: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
2: तिमलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
3: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
4: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856385007 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817
5: आहा घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो बरु कहाँ जाने होला त
2: आ बुढा केलाई चिन्ता लिनु छ र ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन् मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो हामी पनि त्यतै जाऊँ
3: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
4: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 0564142034 र 9811756606
6: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ
7: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
6: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार
8: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोप्राइटर भोज बहादुर सुनार
9: मोबाइल 9008535537 र 9806615899
10: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz
6: तपाईँको घर आँगनमा घन्किने मादलुका ताल सँगै वनपाखा मेलापात उकाली ओरालीमा सुसलिने भाकाहरू हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसली
8: मात्र रेडियो ढोरबाराही 103.8 MHz हरेक दिन दिउँसो 3:15 करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुन चाँदी पसल दुलेगौडा 4 भित्री बजार मोबाइल 9508535537
4: आकर्षक सुन चाँदीको गहना नारीको चाहना

दर्शन अवस्थी नमस्कार, स्वागत छ कार्यक्रम ओम प्रसन्नाभूषण लोकसृष्टिको प्रतीक्षा गरी बस्नुहुने तपाईँ सम्पूर्ण साथीहरूमा म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ कार्यक्रम उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि एउटा अर्को रमाइलो श्रृंखलाको साथमा भने तपाईँले हामीलाई रेडियो ढोरबाराही 103.8 MHz जनतमनको आवाज साथै www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथीहरूले हामीलाई सुन्न सक्नुहुनेछ। र श्रोता साथी, यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रसन्नाभूषण सुनशान्ती पसलले। रे पसल दुलेकोडाको भित्री बजारमा सुनसादी सम्बन्धी थप सेवाहरू चाहिएमा, कारोबारहरू पनि गर्नु परेमा, त्यसपछिबाट पनि यहाँले कारोबारहरू गर्न सक्नुहुनेछ भने श्रोता साथी हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा। भने आजको श्रृंखलामा रहेर मंगलबारको दिनमा रहेर गायन कलालाई

आइटम्स ध्यान दिनेछौ र 0941 42 44 को टेलिफोन लाइन भएर हामीलाई कल गर्न सक्नुहुनेछ। हाम्रो टेलिफोन लाइन पनि एकदम मजाले खुला रहनेछ भने यहाँले आफ्नो मिठो आवाज सुमधुर संगीत हामीलाई सुनाउन सक्नुहुनेछ, मिठो भाका हामीलाई सुनाउन सक्नुहुनेछ भन्ने श्रोता साथी। कार्यक्रमको पहिलो सांगीतिक कोशेरी स्वरूप यहाँको लागि अझ निकै नै सुमधुर भाकालाई राख्नतर्फ तिर लागिरहेको छु र त्यसै गरी श्रोता साथी गीतको बोल रहेको छ गाउँघरे माया, जसमा आवाज रहेको छ मल परियार अनि बत्ती कुमारी थापाको, भने स्वीकार्नुहोला यो निकै नै सुमधुर भाकालाई। हैता

हजुर श्रोत साथी निकै नै सुमधुर फागालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। गाउँघरेमा यहाँ गीतको बोल रहेको थियो भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोत साथीहरूले कार्यक्रममा स्वीकार्नु भयो होला। र श्रोत साथी अहिलेको लागि भने कार्यक्रममा फेरि पनि एउटा अर्को मिठो भाकालाई नै राख्नतर्फतिर लागिरहेको छु। निकै नै मिठो भाका रहेको छ र गीतको बोल रहेको छ नम्मैली सुन हो नि मत, जसमा आवाज रहेको छ शान्ति श्री परियार अनि हेमान्त शर्माको, भने लय र संगीत पनि सजिएको छ हेमान्त शर्माकोमा नै। स्वीकार्नु होला यो निकै नै सुमधुर भाकालाई हैत।

हजुर श्रोता साथी नम्बर यस्तो नै हो नि म त यो निकै सुमधुर भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा यो सुमधुर भाकालाई स्वीकार्नु भयो होला भन्दै श्रोता साथी हामी आजको श्रृंखलामा रहेर यहाँहरूको सुमधुर आवाजलाई कार्यक्रम स्थान दिइनेछौ र यहाँलाई सुनाउन मन भएको आफ्नो रोजाएको गीत संगीतहरू आज कार्यक्रममा यहाँले सुनाउन सक्नुहुनेछ। सुन्नपछि 41400 टेलिफोन लाइन भएर भने श्रोता साथी अहिलेको लागि भने कार्यक्रममा यो ओठमा तिम्रै छ नाम खाली गीतको बोललाई राखिरहेको जसमा आवाज रहेको छ अमृत सापकोटा अनि शान्तिश्री परियारको भने स्वीकार्नु होला है त।

हजुर श्रोत साथी, निकै नै सुमधुर भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। निकै नै रमाइलो भाका पनि रहेको थियो यो। ओचमा तिम्रै छ नाम खाले गीतको बोल रहेको थियो भने पके पनि हाम्रो सम्पूर्ण श्रोत साथीले स्वीकार्नु भयो होला। अमृत सापकोटा अनि शान्ति श्री परियारको आवाजमा सजिएको मिठो भाका रहेको थियो र त्यसै गरी लहरूसँगै सजिएको थियो रमेश परियारकोमा भने पके पनि हाम्रो सम्पूर्ण साथीहरूले कार्यक्रमलाई सुनिराख्नु भएको छ होला भन्दै श्रोत साथी अहिलेको लागि भने कार्यक्रम सम्बन्धी एउटा मिठो छोटो मिठो जानकारी यहाँलाई दिनतर्फ लागिरहेको हजुर श्रोत साथी, हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा। कार्यक्रममा यहाँहरूमाझ हामी हरेक दिन उपस्थित हुने गर्दछौ। फरक फरक किसिमको श्रृंखलाहरू लिएर साथमा जोडिनेछौ भने श्रोत साथी, तपाईँले हामीलाई रेडियो ठोरपाराही 103.8 मेगाहर्ज सन्त मनको आवाज साथै www.radiothorparahi.com.np लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि यहाँले हामीलाई विश्वभरिको साथ रहेर सुन्न सक्नुहुनेछ भने श्रोत साथी, यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रसन्न आभूषण सुनसारी पसलले। र यो पसल धुलेगोडाको भित्री बजारमा रहेको छ। सुनसारी सम्बन्धी थप सेवाहरू चाहिएमा, नयाँ नयाँ डिजाइनको गरगनाले यहाँलाई खरिद बिक्री पनि गर्नु परेमा, त्यस पसलबाट पनि यहाँले खरिद बिक्री गर्न सक्नुहुनेछ भने श्रोत साथी, फरक बार फरक श्रृंखलाको साथमा आउँदै गर्दा आइतबारको दिनमा रहेर रोजाईको गीत संगीतलाई कार्यक्रम स्थान दिनेछौ। यहाँले लोकदोहोरी भाकाहरू आइतबारको श्रृंखलामा रहेर रोज्न सक्नुहुनेछ, सुन्न सक्नुहुनेछ भने सोमबारको श्रृंखलामा रहेर नयाँ लोक भाकालाई कार्यक्रम स्थान दिनेछौ। त्यसै गरी मंगलबारको दिनमा रहेर गायन कलालाई स्थान दिन्छौ भने बुधबारको श्रृंखलामा रहेर रोइला कौडा एकल भाका अनि सारेजो मौलिक भाका जस्ता सुमधुर अनि रमाइलो रमाइलो भाकाहरूलाई कार्यक्रम स्थान दिने गर्दछौ। र बिहिबारको श्रृंखलामा रहेर अफलाइन मार्फत यहाँहरूको रोजाईको गीत संगीतलाई कार्यक्रम स्थान दिनेछौ। त्यसै गरी शुक्रबारको श्रृंखलामा रहेर फेसबुक मेसेजलाई कार्यक्रम स्थान दिन्छौ भने यदि सूचना सन्देश अथवा केही जानकारीहरू यहाँलाई दिन छ भने र साथसाथै आफूलाई सुन्न मन भएको आफ्नो रोजाईको गीत संगीतहरू यहाँलाई सुन्न छ भने, सञ्जना स्वरूपी कसैलाई केही मेसेज पठाउन छ भने, केही सूचना सन्देश दिन छ भने हाम्रो फेसबुक पेजमा गई रेडियो ढोरबाराही 103.8 मेगाहर्जको पेजमा गई जहाँ चाहिँ हामीले स्टाटस पहिला नै राखेका हुनेछौ, त्यहाँ गएर यहाँले कमेन्ट गर्न सक्नुहुनेछ, श्रोत साथी यहाँले मेसेज गर्न सक्नुहुनेछ र शुक्रबारको श्रृंखलामा यहाँहरू जोडिन सक्नुहुनेछ भने अन्तिममा शनिबारको दिनमा रहेर पुरानो पुरानो लोक भाकालाई कार्यक्रम स्थान दिनेछौ। र हामी यसै गरी नै आउने गर्दछौ हप्ताको सातै दिन यहाँहरूमा नयाँ श्रृंखलाको साथमा उपस्थित हुने गर्दछौ भने हामी ठिक 4 बजेको टाइमसेकसम्म यहाँहरूसँग रहनेछौ। र श्रोत साथी, कार्यक्रम सम्बन्धी छोटो मिठो जानकारी त मैले कार्यक्रममा स्थान दिइसकेको छु भने अब पालो फेरि पनि कार्यक्रममा एउटा अर्को सुमधुर भाकालाई राख्नेतर्फ रहेको छ भने यहाँहरू भने कल गर्न सक्नुहुनेछ आफ्नो मिठा आवाज सुनाउनको लागि 0 45 41 40 00 टेलिफोन लाइन भएर डायल गरेर भने। श्रोत साथी, अहिलेको लागि भने बन्धकी गीतको बोललाई राखिरहेको छु जसमा आवाज रहेको छ दीपिका बैम्ब मगर अनि निश्चल दबाड़ीको, भने लय रहेको छ निश्चल दबाड़ीको, संगीत सजिएको छ बाबुकृष्ण परियारकोमा। स्वीकार्नुहोला यो निकै नै सुमधुर भाकालाई हैता।

हजुर श्रोता साथीहरू, निकै नै सुमधुरभाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। बन्धकी गीतको बोल रहेको थियो भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले पनि कार्यक्रममा सुमधुरभाकालाई सुनेर मनोरञ्जन लिनुभयो होला भन्दै श्रोता साथी, अहिलेको लागि भने हामी कार्यक्रमको अन्त्यतर्फ पनि आइसकेका छौँ र कार्यक्रमको हाम्रो निश्चित समय पनि सकिने बेला भइसकेको छ र जाँदा जाँदै कार्यक्रममा फेरि पनि एउटा अर्को मिठो भाकालाई नै राख्नतर्फतिर लागिरहेको छु। घर कता हो बहिनीको लौना दाजै पिरटी, यो सुमधुर भाकालाई राख्दैछु। सुषमा आवाज रहेको छ प्रकाश दुधराज अनि शान्ति श्री परियारको भने लय र संगीत पनि सजिएको छ प्रकाश दुधराजकोमा नै। यो सुमधुर भाकालाई राख्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तोता श्रिया गुरुङ्याहरू माझबाट भोलि फेरि पनि एउटा अर्को रमाइलोको श्रृंखलाको साथमा भेट हुने बाचा गर्दै अहिलेको लागि भने विदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार, हाइता।

0: नमस्कार, रेडियो ढोलबाई 103.8 मेगाहर्जबाट प्रसारण हुने कार्यक्रम आदिवासी संसारको अर्को नयाँ श्रृंखलामा स्वागत छ। म कार्यक्रम प्रस्तुता प्रतिभा तमस्यो। गुरूङ समुदायको भाषा, संस्कार र संस्कृतिलाई प्रवर्धन गर्ने उद्देश्यले नेपाल आदिवासी जनजाति महासंघ शुक्ल गण्डकी नगर समन्वय परिषदको सहकारीमा उत्पादन गरिएको यस कार्यक्रम तपाई हरेक सोमबार बिहान 9 बजे पछि र मंगलबार साँझ 5 बजे पछि सुन्न सक्नुहुनेछ। श्रोताबिन, यस कार्यक्रमलाई प्रायोजन गरेको छ दुरेगौड़ा क्रिस्मी कलेक्सनले। तपाईँलाई विभिन्न डिजाइनका कुर्ता, साड़ी लगायतका कपड़ा चाहिएमा सम्झन सक्नुहुनेछ। यस पसलका प्रोप्राइटर हुनुहुन्छ मनराज गुरुङ, उहाँप्रति हार्दिक आभार व्यक्त गर्दै कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। आज हामी गुरुङ भाषा भन्दा पनि नेपाली खस भाषामा कुराकानी गर्नेछौ, किनभने हामीसँग शुक्ल गण्डकी नगरपालिकाका आदिवासी अभियन्ताहरू अतिथिका रूपमा हुनुहुन्छ। उहाँहरूसँग यही साउन 24 गते मनाइने आदिवासी जनजाति दिवसको तयारीको बारेमा विशेष विशेष कुराकानीहरू गर्नेछौ। हामीलाई सुन्दै गर्नुहोला। हामीसँग कुराकानीका लागि स्टुडियोमा हुनुहुन्छ नेपाल आदिवासी जनजाति महासंघ शुक्ल गण्डकीका अध्यक्ष कुलकुमार कुमारजी र सल्लाहकार संयोजक खिमबहादुर कुमारज्यू। स्वागत छ हजुरहरू दुवैजनालाई कार्यक्रम आदिवासी संसारमा। आदिवासी जनजाति महासंघ शुक्ल गण्डकी नगर समन्वय परिषदले यही साउनको 24 गते मनाउँदै गरेको आदिवासी दिवसको बारेमा हामी उहाँहरूसँग कुराकानी गर्नेछौ। आदिवासी जनजाति महासंघ शुक्ल गण्डकी नगर समन्वय परिषदका अध्यक्ष कुलकुमार कुमारज्यूसँग म कुराकानी गर्न चाहन्छु। विश्व आदिवासी जनजाति महासंघ शुक्ल गण्डकीले विश्व आदिवासी दिवस कसरी मनाउँदैछ, थोरै प्रश्न पारिदिनुहुन्छ कि?
1: हामी आदिवासी जनजातिहरूको महान पर्व, यो हाम्रो एउटा महान चाड पनि हो। विश्व आदिवासी दिवस अगस्त 9 श्रावण 24 गतिको दिन विश्वभरि नै छरिएर रहेका हामी सम्पूर्ण आदिवासीले मनाउने गर्छौं र सोही अनुरूपको कार्यक्रम हामीले यस शुक्ल गण्डकी नगरपालिकामा हामी आबद्ध नेपाल आदिवासी जनजाति महासंघ शुक्ल गण्डकी नगर समन्वय परिषदले पनि गर्ने चमर्को गरेका छौं। र यो आदिवासी दिवस यसपालिका हामीले मनाउँदै जाँदाखेरि हामीले सप्ताहव्यापी कार्यक्रम अगाडि बढाउन अगाडि ल्याएका छौं। ती कार्यक्रमहरू हामीले गरिरहँदाखेरि जुन हामीलाई हाम्रो यस नेपालमा रहेको नेपाल आदिवासी महासंघ संघीय परिषदले चाहिँ हामीले निर्देशन दिए अनुसार प्राप्त अधिकारको रक्षा अहिलेको आवश्यकता समावेशित सहितको नेपाल निर्माणमा आदिवासीको आवश्यकता भन्ने नारा दिएर हामीले अगाडि कार्यक्रम गर्न गइरहेका छौँ। सप्ताहव्यापी हामीले कार्यक्रम गरिरहँदाखेरि हामीले साउनको 18 गतेदेखेर कार्यक्रम शुरू गर्दैछौ। हाम्रो एक सप्ताह कार्यक्रमको चाहिँ सेड्युल तपाईँहरूले भनिरहनु पर्दाखेरि 18 गते हामीले सम्पूर्ण आदिवासीका अगुवा र चाहिँ पत्रकार मित्रजीहरूलाई लिएर पत्रकार सम्मेलन गर्नेछौ र हाम्रो कार्यक्रमहरूलाई अगाडि बढाउनेछौ। स्वयं रूप हामीले 19 गते हामीले विश्व आदिवासी दिवसको सन्दर्भ पारेर वृक्षारोपण तथा सरसफाई कार्यक्रम गर्नेछौ। 20 गतेको दिन हामीले अन्तर स्कूल माध्यमिक तहका विद्यार्थीहरूलाई यो अहिलेको सन्दर्भ पारेर वक्तृत्व कला प्रतियोगिता हामीले गर्नेछौ र 21 गते हामीले यिनै आदिवासीका अगुवा हाम्रो यहाँ हामीले हाम्रो संगठनमा हुनुभएको नेपाल राष्ट्रिय महिला आदिवासी महासंघ र युवाहरूसँग बसेर आदिवासीको क्षेत्रमा भएका गरेका कामहरूको अन्तर्क्रिया गर्नेछौ। 22 गते हामीले यस शुक्ल गण्डकी नगरपालिकाभित्र पूर्व जनप्रतिनिधि र हालमा बहालमा रहनुभएको आदिवासी जनजातिका जनप्रतिनिधिहरूसँग अन्तर्क्रिया कार्यक्रम गर्नेछौ र 24 गतेको आदिवासी दिवस हामीले भव्यताका साथ मनाउनको लागि शुक्ल गण्डकी नगरपालिकामा रहनुहुने सम्पूर्ण आदिवासी जनजातिका जति पनि हाम्रो इकाइमा रहनुभएका हाम्रो आदिवासी जनजातिहरू हुनुहुन्छ सम्पूर्णलाई बाजागाजा सहित झाँकी र्याली गरेर चाहिँ हामीले विश्व आदिवासी दिवस मनाउनेछौँ र सो दिन हाम्रो भव्य कार्यक्रम हामीले चाहिँ सञ्चालन गर्नेछौँ र हाम्रो त्यस दिनको चाहिँ कार्यक्रममा झाँकी र्याली चाहिँ यस शुक्ल गण्डकीको दुई ठाउँबाट चाहिँ हामीले सुरु गर्नेछौँ। एउटा झाँकी हाम्रो गल्छिनाबाट चाहिँ सुरु हुन्छ भने एउटा शुक्ल गण्डकी नगरपालिका वडा नम्बर 4 भएको बिबी चोकबाट चाहिँ सुरु हुन्छ। त्यो हाम्रो झाँकी र्याली बाजागाजा चाहिँ हर्ष उल्लासका साथ आएर नगरपालिकाको प्राङ्गणभित्र चाहिँ प्रवेश गरेर हाम्रो आदिवासी दिवस चाहिँ त्यहाँ मनाउने यसरीको चाहिँ हाम्रो कार्यक्रम तय भएको चाहिँ जानकारी गर्न चाहन्छु।
0: धेरै धेरै धन्यवाद। आदिवासी जनजाति महासंघ शुक्ल गण्डकी नगर एकाइ समितिका अध्यक्ष कुलकुमार कुमारज्यूलाई फेरि म हाम्रो आदिवासी जनजाति महासंघको अभियन्ता सल्लाहकार संयोजक खिम कुमारज्यूसँग म अलिकति जोडिन चाहन्छु। विश्व आदिवासी दिवस किन मनाइन्छ होला?
2: धन्यवाद। सबैभन्दा पहिला त म यो आदिवासी को यो कार्यक्रममा कार्यक्रम प्रस्तुतका प्रतिभागीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र यो आदिवासीको विषयमा केही कुरा राख्ने अवसर प्रदान गरेकोमा म रेडियो डरुवाई परिवारलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। सबैभन्दा पहिला त हामी यो साउनको 24 गते हाम्रो 32 विश्व आदिवासी दिवस हामी भव्य रूपमा मनाउँदैछौँ र विशेष गरी विश्व आदिवासी दिवस हामी कहिलेदेखि मनाउन सुरु गर्यौं, हामी किन मनाउँछौं भन्ने कुरा थोरै मैले यहाँहरूको बीचमा म राख्न चाहन्छु। विशेष गरी विश्वभरि रहेका आदिवासी जनजाति समुदायहरू भाषा, कला, संस्कृति र परम्परागत ज्ञानमा र आफ्नो मौलिक पहिचानमा चाहिँ विश्वभरका आदिवासी जनजातिहरू धनी मानिन्छ। तैपनि आदिवासी समुदायहरू प्राकृतिक स्रोत साधन र आफ्नो भाषा, कला, संस्कृतिमा धनी हुँदाहुँदै पनि तर आदिवासी समुदायहरूको आफ्नो चाहिँ अधिकारको बारेमा, आर्थिक अवस्थाको बारेमा, चेतनाको बारेमा आदिवासी समुदायहरू किन पछाडि छ भनेर संयुक्त राष्ट्र संघले चाहिँ 1982 सालमा आदिवासी समुदायहरूको समग्र अध्ययन गर्ने हिसाबले आदिवासी समुदायहरू कला संस्कृतिमा त धनी छ तर आदिवासी समुदायहरू अधिकारको क्षेत्रमा, आर्थिक अवस्था, चेतनाको स्तरले किन पछाडि छ भन्ने विषयमा संयुक्त राष्ट्र संघले समग्र आदिवासी जनजातिको अध्ययन गर्ने हिसाबले चाहिँ इक्वेटर भन्ने एउटा मुलुकको एउटा विज्ञ मार्टिन कोभेज भन्नेको संयोजकत्वमा समग्र आदिवासी जनजातिको अध्ययन गर्ने भन्ने एउटा कार्यदल गठन गर्यो र त्यो 1982 गठन भएको कार्यदलको पहिलो बैठक 1982 अगस्त 9 दिन जेनेभामा चाहिँ पहिलो बैठक सम्पन्न भयो र त्यो पहिलो बैठक सम्पन्न भएको सम्झनालाई लिएर त्यसलाई सम्झना स्वरूप चाहिँ त्यही दिनदेखिबाट चाहिँ अगस्त 9 दिन चाहिँ संयुक्त राष्ट्र संघले विश्व आदिवासी दिवस वर्षको रूपमा मनाउन सुरु गरियो। त्यसपछि विश्वभरि मात्र नभएर नेपालमा पनि आज हामी यो 32 विश्व आदिवासी दिवस हामी मनाउन लागिरहेका छौँ र विशेष गरी हामी विश्व आदिवासी दिवस हामी त्यहाँबाट मनाउन सुरु गर्यौं र हामी विश्व आदिवासी दिवस किन मनाउँछौं भने हामी नेपालमा मात्र नभइकन विश्वमा रहेका आदिवासी समुदायहरू जल, जमिन, जंगल सँग हाम्रो आदिवासी समुदायको अत्यन्तै घनिष्ठ सम्बन्ध छ र हामी परम्परागत रूपमा हाम्रो भाषा, कला, संस्कृति, परम्परा, रीतिरिवाजमा पनि हामी धनी छौं र यो हाम्रो चाहिँ पहिचानलाई, हाम्रो चाहिँ यो सम्पत्तिलाई राज्यले बुझ्न सकिरहेको छैन। त्यसैले हाम्रो आदिवासी समुदायको रहेको चाहिँ भाषा, कला, संस्कृति, परम्परा, रीतिरिवाजलाई जगेर्ना गर्नको निम्ति, संरक्षण गर्नको निम्ति हाम्रो मात्रै दायित्व होइन, यो राज्यको पनि दायित्व भन्ने हिसाबले हामी साउन 24 गते तदनुसार अगस्त 9 दिन चाहिँ हामी नेपालमा मात्र होइन विश्वभरि चाहिँ हामी आदिवासी समुदायले आफ्नो अधिकारको बारेमा, आफ्नो हकको बारेमा, आफ्नो मुद्दाको बारेमा चाहिँ हामी आवाज बुलन्द गर्ने हिसाबले चाहिँ हामी विश्व आदिवासी दिवस हामी मनाउँछौँ र हामी सबै आदिवासी समुदायहरूलाई एकताबद्ध गर्ने, हाम्रो भाषा, कला, संस्कृति, परम्परालाई हामीले चाहिँ जगेर्ना गर्नको निम्ति हामी पनि लागेका छौँ, राज्य पनि लाग्नुपर्छ भनेर राज्यलाई हामीले आवाज उठाउने, राज्यलाई हामीले कुरा सुनाउने र हाम्रो समग्र आदिवासी समुदायहरूलाई पनि हाम्रो अधिकारको निम्ति हामी एकताबद्ध हुनुपर्छ, हामी संगठित हुनुपर्छ, हाम्रो अधिकारको निम्ति हामीले आवाज बुलन्द गर्नुपर्छ भन्ने उद्देश्यका साथ जुन यो कार्यक्रम हामीले गर्न लागिरहेका छौँ र यो कार्यक्रमको मूल उद्देश्य पनि त्यही नै हो। र समग्र अध्यक्षज्यूले भन्नुभए जस्तै हाम्रो शुक्ल गण्डकी नगरपालिकाको हकमा पनि वर्षैपछि हामीले विश्व आदिवासी दिवस हामी मनाउँदै आइरहेका छौँ र हामीले ठूलो ऱ्याली झाँकीसहित आफ्नो मौलिक पहिचानसहित बाजागाजासहित हामीले ऱ्याली झाँकी गरेर हामीले विश्व आदिवासी दिवस मनाउँदै आइरहेका छौँ र हाम्रो ऱ्याली झाँकी मात्र होइन कि हाम्रो चाहिँ ऱ्याली सम्पन्न ऱ्याली सुरुवात भइसकेपछि हामी जब हाम्रो चाहिँ ऱ्यालीलाई हामीले कोणसभामा हामी जब परिणत गर्छौँ त्यो कोणसभामा हामीले 3-4 कार्यक्रमहरू गर्छौँ। एउटा हाम्रो मौलिक पहिचानसहित हामी ऱ्याली झाँकी गर्छौँ जुन हाम्रो परम्परागत बाजागाजासहित हामीले जुन हाम्रो पुरानो बाजागाजा छ, जुन हाम्रो संस्कृति छ त्यसलाई संस्कृतिलाई प्रदर्शन गर्ने हिसाबले हामी ऱ्यालीमा आफ्नो पहिचानसहित झाँकीसहित हामी सहभागी हुन्छौँ। त्यसपछि जब सभामा परिणत हुन्छ, सभामा परिणत भइसकेपछि हाम्रो परम्परागत मौलिक संस्कृतिहरूलाई हामी प्रदर्शन गर्छौँ, त्यसलाई हामी संरक्षण गर्ने उद्देश्यका साथ पनि हामीले त्यहाँ संरक्षण गर्ने उद्देश्यका साथ पनि हामी त्यहाँ प्रदर्शन गर्छौँ। सँगसँगै हामीले के पनि गर्छौँ भने त्यो हाम्रो खालि चाहिँ संस्कृति नाचगान मात्रै होइन, हामीले त्यहाँ केही आदिवासी जनजातिका नेताहरू, केही चाहिँ राजनीति दलका नेताहरू, कोही सामाजिक नेताहरू आएर आदिवासीको अधिकारको विषयमा, हाम्रो हकको विषयमा, हामी किन आदिवासी समुदायहरू संगठित हुनुपर्छ भनेर हामी आदिवासीको बीचमा अधिकारको कुरा गर्छौँ, हाम्रो हकको कुरा गर्छौँ, हामी किन संगठित हुनुपर्छ भन्ने कुरा चाहिँ हामीले त्यो विश्व आदिवासी दिवसको सन्दर्भमा हामी कुरा गर्छौँ।
0: एकदमै धेरै धेरै धन्यवाद छ हजुरलाई यो उत्तरको लागि। यसमै फेरि हजुरसँग म अर्को प्रश्न जोड्न चाहन्छु, विश्व आदिवासी दिवस कहिलेदेखि मनाउन थालियो, यसको बारेमा पनि थोरै प्रश्न पारिदिनुहुन्छ कि श्रोताबृन्दलाई।
2: अघि नै मैले हजुरलाई भनिसकेँ होइन,
0: हजुर,
2: विश्व आदिवासी दिवस चाहिँ विशेष गरी संयुक्त राष्ट्रसंघले 1982 सालमा समग्र आदिवासीको बारेमा अध्ययन गर्ने भनेर चाहिँ एउटा कार्यदल गठन गर्यो, जो मार्टिन कोभेजको विज्ञको चाहिँ संयोजकतामा एउटा चाहिँ कार्यदल गठन गर्यो। त्यो कार्यदलको पहिलो बैठक जेनेभामा चाहिँ 1982 सालको अगस्त 9 दिन चाहिँ पहिलो बैठक सम्पन्न भयो त्यो कार्यदलको। त्यो पहिलो बैठक सम्पन्न भएको सम्झना स्वरूप अगस्त 9 नै आधार मानेर चाहिँ त्यसपछि चाहिँ विश्व आदिवासी दिवस चाहिँ अगस्त 9 दिन चाहिँ त्यो पहिलो बैठक चाहिँ सम्पन्न भएको सम्झना स्वरूप चाहिँ त्यहाँबाट चाहिँ हाम्रो विश्व आदिवासी दिवस हामीले मनाउन थाल्यौँ। अहिले हामी 3200 वर्षमा प्रवेश गर्दैछौँ।
0: हजुर, हुन्छ त, आफ्नो महत्वपूर्ण समय उपलब्ध गराउनु भएकोमा धेरै धेरै धन्यवाद छ। अन्तमा कार्यक्रम मार्फत आदिवासी समुदाय लगायत सम्पूर्ण श्रोतावृन्दहरूलाई के भन्न चाहनुहुन्छ कि?
2: यो कार्यक्रम मार्फत चाहिँ मैले समग्र शुक्ला गण्डकी नगरपालिकाभित्र बसोबास गर्ने समग्र आदिवासी जनजाति समुदाय महानुभावहरूलाई मैले के अनुरोध गर्न चाहन्छु भने, हामी 2083 साल साउनको 24 गते विगतमा चाहिँ हामीले चाहिँ भव्य रूपमा विश्व आदिवासी दिवस हामी मनाउँदैछौँ र केही समयपछि हाम्रो सप्ताहव्यापी कार्यक्रम पनि कार्यतालिका पनि प्रस्तुत हुन्छ। त्यस कारणले चाहिँ साउनको 24 गते आफ्नो मौलिक पहिचानसहित सबै यो कार्यक्रममा सहभागी हुनको निम्ति म समग्र आदिवासी समुदायहरूलाई आफ्नो अधिकारको निम्ति आफ्नो हकको निम्ति हामी सबै संगठित हुन जरूरी छ, हामी सबै एकताबद्ध हुन जरूरी छ। त्यसैले विश्व आदिवासी दिवसको दिन चाहिँ सबै आदिवासी जनजाति समुदायहरू चाहिँ आफ्नो मौलिक पहिचानसहित कार्यक्रममा सहभागी हुनको निम्ति म सबैलाई हार्दिक अपिल गर्दछु।
0: धेरै धेरै धन्यवाद, हजुरको सल्लाह सुझावको लागि फेरि आभारी छु। फेरि यही प्रश्न आदिवासी जनजाति महासंघ सुगुडा गण्डकी नगर समन्वय परिषदका अध्यक्ष आदरणीय दाई कुल कुमार कुमारलाई राख्न चाहन्छु। हजुरको तर्फबाट पनि रेडियो डोरबाई सुन्दै गर्नुभएको श्रोता वृन्दहरूलाई केही भन्न चाहनुहुन्छ?
1: प्रशस्तलाई फेरि पनि म के भन्न चाहन्छु भने, रेडियो ढोरबराईको साप्ताहिक कार्यक्रम गुरूङ भाषामा जुन सञ्चालन गरिरहनु भएको छ प्रतिभा गुरूङजी, उहाँले आफ्नो कार्यक्रममा विश्व आदिवासी दिवस कसरी मनाउनुहुन्छ भनेर चाहिँ आफ्नो कार्यक्रम मार्फत हामी यो शुक्ला गण्डकीका जनसमुदायलाई जानकारी गराउने हिसाबले हामीलाई डाकेर आज यो रेडियो ढोरबराईमा जुन बोल्ने मौका दिनुभयो त्यसको लागि विशेष धन्यवाद दिन चाहन्छु। र हामीले यो विश्व आदिवासी दिवस जुन मनाउन गइरहेका छौँ शुक्ला गण्डकी नगरपालिकामा, यस नगरपालिकामा जुन हामी हाम्रो झण्डै बसोबास भएको 48% हामी जनजातिहरू छौँ, सम्पूर्ण जनजातिका दाजुभाइ दिदीबहिनी तथा बुवा आमालाई सम्पूर्णलाई चाहिँ म के आह्वान गर्न चाहन्छु यो रेडियो ढोरबराई मार्फत भने, यो हाम्रो विश्व आदिवासी दिवस मनाउने भनेको हाम्रो महान पर्व हो, किनभने हामी आदिवासी जनजातिहरू जुन पिछडिएर धेरै कुरामा चाहिँ हामी अरूको सहारा लिएर हिँड्नु परेको छ, त्यसलाई कसरी अब चाहिँ विश्व सामु अगाडि बढ्नको लागि हाम्रो अधिकार प्राप्तको कुरा छ, त्यो अधिकार प्राप्त गर्नको लागि हामीले आफ्नो अस्तित्व जगाउनको लागि हामीले आफ्नो यहाँ पहिचान जगाउनको लागि हाम्रो सम्पूर्ण कुराको चाहिँ आवश्यकताहरूलाई अङ्गीकृत गर्नको लागि हामीले आफ्नो हामी आदिवासी जनजातिहरू पनि केहीमा कम छैनौँ र हामी सम्पूर्णमा चाहिँ अगाडि नै बढ्न कोसिस गरिरहेछौँ, अगाडि बढ्नेछौँ र हाम्रो पढाइ सधैँ रहनेछ भनेर चाहिँ जानकारी दिनको लागि पनि सम्पूर्ण आदिवासी जनजातिका चाहिँ आमा बुवा तथा दिदीभाइ दाजुभगिनीहरू यो जुन हाम्रो विशेष चार छ अगस्त 9 तदनुसार साउन 24 गतेको त्यस दिन आफ्नो मौलिक पहिचान आफ्नो संस्कृति सहित र नेपाल आदिवासी जनजातिलाई चाहिँ स्वच्छ राख्नको लागि चाहिँ सहभागी भई हामीलाई साथ दिनु हुनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु।
0: धेरै धेरै धन्यवाद, आफ्नो व्यस्त समयको बावजुद पनि हाम्रो निमन्त्रणलाई स्वीकार गरेर केही शब्दहरू केही कुराहरू रेडियो ढोरबाई मार्फत राखिदिनुभयो, त्यसको लागि धेरै नै आभारी छु। हस्त धन्यवाद। आदरणीय श्रोताबिन, आजको श्रृंखला तपाईँहरूलाई कस्तो लाग्यो? सल्लाह सुझाव दिन नभुल्नुहोला। अर्को हप्ता फेरि गुरूङ समुदायको वेशभूषा भाषा संस्था र संस्कृतिको बारेमा विविध जानकारीहरू लिएर उपस्थित हुने नै छु। यति बेलासम्म हामीलाई सुन्नुभयो, हार्दिक आभार व्यक्त गर्दै बिदा हुन चाहन्छौ। नमस्कार, छ्याजल।
3: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
4: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी दुई गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9851088461 र सिजन गुरुङ 9705440900। भर्ना खुल्यो।
5: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
3: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
3: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
5: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
3: कक्षा 12 3.6 वा सो भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
5: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
3: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
5: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
3: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
5: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0635712440
6: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
7: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
8: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0635905065 मोबाइल 9816634372
9: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल
10: यस चरक मेमोरियल हस्पिटलमा कर्म
8: तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस

0: सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
0: सेवा लिने क्रममा चाहिने जानकारी
1: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
0: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
0: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
2: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
3: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
2: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
3: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
2: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
3: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
2: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
3: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
2: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
4: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
5: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
4: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
5: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घरभित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
6: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौंडा।
3: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560-33398 र 98465-10950।

0: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
1: ओके यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
0: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
1: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
3: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
2: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461621220।

0: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयम चिसापानी,
1: अनि बीचमा नझर्ने।
0: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्सी महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 98461168 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235526363। बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
3: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
3: छुटका दायराहरू:
2: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
3: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
2: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
3: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 98560620265 र 98468064145।
4: यही आउँदो साउन 16 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुरेगौडामा
5: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिसाने आउनु हुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाक भित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिन द्वारा सफा पनि गरिन्छ।
2: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की
6: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
7: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0564142333
2: र 98678187।

0: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
1: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
2: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
0: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
1: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9856057731 9806657731
3: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
4: दुलेगौडा पोलिक्लिनिकमा यही साउन 16 गते तेस्रो शनिबार
3: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित
5: हार्ट जोर्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
4: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
3: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि
4: साथै यही साउन 13 गते बुधबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा
6: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
3: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
6: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
7: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0654141129 र 9856031053
8: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोपाइटर मीन बहादुर सुनार 9825319122 9508 र 9460769246
9: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
10: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
9: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्मया पुन
10: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
9: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
10: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन
9: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
10: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
9: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
10: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
9: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ डाक्टर सुस्मिता गुरुङ
10: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
9: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
11: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
12: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 फोन 061-590-162
13: अफिसबाट अमित सरको फोन।
14: पछि कल ब्याक गर्छु। सरी भगवान, आज पनि ढिला भयो।
15: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
16: मंगल दीप अगरबत्ती स्वर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
17: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा। मोबाइल 9855202779।
18: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
19: खै दिनुहोस् त। ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
18: अनि बन्छ त दाई?
19: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
20: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि
21: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
22: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
21: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9855602629।
23: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
24: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
25: धोरबाराही हाइलाइट्सको साथमा
26: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
25: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841349304।
27: नमस्कार, रेडियो ठोरबाराही 103.8 मेगाहर्जको साँझ 5 बजेको ठोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। तनहुँ दुईका सांसद श्रीनाम न्यौपानेले रिसिङ गाउँपालिकाबाट काठमाडौँ आएका अध्यक्ष उपाध्यक्ष सहितको प्रतिनिधि मण्डलसँग सिंहदरबारमा भेटघाट गर्नुभएको छ। भेटका क्रममा रिसिङ गाउँपालिकाको विकासका प्राथमिकतामा रहेका अस्पताल, खानेपानी, पुल तथा सड़क पूर्वाधार लगायतका विषयमा छलफल भएको जनाएको छ। स्थानीय आवश्यकता र जनअपेक्षालाई केन्द्रितमा राखेर विकास निर्माणका कामलाई प्रभावकारी बनाउन सहकार्य र संवादलाई थप सुदृढ़ गर्ने विषयमा पनि विचार आदान प्रदान भएको थियो। सांसद न्यौपानेले सहकार्य र निरन्तर संवादले विकासका योजनालाई अघि बढ़ाउन सकारात्मक ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्दै रिसिङ गाउँपालिकाको समग्र विकास र समृद्धिको यात्राका लागि शुभकामना व्यक्त गर्नुभएको छ। नापतौल यन्त्रको अनियमित तथा अवैध प्रयोग गरेका गण्डकी प्रदेशका 2431 व्यावसायिक फर्मलाई कानूनी कार्यवाही गरिएको छ। नापतौल यन्त्रको अनियमित तथा अवैध प्रयोग गरेमा नापतौल एन 2025 र उपभोक्ता संरक्षण एन 2075 अनुसार कानूनी कार्यवाही गरिएको गुणस्तर तथा नापतौल कार्यालय पोखराका प्रमुख मनोज पोखरेलले जानकारी दिनुभएको छ। गण्डकी प्रदेशमा पर्ने कास्की, गोर्खा, लमजुङ, स्याङ्जा, तनहुँ, मनाङ, मुस्ताङ, पर्वत, म्याग्दी र बागलुङ जिल्लाका व्यावसायिक फर्मका संचालकलाई उक्त ऐन अनुसार कार्यवाही गरिएको हो। त्यसै गरी सो कार्यालयले नयाँ कारोबारका लागि 1078 र पुरानो 28 व्यावसायिक फर्मलाई नवीकरण गरी नापतोल यन्त्र प्रयोग गर्न अनुमति पत्र प्रदान गरेको छ। कार्यालयले आर्थिक वर्ष 2082-83 विभिन्न शीर्षक बाटहरू 78,52,967 राजस्व संकलन गरेको छ। कास्कीमा नगरपालिका गाउँपालिका र वडाको संख्या तथा सिमाना हेरफेर र नगरपालिका वर्गीकरणले पुनर्वर्गन गर्न माग गरेको छ। सो सम्बन्धी मापदण्ड 2083 अनुसार गठित कास्की जिल्ला स्तरीय पुनर्वर्गन अध्ययन समितिको छलफल कार्यक्रममा यस्तो माग गरिएको हो। सुझाव संकलनका क्रममा दोस्रो चरण अन्तर्गत कास्कीबाट प्रतिनिधि सभा र गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद तथा राजनैतिक दलसँग छलफल तथा अन्त्यक्रिया गरिएको हो। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेले कास्कीका पाँच पालिका सहित समाजका अगुवा, राजनैतिक दल, सामाजिक संघ संस्था र आम सर्वसाधारणको सुझाव समेटेर समितिले काम गर्ने बताउनु भएको हो। नेपाल सरकार मन्त्री परिषदको निर्णय अनुसार भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासनको मिति 2083 असार 4 गते राजपत्रमा प्रकाशित सूचना बमोजिम पुनर्वर्गन सम्बन्धी मापदण्ड अनुसार समितिले कार्य गर्ने पौडेलले उल्लेख गर्नुभएको हो। तनहुँमा भएको जीव दुर्घटनामा घाइते भएका सबै 12 जनालाई आज दिउँसो 2 बजे जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतरालाई उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते हुनेमा चालक सहित 12 जना रहेका छन्। चालक सुक्लागण्डकी नगरपालिका 12 निवासी 48 वर्षीय केशबहादुर सुनारको टाउकोमा चोट लागेको छ र उनको अवस्था मध्यम रहेको छ। अन्य घाइतेहरूमा 69 वर्षीय खेमबहादुर ठकुरी दुवै हात र खुट्टामा चोट, 40 वर्षीय लक्ष्मी मल्ल बायाँ खुट्टामा चोट, 38 वर्षीय ढक बहादुर गुरूङ छातीमा भित्री चोट तथा बायाँ खुट्टामा चोट लागेको छ। 19 वर्षीय निशा गुरूङ हातमा चोट, 38 वर्षीय टीका गुरूङ खुट्टा र आँखामा चोट, 37 वर्षीय संगीता गुरूङ बायाँ हातमा चोट, 33 वर्षीय सूचना गुरूङ बाहिरी चोट नदेखिएको छ। 54 वर्षीय अन्जु ठकुरी बायाँ हात र टाउकोमा चोट, 8 वर्षीय एल्वेक ठकुरी टाउकोमा चोट लागेको छ भने 12 वर्षीय सौगत ठकुरी अनुहारमा चोट तथा 51 वर्षीय छरी माया खाड बायाँ हात र टाउकोमा चोट रहेका छन्। चालक बाहेक सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा 4 पुरूष, 6 महिला र 2 बालक गरी कुल 12 जना घाइते भएका छन्। सबै घाइतेको जीबी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतरामा उपचार भइरहेको छ। दुर्घटनाको थप अनुसन्धान प्रहरीले जारी राखेको छ। मुगली नारायणगढ़ सड़क खण्ड फेरि अवरूद्ध भएको छ। उक्त खण्डको खहरे खोला मुगली नजिकै सुक्खा पहिरो खस्दा सड़क अवरूद्ध भएको हो। पहिरोको कारण अहिले दुईतर्फ नै सड़क अवरूद्ध भएको छ। पहिरो दिउँसो 3 बजे खसेको हो। पहिरो हटाउने काम भइरहेको बताएको छ। यसअघि पनि पहिरो खसेर सड़क अवरूद्ध बनेको थियो। करिब 4.5 घण्टापछि सवारी सञ्चालन भएको थियो। पहिरो हटाएर सवारी सञ्चालन भएको 2 घण्टापछि पुनः पहिरो खसेर सड़क अवरोध बनेको हो। नेपाल चिकित्सक संघको आन्दोलनका कारण पोखराको अस्पतालमा ओपीडी बन्द भएको छ। नारायणी अस्पताल बीरगंजमा कार्यरत डाक्टर प्रमोद राममाथि भएको कुटपिटको विरोधमा संघको आह्वानमा देशभरका सरकारी, गैर सरकारी तथा निजी अस्पतालमा आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प रहेका छन्। सेवा रोकिदा सर्वसाधारणहरू मर्कामा परेका छन्। गण्डकी प्रदेशकै सबैभन्दा बढ़ी बिरामी हुने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान सहितका अस्पतालमा उपचारका लागि पुगेका वृद्ध वृद्धा, दीर्घ रोगी, गर्भवती र छिमेकी जिल्लाबाट आएका बिरामी समेत सेवा नपाउँदा निराश बनेका छन्। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउनुभएका पोखरा 14 का उमेश नेपालीले सरकारसँगको मागका कारण सेवा रोक्न नहुने बताउनु भएको छ। पोखराका अधिकांश अस्पतालका ओपीडी सेवा बन्द भएको सूचना टाँसिएको छ। आन्दोलनका कारण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान सहित गण्डकी मेडिकल कलेज, नेपाल मणिपाल शिक्षण अस्पताल, चरक मेमोरियल अस्पताल, फिस्टेल अस्पताल, फेवा सिटी अस्पताल, मेट्रो सिटी अस्पताल, सहारा अस्पताल, शिशुवा अस्पताल, पोखरा अस्पताल, पद्म नर्सिङ होम, मातृ शिशु मितेरी अस्पताल, मेडी प्लस एण्ड ट्रमा सेन्टर, चरक अस्पताल लगायत अस्पतालको ओपीडी सेवा बन्द रहेको छ। नेपाल चिकित्सक संघ गण्डकी अध्यक्ष डाक्टर सुनिल पनेरू संघको केन्द्रीय निर्देशन अनुसार चिकित्सक आन्दोलनमा उत्रिएको बताउनु भएको छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बराले आन्दोलन र चिकित्सकसँग अनौपचारिक कुराकानी भइरहेको बताउनु भएको हो। पशु चौपायामा देखिने विभिन्न रोग विरूद्ध गण्डकी प्रदेशका 85 वटै स्थानीय तहमा पूर्ण रोग अभियान सञ्चालन गरिएको छ। गाई भैँसीलाई लाग्ने खोरेट भ्यागुते, सर्सरी बंगुरमा देखिने क्लासिकल स्वाइन फिभर, बाख्रामा देखिने पीपीआर र कुकुरलाई लाग्ने रेबिज रोग विरूद्ध खोप अभियान सञ्चालन भइरहेको हो। गत आर्थिक वर्षमा विभिन्न रोग विरूद्ध 18,98,396 डोज खोप प्रदान गरिएको प्रदेश कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ। चालू आर्थिक वर्षमा प्रदेशका 10 वटा स्थानीय तहलाई पशुमा पूर्ण खोपयुक्त पालिका घोषणा गर्ने तयारी भइरहेको मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डाक्टर शोभा शर्माले बताउनु भएको छ। मन्त्रालयका अनुसार हाल प्रदेशका 75% पशुपालक किसानको घर घरमा खोप सेवा पुगेको छ। विभिन्न रोग व्याधिका कारण पशुधनमा हुने क्षति रोक्न खोप अभियान सञ्चालन गरिएको हो। कुनै रोगले प्रकोपको रूपमा लिएमा रणनीतिक हिसाबले खोप अभियान सञ्चालन गरिएको वरिष्ठ पशु विकास अधिकृत डाक्टर शर्माले बताउनु भएको छ। केही वर्ष अघि गाई भैँसीमा लम्पी स्किन रोग फैलिएपछि प्रदेशका 1,03,230 गाई भैँसीमा उक्त खोप लगाएको थियो। नवलपुरको हुम्सेकोट गाउँपालिका 5 वाकखोरका पहिरो विस्थापित 18 परिवार 5 वर्षदेखि अस्थायी शिविरमै रहेका छन्। विक्रमसम्म 2078 असार 24 गतेको भीषण वर्षाले पहिरो गएपछि बस्ती नै विस्थापित भएको थियो। उनीहरूलाई हुम्सेकोट 1 को झुगे पानीमा स्थानान्तरण गरिए पनि स्थायी पुनर्स्थापना नहुँदा 5 वर्षदेखि अस्थायी टहरामा कष्टकर जीवन व्यतीत गर्न बाध्य भएका हुन्। पहिरोपछि शुरूमा विद्यालय र सामुदायिक भवनमा आश्रय लिएका विस्थापित परिवार अहिले सानो चौरमा निर्माण गरिएका अस्थायी टहरामा बसिरहेका छन्। ब्लक र टीनले बनेका सागुरा कोठा, सीमित खुला ठाउँ र आधारभूत पूर्वाधारको अभावबीच उनीहरूको कष्टकर दैनिकी बितिरहेको छ। 18 घर परिवारलाई 18 वटा कोठा उपलब्ध गराएको छ। त्यही 18 वटा कोठामा झण्डै 200 जना सुत्नुपर्ने बाध्यता रहेको पीड़ितको गुनासो रहेको छ। सोमबहादुरले अस्थायी शिविरमै वर्षौं बित्दा स्थायी घर पाउने आशा क्रमशः क्षीण बन्दै गएको बताउनु भएको छ। उहाँले आफू विस्थापित हुन नमान्दा नमान्दै पनि स्थानीय सरकारले स्थायी व्यवस्थापन गर्छौ भन्ने बाचा गरेको बताउनु भएको छ। हुम्सेकोट गाउँपालिकाले भने संघीय सरकारका कारण विस्थापित परिवारको स्थायी व्यवस्थापन गर्न नसकेको जनाएको छ। गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले सुगा प्राप्ति गर्ने अधिकार संघीय सरकारले स्थानीय तहलाई नदिएकाले समस्या भएको बताउनु भएको छ। विस्थापितको वाकखोरको जग्गा धनी पूर्जा भएकाले भूमिहीनका रूपमा पनि राख्न नसकिने पाण्डेको भनाइरहेको छ। कानूनी अडचन फुकाएर विस्थापितलाई जग्गा उपलब्ध गराएमा आफूहरू स्थायी व्यवस्थापन गर्न सक्षम रहेको उहाँले बताउनु भएको हो। मुस्ताङको थासाङ गाउँपालिकामा निलगिरी हिमालको फेदेमा समुद्री सतहदेखि 4,000 मिटरमा अवस्थित मार्सेल लेकमा आयोजित चौरी मेलामा 30 लाख भन्दा बढ़ी कारोबार भएको छ। मार्से याकनाग संरक्षण समितिले चौरी पालक कृषकको आय आर्जन बढ़ाउने उद्देश्यले आयोजित मेलामा विभिन्न स्थानबाट प्रतिकूल मौसमका बावजूद पनि 500 भन्दा बढ़ी सर्वसाधारण पुगेका थिए। आयुर्वेदिक र प्याथोलोजी उपचार पद्धतिबाट आजित भएका बिरामीले चौरीको आलो रगत याकको मासुका लागि बेनी जोमसोम सड़क खण्डबाट करिब 5 घण्टाको पैदल यात्रा गरी मेला स्थलमा पुगेको समितिका सदस्य सोजन हिरासनले बताउनु भएको छ। मेलामा पहिलो पटक आउने भन्दा धेरै पटक आउने बिरामी करिब 1 साता भन्दा बिताएर फर्किने गरेको चौरी पालक कृषक हिरासनको भनाइरहेको छ। 4,000 मिटर माथि उचाइका विभिन्न खर्कका यर्षगुम्बा निरमसी लगायत बहुमूल्य जड़ीबुटी खाएका चौरीको तातो रगत पिएमा गानुगोला तुस उपज हाट जोड्नी नशा सम्बन्धी रोग यौन उत्तेजना आदि समस्या कम हुने जनविश्वासका साथ सर्वसाधारण मार्सेल लेकमा आउने गरेका छन्। मेलामा आलु रगतसँगै मासुको प्रयोगजनका लागि याक बाहेक पर्यटनले घिउ छुर्पी सजावटका लागि यागको सिंह पुछर पित्त समेत बिक्री समेत गरिन्छ। खेलाड़ीको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राख्दै भ्याली युथ क्लबले आफ्ना घाइते खेलाड़ीको उपचारका लागि 1 लाख रूपियाँ बराबरको बीमा दावी भुक्तानी रकम हस्तान्तरण गरेको छ। शिखर इन्सुरेन्स मार्फत गराएको बीमा अन्तर्गत उक्त रकम दावी भुक्तानी प्राप्त भई खेलाड़ीको उपचारमा राहत मिलेको हो। खेलकुद गतिविधि सञ्चालनसँगै खेलाड़ीको सुरक्षाप्रति पनि उत्तिकै जिम्मेवार रहनुपर्छ भन्ने धारणाका साथ भ्याली युथ क्लबले केही समय अघि आफ्ना 19 जना खेलाड़ीहरूको 4 लाखसम्मको दुर्घटना तथा खेलाड़ी बीमा गराएको थियो। सोही बीमा पोलिसी अन्तर्गत घाइते खेलाड़ीको उपचार खर्च बाबतको रकम शिखर इन्सुरेन्सले क्लबलाई प्रदान गरेको हो। क्लबका अध्यक्ष सुभाष शाहीका अनुसार बीमा दावी भुक्तानीले घाइते खेलाड़ीलाई उपचारमा ठूलो राहत पुग्ने र यसले अन्य खेलाड़ीहरूमा पनि मैदानमा निर्धक्क भएर खेल्ने हौसला मिल्ने बताउनु भएको छ। हस्त साझा 5 बजेको ठोरबुरा हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
1: ए सबिना, यस्तो हतारमा कता हो?
2: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो। गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
1: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचाबी पसल हो। त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
0: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ। प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9908216142।
3: सुन न श्रेया, यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै।
4: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
3: कहाँ?
4: गण्डकी मेडिकल हल।
5: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
4: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
5: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
3: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0625903069, मोबाइल 9840826926।
2: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
2: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
0: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
2: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
0: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटी
1: गैलेक्सी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
25: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
6: सम्पर्क
26: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
27: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9894166599 छ।
7: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management. Both stream can apply. Intuitive Learn. Go forth to serve. Further details. Pokhara College of Management. PCM. Gyanmarga, Nadipur. Pokhara 3 Kasi, Nepal. Phone 061-544-761 570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
26: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
6: अब चिन्ता नगर्नुहोस्।
7: फर्दर डिटेल्स, पोखरा कलेज अफ म्यानेजमेन्ट, पीसीएम, ज्ञानमार्ग, नदीपुर, पोखरा 3 कास्की, नेपाल। फोन 061-544-761-570-1।

0: कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
1: घुँडा तथा जोड्ने दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
1: खेलकुदका क्रममा लाग्ने चोट पटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
0: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
1: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
1: डीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
2: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्को जालेर पिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, स्वास्थ्य पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
3: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9856011445 र 9856020445।
4: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
5: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
4: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
5: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
6: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
7: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
8: म्याडम, धुम्रपान भनेको के हो?
7: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
8: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
7: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
8: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
7: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
9: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
10: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
1: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860-73-73-10 र 9821-53-507।
3: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
4: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9806613-95 र 9847-15368।
5: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
6: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
5: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
0: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ।
7: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 065-414-236, मोबाइल 9556-78-302 र 9956-78-302।
8: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9116-95301।
9: नेता एवं पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन। श्रद्धाञ्जलीका लागि सब भोलि बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने।
10: सुनसरी प्रशासनद्वारा महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्रमा पनि कर्फ्यू जारी। धनुषामा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सर्वपक्षीय प्रतिबद्धता।
9: धौली गंगा जलविद्युत आयोजनाको बाँध खोलिँदै महाकाली किनारमा जोखिम। मुगलिन नारायणगढ सड़क खण्ड फेरि अवरूद्ध।
10: रूस युक्रेन युद्ध तीव्र। पछिल्लो आक्रमणमा परि नागरिक सहित सयौं प्रभावित। दुवै पक्षले ठूलो संख्यामा ड्रोन खसालेको दावी।
9: र फ्रान्सेली फुटबल टोलीको मुख्य प्रशिक्षकमा जिनेदिन जिदान नियुक्त।
11: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
12: यो हो संचार नेटवर्क समयको आवाज, समयको आवाज।
10: समाचार अब विस्तारमा। नेपाली कंग्रेसका नेता एवं पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएको छ। उहाँको जावलाखेलस्थित हेरियस हस्पिटलमा उपचारका क्रममा आज निधन भएको कंग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभएको छ। नेता श्रेष्ठको शव भोलि बिहान पार्टी केन्द्रीय कार्यालय सानिपामा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि शव यात्रासहित पशुपति आर्यघाटमा दाह संस्कारका लागि लगिने पार्टी कार्यालयले जनाएको छ। श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्न पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक भोलि बिहान 8:30 बजे बोलाइएको छ। बैठकमा काठमाडौँ उपत्यकामा उपलब्ध केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ।
9: जिल्ला प्रशासन कार्यालय सुनसरी ढे सुनसरी जिल्लामा पर्ने महेन्द्र राजमार्ग र इन्द्रुवा बजार क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्लाधिकारी ईश्वर प्रसाद अरियालले आज एक आदेश जारी गरी दिउँसो 3:30 बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गर्नुभएको हो। सूचना अनुसार पूर्वमा पक्कली चोकसम्म, पश्चिममा कोशी ब्यारेजको पुल, उत्तर र दक्षिण महेन्द्र राजमार्गदेखि 200 मिटर क्षेत्रसम्म कर्फ्यूको 4 किल्ला तोकिएको छ। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटनापछि सुनसरीमा तनावको अवस्था छ। आइतबार कप्तानगंजमा 2 समूहको झडप नियन्त्रणमा लिनका लागि प्रहरीले चलाएको गोली लागेर 1 जनाको मृत्यु भएको थियो। 9 जना घाइते भएका थिए। यसअघि घटनापछि स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले दक्षिण क्षेत्रका 5 स्थानमा कर्फ्यू आदेश जारी गरेको थियो। कर्फ्यू उल्लंघन गर्दै हिजो पनि दिनभर प्रदर्शन भएका थिए। ती क्षेत्रमा आज पनि कर्फ्यू यथावत छ।
10: धनुषा जिल्लामा सामाजिक सद्भाव र धार्मिक सहिष्णुतामा आचाउन नदिन सर्वपक्षीय प्रतिबद्धता व्यक्त गरिएको छ। सुनसरी जिल्लामा भएको घटना पश्चात धनुषा जिल्लामा समेत उक्त प्रकारका संवेदनशील घटना भएकाले आज जिल्लामा बसेको सर्वपक्षीय सद्भाव बैठकमा उक्त प्रतिबद्धता व्यक्त गरिएको हो। विरोध प्रदर्शनका नाममा तोडफोड़ आगजनी र व्यक्तिगत र सरकारी सम्पत्तिमा क्षति पुर्याउने गतिविधिमा संलग्न व्यक्तिमाथि कानून बमोजिम कार्यवाही गरिने निर्णय समेत भएको छ। फेसबुक टिकटक लगायतका सामाजिक सञ्जाल मार्फत एक अर्काप्रति घृणा र धार्मिक विद्वेष फैलाउने तथा सामाजिक सद्भाव बिगार्ने गतिविधि नियन्त्रण गरिने बैठकले निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले विभिन्न धर्म, जातजाति, भाषाभाषी र समुदायबीच आपसी सद्भाव, भाइचाराको सम्बन्ध कायम गर्न समुदायका अगुवा, नागरिक समाज, बुद्धिजीवी, राजनैतिक दल, विभिन्न संस्था तथा स्थानीय तहका जनप्रतिनिधिले आफ्नो तर्फबाट पहल गर्ने निर्णय भएको जानकारी दिनुभयो।
9: सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाका विभिन्न राजनीतिक दलका मुख्य सचेतक तथा सचेतकहरूसँग सदनलाई प्रभावकारी, व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्ने विषयमा छलफल गर्नुभएको छ। छलफलमा पर्सीदेखि शुरू हुने प्रतिनिधि सभा बैठकलाई प्रभावकारी र परिणाममुखी बनाउने, सरकारबाट पर्याप्त बिजनेस उपलब्ध गराउने तथा सदनको गरिमा र मर्यादा कायम राख्ने विषयमा विचार विमर्श भएको छ। छलफलपछि संचारकर्मीसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सचेतक प्रकाश चन्द्र परियारले संसदको मर्यादा मूल्य मान्यता कायम गर्दै सदनलाई परिणाममुखी बनाउने विषयमा छलफल भएको बताउनुभयो।
10: कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कम्युनिष्ट पार्टी नेकपाका संसदीय दलका नेता मंगलबहादुर साईले दावी पेश गर्नुभएको छ। उहाँले प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्रीका लागि दावी पेश गर्नुभएको हो। साईले गठबन्धनमा रहेका नेकपा एमालेका 9 र नेकपाका 14 सहित 23 प्रदेशसभा सदस्यको हस्ताक्षरसहित आफूलाई मुख्यमन्त्री बनाउन दावी पेश गर्नुभएको हो। एमालेबाट मुख्यमन्त्री बन्नुभएका एमलाल कर्णेलले गत शनिबार राजीनामा दिएसँगै कर्णालीमा नयाँ सरकार गठनको प्रक्रिया शुरू भएको थियो। यता लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कंग्रेसका मन्त्रीहरूको राजीनामा 2 दिन होल्ड पछि आज मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाइएको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कंग्रेसका 5 मन्त्रीले राजीनामा बुझाएका हुन्। कंग्रेस संसदीय दलका सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री आचार्य समक्ष सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्रसहित मन्त्रीहरूको सामूहिक राजीनामा बुझाएको बताउनुभयो।
9: भारततर्फ रहेको धौली गंगा जलविद्युत आयोजनाको बाँध सफाईका लागि खोलिने भएको छ। बाँध खोलेसँगै नदीको जलस्तर बढ़न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह पनि गरेको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट प्राप्त पत्रका आधारमा जारी सार्वजनिक सूचना अनुसार भोलि बिहान 6 बजेदेखि साउन 15 गते शुक्रबार अपरान्न 6 बजेसम्म धौली गंगा पावर स्टेशनको स्लुइस गेट सफाईका लागि बाँध खोलिनेछ। यस अवधिमा तथा त्यसपछि पनि महाकाली नदीमा पानीको सतह बढ़न सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक पूर्व सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बैतडीले अनुरोध गरेको छ। प्रशासनले नदी किनारमा अनावश्यक आउजाउत नगर्न, नदीमा माछा मार्न, ढुंगा बालुवा संकलन गर्न तथा अन्य जोखिमपूर्ण गतिविधि नगर्न समेत सचेत रहन आग्रह गरेको छ।
10: दिउँसो खुलेको मुगलिन नारायणगढ़ सड़क खण्ड फेरि अवरूद्ध भएको छ। उक्त खण्डको खरे खोला मुगलिन नजिकै सुक्खा पहिरो खसेपछि फेरि सड़क अवरूद्ध भएको हो। पहिरोका कारण अहिले दुईतर्फी सड़क नै अवरूद्ध भएको छ। पहिरो हटाउने काम भइरहेको छ। यसअघि बिहान पहिरो खसेर सड़क अवरूद्ध बनेको थियो। करिब 4.5 घण्टापछि सवारी सञ्चालनमा आएको थियो। अहिले फेरि अर्को पहिरो हटाएर सवारी सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। थाहा संसार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
13: गुणस्तरीय प्लम्बिङको
14: मार्बलका सीपीपीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
13: सुरक्षा घरको साथ जीवन घरको।
15: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
12: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
10: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
9: अब बाँकी समाचार। आन्दोलनरत लघुवित्त पीड़ितले प्रधानमन्त्री निवास बालुवाटार नजिक प्रदर्शन गरेका छन्। उनीहरू माइती घरबाट राजधानी मार्चको ब्यानर सहित प्रदर्शन गर्दै निषेधित क्षेत्र बालुवाटार पुगेका हुन्। बालुवाटारमा लघुवित्तको नियामक निकाय नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय पनि छ। राष्ट्र बैंकतर्फ अगाडि बढ़ेका प्रदर्शनकारीलाई बालुवाटारको पिपल बोटमा प्रहरीले ब्यारिकेड राखेर रोकेको थियो। लघुवित्त पीड़ितले विरोध प्रदर्शन गर्ने भएपछि सुरक्षा व्यवस्थामा कड़ाई गरिएको थियो। सुरक्षाकर्मीले रोकेपछि उनीहरूले सड़कमै नाराबाजीका साथै सभाको आयोजना समेत गरेका थिए।
10: जिल्ला प्रशासन कार्यालय मोरङले मेला महोत्सव एवं रातको समयमा सञ्चालन हुने रेस्टुरा एवं क्लबहरूमा प्रयोग हुँदै आएको डीजे निषेध गरेको छ। मोरङका सहायक प्रमुख जिल्लाधिकारी पवनराज कोइरालाले आज एक विज्ञप्ति जारी गर्दै जिल्लाभित्र कुनै पनि मेला महोत्सव, विवाहका विभिन्न समारोह, पार्टी उत्सव, चाडपर्व, धार्मिक कार्यक्रम, पुराण लगायतका कार्यक्रम अर्को सूचना जारी नभएसम्म डीजे प्रयोग नगर्न निषेध गरिएको बताउनु भएको छ। सूचना विपरीत कसैले डीजे प्रयोग गरे वा गराएको पाइएमा कानून बमोजिम कार्यवाही हुने विज्ञप्तिमा उल्लेख छ।
9: हिजो 33 अंकले घटेको नेप्से परिसूचक आज 4 अंक घटेको छ। त्यसैगरी बजारको परिसूचक नेप्से 2696 को बिन्दुमा कायम भएको छ। आज कारोबार रकम पनि घटेको छ। हिजो 6,07,00,000,000 को कारोबार भएकामा आज 4,42,00,000,000 रूपियाँको भएको छ। आज 99 कम्पनीको शेयर मूल्य बढ्दा 165 कम्पनीको शेयर मूल्य घट्यो भने 13 कम्पनीको शेयर मूल्य स्थिर रह्यो।
10: अब अन्तर्राष्ट्रिय समाचार। रूस र युक्रेन बीचको युद्ध पछिल्लो समय थप तीव्र बनेको छ। रूसी सेनाले युक्रेनका सुमी र जापोरिझिया क्षेत्रमा गरेको आक्रमणमा सर्वसाधारण घाइते भएका छन्। युक्रेनी अधिकारीका अनुसार सुमी क्षेत्रमा रूसी सेनाले निर्देशित बम प्रहार गर्दा धेरै नागरिक घाइते हुनुको साथै पूर्वाधारमा क्षति पुगेको छ। दक्षिण पूर्वी जापोरिझिया क्षेत्रमा रूसले 1,107 आक्रमण गरेको र त्यसमा 14 जना घाइते भएको उल्लेख गरिएको छ। यता रूसको रक्षा मन्त्रालयले सुमी र खार्किव क्षेत्रमा युक्रेनी लड़ाकू समूहलाई नष्ट गरेको दावी गरेको छ। मन्त्रालयका अनुसार सुमी क्षेत्रमा भएको युक्रेनी आक्रमणको प्रतिक्रिया स्वरूप 5 युक्रेनी ड्रोन कमाण्ड केन्द्रमा आक्रमण गरिएको छ। रूसका राजदूत एट लार्ज रोडियन मिरोसनिकका अनुसार गत साता मात्रै रूसी क्षेत्रमा भएको युक्रेनी आक्रमणमा 57 जनाको मृत्यु भएको थियो, 435 जना घाइते भएका थिए। यसैबीच दुवै पक्षले ठूलो संख्यामा ड्रोन खसालेको दावी गरेका छन्। रूसले आफ्नो वायु रक्षा प्रणालीले 356 युक्रेन ड्रोन खसालेको जनाएको छ। युक्रेनले भने रूसले प्रक्षेपण गरेका 131 ड्रोन मध्ये 107 निष्क्रिय पारिएको दावी गरेको छ।
9: अब खेल समाचार। पूर्व कप्तान तथा विश्वकप विजेता जिनेदिन जिदान फ्रान्सेली फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। सन् 2018 फ्रान्सलाई विश्वकप जिताएका तथा 14 वर्षसम्म टोली सम्हालेका दिदियर डेस च्याम्सले फिफा विश्वकप 2026 सेमी फाइनलमा स्पेनसँग पराजित भएपछि पद छाडेका थिए। त्यसपछि फ्रान्सेली फुटबल महासंघ एफएफएफले जिदानलाई नयाँ प्रशिक्षकको जिम्मेवारी दिएको हो। सन् 1998 फ्रान्सलाई पहिलो विश्वकप उपाधि दिलाउने जिदान सन् 2021 रियल मड्रिड छाडेपछि प्रशिक्षकको भूमिकाबाट टाढा थिए। 54 वर्षीय जिदानले सन् 2030 विश्वकप छनौटसम्म रहने गरी सम्झौता गरेका छन्। नियुक्तिपछि जिदानले फ्रान्सको राष्ट्रिय टोलीको प्रशिक्षक बन्नु आफ्नो लागि ठूलो गौरव र जिम्मेवारी भएको बताएका छन्।
10: साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
9: कंग्रेस नेता एवं पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन, श्रद्धाञ्जलीका लागि सब भोलि बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने।
10: सुनसरी प्रशासनद्वारा महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्रमा पनि कर्फ्यू जारी। धनुषामा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सर्वपक्षीय प्रतिबद्धता।
9: धौली गंगा जलविद्युत आयोजनाको बाँध खोलिँदै महाकाली किनारमा जोखिम, मुगलिन नारायणगढ सड़क खण्ड फेरि अवरूद्ध।
10: रूस युक्रेन युद्ध तीव्र, पछिल्लो आक्रमणमा परि कयौं नागरिक सहित संयुक्त प्रभावित, दुवै पक्षले ठूलो संख्यामा ड्रोन खसालेको दावी।
9: र फ्रान्सेली फुटबल टोलीको मुख्य प्रशिक्षकमा जिनेदिन जिदान नियुक्त।
10: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। माधव र जगत बिदा हुन्छौ। नमस्कार।
16: This is Radio Dhor Barahi 103.8 MHz.
17: BBS मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
18: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
17: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
19: छुटका दायराहरू:
17: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
19: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
17: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
19: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 9856062625 र 9848064145।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki Char Tulegora, Watin Department Bowen Sunday, Mobile, Antanabe Pasati, Botis Charsi, Tiranabe, Ro Antanabe Pasati, Otis Shunet Tirata.
2: कान्छे भोलि घर पूजा गर्नु पर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है
3: हस् मम्मी नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन
2: हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कति पाइन्छ र
3: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
4: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
5: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै
4: प्रोपाइटर समीक्षा गुरुङ सम्पर्क 9841633101 र 9468683522
6: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
7: हेर्न कान्छे यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
6: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो ठेकको चिन्ता लिनु भएको छ यो दिदीले
8: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
8: प्रोपाइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
4: के कम्मर दुखाई घोडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
8: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी चार दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
4: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
8: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
4: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
8: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
4: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
8: दुखाईबाट मुक्ति सक्रिय जीवनको शुरूवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
4: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044
8: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी चार दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
4: साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
8: दुखाईबाट मुक्ति सक्रिय जीवनको शुरूवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712 40
2: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी
3: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा त्यहाँ त सावित्री जीरा सावा जेठो बुढो पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि कति मान्छे जाँदा रहेछन्
2: ए हो र ल त ल
4: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस् साथै तेल पनि पेलिन्छ होम डेलिभरीको पनि व्यवस्था छ सम्पर्क भुलभुले बाराही राइस मिल गाछे पानी पेट्रोल पम्प अगाडि प्रोपाइटर अर्जुन लम्साल फोन 0654142 र 98562192
5: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
3: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
5: बिपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
3: ए ल ल तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक
5: प्रोपाइटर थान प्रकाश नेउपाने 98560338 प्रशान्त नेउपाने 98460269225
6: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
6: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
7: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
6: मोबाइलसँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
7: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ
6: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
8: प्रोपाइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 98461956999 छ
9: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
3: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
7: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
0: पसल सरेको सूचना। शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मिन बहादुर सुनार 98253919122, 98058008 र 98460976246।
10: ए सम्धि, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको? यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि? चिन्ता लाग्छ हौ सम्धि।
11: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हौ सम्धि। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
3: हजुर, स्वच्छ, शान्त, मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 98028 28810, 98028 28811 र 98028 28816।
12: होइन आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
3: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
13: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
12: ए, त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
3: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
7: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौंडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241484664 र 98141453005।
0: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: मम्मी भोक लाग्यो, खाजा खाम न।
1: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
0: हस् मम्मी।
2: मैले सुने छोरी, ल जाम हिँडा।
1: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
3: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
1: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008281044। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
3: बीजी मोमो हाउस दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
4: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
5: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
1: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
6: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
4: ए हो र, हस् दाई म आजै जान्छु।
3: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9556062891।
7: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
8: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
7: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न, जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
9: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इबी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ, साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
10: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
11: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
10: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
11: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
10: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
11: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
10: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
11: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
10: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
11: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
10: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
11: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा।
3: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
12: कहाँ जाने?
13: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
12: अनि बिचमा नझर्ने?
13: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
12: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
14: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महन्त 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663।
15: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
16: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
15: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
16: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
17: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
18: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
15: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
19: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
20: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
15: धोरबाराही हाइलाइट्सको साथमा
21: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौंडा बीपी चोक।
15: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841649304।

0: नमस्कार, साँझ 7 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट सहकर्मी अशोक विश्वकर्मासँगै म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। ढोरबाराई हाइलाइट शुरू गरौं आजका मुख्य खबरका शीर्षकहरूबाट।
1: स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा आज देशभरका स्वास्थ्य सेवाहरू प्रभावित। नारायणी अस्पतालका 67 चिकित्सकले दिए सामूहिक राजीनामा, प्रशासनबाट नै असुरक्षित भएको दावी।
0: प्रधानमन्त्रीले सदनमा आएर आफ्नो अभिव्यक्ति सच्याउनु पर्ने विपक्षी दलको माग। स्थानीय तहमा जनप्रतिनिधिले दल त्याग गरे पद रिक्त हुने सर्वोच्चको आदेश।
1: कांग्रेसका वरिष्ठ नेता एवं पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन। शुक्ला गण्डकी 12 आज टाटा सुमो दुर्घटना, 12 घाइते, 5 पोखरा रिफर।
0: अमेरिका र इरानबीच मैत्रीपूर्ण वार्ता भइरहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी। प्राकृतिक विपदका बेला चीनका लागि नक्कली एआई भिडियोहरू चुनौतीपूर्ण बन्दै।
1: र भ्याली युवा क्लबका घाइते खेलाड़ीलाई बीमा बापतको रकम हस्तान्तरण। काभा पुरूष भलिबल च्याम्पियनशीपमा सबै खेल हारेको नेपाल प्रतियोगिताबाट बाहिरियो।
0: अब समाचार विस्तारमा सुन्नुहोस्। मुगली नारायणगढ़ सड़क खण्ड रातिको समयमा बन्द हुने भएको छ। मंगलबार आज बिहान मुगली नजिकको खहरे पुल क्षेत्रमा पहिरो खसेपछि रातभरका लागि सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको हो। दिनभर पटक पटक पहिरो खस्दा सड़क 3 अवरूद्ध भएको थियो। प्रत्येक पटक पहिरो पन्छाएर सड़क सञ्चालनमा ल्याए पनि केही समयमै पुनः पहिरो खसेपछि यात्रु र सवारी चालकको घण्टौसम्म सड़कमै रोकिएर शास्ति भोग्नु परेको थियो। साँझसम्म पनि खहरे पुल क्षेत्रमा पहिरो खस्ने जोखिम कायमै रहेकाले सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले रातभरका लागि सड़क बन्द गर्ने निर्णय गरेको जनाएको छ। हाल सड़क क्षेत्रमा सुरक्षा निकाय र सड़क डिभिजनको टोली निगरानीमा रहेको छ।
1: स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा आज देशैभरिका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका अन्य स्वास्थ्य सेवाहरू प्रभावित भएको छ। नेपाल चिकित्सक संघले दोषीमाथि कानूनी कार्यवाहीको माग गर्दै बहिरंग ओपीडी लगायतका नियमित सेवा बन्द गरेपछि हजारौं बिरामी उपचार सेवाबाट वञ्चित भएका हुन्। चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणको घटनामा कड़ा कार्यवाही नभएसम्म आन्दोलनको कार्यक्रमलाई थप सशक्त बनाउने चेतावनी दिएको छ। गएको शनिबार नारायणी अस्पतालमा कार्यरत मेडिकल अधिकृत डाक्टर प्रमोद राम सहित चिकित्सक र स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो। आक्रमणबाट डाक्टर रामको टाउकोमा गम्भीर चोट लागेको र अहिले उहाँको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको संघले जनाएको छ। यो घटनापछि दोषीलाई पक्राउ गरेर कानून अनुसार कार्यवाही गर्न माग गर्दै चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्। यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह गरेको छ। मन्त्रालयले चिकित्सक स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा भएको कुटपिट तथा दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। आज चिकित्सक र स्वास्थ्यकर्मीले आकस्मिक बाहेकका सेवा सञ्चालन नगर्ने घोषणा गरेपछि मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले विज्ञप्ति निकालेर स्वास्थ्य सेवाको संवेदनशीलता बुझ्न र नागरिक उपचार सेवामा कुनै अवरोध नगर्न अपील गर्नुभएको हो।
0: असुरक्षा बढ़ेको हुँदै नारायणी अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। गत शनिबार अस्पतालमा चिकित्सकमाथि भएको आक्रमण तथा त्यसपछिको घटनामा प्रशासनले कार्यवाही गर्नुको साटो आफूहरूमाथि दुर्व्यवहार गरेपछि असुरक्षित महसुस गरी सामूहिक राजीनामा दिएको चिकित्सक डाक्टर उदयनारायण सिंहले बताउनु भएको छ। उहाँको अनुसार 67 चिकित्सकले सामूहिकमा मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर चित्त रंजन शाह समक्ष राजीनामा बुझाएका छन्। बाँकी चिकित्सकको हस्ताक्षर संकलन भइरहेको र सबैले राजीनामा दिने तयारीमा रहेको उहाँले बताउनु भएको छ। उहाँहरूले आफूहरूमाथि दुर्व्यवहार गर्ने प्रमुख जिल्ला अधिकारी सीडीओ र जिल्ला प्रहरी प्रमुख एसपीको समेत राजीनामा माग गरेका छन्। चिकित्सकले दिए सामूहिक राजीनामा दिएपछि नारायण अस्पतालमा आकस्मिक सेवा पनि पूर्ण रूपमा बन्द भएको छ।
1: राष्ट्रिय मानवाधिकार आयोगले देशैभरि नियमित स्वास्थ्य सेवा बन्द गर्दा नागरिकको स्वास्थ्य अधिकारको उपभोगमा पर्न गएको असरप्रति गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। आयोगले यसबारे स्थलगत अनुगमन गरेको सहसचिव एवं प्रवक्ता डाक्टर टीकाराम पोखरेलले जानकारी दिनुभयो। स्वास्थ्य सेवा जस्तो अत्यावश्यकीय सेवा बन्द गर्ने कार्य नेपालको संविधानको धारा 35 प्रदत्त स्वास्थ्य सम्बन्धी मौलिक हक र उपभोक्ताको हक सम्बन्धी सर्वमान्य सिद्धान्त र प्रचलित कानून विपरीत भएको हुँदा यस्तो कार्यबाट आम नागरिकको स्वास्थ्य सम्बन्धी अधिकार कुण्ठित हुन गएको आयोगले जनाएको छ।
0: भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निमन्त्रणा दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणवीर जैसवालले प्रधानमन्त्री शाहलाई औपचारिक निमन्त्रणा पठाएको बताएका हुन्। साप्ताहिक मीडिया ब्रिफिङका क्रममा जयसवालले भने, हामीले नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणा पठाइसकेका छौं। प्रधानमन्त्री नियुक्त भएपछि शाह कुनै पनि वैदेशिक भ्रमणमा जानुभएको छैन।
1: सभामुख डीपी अर्यालसँगको भेटमा विपक्षी दलका नेताहरूले प्रधानमन्त्रीले सदनमा आएर आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने कुरा राख्नु भएको छ। आज सभामुखले मुख्य सचेतक र सचेतकसँग छलफल गरेका थिए। छलफल पछाडि संचारकर्मीहरूसँग कुराकानी गर्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्नुपर्ने विषय राखेको बताउनुभयो। नियमावलीमा व्यवस्था भए अनुसार बैठक बसेको प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने कुरालाई पनि उठाएको उहाँले बताउनुभयो। यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले आफूहरूले प्रधानमन्त्रीको विरोध नभई उहाँलाई संसद र जनताप्रति जिम्मेवार बनाउन खोजेको स्पष्ट पार्नुभयो। सचेतक थापाले सत्ता पक्षका प्रमुख सचेतकहरूले प्रधानमन्त्रीसँग छलफल गर्ने प्रतिबद्धता सभामुख मार्फत जनाएको समेत उहाँले जानकारी दिनुभएको छ। यस्तै शून्य र विशेष आकस्मिक समयमा प्रधानमन्त्रीलाई जिम्मेवार बन्न पनि उहाँले आग्रह गर्नुभयो।
0: नेपाली कांग्रेसका वरिष्ठ नेता तथा नेपाल सरकारका पूर्व उप प्रधानमन्त्री गोपाल मान श्रेष्ठको निधन भएको छ। आज काठमाडौँ जावाला खेल स्थित हेलियस अस्पतालमा निधन भएको गण्डकी प्रदेशका मुख्यमन्त्री मेघलाल श्रेष्ठले जानकारी दिनुभएको छ। स्वर्गीय श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली अर्पणका लागि उनको पार्थिव शरीर भोलि बिहान 8 बजेदेखि 11 बजेसम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा राखिने उहाँले बताउनु भएको छ। श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएपछि पार्थिव शरीरलाई शवयात्रा सहित पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ। श्रेष्ठ विगत 1 वर्षदेखि क्यान्सरबाट पीड़ित हुनुहुन्थ्यो।
1: अर्थमन्त्री डाक्टर सोनी वाग्लेले उद्योगीहरूसँग सम्पत्तिको सुरक्षा सरकारले गर्ने बताउनु भएको छ। मंगलबार उद्योगीहरूसँग छलफल गर्दै निजी क्षेत्रले गरेको लगानी पूर्ण रूपमा सुरक्षित रहने प्रतिबद्धता उहाँले जनाउनुभयो। अर्थमन्त्रीले उत्पादन लगानी र उद्यमशीलताबाट स्वाभिमानी र समृद्ध नेपालको निर्माण गर्ने साझा लक्ष्य रहेको बताउनु भएको छ। बजेट निर्माणको क्रममा उद्योगी व्यवसायी बैंकिङ क्षेत्र लगानीकर्ता युवा उद्यमी र विभिन्न चेम्बरका प्रतिनिधिसँग अर्थमन्त्रीले संवाद गर्नुभएको हो। उनीहरूले दिएको सुझावकै आधारमा हामीले बजेट मार्फत ऐतिहासिक संरचनागत सुधारको थालनी गरेको अर्थमन्त्रीको दावी छ। अनावश्यक र पुराना कानूनहरू खारिज गर्ने, लगानीको वातावरण सुधार्ने, कर प्रणालीलाई सरल र पारदर्शी बनाउने, व्यवसाय गर्ने सहजता बढ़ाउने, पूँजी बजार तथा वैकल्पिक वित्तीय साधनको विस्तार गर्ने, श्रम बजारलाई व्यवस्थित गर्ने र डिजिटल सेवा मार्फत पारदर्शी प्रशासन निर्माण गर्ने स्पष्ट रोड म्याप तय भएको अर्थमन्त्रीले जानकारी दिनुभयो। वर्ष अर्थतन्त्रसँग प्रत्यक्ष जोड़िएका 42 ऐनहरू खारेज वा संशोधनको प्रक्रियामा रहेको समेत उहाँले बताउनु भएको छ।
0: तनहुँ क्षेत्र नम्बर 2 प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम नेउपानेले देशभरका अव्यवस्थित बसोबास क्षेत्रको दीर्घकालीन व्यवस्थापन तथा जग्गाधनी प्रमाण पूर्जा लाल पूर्जा वितरणको कानूनी आधार तयार गर्न बस्ती विकास ऐन निर्माणको पहल अघि बढ़ाउनु भएको छ। सांसद नेउपानेले भीमात बजार, ढोलफिर्दी लगायत सार्वजनिक जग्गामा लामो समयदेखि बसोबास गर्दै आएका नागरिकको समस्या समाधानका लागि सम्बन्धित मन्त्री समक्ष अनुरोध पत्र हस्तान्तरण गर्नुभएको हो। अनुरोध पत्रमा विद्यमान कानूनी व्यवस्थाको समीक्षा गर्दै आवश्यक कानूनी सुधार, व्यवस्थित बसोबास व्यवस्थापन र ऐन मार्फत लालपूर्जा वितरणको व्यवस्था गर्नुपर्ने विषय उठाइएको छ। यस सम्बन्धमा यस अघि भूमि व्यवस्था मन्त्रालय र भवन विभागका महानिर्देशकसँग समेत परामर्श गरिएको सांसद न्यौपानेले जानकारी दिनुभएको छ। छलफलका क्रममा अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्दै नागरिकको आवश्यक सुरक्षाको सुनिश्चितता गर्ने, सार्वजनिक जग्गाको उचित व्यवस्थापन गर्ने तथा दीर्घकालीन समाधानका लागि स्पष्ट कानूनी आधार निर्माण गर्नुपर्ने विषयमा जोड़ दिएको जनाइएको छ।
1: सर्वोच्च अदालतले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेमा वा निर्वाचित भएको दलले कार्यवाही गरेमा पद रिक्त हुने आदेश जारी गरेको छ। न्यायाधीश सारंगा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले मंगलबार कांग्रेस र एमालेबाट निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेपछि निर्वाचन आयोग पद रिक्त गरेको सूचनालाई सदर गरेको हो। आयोगको निर्णय सम्बन्धित दलको कार्यवाहीको विरूद्ध अन्तरिम आदेश माग गर्दै गएको एक गाउँपालिका अध्यक्ष तीनजना वडाध्यक्ष सहितको रिट समेत खारेज भएको छ। यसअगाडि स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त भए पछाडि सर्वोच्चकै एकल इजलासको अन्तरिम आदेशबाट पुनर्बहाली हुने प्रावधान रहेको थियो।
0: सरकारको लगानी 9 खर्ब रूपियाँ नागेको छ। असार मसान्तसम्म सरकारको लगानी 9,65,80,76,64,000 रूपियाँ पुगेको हो। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले गरेको लगानी मध्ये शेयर लगानीतर्फ 4,10,55,41,00,000 रूपियाँ रहेको छ भने ऋण लगानीतर्फ 5,55,25,35,00,000 रूपियाँ लगानी पुगेको छ। गत आर्थिक वर्ष 2082-83 सरकारले 34,92,71,96,000 रूपियाँ लगानी गरेको छ। सरकारले गत आर्थिक वर्षमा लगानीबाट 56,20,24,49,000 रूपियाँ आमदानी गरेको छ।
1: नाप्तौल यन्त्रको अनियमित तथा अवैध प्रयोग गरेको गण्डकी प्रदेशका 2431 वटा व्यावसायिक फर्मलाई कानूनी कार्यवाही गरिएको छ। नाप्तौल यन्त्रको अनियमित तथा अवैध प्रयोग गरिएमा नाप्तौल ऐन 2025 र उपभोक्ता संरक्षण ऐन 2075 अनुसार कानूनी कार्यवाही गरिएको गुणस्तर तथा नाप्तौल कार्यालय पोखराका प्रमुख मनोज पोखरेलले जानकारी दिनुभयो। गण्डकी प्रदेशमा पर्ने कास्की, गोर्खा, लमजुङ, स्याङ्जा, तनहु, मनाङ, मुस्ताङ पर्वत, म्याग्दी र बागलुङ जिल्लाका व्यावसायिक फर्मका संचालकलाई उक्त ऐन अनुसार कार्यवाही गरिएको हो। त्यस्तै गरी सो कार्यालयले नयाँ कारोबारका लागि 1078 र पुरानो 28 वटा व्यावसायिक फर्मलाई नवीकरण गरेर नाप्तौल प्रयोग गर्न अनुमति पत्र प्रदान गरेको छ। कार्यालयले आर्थिक वर्ष 2082-83 विभिन्न शीर्षकबाट 78,52,967 राजस्व संकलन गरेको छ।
0: साँझ 7 बजेको ढोरबाराई हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, सुन्दै गर्नुहोला।
2: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
3: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
2: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्प स्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
3: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
4: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
5: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
4: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98,560,33,398 र 98,465,10,950।
6: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
7: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
8: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9851088461 र सिजन गुरुङ 9705440900।
9: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
10: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
9: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
10: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
9: ए त्यसो भए त म गइहाले,
10: चिया त पिएर जाऊ,
9: अहिले हतार छ, पछि आउँदै गरौला है।
11: दीर्घायु फर्निचर सोरुम,
10: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
8: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वागले। सम्पर्क 9460-61268 र 9560-60268।
12: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक,
13: दुलेगौडा पोलिक्लिनिकमा यही साउन 16 गते तेस्रो शनिबार
12: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
14: हार्ट जोर्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
13: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
12: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
13: साथै यही साउन 13 गते बुधबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा।
15: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
12: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
15: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
16: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9560-31053।
17: अफिसबाट अमित सरको फोन,
18: पछि कलबाक गर्छु।
19: सरी भगवान, आज पनि ढिला भयो।
20: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भनेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
21: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
8: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा। मोबाइल 9560-20279।
0: विश्रामपछि पुनः स्वागत छ ढोरबराई हाइलाइट्समा। अब बाँकी समाचारहरू। नेपालमा मानव विजीवनको स्वरूप पछिल्ला वर्षहरूमा परिवर्तन हुँदै गएको तथ्य सार्वजनिक भएको छ। भिजिट भिसा तथा व्यक्तिगत श्रम स्वीकृतिको दुरूपयोग नै मानव तस्करीको प्रमुख माध्यम बन्दै गएको छ। विश्व मानव विजीवन विरूद्धको दिवसको अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा मानव विजीवन अनुसन्धान ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी नकुल पोखरेलले प्रस्तुत गर्नुभएको कार्यपत्रमा आन्तरिक तथा अन्तर्राष्ट्रिय मानव विजीवनका नयाँ प्रविधि र चुनौतीहरूबारे जानकारी दिएको हो। कार्यपत्र अनुसार नेपालभित्र मनोरञ्जन क्षेत्र, डान्स बार, दोहोरी, मसाज, स्पा र होटलमा हुने यौन तथा श्रम शोषण प्रमुख समस्याका रूपमा देखिएका छन्। गएको आर्थिक वर्ष 2082-83 ब्यूरोमा दर्ता भएका 20 आन्तरिक बेचबिखनका मुद्दामा 21 पीड़ित रहेकोमा 19 बालबालिका थिए। पीड़ित मध्ये विशेष गरी 18 वर्ष मुनिका किशोरी र दलित समुदायका व्यक्तिको संख्या उल्लेखनीय रहेको ब्यूरोले जनाएको छ। अन्तर्राष्ट्रिय स्तरमा पनि मानव बेचबिखनको स्वरूप परिवर्तन भएको राखिएको छ। भारतमा पिरामिड शैलीको नेटवर्किङ ठगी, किशोरीहरूको अण्डा निकाल्ने कार्य तथा चीनमा विवाहको प्रलोभन देखाएर हुने ओसार पोसार सक्रिय रहेको कार्यपत्रमा उल्लेख छ।
1: कास्कीमा नगरपालिका, गाउँपालिका र वडाको संख्या तथा सीमाना हेरफेर र नगरपालिकाको वर्गीकरणको पुनरावलोकन गर्न माग गरिएको छ। सो सम्बन्धी मापदण्ड 2083 अनुसार गठित कास्की जिल्ला स्तरीय पुनरावलोकन अध्ययन समितिको छलफल कार्यपत्रमा यस्तो माग गरिएको हो। सुझाव संकलनका क्रममा दोस्रो चरण अन्तर्गत कास्कीबाट प्रतिनिधि सभा र गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद तथा राजनीतिक दलसँग छलफल र अन्तर्क्रिया गरिएको हो। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडियलले कास्कीका पाँच पालिका सहित समाजका अगुवा, राजनीतिक दल, सामाजिक संस्था र आम सर्वसाधारणको सुझाव समेटेर समितिले काम गर्ने बताउनुभयो। नेपाल सरकार मन्त्री परिषदको निर्णय अनुसार भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको राजपत्रमा प्रकाशित सूचना बमोजिम पुनरावलोकन सम्बन्धी मापदण्ड अनुसार समितिले काम गर्ने पौडियलले उल्लेख गर्नुभएको छ। र अन्तर्क्रिया गरिएको हो। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडियलले कास्कीका पाँच पालिका सहित समाजका अगुवा, राजनीतिक दल, सामाजिक संस्था

0: रिसिङ्गा उपाधिकाबाट काठमाडौँ आएका अध्यक्ष उपाध्यक्ष सहितको प्रतिनिधिमण्डलसँग सिंहदरबारमा भेटघाट गर्नुभएको छ। भेटका क्रममा रिसिङ्गा उपाधिकाको विकासका प्राथमिकतामा रहेका अस्पताल, खानेपानी, पुल तथा सड़क पूर्वाधार लगायतका विषयमा छलफल भएको जनाइएको छ। स्थानीय आवश्यकता र जनअपेक्षालाई केन्द्रमा राखेर विकास निर्माणका कामलाई प्रभावकारी बनाउन सहकार्य र संवादलाई थप सुदृढ गर्ने विषयमा पनि विचार आदान प्रदान भएको थियो। सांसद नेउपानेले सहकार्य र निरन्तर संवादले विकासको योजनालाई अघि बढ़ाउन सकारात्मक ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्दै गाउँपालिकाको समग्र विकास र समृद्धिको यात्राका लागि शुभकामना व्यक्त गर्नुभएको छ।
1: सुनसरीको देवानगंज तीन स्थित कप्तानगंज घटनाले निम्त्याएको तनाव निरन्तर बढ़ने क्रममा रहेको छ। देवानगंज झडपका घटना दोहोरिरहेका छन् भने सुनसरीकै अन्य क्षेत्रमा पनि त्यस्तै घटना हुन थालेको छ। स्थानीय प्रशासनले प्रदर्शन नियन्त्रणका लागि लगाएको कर्फ्यू पनि निष्प्रभावी देखिन थालेको छ। यी सबै घटनाका बीचमा देवानगंज तनाव शुरू भएको मंगलबार आज तेस्रो दिन बितिसक्दा पनि सरकारले घटनाप्रति संवेदनशीलता नदेखाएको भन्दै चौतर्फी प्रश्न उठ्न थालेको छ। सरकारको राजनैतिक नेतृत्वले स्थानीय तथा प्रदेश सरकारको नेतृत्वसँगै घटना शुरू भएको तेस्रो दिनसम्म सम्पर्कसम्म गरेका छैनन्। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले तनाव मत्थर पार्न प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङको सक्रियता नदेखिएको भन्दै आलोचना गरेका छन्। यही बेला प्रदेश सरकार स्थानीय सरकार समेतले संघीय सरकारको घटनास्थल नजिकैको सरकारसँग संवाद गर्ने, समस्या समाधानका लागि छलफल गर्ने काम नगरेको भन्दै असन्तोष बढ्न थालेको छ।
0: लङजुङमा धनसारमाथि पहिरो खस्दा दुईजनाको ज्यान गएको छ, अरू दुईजना घाइते भएका छन्। मध्य नेपाल नगरपालिका साथ भाडवेसीमा कुलो भत्किएर विष्णु दत्त सुवेदीको दुई तले धनसार भत्किँदा बाबु छोरीको ज्यान गएको हो। धनसार भत्किँदा त्यहाँ बस्दै आएका मर्स्याङदी गाउँपालिका एक घनपोखरा का टिकबहादुर विक र उहाँकी कान्छी छोरी विनिताको ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। धनसार भत्किँदा घाइते भएका आमा सुकुमारी विक र अर्की छोरी अस्मिता विकको पोखराको पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
1: आज शुक्ला गण्डकी नगरपालिकाबाट लामा गाउँबाट दुलेगाउँतर्फ आउँदै गरेको टाटा सुमो दुर्घटना हुँदा 12 जना घाइते भएका छन्। ओडाको सिमलेमा लुप र 02001 ज 02031 को यात्रुवाहक सवारी ब्रेक फेल भएर दुर्घटना हुँदा चालक 48 वर्षका केश बहादुर सुनार सहित 12 जना घाइते भएका हुन्। घाइते सबैको अवस्था चिन्ताजनक नरहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ। दुर्घटना लगत्तै उद्धार गरेर घाइतेहरूलाई जीपी कोइराला राष्ट्रिय स्वास्थ्य प्रशास उपचार केन्द्र बेलचौतारा र तनहु सेवा अस्पताल दुरेगौड़ामा उपचार गरिएको प्रहरी निरीक्षक धन नारायण श्रेष्ठले जानकारी दिनुभयो। श्रेष्ठका अनुसार अस्पतालबाट 7 जना उपचार पश्चात डिस्चार्ज भइसकेका छन् भने 5 जना थप उपचारका लागि पोखरा रिफर भएका छन्। प्रहरीले दिएको जानकारी अनुसार घाइते उनीहरूमा शुक्ला गण्डकी 12 का चालक सुनार सहित सोही ओडाका खेम बहादुर ठकुरी, लक्ष्मी मल्ल, डग बहादुर गुरूङ, निशा गुरूङ, टीका गुरूङ, संगीता गुरूङ, सूचना गुरूङ, अन्जु ठकुरी, एलबिक ठकुरी, सौगात ठकुरी र झरीमाया खाँड रहेको जनाइएको छ।
0: पशु चौपायमा देखिने विभिन्न रोग विरूद्ध गण्डकी प्रदेशका 85 वटै स्थानीय तहमा पूर्ण खोप अभियान सञ्चालन गरिएको छ। गाई भैँसीलाई लाग्ने खोरेत, भ्यागुते, चरचरे, बंगुरमा देखिने क्लासिकल स्वाइन फिभर, बाख्रामा देखिने पीपीआर र कुखुरालाई लाग्ने रेबिज रोग विरूद्ध खोप अभियान सञ्चालन भइरहेको हो। गत आर्थिक वर्षमा विभिन्न रोग विरूद्ध 18,98,396 डोज खोप प्रदान गरिएको प्रदेशको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ। चालू आर्थिक वर्षमा प्रदेशका 10 वटा स्थानीय तहलाई पशुमा पूर्ण खोपयुक्त तालिका घोषणा गर्ने तयारी भइरहेको मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डाक्टर शोभा शर्माले बताउनु भएको छ। मन्त्रालयका अनुसार हाल प्रदेशका 75% पशुपालक किसानको घर गोठमा खोप सेवा पुगेको छ। विभिन्न रोग व्याधिका कारण पशुधनमा हुने क्षति रोक्न खोप अभियान सञ्चालन गरिएको हो।
1: पोखरा महानगरपालिकाले बैदाममा सञ्चालित फ्रेश जुस सेन्टरलाई 50,000 रूपियाँ जरिवाना गरेको छ। जुस सेवन गरेपछि उपभोक्ता बिरामी भएको गुनासो आएपछि गरिएको अनुगमनका क्रममा उक्त कार्यवाही भएको हो। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालको नेतृत्वमा आज पसलको निरीक्षण भएको थियो। टोलीले पसलमा अत्याधिक फोहोर र खान नमिल्ने फलफूल प्रयोग गरेको फेला पारेको छ। पोखरा महानगरपालिका वडा नम्बर 6 बैदामको

0: स्ट्रीट नम्बर 10 रहेको उक्त पसलमा संयुक्त टोलीले अनुगमन गरेको थियो। अनुगमनका क्रममा पसलमा प्रयोग गर्न नमिल्ने अवस्थाका झण्डै 12 केजी फलफूल भेटिएका थिए, जसमा कुहिएका स्याउ, केरा, मौसम, आँप, अनार र मेवा रहेका थिए। ती फलफूलहरूको बजार मूल्य 3,470 रूपियाँ रहेको छ। टोलीले ती सबै अखाद्य फलफूलहरू तत्काल नष्ट गरिदिएको छ। अनुगमनका क्रममा पसल संचालकले व्यवसायसँग सम्बन्धित कुनै पनि कागज देखाउन सकेका थिएनन्। पसलमा सरसफाईको अवस्था निकै दयनीय रहेको टोलीले जानकारी दिएको छ।
1: बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको भन्ने उपभोक्ताको गुनासो बढ़ेपछि दमौलीमा ग्यास डिलर तथा सप्लायर्सहरूको अनुगमन गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय तनहु लगायत सरकारवालाहरूको संयुक्त टोलीले आज मंगलबार दमौली स्थित ग्यास डिलर तथा सप्लायर्सहरूको सप्लायर्सहरूको अनुगमन गरेको हो। अनुगमनका क्रममा अधिकांश डिलरमा उद्योगबाट नियमित रूपमा एलपी ग्यासका सिलिण्डर आपूर्ति भइरहेको देखिए पनि उपभोक्ताले सहज रूपमा ग्यास प्राप्त गर्न नसकेको अवस्था भेटिएको टोलीले जनाएको छ। टोलीले बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिन सबै डिलर तथा सप्लायर्सलाई ग्यासको आयात तथा वितरणको स्पष्ट अभिलेख राख्न तथा पारदर्शी रूपमा वितरण गर्न निर्देशन दिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन तथा कृत्रिम अभाव सृजना गर्ने गतिविधि नगर्न सम्बन्धित व्यवसायीलाई सचेत गराउँदै अनियमितता भेटिए कानून बमोजिम कार्यवाही गरिने बताएका छन्।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच मैत्रीपूर्ण वार्ता भइरहेको बताउनु भएको छ। उहाँले वार्ता लामो समयसम्म लम्बाउने पक्षमा आफू नरहेको संकेत गर्नुभएको बीबीसीले जनाएको छ। इरानले अहिले नाकाबन्दी हटाइदिन आग्रह गरेको ट्रम्पको दावी छ। यो युद्धविराम झण्डै 2 हप्तासम्म दैनिक अमेरिकी आक्रमण र एक अर्का विरूद्ध भएका घटना पछाडि आएको हो। ट्रम्पले इरानमाथि अमेरिकी आक्रमण रोक्ने निर्णय गरेको र दुवै देशबीच मध्यस्थता गर्ने देशहरूले उहाँलाई वार्ताका लागि अर्को मौका दिन आग्रह समेत गर्नुभएको थियो। अमेरिकाले इरानको नौसेना, वायुसेना, सैन्य नेतृत्व र रक्षा प्रणालीलाई ठूलो क्षति पुर्याएको ट्रम्पको दावी रहेको छ। यसैबीच इजरायलले भने अमेरिकासँग कुनै पनि प्रत्यक्ष वार्ता नभए पनि आफूले आक्रमण रोकेको जनाएको छ।
1: प्राकृतिक विपदका बेला चीनका लागि नक्कली एआई भिडियोहरू नयाँ चुनौतीका रूपमा देखा परेका छन्। अस्ति आइतबार जमीनमा बज्रेको नोल नामक आँधीको असरसँग जुधिरहँदा अधिकारीहरूले कृत्रिम बुद्धिमत्ता अर्थात एआईको प्रयोग गरी बनाइएका खतरनाक तथा भ्रामक भिडियोहरूको चुनौती सामना गर्नु परेको बीबीसीले जनाएको छ। पछिल्ला केही महिना यता आएका शक्तिशाली आँधीबेहरी र बाढ़ीका घटनाहरूसँगै सामाजिक सञ्जालमा नक्कली भिडियोहरूको क्रम पनि बढ़ेको छ।
0: अब अन्तिममा खेल समाचार। पाकिस्तानमा चलिरहेको काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल खेलेका सबै 6 खेलमा पराजित हुँदै अन्तिम बनेको छ। आज 5 स्थानका लागि भएको खेलमा पनि नेपाल काजगिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको हो। काजगिस्तानले पहिलो सेट 25-18, दोस्रो सेट 27-25 र तेस्रो सेट 25-20 जितेको हो। यो सँगै 6 टोली सहभागी प्रतियोगितामा नेपाल जित विहीन हुँदै अन्तिम स्थानमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ।
1: खेलाड़ीको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राख्दै भ्याली युथ क्लबले आफ्ना घाइते खेलाड़ीको उपचारका लागि 1,00,000 रूपियाँ बराबरीको बीमा दावी भुक्तानी रकम हस्तान्तरण गरेको छ। शिखर इन्सुरेन्स मार्फत गराइएको बीमा अन्तर्गत उक्त रकम दावी भुक्तानी प्राप्त भई खेलाड़ीको उपचारमा राहत मिलेको हो। खेलकुद गतिविधि सञ्चालनसँगै खेलाड़ीको सुरक्षाप्रति पनि उत्तिकै जिम्मेवार हुनुपर्छ भन्ने धारणाका साथ भ्याली युथ क्लबले केही समय अघि आफ्ना 19 खेलाड़ीहरूको 4,00,000 सम्मको दुर्घटना तथा खेलाड़ी बीमा गराएको थियो। सोही बीमा पोलिसी अन्तर्गत घाइते खेलाड़ीको उपचार खर्च बापतको रकम शिखर इन्सुरेन्सले क्लबलाई प्रदान गरेको हो। क्लबका अध्यक्ष सुभाष शाहीका अनुसार बीमा दावी भुक्तानीले घाइते खेलाड़ीलाई उपचारमा ठूलो राहत पुग्ने र यसले अन्य खेलाड़ीहरूमा पनि मैदानमा निर्धक्क भएर खेल्ने हौसला मिल्ने बताउनु भएको छ।
0: यिनै खबरहरू सँगसँगै हामी साँझ 7 ढोरबारा ही हाइलाइट्सको अन्तमा छौं। विदा हुनु पूर्व आजका मुख्य समाचारहरू फेरि एकपटक सुन्नुहोस्।
1: स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा आज देशभरका स्वास्थ्य सेवाहरू प्रभावित। नारायणी अस्पतालका 67 चिकित्सकले दिए सामूहिक राजीनामा, प्रशासनबाट नै असुरक्षित भएको दावी।
0: प्रधानमन्त्रीले सदनमा आएर आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने विपक्षी दलहरूको माग। स्थानीय तहमा जनप्रतिनिधिले दल त्याग गरे, पदबाट मुक्त हुने सर्वोच्चको आदेश।
1: कांग्रेसका वरिष्ठ नेता एवं पूर्व उप प्रधानमन्त्री गोपाल मान श्रेष्ठको निधन। शुक्लागण्डकी 12 टाटा सुमो दुर्घटना, 12 जना घाइते, 5 जना पोखरा रिफर।
0: अमेरिका र इरान बीच मैत्रीपूर्ण वार्ता भइरहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी। प्राकृतिक विपदका बेलामा चीनका लागि नक्कली एआई भिडियोहरू चुनौतीपूर्ण बन्दै।
1: र भ्याली युथ क्लबका घाइते खेलाड़ीलाई बीमा बापतको रकम हस्तान्तरण। काब पुरूष भलिबल च्याम्पियनशीपमा सबै खेलमा पराजित भएको नेपाल बाहिरियो।
0: हवस् त, नै विविध खबरहरू सँगसँगै साँझ 7 बजेको ढोरबाराही हाइलाइट आजका लागि सकिएको छ। राति 10 बजे हामी थप विवरणसहितका समाचारहरू लिएर फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै सहकर्मी सृष्टि र म अशोक विदा हुने आज्ञा चाहन्छौ। रेडियो ढोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
2: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhorbarahi@gmail.com इमेल गर्नुहोस्।
3: हेर्दा हेर्दै दुले गोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
4: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
3: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
4: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
5: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
4: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
5: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
4: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
5: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
4: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0635903769।
6: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
4: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
6: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
4: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
6: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
4: होटल फ्यामिली एन्ड लज, खैरेनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
7: कति राम्री देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो, कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
8: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
9: स्वदेशी तथा विदेशी डिजाइन का साड़ी कुर्ता सुरुवाल यूके स्वेटर आउटर लुंगी टी शर्ट लगायत महिला का लागि आवश्यक पर्ने सम्पूर्ण कपड़ा क्रिस्मी क्लोथिंग कलेक्शन में पाइन्छ।
10: क्रिस्मी क्लोथिंग कलेक्शन सुक्ला गण्डकी 4 दुलेगौड़ा मुक्तिनाथ विकास बैंक बाट 4 घर माथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9856557731 9806657731।
11: एक सय तीन थोप्लो आठ अन्तर्मनको आवाज।

0: आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
1: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करारा मात्रै भो
0: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
1: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या अरे दुले लोडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
2: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846688817
4: सधैँ झैं यही आउँदो साउन 16 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
5: हरियो खड्का अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिसाने आउनुहुने भएकाले कानबाट पिप आउने दुख्ने कान कम सुन्ने सुद्धा रिङ्गट लाग्ने कान वरिपरि घाउ खटिरा नाकको एलर्जी नाक तालिने नाकभित्र मासु पलाएको नाकबाट रगत बग्ने पिनासको समस्या घाँटीको एलर्जी टन्सिलको संक्रमण मुख भित्रको घाउ खटिरा थाइरोइड ग्रन्थि सुनिने गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ
6: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की
7: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमोली स्क्यान गरिनुका साथै ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ
3: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा सम्पर्क 0564142333
6: र 9678168087
8: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
9: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
8: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार
10: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोसन आभूषण सुनसादी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार
11: मोबाइल 9805535537 र 9806615899
12: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ
11: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
12: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुमाया पुन
11: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
12: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
11: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन
12: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
11: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
12: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
11: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
12: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ डाक्टर सुस्मिता गुरुङ
11: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
12: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
13: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँद
14: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
15: एक सौ तीन थोपलो आठ अंतर्मन को आवाज।

0: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
4: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
5: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
6: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
7: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
8: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0654142034 र 9811756606।
9: FM 103.8 अन्तर्मनको आवाज।
10: स्टुडियो साइन
11: अहिले रातिको 8 बज्यो।
12: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।

0: 103.8 अन्तर्मनको आवाज।
1: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
2: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
1: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
3: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98532475 र 98011324।
4: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
5: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
4: ओके, ल डन।
5: हजुर, सिक्तेल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
4: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रण कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 98560285443 र 98417000787।
6: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
7: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
6: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
7: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
1: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 98114035622।
8: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
9: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
8: अनि बन्छ त दाई?
9: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
10: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्तीसौनीको ठीक पारिपट्टि।
11: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
12: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
11: प्रोप्राइटर राजन पौडेल, मोबाइल 98560-62029।
13: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
4: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
13: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
13: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
4: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
13: कक्षा 12 मा 3.6 वा सो भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
14: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
13: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
14: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
13: र बिहानी 17:00 कक्षा सञ्चालन हुने।
14: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0 65 571 240। बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
13: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
14: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
13: छुटका दायराहरू:
14: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
13: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
14: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
13: थप जानकारीका लागि सम्पर्क 0 65 571 479, मोबाइल 98 560 62 65 र 98 468 64 145।
15: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
16: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
17: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
18: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
15: ए हो र, हस् दाई म आजै जान्छु।
14: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुरा कमल पाइनुका साथै होलसेल मूल्यमा बोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
19: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 98 560 62 891।
20: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
21: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
20: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
22: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
23: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
24: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0 65 590 065, मोबाइल 98 166 34 372। लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
0: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
24: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115।
2: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
3: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
2: बजारै भरि फ्रेस आउँछ त, जहाँबाट ल्याए पनि हुन्छ भो। खेतको चिन्ता लिनु भएको छ यो दिदीले।
3: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
2: त्यसो भए विवेक ढुङ्गानाको शुक्लगण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
5: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौंडा भित्री बजार साङ्गेला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560-66136 र 98151-66136।
25: आज पनि भात डढायो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
26: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
25: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
26: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
0: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौंडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
24: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौंडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560-83507, कविता श्रेष्ठ, सम्पर्क 0564-14-055 र 98-466-18-817।
5: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
6: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौंडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
5: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
6: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
5: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
6: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
5: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
6: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
5: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461-96769 र 98461-15644।
6: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौंडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
27: अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरिदा बिरामीहरू मर्कामा?
28: अस्पताल बन्द छ, अब के गर्ने, मान्छे मर्छ यसरी उपचार नभएपछि।
27: साम्प्रदायिक तनाव निम्तिएको सुनसरीको ताजा अवस्था के छ?
29: अहिले साँझसम्म पनि कतिपय ठाउँमा प्रदर्शन भइरहेको स्थानीय प्रशासनका अधिकारीहरू जानकारी दिएका छन्।
27: हाम्रा संवाददातासँग कुराकानी र अन्तर्राष्ट्रिय प्रसंगमा, जापानमा शक्तिशाली भूकम्प गएपछि एउटा सपिङ सेन्टर भित्र कयौं मानिस फँसेका विवरण। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
1: विनिता दाहालबाट समाचार सुन्नुहोस्। जापानका अग्नि नियन्त्रकहरूले क्युसु टापुको दक्षिणी प्रान्त कुमामोतोमा आएको शक्तिशाली भूकम्पपछि एउटा सपिङ सेन्टरभित्र धेरै मानिसहरू फँसेको बताएका छन्। सार्वजनिक प्रसारण संस्था एनएसकेका अनुसार करिब 20-30 जना कर्मचारी सम्पर्कविहीन छन्। प्रत्यक्षदर्शीहरूले 7.1 म्याग्निट्यूडको भूकम्प आएपछि उक्त सपिङ सेन्टरमा विस्फोट भई आगलागी भएको बताएका छन्। पछिल्लो विवरण अनुसार निप्पोन पेपर इण्डस्ट्रीजको कारखानामा चिम्नी भत्किँदा धेरै मानिसहरू बेपत्ता छन्। बीबीसीका जेक क्योन भन्छन्, सुरक्षाका लागि राखिएका क्यामेराहरू को भिडियो सामग्रीमा भवन भत्किँदै गरेको र आगो भवनमा लागेको देखिन्छ। पछिल्लो पटक जापानको नोटो क्षेत्रमा सन् 2024 भूकम्प जाँदा 200 भन्दा बढ़ी मानिसको मृत्यु भएको थियो। बीबीसीका जेक क्योनको भनाई। फ्रान्स र स्पेनका अग्नि नियन्त्रकहरूले हालैका समयका सबैभन्दा भीषण डडेलोहरू मध्ये केही माथि नियन्त्रण गर्नेतर्फ प्रगति भएको बताएका छन्। तर उनीहरूले अर्को उष्ण लहर आउन लागेकाले खतरा अझै पूर्ण रूपमा नटरेको भन्दै चेतावनी दिएका छन्। दक्षिण पश्चिम फ्रान्समा बोर्डो नजिकै लागेको डडेलोले करिब 420 वर्ग किलोमिटर क्षेत्रफल जलेको छ र 2,00,000 भन्दा बढ़ी मानिस घर छोडेर सुरक्षित स्थानमा जान बाध्य बनेका छन्। स्पेनमा अग्नि नियन्त्रण टोलीहरूले रातभरिमा अवस्थामा सुधार आएको तर अझै पनि 10,000 मानिस विस्थापित भएको बताएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्हाइट हाउसमा भेट्दैछन्। युक्रेनले रूसभित्र लामो दूरीका हमलाहरू तीव्र बनाइरहेका बेला यो भेट हुन लागेको हो। हिजो जेलेन्स्कीले ब्रिटेनका नयाँ प्रधानमन्त्री एन्डी बर्नमलाई भेटेका थिए र उनीहरूले संयुक्त ड्रोन उत्पादन र क्षेप्यास्त्र रक्षाबारे छलफल गरेका थिए। पाकिस्तान प्रशासित कश्मीरका अधिकारीहरूले क्षेत्रीय चुनावको पहिलो चरण समाप्त भएपछि हिंसा भड्किएको बताएका छन्। अधिकारीहरूका अनुसार प्रतिबन्धित जोइन्ट अवामी एक्सन कमिटिका समर्थकहरूसँग भएको झडपमा एकजना अर्धसैनिक अधिकारीको मृत्यु भएको छ भने 3 अन्य घाइते भएका छन्। यो गठबन्धन नागरिक समाजका विभिन्न समूहहरूको संगठन हो जसलाई आतंकवाद विरोधी कानून अन्तर्गत प्रतिबन्ध लगाइएको छ। गत एक महिनामा भएको हिंसामा प्रहरी अधिकारीहरू सहित 40 भन्दा बढ़ीको मृत्यु भएको छ। र फ्रान्सका महान फुटबल खेलाड़ीहरू मध्ये एक जेनेडिन जिदान फ्रान्सको पुरूष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। उनले खेलाड़ीका रूपमा फ्रान्सलाई विश्वकप उपाधि जिताएका थिए। यो बीबीसी नेपाली सेवा हो।
27: साझापखमा पुनः स्वागत छ। वीरगंज स्थित नारायणी अस्पतालमा एक चिकित्सकमाथि भएको कुटपिटका कारण आज देशभरिका अस्पतालहरूमा आकस्मिक बाहेकका अन्य सेवा बन्द हुँदा बिरामीहरू मर्कामा परे। कुटपिटको घटनालाई लिएर सो अस्पतालका 67 चिकित्सकले आज राजीनामा दिएका छन्। राष्ट्रिय मानव अधिकार आयोगले घटनाबारे छानबिन गरी दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ भने अधिकारीहरूले स्थानीय प्रशासनबाट छानबिन तथा अन्य कार्यवाही भइरहेको बताएका छन्। आज दिउँसो नारायणी अस्पताल पुगेर हाम्रो संवाददाता माधुरी महतोले तयार पारेको यो रिपोर्ट सुनौ।
4: म यहाँ वीरगंजको नारायणी अस्पतालमा आइपुगेको छु। यहाँ पर्सा, बारा, रौतहट, सर्लाही, मध्य प्रदेशका विभिन्न जिल्ला लगायत सीमावर्ती भारतीय शहरबाट पनि आउने गरेका छन् बिरामीहरू र अहिले उनीहरू अलपत्र अवस्थामा रहेका छन्। यसै क्रममा एक कुर्बा जो यहाँ आएर बसिरहनु भएको छ, बाहिरबाट आएर उहाँसँग हामी कुरा गर्छौ।
7: म भारतको मिर्जापुरबाट आएको छु, धेरै टाढा पर्छ, बिहानै आएको हुँ। तर अस्पताल बन्द छ, अब के गर्ने, मान्छे मर्छ यसरी उपचार नभएपछि। त्यसैले उपचार हुनुपर्छ, अस्पताल खुल्नुपर्छ।
4: गत शनिबार नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारको क्रममा वीरगंज महानगरपालिका वडा नम्बर 25 45 वर्षीय राजकुमार पटेलको मृत्यु भएपछि आक्रोशित आफन्त र स्थानीयवासीले अस्पतालमा तोडफोड गर्नुका साथै डाक्टर प्रमोद राममाथि निर्घात कुटपिट गरेका थिए। त्यसै घटनामा संलग्नमाथि कार्यवाहीको माग गर्दै एकातर्फ मृतकका परिवार र आफन्तले सडक
28: सड़क अवरूद्ध गरेका छन् भने अर्कातर्फ चिकित्सकहरू आइतबारदेखि आन्दोलनमा छन्। सोमबार जिल्ला प्रशासन कार्यालय पर्सामा भएको वार्ताका क्रममा आन्दोलनरत चिकित्सकमाथि प्रहरीबाट दुर्व्यवहार गरेको आरोप लगाउँदै नारायणी अस्पतालका 67 जना चिकित्सकले सामूहिक राजीनामा समेत दिएका छन्। नारायणी अस्पतालका प्रवक्ता एवं वरिष्ठ डाक्टर उदयनारायण सिंह भन्छन्,
8: छलफलको क्रममा हिजो यहाँका प्रमुख जिल्लाधिकारी र एसपी साहब चाहिँ तुरन्तै आदेशमा आउनुभयो र उहाँहरूले चिकित्सकहरूसँग कार्यकक्षमै गाली अपशब्द प्रयोग गर्दै तुरन्तै यिनीहरूलाई थुन्नुपर्छ, थुन समाज भनेर चाहिँ वातावरण बिगार्नुको र प्रहरी बल प्रयोग गरेर दुर्व्यवहार गर्नुभयो कि जुन चिकित्सक कुटपिट गरियो त्यो पनि प्रहरीकै उपस्थितिमा मर्ने गरी कुटपिट चाहिँ गरियो।
28: नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर चितरञ्जन शाहले भने,
9: अब लापरवाही भयो भएन अब त्यो त त्यो छानबिन गरेर हेरेर थाहा हुन्छ, सीसीटीभी फुटेज छ, गल्ती गरेको छ भने त्यसको सजाय पाउँछ, तर यसरी चाहिँ नै दुर्व्यवहार गर्ने कुटपिट गरिदिए पछाडि कुन मानसिकताले राख्छ फेरि काम गर्छ।
28: पर्साका प्रमुख जिल्लाधिकारी भोला दाहालले घटनाबारे बताउँदै भने,
10: दुई तिनजना डाक्टर साहबहरूले अलि अभद्र तरिकाले उहाँहरूले चाहिँ प्रस्तुत हुनुभयो, नागरिकहरूले चाहिँ स्वास्थ्य उपचारबाट चाहिँ वञ्चित भएको छन्, अब यो कुराहरू जिम्मेवारी निकाय हामी सबैले यसलाई जिम्मेवारी चाहिँ बोध गर्नुपर्छ भन्ने हिसाबले उहाँहरूलाई फर्काउँ भनेर उहाँहरूलाई बोलाएको मात्र त्यसको दुर्व्यवहार गरेको भन्ने विषय होइन। घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेर आवश्यक कानुनी कार्यवाहीका लागि जिल्ला प्रहरी कार्यालयले आवश्यक कार्यवाही गरिरहेकै अवस्था छ। छानबिन समिति गठन भएको छ र छानबिन समितिले पनि आफ्नो कार्य प्रक्रिया प्रारम्भ गरिसकेको अवस्था छ।
28: चिकित्सकहरूको आन्दोलन र सामूहिक राजीनामापछि नारायणी अस्पताल लगायत देशभरको सेवा अझ प्रभावित बनेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भने नारायणी अस्पताल लगायत देशभरि सबै अस्पतालको सेवा नियमित सञ्चालन गर्न चिकित्सक तथा स्वास्थ्य कर्मीसँग अनुरोध गरेको छ। माधुरी महतो, बीबीसी, बीरगंज।
27: अर्को विषय, साम्प्रदायिक विवाद उत्पन्न भएपछि आइतबार रातिदेखि तनावग्रस्त सुनसरीका विभिन्न स्थानमा मंगलबार पनि कर्फ्यूले निरन्तरता पाएको छ। बिहान केही स्थानमा कर्फ्यू हटाइएको भए पनि तनाव मत्थर नभएपछि सुनसरी सदरमुकाम मिनरुवा र महेन्द्र राजमार्ग क्षेत्रमा पनि कर्फ्यू थपिएको छ। सुनसरीको ताजा अवस्थाबारे केही बेर अघि हामीले विराटनगर स्थित हाम्रा संवाददाता विक्रम निरौलालाई सोधेका छौं।
29: कर्फ्यूका बीचमा पनि बिहानैदेखि दिनभर जसो विभिन्न ठाउँमा प्रदर्शनहरू भएका छन्। घटनाको छानबिन, दोषीलाई कारवाही, उपचारका कुराहरू अनि क्षतिपूर्तिका कुराहरू लिएर विभिन्न ठाउँमा प्रदर्शन पनि भइरहेका छन्। अहिले साँझसम्म पनि कतिपय ठाउँमा प्रदर्शन भइरहेको स्थानीय प्रशासनका अधिकारीहरूले जानकारी दिएका छन्।
27: गृह मन्त्रालयले गठन गरेको छानबिन समिति सुनसरी पुगिसकेको छ, के गर्दैछ समितिले, त्यसका सदस्यहरूसँग तपाईँको कुरा हुँदाखेरि के भन्छन्?
29: मैले अघि साँझ छानबिन समितिका संयोजक सहसचिव भूपेन्द्र थापासँग कुराकानी गरेको थिएँ। त्यो समितिका टोलीका सदस्यहरू हिजो साँझ विराटनगर आएर यहाँ विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेका जुन घटनाका घाइतेहरू छन् उहाँहरूसँग भेटघाट गरेर र उहाँहरूको अवस्था बुझेको कुराहरू उहाँहरूले भन्नुभएको छ र जुन उहाँहरूले दिएको जानकारी अनुसार विराटनगरका अस्पतालहरूमा भएका घाइते मध्ये तीनजनाको अवस्था चाहिँ चिन्ताजनक र केही अरू चाहिँ सामान्य अवस्थामा रहेको भनेर भनिएको छ र उहाँहरूले आज जिल्ला सदरमुकाम सुनसरीमा गएर सुरक्षा निकायका प्रमुखहरूसँग बसेर त्यहाँको घटनाको वस्तु स्थिति बारे जानकारी लिएको र अलिक सहज परिस्थिति भयो भने भोलि कप्तानगंज घटना भएको क्षेत्रमा गएर त्यहाँको वस्तु स्थिति बुझ्ने हाम्रो कार्यक्रम छ, हाम्रो त्यो तयारी छ भनेर उहाँले भन्नुभएको छ।
27: यो दिवानगंजको घटनालाई लिएर अरू जिल्लामा पनि त्यसको प्रतिक्रिया स्वरूप प्रदर्शनहरू भएका छन्, खास गरी सामाजिक सद्भाव कायम गर्ने दिशामा कस्तो भूमिका देखिँदैछ विभिन्न पक्षको?
29: सामाजिक सद्भाव जुन अहिले खलबली नै आँट्यो भने सबैतिर चिन्ता बढेको छ, त्यसकारण यहाँ विभिन्न राजनीतिक दल, नागरिक समाज, विभिन्न गैर सरकारी संघ संस्था र जनप्रतिनिधिहरूले यस विषयमा चाहिँ सामाजिक सद्भाव कायम राख्न सबैलाई आग्रह पनि गरिरहेका छन्। मैले दिउँसो जुन घटनास्थल भएको देवनगंज गाउँपालिकाका अध्यक्ष वेतन मेहतासँग कुरा गरेको थिएँ, उहाँले पनि यो विषयमा चाहिँ हामीले सबै पक्षसँग चाहिँ हामीले सद्भाव कायमका लागि छलफल गरिरहेका छौँ, सबैलाई आग्रह गरिरहेका छौँ, यसलाई अगाडि बढाउनु हुने कसरी हुन्छ, यसलाई शान्त बनाउने भन्ने विषयमा कुरा गरिरहेका छौँ। र आज सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अरियाल पनि जुन घटना भएको थियो मृतकका घर परिवारमा गएर घाइतेका घरमा गएर उहाँले सबैलाई चाहिँ यो चाहिँ अब सामाजिक सद्भाव कायम राख्नलाई चाहिँ अब आग्रह गर्ने, अब सबैलाई जसरी जे घटना भयो भइहाल्यो, अब यसलाई कसरी हुन्छ एकदम अवस्था सामान्य बनाउन भनेर चाहिँ उहाँले पनि आग्रह गर्नुभएको कुरो हामीलाई जानकारी दिनुभएको छ। र सबै पक्षबाट यो सामाजिक सद्भाव कायम राख्ने विषयमा सबैको सकारात्मक पहल देखिरहेको छ।
27: सुनसरीमा उत्पन्न साम्प्रदायिक तनावबारे विराटनगर स्थित हाम्रा संवाददाता विक्रम निरौला। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सुनसरीको दिवानगंजमा भएको घटनाको पीड़ित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र दोषी उप कड़ा कार्यवाही गर्न प्रतिबद्ध रहेको जनाएको छ। केही बेर अघि एउटा विज्ञप्ति मार्फत सरकारले हिंसा वा मुठभेड मार्फत कुनै पनि समस्या असन्तुष्टि र विवादको समाधान हुन नसक्ने भन्दै धार्मिक सहिष्णुता र एकता कायम गर्न अपील गरेको छ। सरकारले साम्प्रदायिक सहिष्णुतामा खलल पुर्याउने गतिविधि नगर्न भन्दै भ्रामक सूचनाबाट प्रभावित नभई उच्च संयम देखाउन सम्बद्ध पक्षहरूलाई आह्वान समेत गरेको छ। साझापखमा एकाध विषय संक्षेपमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह बालेनका प्रमुख सल्लाहकार कुमार बेनले भारत भ्रमण गरेको दावीबारे आफूलाई जानकारी नभएको बताएका छन्। विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मंगलबार सोधिएको प्रश्नमा जायसवालले आफूसँग त्यसबारे कुनै सूचना नभएको प्रतिक्रिया दिएका हुन्। उनले नेपालका प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो चाहिँ दिइएको बताए। हो, हामीले भारत भ्रमणको निम्तो पठाएका छौं। प्रवक्ता जायसवालले स्थानीय प्रशासनले नारायणगढ मुगलिन सड़क खण्डमा चल्ने सबै प्राकृतिका सवारी साधनको आवागमनमा आज राति 8 बजेदेखि भोलि बिहान 5 बजेसम्म रोक लगाएको छ। रातिको समयमा सवारी आवागमन जारी राख्दा हुन सक्ने क्षतिको जोखिमलाई ध्यानमा राखी त्यस्तो रोक लगाइएको जिल्ला प्रशासन कार्यालय चितवनले एउटा विज्ञप्ति मार्फत जनाएको छ। उसका अनुसार उक्त सड़क खण्ड अन्तर्गत मुगलिङ बजार नजिकै नारायणगढ़तर्फ सुखा पहिरो गई सड़क अवरूद्ध भएको र सुखा पहिरो खस्ने क्रम अझै जारी छ। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्र मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अब अन्त्यमा नेपाल बाहिरको एउटा विषय। जापानको दक्षिण पश्चिमी क्षेत्रमा शक्तिशाली भूकम्प गएपछि एउटा सपिङ सेन्टरभित्र कयौं मानिसहरू फँसेका अधिकारीहरूले बताएका छन्। कुमामोतो शहरमा शक्तिशाली भूकम्पपछि भएको विस्फोटको खबरसँगै त्यहाँ रहेको एउटा सपिङ सेन्टरमा धेरै मानिसहरू फँसेको आशंका गरिएको हो। 7.1 म्याग्निट्युडको भूकम्प गएपछि कुमामोतो स्थित इयोन मलमा विस्फोट भएको स्थानीय संचार माध्यमहरूले जनाएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
1: क्युसु टापुको भित्री भागमा स्थानीय समय अनुसार दिउँसो 4:27 मा भूकम्प गएको थियो। त्यहाँ बसोबास गर्ने 1.5 लाख भन्दा बढ़ी मानिसहरूलाई सुरक्षित स्थानमा जान भनिएको छ। भूकम्पपछि सुनामीको अल्पकालीन चेतावनी दिइएको थियो, तर 1 घण्टाभित्रै उक्त चेतावनी फिर्ता लिइयो। कुमामोतो क्षेत्रको कासिमा नगरमा एउटा सपिङ कम्प्लेक्सको दोस्रो तला भत्किँदा कैयौं मानिसहरू भित्रै फँसेका अग्नि नियन्त्रण विभागले एउटा विज्ञप्तिमा जनाएको छ। जापान विश्वमै भूकम्पको बढ़ी जोखिम रहेको देशहरू मध्येको एक हो। त्यहाँ 1 वर्षमा करिब 1500 जति भूकम्प जाने गर्छन्। अहिलेको भूकम्प जमीन मुनि 10 किलोमिटरको गहिराईबाट उत्पन्न भएको हुनाले सरकारी निकायले शक्तिशाली परकम्पहरू आउन सक्ने चेतावनी दिएको छ। राष्ट्रिय प्रसारण संस्था एनएचकेले प्रसारण गरेको भिडियोमा सड़क तथा पुलहरू चर्किएका र कैयौं भवनहरूमा आगो लागेको देखिएको छ। भूकम्पपछि रेल सेवाहरू स्थगित भएका छन् भने हजारौं घरहरूमा विद्युत आपूर्ति बन्द भएको छ। जापानको मन्त्री परिषदका मुख्य सचिव मिनोरू किहाराका अनुसार विभिन्न सुरक्षा निकायहरू र आपतकालीन सेवाका टोलीहरू परिचालित छन्।
27: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: 103.8 अन्तर्मन को आवाज
1: स्टेशन 1 स्टुडियो टाइम
2: अहिले रातिको 9 बज्यो
1: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठ फेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301
3: विद्यार्थी भाई बहिनीहरू आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
4: मैडम धूम्रपान भनेको के हो
3: ल सुन धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिउडी तमाखु कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
4: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ मैडम
3: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्रनली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
4: अनि नि मैडम यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
3: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ आफू बचौ र अरूलाई पनि बचाऊ
4: स्वास्थ्य कर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
5: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल
6: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1 लाख सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1 लाख बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ
5: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10 लाख सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ
6: सेवा लिने क्रममा चाहिने जानकारी
5: संचय कोषमा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोषको नम्बर
6: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ
5: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ
6: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-7778
7: कहाँ जाने
4: सिधै मयाम चिसा पानीबाट काठमाडौँबाट
7: मयाम चिसा पानी अनि बिचमा नझर्ने
4: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
7: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
8: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 98461-16878 र दुलेगौडा ढोल फिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235-52663
9: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847153068।
10: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
11: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
10: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
12: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
13: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
14: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9556078302 र 9846078302।
15: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
16: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
15: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्प स्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
16: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
17: हजुर, घरभित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
18: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौंडा।
17: प्रोप्राइटर रबिन थापा। सम्पर्क 9856033998 र 9645010950।
15: आहा, घर त साह्रै चित्त बुझ्नु भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
19: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
9: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
13: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौंडा, युनिक डिपार्टमेन्टको 2 घर तल। प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ। फोन नम्बर 0564142634 र 9811756606।
16: हेर्दा हेर्दै दुलेगौंडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
20: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
16: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
20: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
16: गण्डकी मेडिकल हल, दुलेगौंडा, हाम्रा सेवाहरू:
17: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
16: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
17: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
16: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
17: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल, दुलेगौंडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0656903970।
0: 103.8
21: अन्तर्मनको आवाज।

0: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ अरे, तपाईँ त आजै जानुहोस् भो।
1: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
0: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
1: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
0: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
3: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
2: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजिस्ट देवेन्द्र श्रेष्ठ,
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्

0: फोन 0165 90 162 590 163।
1: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
2: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
1: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
3: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9811324475।
4: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
5: रामबहादुर परियार, घारी शीतल बस्ती, रु 15,055,
4: शुक्ला गण्डकी पत्रकार मञ्च, शुक्ला गण्डकी, रु 10,100,
5: हुमनाथ अधिकारी ढोरफिर्दी गणेश टोल, रु 10,155,
4: जमुना पौडेल पराजुली ढोरफिर्दी हाल अमेरिका, रु 10,050,
5: सेवा अधिकारी ढोरफिर्दी ठुलढुङ्गा टोल, रु 25,000,
4: ऋषिराम पौडेल सेराबेसी, रु 10,000,
5: र समाया गुरुङ दिलेगौड़ा, रु 55,555,
4: दलबहादुर छेत्री मिनाम खानी, रु 11,115,
5: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल, रु 30,111,
4: कृष्ण बहादुर बसेल ढोरफिर्दी गणेश टोल, रु 21,000,
5: बाराही बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल, रु 15,005,
4: कलावती वाग्ले ढोरफिर्दी हिमाली टोल, रु 10,125,
5: दिलबहादुर श्रेष्ठ दुलेगौड़ा, रु 1,01,111,
4: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक, रु 51,111,
5: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल, रु 15,055,
4: कृष्ण राज घिमिरे दुलेगौड़ा, रु 55,555।
1: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
6: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
7: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
1: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
6: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811453305।
8: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के? बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ,
9: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र
8: यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
9: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
8: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, प्यान्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा, हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0065414000।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0665712440 बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
2: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
2: छुटका दायराहरू
1: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
2: 3.4 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
0: थप जानकारीका लागि सम्पर्क 0665714479 मोबाइल 9856062265 र 9848164145
3: ए सबिना यस्तो हतारमा कता हो
4: ए प्रदीप हेर न बेहेको दिन पनि आइसक्यो गर गहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
3: ल बिहेको गर गहना बनाउन पोखरा नै जानु पर्छ त यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
5: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहु प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9846078528 र 9008816142
6: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
6: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
7: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
6: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
7: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
6: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
8: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461599 छ।
9: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
10: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
9: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
10: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
11: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
12: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
1: ग्राहकको चाहना नै हाम्रो तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
11: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
1: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620।
9: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
3: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
9: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
7: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 98 60 73 73 10 र 98 261 53 507।
13: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
14: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
13: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा भित्री बजार।
7: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्दै आएको ओम प्रसन्न आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोप्राइटर भोज बहादुर सुनार।
15: मोबाइल 98058535337 र 98066159900।
16: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
17: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
16: ओके, लेट्स डन।
17: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
16: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
17: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 98560285443 र 98417007087।
10: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
16: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
10: अनि बन्छ त दाई?
16: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
18: नालन्दा एप्पल सप नोकिया सर्विस सेन्टर दुलेगौडा बस्ती सौनीको ठीक पारिपट्टि
19: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसेसरी सामानहरू उपलब्ध छन्
20: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
19: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
21: यसैले बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाछुन्जेल त हो नि मान सम्मान इज्जत बनेको
22: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छ हौ विश्वासिलो सुनचादी पसल खोजौला नि
21: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
23: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेट पनि गरिन्छ
24: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेट गर्दा उचित मूल्य पाइनेछ
23: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोपाइटर रामो विश्वकर्मा 9871716069 राजु विश्वकर्मा 9087762
25: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
26: म्याडम धुम्रपान भनेको के हो
25: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिउडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
26: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर म्याडम
25: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
26: अनि नि म्याडम यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
25: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ आफू बचौ र अरूलाई पनि बचाऊ
26: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
27: १०३.८ अन्तर्मनको आवाज

0: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
1: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
1: छुटका दायराहरू:
0: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
0: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क 0625174479, मोबाइल 9850602065 र 9848064145।
0: कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
2: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू: कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
2: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
2: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
0: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
2: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
2: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
3: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
4: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
3: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
4: ए ल ल,
5: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, बीपी चोक,
3: प्रोपाइटर थान प्रकाश नेउपाने 9855633878, प्रशान्त नेउपाने 9840026925।
4: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
6: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
7: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9261653507।
8: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
9: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
8: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा, भित्री बजार।
10: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसन आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, भित्री बजार, प्रोपाइटर भुज बहादुर सुनार,
11: मोबाइल 9508535537 र 9806615899।
6: आहा, घर त साह्रै चित्त बुझ्दो भयो हैन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो। बरु कहाँ जाने होला त?
4: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो। हामी पनि त्यतै जाऊँ।
7: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
8: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142634 र 98171556606।
11: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
12: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
11: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
4: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
13: उच्च स्तरका थर्ड सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
8: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 98568832 र 98460038302।
14: फुक्कै खाए साह्रै मिठो, पकाए त स्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन पक्कै।
15: यो हो बोनस चाउचाउ।

0: देशमा पेट भरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779।
2: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हौ सम्धी।
3: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
1: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9008828810, 9008828811 र 9008828816।
4: भर्ना खुल्यो।
5: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
4: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
4: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
5: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
4: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
5: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
4: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
5: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
4: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
5: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0635712440।
6: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।
7: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
1: धोरबाराही हाइलाइट्सको साथमा
5: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841349304।
8: नमस्कार, राति 10 ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। समाचार अब विस्तारमा सुन्नुहोस्। तरहुँ क्षेत्र नम्बर 2 प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम नेउपानेले देशभरका अव्यवस्थित बसोबास क्षेत्रको दीर्घकालीन व्यवस्थापन तथा जग्गाधनी प्रमाणपूर्ण प्रमाण पूर्जा लाल पूर्जा वितरणको कानूनी आधार तयार गर्न बस्ती विकास ऐन निर्माणको पहल अघि बढ़ाएका छन्। सांसद नेउपानेले विमात बजार डोरफिर्ती लगायत सार्वजनिक जग्गामा लामो समयदेखि बसोबास गर्दै आएका नागरिकको समस्या समाधानका लागि सम्बन्धित मन्त्री समक्ष अनुरोध पत्र हस्तान्तरण गर्नुभएको छ। अनुरोध पत्रमा विद्यमान कानून व्यवस्थाको समीक्षा गर्दै आवश्यक कानूनी सुधार व्यवस्थित बसोबास व्यवस्थापन र ऐन मार्फत लाल पूर्जा वितरणको व्यवस्था गर्नुपर्ने विषय उठाइएको छ। यसअघि भूमि व्यवस्था मन्त्रालय र भगवान भवन विभागका महानिर्देशकहरूसँग समेत परामर्श गरिएको संसद नेउपानेले जानकारी दिनुभएको छ। छलफलका क्रममा अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्दै नागरिकको आवश्यक सुरक्षाको सुनिश्चितता गर्ने सार्वजनिक जग्गाको उचित व्यवस्थापन गर्ने तथा दीर्घकालीन समाधानका लागि स्पष्ट कानूनी आधार निर्माण गर्नुपर्ने विषयमा जोड़ दिएको जनाइएको छ। नेपाल सरकारका पूर्व उप प्रधानमन्त्री एवं शिक्षा मन्त्री गोपाल मान श्रेष्ठको निधन भएको छ। उहाँको सम्मानमा पुतली बजार नगरपालिकाले भोलि बुधबार सार्वजनिक शोकको विदा दिने निर्णय गरेको छ। पुतली बजार नगरपालिका वडा नम्बर 3 का स्थायी निवास श्रेष्ठको मंगलबार आज निधन भएको हो। नगरपालिकाले आज मंगलबार एक सूचना जारी गर्दै श्रेष्ठको निधनप्रति गहिरो श्रद्धांजली अर्पण गरेको छ। शोक संतप्त परिवारजनप्रति नगरपालिकाले हार्दिक संवेदना समेत प्रकट गरेको छ। श्रेष्ठले प्रजातान्त्रिक आन्दोलन र राष्ट्रसेवामा पुर्याएको योगदानलाई उच्च कदर गर्दै विदा दिने निर्णय गरिएको नगर प्रमुख तुलसीराम रेग्मीले बताउनु भएको छ। नगरपालिकाको निर्णय अनुसार 13 साउन बुधबारका दिन पुतली बजार नगरपालिका अन्तर्गतका सबै कार्यालयहरू बन्द रहनेछन्। नगरभित्रका विद्यालयहरू तथा अन्य निकायहरू पनि विदा दिएको छ। अत्यावश्यक सेवाहरू भने यथावत संचालन हुने नगर प्रमुख रेग्मीले जानकारी दिनुभएको छ। श्रेष्ठको निधनले स्याङ्जा र देशलाई नै अपूरणीय क्षति पुगेको नगरपालिकाले जनाएको छ। नापतौल यन्त्रको अनियमित तथा अवैध प्रयोग गरेका गण्डकी प्रदेशका 2431 व्यवसायिक फर्मलाई कानूनी कार्यवाही गरिएको छ। नापतौल यन्त्रको अनियमित तथा अवैध प्रयोग गरेमा नापतौल ऐन 2025 र उपभोक्ता संरक्षण ऐन 2075 अनुसार कानूनी कार्यवाही गरिएको गुणस्तर तथा नापतौल कार्यालय पोखराका प्रमुख मनोज पोखरेलले जानकारी दिनुभएको छ। गण्डकी प्रदेशमा पर्ने कास्की गोर्खा लमजुङ स्याङ्जा तनहु मनाङ मुस्ताङ पर्वत म्याग्री र बागलुङ जिल्लाका व्यावसायिक फर्मका संचालकहरूलाई उक्त ऐन अनुसार कार्यवाही गरिएको हो। त्यसै गरी सो कार्यालयले नयाँ कारोबारका लागि 1078 र पुरानो 28 व्यावसायिक फर्मलाई नवीकरण गरी नापतौल यन्त्र प्रयोग गर्न अनुमति प्रदान गरेको छ। कार्यालयले आर्थिक वर्ष 2082-83 विभिन्न शीर्षकबाट रु 75,52,957 राशि संकलन गरेको छ। तनहु दुईका सांसद श्रीराम नेउपानेले रिसिङ गाउँपालिकाबाट काठमाडौँ आएका अध्यक्ष उपाध्यक्ष सहितको प्रतिनिधि मण्डलसँग सिंहदरबारमा भेटघाट गर्नुभएको छ। भेटका क्रममा रिसिङ गाउँपालिकाको विकासका प्राथमिकतामा रहेका अस्पताल खानेपानी पुल तथा सड़क पूर्वाधार लगायतका विषयमा छलफल भएको जनाइएको छ। स्थानीय आवश्यकता र जनअपेक्षालाई केन्द्रमा राखेर विकास निर्माणका कामलाई प्रभावकारी बनाउन सहकार्य र संवादलाई थप सुदृढ गर्ने विषयमा पनि विचार आदान प्रदान भएको थियो। सांसद नेउपानेले सहकार्य र निरन्तर संवादले विकासको योजनालाई अघि बढ़ाउन सकारात्मक ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्दै रिसिङ गाउँपालिकाको समग्र विकास र समृद्धिको यात्राका लागि शुभकामना व्यक्त गर्नुभएको छ। आज शुक्लागण्डकी 12 लामागाउँबाट दुलेगौड़ा तर्फ आउँदै गरेको टाटा सुमो दुर्घटना हुँदा 12 जना घाइते भएका छन्। ओडाको सिमलेमा लु प्र सुना दुई तीन एकको यात्रु वाहक सवारी ब्रेक फेल भएर दुर्घटना हुँदा चालक 48 वर्षीय केशव बहादुर सुनार सहित 12 जना घाइते भएका थिए। घाइते सबैको अवस्था चिन्ताजनक नरहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ। दुर्घटना लगतै उद्धार गरेर घाइतेहरूलाई जीपी कोइराला श्वास प्रश्वास उपचार केन्द्र बेलतोतरा र तनहु सेवा अस्पताल दुलेगौडामा उपचार गरिएको प्रहरी निरीक्षक धननारायण श्रेष्ठले जानकारी दिनुभयो। श्रेष्ठका अनुसार अस्पतालबाट 7 जना उपचार पश्चात डिस्चार्ज भएका छन् भने 5 जना थप उपचारका लागि पोखरा रिफर भएका छन्। प्रहरीले दिएको जानकारी अनुसार घाइते हुनेहरूमा शुक्लागण्डकी 12 का चालक सुनार सहित सोहीओडाका खेमबहादुर ठकुरी लक्ष्मी मल्ल ढकबहादुर गुरूङ निशा गुरूङ टीका गुरूङ संगीता गुरूङ सूचना गुरूङ अन्जु ठकुरी एल्विक गुरूङ एल्विक ठकुरी सौगात ठकुरी र झरी माया खाड रहेका छन्। कास्कीमा नगरपालिका गाउँपालिका रौडाको संख्या तथा सिमाना हेरफेर र नगरपालिका वर्गीकरणको पुनरावलोकन गर्न माग गरिएको छ। सो सम्बन्धी मापदण्ड 2083 अनुसार गठित कास्की जिल्ला स्तरीय पुनरावलोकन अध्ययन समितिको छलफल कार्यमा यस्तो माग गरिएको हो। सुझाव संकलनका क्रममा दोस्रो चरण अन्तर्गत कास्कीबाट प्रतिनिधि सभा र गण्डकी प्रदेश सभाबाट प्रतिनिधित्व गर्ने सांसद तथा राजनैतिक दलसँग छलफल तथा अन्तर्क्रिया गरिएको हो। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधार पौडेल कास्कीका पाँच पालिका सहित समाजका अगुवा राजनैतिक दल सामाजिक संघ संस्था र आम सर्वसाधारणको सुझाव समिति र समितिले काम गर्ने बताउनु भएको छ। नेपाल सरकार मन्त्री परिषदको निर्णय अनुसार भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासनको राजपत्रमा प्रकाशित सूचना बमोजिम पुनरावलोकन सम्बन्धी मापदण्ड अनुसार समितिले कार्य गर्ने पौडेलले उल्लेख गर्नु भएको छ। पशु चौपायमा देखिने विभिन्न रोग विरूद्ध गण्डकी प्रदेशका 85 स्थानीय तहमा पूर्ण खोप अभियान सञ्चालन गरिएको छ। गाई भैँसीलाई लाग्ने खोरेत, भ्यागुते, चरचरे, बंगुरमा देखिने क्लासिकल स्वाइन फिभर, बाख्रामा देखिने पीपीआर र कुखुरालाई लाग्ने रेबिज रोग विरूद्ध खोप अभियान सञ्चालन भइरहेको हो। गत आर्थिक वर्षमा विभिन्न रोग विरूद्ध 18,98,396 डोज खोप प्रदान गरिएको प्रदेशको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ। चालू आर्थिक वर्षमा प्रदेशका 10 स्थानीय तहलाई पशुमा पूर्ण खोपयुक्त पालिका घोषणा गर्ने तयारी भइरहेको मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डाक्टर शोभा शर्माले बताउनुभयो। मन्त्रालयका अनुसार हाल प्रदेशका 75% पशुपालक किसानको घर घरमा खोप सेवा पुगेको छ। विभिन्न रोगव्याधिका कारण पशुधनमा हुने क्षति रोक्न खोप अभियान सञ्चालन गरिएको हो। तनहु प्रहरीले अवैध काठ ओसार पोसारमा संलग्न एक ट्र्याक्टरलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय तनहु मातहत स्थायी प्रहरी पोस्ट छापुटारमा खटिएको प्रहरी टोलीले नियमित जाँचका क्रममा रेसिङ गाउँपालिका 2 छापुटार स्थित सड़कमा रोकिराखिएको ट्र्याक्टर जाँच गर्दा करिब 70.42 क्यूबिक फिट चिरान काठ फेला पारेको हो। बरामद गरिएको काठ सहित ट्र्याक्टरलाई आवश्यक कार्यवाहीका लागि डिभिजन वन कार्यालय तनहु पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ। वन पैदावारको ओसार पोसार तथा चोरी निकासी नियन्त्रणका लागि प्रहरीले नियमित निगरानी र जाँचलाई निरन्तरता दिएको जिल्ला प्रहरी कार्यालय तलहुका सूचना प्रहरी नायक परीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभएको छ। लमजुङमा धनसारमाथि पहिरो खस्दा दुईजनाको ज्यान गएको छ, अरू दुईजना घाइते भएका छन्। मध्य नेपाल नगरपालिका 7 भाटवृष्टिमा ठूलो कुलो भत्किएर विष्णु दत्त सुवेदीको दुई थले धनसार भत्किँदा बाबुछोरीको ज्यान गएको हो। धनसार भत्किँदा त्यहाँ बस्दै आएका मर्स्याङदी गाउँपालिका 1 घनपोखराका टिक बहादुर विकर र उहाँकी कान्छी छोरी विनिताको ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। धनसार भत्किँदा घाइते भएका आमा सुकुमारी विकर अर्की छोरी अस्मिता विकरको पोखराको पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। पोखरा महानगरपालिकाको बैदममा सञ्चालित फ्रेस जुस सेन्टरलाई 50,000 रूपियाँ जरिमाना गरिएको छ। जुस सेवन गरेपछि भोक्ता बिरामी भएको गुनासो आएपछि गरिएको अनुगमनका क्रममा उक्त कार्यवाही भएको हो। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रंगत बरालको नेतृत्वमा आज मंगलबार पसलको निरीक्षण गरिएको थियो। टोलीले पसलमा अत्याधिक फोहोर र खान नमिल्ने फलफूल प्रयोग भएको फेला परेको छ। पोखरा महानगरपालिका वार्ड नम्बर 6 बैदन स्ट्रेट नम्बर 10 रहेको उक्त पसलमा संयुक्त टोलीले अनुगमन गरेको थियो। अनुगमनका क्रममा पसलमा प्रयोग गर्न नमिल्ने अवस्थाका झण्डै 12 केजी फलफूल भेटिएका छन्, जसमा कुहिएका स्याउ, केरा, मौसम, आँप, अनार र मेवा रहेका थिए। यी फलफूलको बजार मूल्य 3,470 रूपियाँ रहेको छ। टोलीले ती सबै अखाद्य फलफूलहरू तत्काल नष्ट गरिदिएको छ। अनुगमनका क्रममा पसल संचालकले व्यवसायसँग सम्बन्धित कुनै पनि कागजात देखाउन सकेका थिएनन्। पसलमा सरसफाईको अवस्था निकै दयनीय रहेको टोलीले जनाएको छ। पोखरा प्रज्ञा प्रतिष्ठानका लागि नयाँ पदाधिकारीहरूको नाम सिफारिश भएको छ। महानगरपालिकाकी उपमेयर मन्जु देवी गुरूङ नेतृत्वको समितिले कुलपति, उपकुलपति, सदस्य सचिव तथा सदस्य पदका लागि सिफारिश गरेको हो। कुलपतिमा सरस्वती प्रतीक्षा सिफारिश हुनुभएको छ। प्रज्ञा प्रतिष्ठानमा 7 परिषद सदस्य र 17 प्राज्ञ सभा सदस्य हुने व्यवस्था छ। महानगरपालिकाले सिफारिश भएका पदाधिकारीहरूलाई बुधबार भोलि नियुक्ति पत्र प्रदान गर्नेछ। पोखरा प्रज्ञा प्रतिष्ठानले पोखरा महानगरपालिका क्षेत्रको कला साहित्य संस्कृति तथा सृजनात्मक गतिविधिको संरक्षण प्रवर्धन र विकासका काम गर्दै आएको छ। नयाँ पदाधिकारीको नियुक्तिसँगै प्रतिष्ठानका आगामी गतिविधि थप प्रभावकारी रूपमा अघि बढ़ने अपेक्षा गरिएको छ। कुलपति सरस्वती प्रतिष्ठा नेपालकी चर्चित लोकप्रिय कवि तथा उपन्यासकार हुन्। तनहुँ प्रहरीले अदालतको फैसला कार्यान्वयनका क्रममा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार जिल्ला अदालत तनहुँबाट लागू औषध गाजा सम्बन्धी कसुरमा एक वर्ष कैद सजाय र ₹10,000 जरिवाना तोकिएका प्रतिवादी फरार रहेका थिए। मंगलबार आज जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका प्रतिवादीलाई जिल्ला अदालत तनहुँमा उपस्थित गराइएपछि सजाय भुक्तानका लागि जिल्ला कारागार कार्यालय तनहुँ चलान गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायक परीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभएको छ। मुगली नारायणगढ खण्ड सड़क खण्ड रात्रिको समयमा बन्द हुने भएको छ। आज मुगली नजिकको खहरे पुल क्षेत्रमा बिहान पहिरो खसेपछि आज रातभरका लागि सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको हो। दिनभर पटक पटक पहिरो खस्दा सड़क तीन पटकसम्म अवरूद्ध भएको थियो। प्रत्येक पटक पहिरो पन्छाएर सड़क सञ्चारमा ल्याए पनि केही समयमै पुनः पहिरो खसेपछि यात्रु र सवारी चालकले घण्टौसम्म सड़कमै रोकिएर शास्ति भोग्नु परेको थियो। साँझसम्म पनि खहरे पुल क्षेत्रमा पहिरो खस्ने जोखिम कायमै रहेकाले सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले रातभरका लागि सड़क बन्द गर्ने निर्णय गरेको जनाएको छ। हाल सड़क क्षेत्रमा सुरक्षा निकाय र सड़क डिभिजनको टोली निगरानीमा रहेको छ। अवस्थै नै खबरसँगै राति 10 बजेको ढोरबाराई हाइलाइट सालको लागि सकिएको छ। भोलि बिहान थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभरात्री।
9: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602।
4: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
5: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
6: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
7: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
4: ए हो र, हस् दाई म आजै जान्छु।
8: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: हाइजेनिक रान्च प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9560628891।
9: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
10: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
9: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
10: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
3: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
11: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
3: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
11: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
3: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
11: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0656903769।
12: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
13: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
12: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
14: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
15: अनि बीचमा नझर्ने?
14: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
15: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
11: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 9846161678, र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 9825552663।
16: 103.8 अन्तर्मनको आवाज।
17: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
18: धोरबाराही हाइलाइट्सको साथमा
19: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
18: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841549304।
20: नमस्कार अनि शुभ बिहानी। रेडियो धोरबाराही 103.8 मेगाहर्ज सँगसँगै हाम्रो फेसबुक पेज, वेबसाइट, हाम्रो पात्रो र नेपाली पात्रोबाट एकसाथ प्रसारण भइरहेको धोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। आज मिति 2083 साल श्रावण महिनाको 13 गते बुधबार, तदनुसार सन् 2026 जुलाई 29 तारीक असार शुक्ल पक्षको पूर्णिमा तिथि, आज गुरू पूर्णिमा। स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा आज हिजो देशभरका स्वास्थ्य सेवाहरू प्रभावित। स्वास्थ्य सेवा बन्द गर्दा नागरिकको स्वास्थ्य अधिकारको उपयोग र उपभोगमा पर्न गएको असरप्रति मानवाधिकार आयोगको गम्भीर ध्यान आकर्षण। नारायणी अस्पतालका 67 चिकित्सकले दिए सामूहिक राजीनामा, प्रशासनबाट नै असुरक्षित भएको दावी। प्रधानमन्त्रीले सदनमा आएर आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने विपक्षी दलको माग। भारतद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको औपचारिक निमन्त्रणा। स्थानीय तहमा जनप्रतिनिधिले दल त्याग गरे पद रिक्त हुने सर्वोच्चको आदेश। दलको कार्यवाहीको विरूद्ध अन्तरिम आदेश माग गर्ने जनप्रतिनिधिको रिट खारेज। सुनसरी घटनाबारे छलफल गर्न राष्ट्रपा सभापति रवि लामी छानेद्वारा सर्वदलीय बैठक आह्वान। देवगंजमा मंगलबार हिजो राति पनि फेरि दुई समूह बीच झडप। सुनसरी तनावबारे संवेदनशील अवस्थामा सरकारलाई साथ दिन ज्ञानेन्द्र शाहीको अपील। सुनसरीको देवानगंज घटनामा सरकारलाई निष्पक्ष छानबिन र दोषीमाथि कड़ा कार्यवाही गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको दबाव। सरकारी विधेयक अब कानून आयोगले नै बनाउने। ऐन संशोधनको लागि सुझाव संकलन। त्रिवीको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ। स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय बनाइने। व्यवसायी शेखर कोल्छालाई 1 करोड़ धरोटीमा छोड्न अदालतको आदेश। सुनसरीको देवानगंज घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने र सरकार गैर जिम्मेवार र दिशाविहीन भएको नेकपा एमालेको आरोप। सुनसरीमा हुल बनाएर स्थानीय बाहिर निस्किएको सीडीओ ईश्वरी प्रसाद अरियालको दावी। मानवीय क्षति रोक्न बल प्रयोग नगरिएको भनाए। सुनसरीमा पूर्व पश्चिम राजमार्ग आसपास र इनरगुरुवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश। छानबिन समिति घटनास्थलमा पुग्यो। प्रशासनमा छलफल जारी रहेको सीडीओको भनाए। कर्णालीको मुख्यमन्त्री पदमा नेकपा नेपाली कम्युनिष्ट पार्टीका नेता मंगल बहादुर शाही मुख्यमन्त्रीमा नियुक्त। संघीयता लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउने आधार भएको सभामुख यादवको भनाई। संचार मन्त्री संघ एनआरएनका प्रतिनिधिहरू बीचको भेटवार्ता। नेपालमा थप पूँजी र प्रवृत्ति भित्र्याउने विषयमा छलफल। स्वकीय सचिव र सल्लाहकारले मन्त्रालय भरिएर कर्मचारी निराश बनाएको कुलमान घिसिङको आरोप। बालुवाचारमा लघुवित्त पीड़ितहरूको प्रदर्शन। प्रहरीले रोकेपछि सड़कमै धरना दिन बाध्य। सुनसरी घटनाबारे छलफल गर्न राजसभा सभापति र बिलामी छानेद्वारा सर्वदलीय बैठक आह्वान। देवानगंजमा मंगलबार राति पनि फेरि दुई समूह बीचमा झडप। सरकारको लगानी 9 खर्ब रूपैयाँ नाग्यो। उद्योगीहरूको सम्पत्तिको सुरक्षा सरकारले गर्ने अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। बजेट मार्फत ऐतिहासिक संरचनागत सुधारको थालनी गरेको दावी। कांग्रेसका वरिष्ठ नेता एवं पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन। अन्तिम श्रद्धाञ्जलीका लागि आज पार्टी कार्यालयमा पार्थिव शरीर राखिने। पार्टी र देशका लागि अपूरणीय क्षति पुगेको सभापति गगन थापाको टिप्पणी। हरेक जिल्लामा विपद व्यवस्थापन स्वयंसेवकको अवधारणा अगाडि सार्ने कांग्रेसको निर्णय। प्रशिक्षणको तयारी हुँदै राष्ट्रिय भेलाका लागि 10 जना नेतालाई जिम्मेवारी दिने कांग्रेस इतर समूहको निर्णय। देशीभरिका अव्यवस्थित बसोबास क्षेत्रको दीर्घकालीन व्यवस्थापन तथा लाल पूर्जा वितरणको कानूनी आधार तयार गर्न तनहुँबाट निर्वाचित सांसद श्रीराम न्यौपानेको पहल। नागरिकको समस्या समाधानका लागि कानून मन्त्री समक्ष अनुरोध पत्र हस्तान्तरण। रिसिङको विकास गर्न सांसद श्रीराम न्यौपानी र गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ बीच सिंहदरबारमा भेटवार्ता। स्थानीय आवश्यकता र जनअपेक्षालाई केन्द्रमा राखेर विकास निर्माणलाई प्रभावकारी बनाउने विषयमा छलफल। मरेका मानिसको नाममा भोट हालेको प्रमाण दिँदा समेत निर्वाचन आयोगले चासो नदिएको एमाले नेता पद्मा अर्यालको गुनासो। पशु चौपायमा देखिने विभिन्न रोग विरूद्ध गण्डकी प्रदेशका 85 वटा स्थानीय तहमा पूर्ण खोप अभियान सञ्चालन। शुक्ला गण्डकी 12मा टाटा सुमो दुर्घटना। 12 जना घाइते, 5 जना पोखरा रिफर। लमजुङमा पहिरोले धनसार भत्किँदा बाउ छोरीको मृत्यु, आमा र छोरी घाइते। अमेरिका र इरानबीच मैत्रीपूर्ण वार्ता भइरहेको। अमेरिकी राष्ट्रपति ट्रम्पको दावी। प्राकृतिक विपदका बेलामा चीनका लागि नक्कली एआई भिडियोहरू चुनौतीपूर्ण बन्दै। जापानमा भूकम्पपछि दर्जनौं मानिस घाइते। एउटा शपिङ मलमा शक्तिशाली विस्फोट। इरान, ओमान, साउदी अरेबियाद्वारा स्ट्रेट अफ हर्मुजलाई सुरक्षित गर्न संयुक्त प्रयासको आह्वान। पाकिस्तानमा वर्षाका कारण 109 जनाको मृत्यु। मोदी सरकारलाई सर्वोच्चको झड्का। विद्यार्थी माथि दमन भएको निष्कर्ष। पक्राउ परेकालाई छोड्न आदेश। अमेरिका र इरान आक्रमण रोकेर नेतन्याहु वाशिङटन पुगेको खुलासा। युरोपभरि फैलिएको डडेलोमा 3 लाख विस्थापित। 40 डिग्री तापक्रम नाघेको मौसम विभागको भनाई।

र भ्याली युवा क्लब सुक्लागुणदेखि नौघारीका घाइते खेलाड़ीलाई बीमा बापतको रकम हस्तान्तरण। काभा पुरूष भलिबल च्याम्पियनशीपमा सबै खेलमा पराजित भएको नेपाल प्रतियोगिताबाट बाहिरियो।

0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
1: एक सय तीन थोप्लो आठ अन्तर्मनको आवाज।
2: दुलैवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
3: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
2: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
5: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
4: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
5: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
4: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
5: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
4: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
5: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
4: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
5: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
4: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
6: वार्ड आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
7: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्युरो, फोन 061-590-162-590-163।
8: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to Learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
9: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
10: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
9: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
10: त्यसो भए कहाँ जाने त कान्छा?
9: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
10: मैले त मन मात्रै बिचारे

0: निकाल्छ। त्यही भएर त म त्यही पसलतिर हिँडेको।
1: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
0: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुले गाउँदा आफ्नै निवासमा।
2: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
3: हजुर, दान गरौं।
2: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
0: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
3: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
2: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी 8 तन हो।
4: फुकै खाए चारै मिठो, पकाए त ट्वाकै, एक पाकेटले पेट भरि नि के हो भने पक्कै।
5: यो हो बोनस चाउचाउ।

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779 आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9510888461 र सिजन गुरुङ 9705440900
2: सधैँ भई यही आउँदो साउन 16 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुरेगौड़ामा
3: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने दुख्ने कान कम सुन्ने सुद्धा रिङ्गट लाग्ने कान वरिपरि घाउ खटिरा नाकको एलर्जी नाक टालिने नाकभित्र मासु पलाएको नाकबाट रगत बग्ने पिनासको समस्या घाँटीको एलर्जी टन्सिलको संक्रमण मुख भित्रको घाउ खटिरा थाइरोइड ग्रन्थि सुनिने गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ
4: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की
5: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ
0: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा सम्पर्क 0654142333
4: र 9678168

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी 4 दुलेगौडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856338073।
2: तपाई पनि झुक्किनु होला नि, याद राख्नुहोस्, गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक, प्रोपाइटर थान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9840026925।
3: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
4: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
3: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
4: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
5: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
6: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
7: ग्राहकको चाहना नै हाम्रो तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
5: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
7: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
8: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
9: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करारा मात्रै भो।
8: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
9: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
10: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
11: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
12: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
13: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
12: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
13: पाइन्छ नि, दुलेगौडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
7: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
14: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
7: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9846683522।
15: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
9: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
10: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
16: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ, फोन नम्बर 0564142034 र 9111556606।
17: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153368।
18: दिनको संकेत सधैं बिहानीले गर्छ, त्यसैले तपाईँको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सृष्टि खत्री र यो कार्यक्रम जय शिव सुन चाँदी पसलद्वारा प्रायोजित रहेको सम्पूर्णमा जानकारी गराउँदै सुन र चाँदीका आकर्षण गरगहना बनाउनु परेमा दुरेगौड़ा रेडियो ढोरबाराही रहेको भवन भन्दा केही घर तल रहेको यही पसलबाट कारोबार गर्नुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। र आज मिति 2083 साल साउन 13 गते बुधबार असार शुक्ल पक्षको पूर्णिमा तिथि सन् 2026 जुलाई 29 तारीख र पूर्णिमा भनेको चन्द्रमाले आफ्नो पूरा गोलाकार रूप धारण गर्ने तिथि हो। यो हिन्दू धर्ममा अत्यन्त शुभ र पवित्र मानिन्छ। प्रत्येक महिनामा एकपटक पूर्णिमा पर्ने गर्दछ र यस दिन चन्द्रमाको प्रकाश सबैभन्दा उज्यालो हुने गर्दछ। आज पूर्णिमाको दिन चाहिँ स्नान पूजा व्रत जप तप दान र भगवानको आराधना गर्नु विशेष फलदायी मानिन्छ। विशेष गरी आजको दिन चाहिँ भगवान विष्णु माता लक्ष्मी र चन्द्रदेवको पूजा गर्ने परम्परा रहेको छ। धार्मिक विश्वास अनुसार आजको दिन गरिएका सत्कर्मले पुण्य प्राप्त हुने मनमा शान्ति आउने र सुख समृद्धिको वृद्धि हुने गर्दछ। असार शुक्ल पक्षका दिन आज गायत्री दीक्षा र वेद मन्त्र सुनाउने तथा शिक्षा दिने गुरूजन प्रति सम्मान भाव प्रकट गरी देशभर गुरू पूर्णिमा पर्व पनि मनाइँदैछ। तन्त्र शास्त्र र धर्मशास्त्रको अनुसार गुको अर्थ अन्धकार र रूको अर्थ प्रकाश हुन्छ। ज्ञान रूपी प्रकाशले अज्ञान रूपी अन्धकारको नाश गराउने व्यक्तित्वलाई नै गुरू मानिन्छ। शास्त्रले गुरूलाई बाह्र विष्णु र महेश्वरका रूपमा समेत स्वीकार गरेको छ। माता पिता जस्तै गुरूलाई पनि देवता समान मानेर आचार्य देवो भव भन्ने गरिन्छ। त्यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ। र अब चाहिँ तपाईँको आजको राशिफल सुन्नुहोस्। सबैभन्दा पहिले मेष राशि, तपाईको आजको दिन राम्रो रहनेछ। आफन्तबाट राम्रो साथ सहयोग मिल्नेछ। स्वास्थ्य र शिक्षामा ढिलासुस्ती भए पनि व्यापारमा भने फाइदा हुनेछ। राजनीतिमा सुधारका संकेत देखिनेछन्। परिवारको साथमा गरेको कामबाट फाइदा हुनेछ। वृष राशि, तपाईको पनि आजको दिन राम्रो रहनेछ। शिक्षामा आज गरेको योजना दीर्घकालीन हुनेछ। सम्पत्ति